सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई वर्तमान सरकारले अनलाइन सरूवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरूवा गर्न थालेको छ। साथै लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा बस्न बाध्य थिए। निजामती सेवा ऐनमा दुई वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रभाव गरेपछि सरूवा गर्न मिल्ने व्यवस्था छ, तर पहिला पहुँचवाला कर्मचारी भने उक्त नियम लागू हुने गरेको थिएन। सरूवामा सन्तुलन कायम गर्न, सेवा प्रभाव प्रभावकारी बनाउन र वर्षौंदेखि एकै स्थानमा बस्ने कर्मचारी प्रवृत्ति अन्त्य गर्न सरकारले अनलाइन सरूवा प्रणाली व्यवस्थित गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरूवा सफ्टवेयर तयार गरी विधि सम्मत रूपमै सुगम क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुगम क्षेत्रमा सरूवा गरेको जनाएको छ। मन्त्रालयका सहसचिव गोकलराज ढकालले आम कर्मचारीलाई न्याय हुने गरी सरूवा भइरहेको बताएका छन्। मन्त्रालयले राजपत्रांकित अधिकृत स्तरभन्दा तलका कर्मचारीलाई पनि सम्भव भएसम्म घर पाएको भने कार्यालयमा सरूवा गर्दै आएको छ। अब सधैँ दुर्गममै मात्र बस्नु नपर्ने कर्मचारी सरूवामा अनलाइन प्रणाली शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संसदमा पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गरेर कालो चस्माको चर्चा भइरहेको छ। यसबीचमा कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकले संसद बैठकभित्र कसैले पनि कालो चस्मा लगाउन नपाउने विषयमा सहमति जुटेको छ। प्रत्येक दलका प्रमुख सचेतकले आफ्ना पार्टीका सांसदलाई यसबारे ध्यानाकर्षण गर्नुपर्ने सहमति बनेपछि अब संसदभित्र कालो चस्मा रातो कपाल कोट कार्डमा राख्ने कार्य गर्न संसदलाई बन्देज गरिएको छ।
2: मध्य प्रदेश सरकारले मध्य प्रदेशको 24 सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्ने लक्ष्यका साथ चालू आर्थिक वर्षमा कामकाजलाई अगाडि बढ़ाएको छ। मध्य प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले बहुवर्षीय योजना अन्तर्गत प्रत्येक जिल्लामा 3 विद्यालय गरी जम्मा 24 विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्न प्रदेश सरकारले यसै आर्थिक वर्षबाट कामको थालनी गर्ने बताउनुभयो।
1: संघीय संसदका स्वकीयहरूलाई सेवा सुविधा दिने संघीय सरकारको निर्णयसँगै लुम्बिनी प्रदेश सरकारले पनि यो व्यवस्था कार्यान्वयन गर्ने भएको छ। यो व्यवस्था लागू भयो भने लुम्बिनी प्रदेशका सांसदहरूले समेत स्वकीय राख्न पाउने र स्वकीयहरूले सुविधा पाउनेछन्।
2: किसानले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार व्यवस्थापन, रासायनिक मलको आपूर्ति तथा वितरण, कृषि पूर्वाधार निर्माण लगायत विषयमा विस्तृत छलफल भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयमा बिहिबार भएको छलफलमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा, कृषि मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी सहित सांसद तथा किसानका जनप्रतिनिधि सहभागी हुनुभएको थियो।
1: काठमाडौँ उपत्यकाको सड़क पूर्वाधार तथा शहरी यातायात प्रणालीलाई व्यवस्थित बनाउन चौथो पटक वृहत गुरू योजना तयार गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो प्रतिवेदन तयार पारेको हो। यसअघि सन् 1993, 2012 र 2017 पनि यस्ता अध्ययन भएका थिए। विगतका योजना स्वीकृत हुन नसके पनि यसपटक भने मन्त्री परिषदले पारित गर्ने अपेक्षा गरिएको छ।
2: सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा चार्टर्ड अकाउन्टेन्ट नागेन्द्र शाहलाई नियुक्त गरेको छ। धनुषाको नगराइन नगरपालिका 3 निवासी शाह निगमको निमित्त कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका पेट्रोलियम क्षेत्रमा अनुभवी व्यक्ति हुनुहुन्छ।
1: गत जेठ यता समस्याग्रस्त सहकारी संस्थाका 2,700 भन्दा बढ़ी बचतकर्ताले करिब 3.5 करोड़ रूपियाँ बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गएको करिब 2 महिना जेठ पहिलो सातादेखि हालसम्म 2,769 बचतकर्तालाई 3.69 करोड़ रूपियाँ बचत फिर्ता गरेको हो।
2: धनकुटा नगरपालिका हिलेदेखि भिरगाउँसम्म जोड्ने करिब 7.3 किलोमिटर सड़कको कालो पत्रेको काम नसकिँदै उप्किन थालेको छ। निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामी नारायण जेवीले गरेको उक्त कालो पत्रे सम्पन्न नहुँदै उक्किन थालेको हो। धनकुटा नगरपालिका एक स्थित हिले बजार हुँदै वड़ा नम्बर 2 भिरगाउँ जोड्ने हिले भिरगाउँ मधुगंगा सड़क केही समय अगाडि मात्रै कालो पत्रे गरिएको थियो।
1: अब शेयर बजार बुधबार केही सुधारिएको बजार बिहिबार फेरि घटेको छ। बुधबार 4.79 अंकले बढ़ेको बजार बिहिबार भने 13.82 अंकले घटेको हो। यस दिन 2,666.13 बिन्दुदेखि खुला भएको बजार 2,678.22 बिन्दुसम्म पुगेको थियो भने 2,647.72 बिन्दुसम्म सरेको थियो। बिहिबार अप्पर लोहर खोला हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक 15% बढ़ेको छ भने एलएस होराइजन 12 को इकाई मूल्य सर्वाधिक 6.50% घटेको छ। कारोबारको पहिलो दिन नै यस योजनाको इकाई मूल्य सर्वाधिक घटेको हो। यस योजनाको इकाई बुधबार नेपाल स्टक एक्सचेन्ज नेक्स्टमा सूचीकृत भएको थियो।

0: मात्र डीटीएच सेवा डिस्क होम डिश होम खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। जर्मनीको लाइपजिङ विमानस्थलमा बुधबार अवतरण गरेको स्वचालित ड्रोनमा विस्फोटक पदार्थ रहेको अनुसन्धानबाट खुलेको छ। जर्मन प्रहरीले बम डिस्पोजल रोबोट प्रयोग गरेर यस उपकरणलाई ध्वस्त गरेको थियो। बुधबारै जर्मन आकाशमा डीएचएल कार्गो विमान एउटा सानो वस्तुसँग ठोकियो, जसकारण केही समय विमान आकाशमै घुमिरह्यो र अन्तत हानोभर विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो।
2: अब खेल खबर। नेपालले अण्डर 20 फुटबल टोलीले एएफसी एसियन कप छनौट प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ। फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बनका कारण नेपालले एएफसी अण्डर 20 एसियन कप छनौट प्रतियोगिता गुमाउनु परेको छ। छनौट प्रतियोगिता खेल्न अखिल नेपाल फुटबल संघमाथि फिफाले लगाएको निलम्बन अगस्त 1 तारीकसम्म फुक्वा भइसक्नुपर्ने थियो, तर नभएपछि पुनः नेपाल प्रतिबन्धमा परेको छ। त्यस्तै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप लगायतका प्रतियोगितामा निजी लगानी भित्राउन योजना ल्याउनु त्रुटि भएको स्वीकार गर्दै माफी मागेका छन्। अध्यक्ष इन्फान्टिनोले विश्वकप निजीकरण गर्ने परियोजना प्रस्ताव गरेपछि फिफा विवादमा परेको थियो। युरोप र एसियाको फुटबल महासंघ लगायतले विरोध गरेपछि अध्यक्ष इन्फान्टिनोले आफ्नो विवादित व्यावसायिक योजना फिर्ता लिएका छन्।
1: अब विचार विश्लेषणको पालो। टिक्दैन नियन्त्रित लोकतन्त्र शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। मधेसी मूलका बालेन्द्र शाह प्रधानमन्त्री भएको 4 महिना पुग्दा नपुग्दै मधेसमै हिंसा भड्कियो। सदियौंदेखि मिलिजुली बसेका समुदायबीच घृणा फैलाइयो। भ्रामक सूचनासँगै मानसिक तनावले बढ़ावा पायो। विडम्बना, यस्तो बेलामा पनि प्रधानमन्त्री बालेन्द्र शाह लोकतन्त्रका पहरेदार देखिएनन्।
2: त्यस्तै सामाजिक सञ्जालमा निशासिएको लोकतन्त्र शीर्षकमा विख्यात खत्रीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतन्त्रको जग हल्लाउने सामाजिक सञ्जालले व्यक्तिगत या राजनीतिक हिसाबमा कसलाई कति असर या फाइदा पुग्यो त्यो मूल्याङ्कन भविष्यमा होला नहोला, तर प्रथम दृष्टिमा यो अवस्थाले नेपाली समाजको राजनीतिक चेत मत भिन्नता जाहेर गर्ने आँट, प्रमाणमा आधारित आलोचना र वैकल्पिक विचारको अभिव्यक्ति जस्ता लोकतन्त्रको आधारभूत सिद्धान्त नै सामाजिक सञ्जालमा निशासिएको छ।
1: यो मन त मेरो नेपाली हो शीर्षकमा पार्क थेङको विचार गोर्खापत्रमा छापिएको छ। पार्क थेयङ नेपालका लागि गणतन्त्र कोरियाका राजदूत हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, अर्को गर्वको विषय भनेको मेरो कार्यकालमा कोरियामा रोजगारीका अवसरको सन्दर्भमा ईपीएस कार्यक्रममा समावेश भएका 17 साझेदार राष्ट्रले नेपालले रोजगारीको अवसर सबैभन्दा बढ़ी प्राप्त गरी निरन्तर पहिलो स्थानमा रहयो। त्यसै गरी नेपालमा वैदेशिक लगानी गर्ने मुलुक मध्ये गणतन्त्र कोरिया चौथो स्थानमा छ। म संसारको जुनसुकै ठाउँमा भए पनि विकास र समृद्धितर्फ लम्किरहने नेपालको यात्रालाई चासो दिएर नियाल्नुका साथै समर्थन गरिरहनेछु। म भौतिक रूपमा नेपाल छोड्दैछु, तर नेपालप्रतिको मायाले भरिएको हृदय बोकेर सधैँभरि नेपालको राम्रो साथी बनिरहनेछु। मैले भ्रमण गरेको सुन्दर प्रकृति र यहाँ अनुभव गरेको विविध सांस्कृतिक सम्पदाको सम्झना म बारम्बार गर्नेछु।
2: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो 102.3 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: अहिले बिहानको 6 बजे
0: हजुरको रेडियो 102

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 22 गते शुक्रबार, अगस्त 7 तारीक सन् 2026, नेपाल सम्वत 1146, साउन कृष्ण पक्षको नवमे तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सुकुम्बासी बस्तीबाट विस्थापित बाल बालिकाको अधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़। विद्युत महसुल निर्धारण गर्न नयाँ निर्देशिका लागू।
1: 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे नेपाल भारत बीच छलफल हुँदै कांग्रेस विभाजन तत्काललाई टड्यो। पूर्व सभापति देउबा 26 साउनमा स्वदेश फर्किने।
0: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव। साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायीको असन्तुष्टि। वातावरण संरक्षण ऐन संशोधन गर्दा मनपरी गर्न खोजिएको विज्ञहरूको आरोप।
1: मध्यपूर्व द्वन्द्व चर्किँदा स्थानीय इरानी विद्यालय बन्द गर्न कुवेत सरकारको निर्देशन। यमनमा हुती विद्रोहीको आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु। नाइजेरियामा अपहरणमा परेका 300 बढ़ीको उद्धार।
0: र काठमाडौँमा जारी स्नुकर प्रतियोगितामा सबिन र रोहितले फाइनलका लागि प्रतिस्पर्धा गर्ने। संस्कृति विद्यालय र 10 टप्स अन्तर्विद्यालय फुटसल च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विद्युत महसुल निर्धारण गर्नका लागि नयाँ निर्देशिका लागू गरिएको प्रसंग।
1: विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 जारी गर्दै विद्युत उपभोक्ताको महसुल निर्धारणका लागि नयाँ व्यवस्था लागू गरेको छ। लागतमा आधारित उपभोक्ता मैत्री, सर्वसुलभ र पारदर्शी महसुल दर निर्धारण गर्ने उद्देश्यसहित आयोगले नयाँ निर्देशिका जारी गरेको हो। नयाँ निर्देशिकासँगै विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2076 खारेज भएको छ। यद्यपि पुरानो निर्देशिका अनुसार भएका काम कारवाही भने नयाँ निर्देशिका अनुसार भएको मानिने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार वितरण अनुमति प्राप्त संस्थाले महसुल निर्धारणका लागि आयोगमा निवेदन दिनुपर्नेछ। सामान्य अवस्थामा नयाँ आर्थिक वर्षका लागि महसुल प्रस्ताव कम्तीमा 120 दिन अघि पेश गर्नुपर्नेछ। एक आर्थिक वर्षमा एकपटक मात्रै महसुल निर्धारणको निर्देशन दिन पाइने व्यवस्था गरिएको छ। कम्तीमा 3 वर्षमा एकपटक महसुल पुनरावलोकनका लागि निवेदन दिनुपर्नेछ। महसुल निर्धारण गर्दा आयोगले लेखा परीक्षण गरिएको वित्तीय विवरण र विद्युत खरिद लागत, संचालन तथा मर्मत खर्च, कर्मचारी खर्च, ऋणको ब्याज, राजकट्टी आयकर र भूपुँजीमा प्रतिफल लगायतका आधारमा वार्षिक आवश्यक आय निर्धारण गर्नेछ र सोही आधारमा विभिन्न उपभोक्ता वर्ग, भोल्टेज, समय र मौसम अनुसार महसुल दर तय गरिने व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ। निर्देशिकाले उत्पादन व्यवसायका लागि सो पुँजीमा अधिकतम 16, प्रसारण व्यवसायका लागि 15.5 र वितरण व्यवसायका लागि 16.5% प्रतिफल दिन सकिने व्यवस्था गरेको छ। आयोगको आयोजना निर्धारित समय अघि सम्पन्न गर्ने वा वितरण नोक्सानी घटाउने संस्थालाई थप 1% प्रसारण प्रतिफल दिन सकिने पनि निर्देशिकामा उल्लेख गरिएको छ।
0: सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बाल बालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन 18 गते उक्त आदेश जारी गरेको हो। बाल बालिकाको क्षेत्रमा क्रियाशील बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहितले गरेको उत्प्रेषण सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बाल बालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरेको हो। अदालतले विस्थापित बाल बालिकाको विद्यालय भर्ना, पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बाल बालिका विद्यालयबाट बाहिरिन सक्ने, भर्ना नभएका बाल बालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्ने गर्न सक्ने व्यवस्था अवस्था रहेको उल्लेख गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषय समेतलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। अदालतको आदेशका बारेमा सीआईएनसँग कुराकानी गर्दै सिजपका अध्यक्ष पौडेलले भन्नुभयो,
3: सर्वोच्च अदालतमा दायर भएको रिटमाथि बालबालिकाको शिक्षा स्वास्थ्य र संरक्षणको विषयमा विशेष गरी भूमिहीन बालबालिकाको सवालमा जुन किसिमको आदेश भएको छ यो आदेशले बाल अधिकारको संरक्षण र सम्वर्धनको निम्ति न्यायपालिकाले जुन किसिमको आदेश अन्तरिम आदेश जारी गरेको छ यसले बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षण उनीहरूको आवासको अधिकार सुनिश्चित गर्न चाहिँ योगदान पुर्याउँछ भन्ने हामीले अपेक्षा लिएका छौं। अन्तरिम आदेशलाई यथासक्य छिटो कार्यान्वयन गर्नका निम्ति हामी जोरदार माग गर्दछौं।
0: सर्वोच्च अदालतले विस्थापित बालबालिकाको पहिचान र प्रमाणीकरण गरी विद्यालय भर्ना भएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा भर्ना नभएका बालबालिकालाई साउन मसान्तभित्र नजिकको विद्यालयमा अनिवार्य र निशुल्क भर्ना गराउन आदेश पनि दिएको छ। निशुल्क पाठ्यपुस्तक, पोशाक, यातायात सुविधा, शैक्षिक सामग्री, मनोसामाजिक परामर्श तथा अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक सहयोगी सेवा समेत उपलब्ध गराउन भनिएको छ। अदालतले विस्थापनबाट थप असर पर्ने अवस्था भए आवश्यकता अनुसार आवासीय शिक्षाको व्यवस्था गर्न तथा बालबालिकाका लागि अनुकूल वातावरण निर्माण गर्न सम्बन्धित स्थानीय निकायसँग समन्वय गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
1: यसैबीच संस्थापन गगन थापा र इतरपक्षी शेरबहादुर देउवा विभाजनको डीलमा पुगेका बेलामा प्रमुख प्रतिपक्षी दल कांग्रेसको आधिकारिकता विवाद बिउतिएको छ। तत्कालीन सभापति देउवाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएसँगै अब पूर्ण इजलासमा पुनः शुरूदेखि नै सुनाई हुनेछ। 2082 पुसमा थापा समूहले गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले 2 माघ 2082 मान्यता दिँदै पदाधिकारीको सूची अध्यावधिक गरेको थियो। त्यस विरूद्ध तत्कालीन सभापति देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का 4 माघमा सर्वोच्च जानुभएको थियो। 4 वैशाखमा न्यायाधीश द्वय सारंगा सुवेदी र निरपधौच निरौलाको इजलासले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने आयोगको निर्णय नै सदर गरेको थियो। फेरि देउबा र खड्काले 7 साउनमा पुनरावलोकनका लागि निवेदन दर्ता गराउनु भएको थियो। हिजो प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डे, श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको हो। इजलासले देउबा पक्षलाई सुनाईको मौका नै नदी निर्वाचन आयोगको निर्णय सदर गरेको भन्दै यसअघिको फैसला पुनरावलोकन आवश्यक रहेको ठहर कांग्रेसको थियो। पुनरावलोकनको निर्णय आएसँगै कांग्रेसका नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो,
4: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने विगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो, बेरुसको देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त गर्न सकिने हो तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा शर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्दछौँ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कंग्रेस पार्टी जसरी 14 महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौँ यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको थियो। अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
1: यसैबीच स्वास्थ्य उपचारका लागि गत फागुनमा सिंगापुर हुँदै हङकङ पुग्नुभएका कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा नेपाल फर्किने तयारी गर्नुभएको छ। उहाँ साउन 26 गते नेपाल फर्किने तयारी गर्नुभएको नेता प्रकाश शरण महतले जानकारी गराउनु भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास निर्माण र सुविधापछि बसाई सरेकाहरू पनि गाउँ फर्काँदै
5: व्यवसाय गर्ने भनेर सरेको थियौँ। त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि बन्नु अब सुविधाहरू पनि आउन थाल्छ त्यही भएर हामी अहिले खोलामेटारमै यसो सानो आफ्नो घरमा होटल व्यवसाय गरेर बसिरहेको छ।
1: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव, साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि, वातावरण संरक्षण ऐन संशोधन गर्दा मन परि गर्न खोजिएको विज्ञहरूको आरोप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
8: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हेलो सरकारलाई स्तर उन्नति गरी नागरिकका गुनासो सम्बोधन गर्न एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। प्रत्यक्ष रूपमा आम नागरिकको गुनासा सुन्न तथा यथा सज्ञ छिटो हल गरिने उद्देश्य सहित तत्कालीन सरकारद्वारा 2068 कार्तिक सत्रमा हेलो सरकार कार्यक्रम शुरू गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले एकीकृत सेवा व्यवस्थापन प्रणालीका लागि एकीकृत अवधारणा पत्र, विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मसौदा तयार गरी छलफलका लागि पेश गरेको समेत जानकारी दिनुभयो।
0: वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारिएको विधेयकमा वातावरण निरीक्षक र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि रहेको भन्दै देशभरका विश्वविद्यालय, केन्द्रीय विभाग तथा आंगिक र सम्मान प्राप्त क्याम्पसहरूले संयुक्त रूपमा सरकारको ध्यान आकर्षण गराएका छन्। त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी यस्तो माग राखेका हुन्। प्रस्तावित विधेयकको दफा 2-6, फ-2 र फ-3 वातावरण निरीक्षक र वातावरण परीक्षकका लागि वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक गरेका र 2 स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था गरिएको छ। यसलाई विज्ञहरूले गम्भीर त्रुटि भनेका छन्। वातावरण संरक्षण ऐन 2053 र नियमावली 2054 जारी भएता त्रिभुवन विश्वविद्यालय लगायत 5 विश्वविद्यालयले स्नातक बीएससी बीई र स्नातकोत्तर एमएससी एमई तहमा वातावरणीय अध्ययनका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। प्राविधिक ज्ञान नभएका अन्य विषयका स्नातकहरूलाई समेत यस्तो पदमा नियुक्ति गरिँदा वातावरण निरीक्षक पदको प्राविधिक चरित्र र पेशागत मर्यादामा आघात पुग्ने, वातावरणीय अध्ययन निरीक्षण र वैज्ञानिक निर्णय प्रक्रियाको गुणस्तर खस्किने, वातावरणीय सुशासन कमजोर भई वातावरणीय जोखिम बढ़ने भन्दै ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकमाथि समेत असर पुर्याउने र नेपालले हासिल गर्न खोजेको दिगो विकासको अवधारणामाथि पनि आँच पुर्याउने भएकाले तत्काल संशोधन गर्न पनि माग गरिएको छ।
1: अब काठमाडौँबाट प्रकाशित पत्रपत्रिकाको खबर, कान्तिपुरको पहिलो पृष्ठमा नेपाल भारत संयुक्त जलस्रोत समिति बैठक सेप्टेम्बरमा चार वर्षपछि पञ्चेश्वर आयोजनाबारे छलफल हुँदै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। नेपाल र भारत बीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुद्देश्यीय आयोजना अगाडि बढ़ाउने विषयमा चार वर्षपछि छलफल हुने भएको छ। आगामी सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति र जलस्रोत सम्बन्धी संयुक्त थाई प्राविधिक समितिमा उक्त विषयलाई छलफलका रूपमा समावेश गर्ने तयारी गरिएको हो। त्यस्तै काठमाडौँका सड़क र यातायातका लागि नयाँ गुरू योजना, मेट्रो रेलदेखि द्रुत वर्षसम्मका सेवा प्रस्ताव शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ। जाइकाको सहयोगमा तयार गुरू योजना मन्त्री परिषदबाट स्वीकृति हुने अपेक्षा छ। 2050 सड़क पूर्वाधार र यातायात अवस्थालाई मार्ग निर्देशन गर्ने र फास्ट ट्र्याकका विषयमा भने नेपाली सेना र सरकार बीच समन्वय अभाव भएको खबरमा उल्लेख छ। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि शीर्षकमा विनोद घिमिरेले खबर लेख्नु भएको छ। धनकुटाको भेडेटार पूर्वकै कहलिएको पर्यटकीय गन्तव्य मानिन्छ। तराई र पूर्वी सीमाका भारतीय शहरबाट नजिक भएकाले त्यहाँ वर्षैभरि पर्यटकको चलफल हुने गरेको छ। त्यस्तै भित्रपृष्ठमै गण्डकीमा गाजा कानून के छन् मापदण्ड शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: गोर्खापत्र दैनिकमा कर्मचारी सरूवामा अनलाइन प्रणाली, अब सधैँ दुर्गममै मात्र बस्नु नपर्ने शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई वर्तमान सरकारले अनलाइन सरूवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरूवा गर्न थालेको छ। लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा मात्रै बस्नुपर्ने बाध्यता रहेको थियो। अनलाइनबाटै वैदेशिक कागजात प्रमाणीकरण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विदेश जाने कागजपत्र बनाउने अनावश्यक झन्झटबाट आम नागरिकले मुक्ति पाउने भएका छन्। सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट बन्ने भएपछि नागरिकले अनावश्यक झन्झट बिहोर्न नपर्ने भएको हो। यसअघि प्रमाणीकरणका लागि टाढाका जिल्लाबाट आएका सेवाग्राहीले कागजातमा सामान्य त्रुटि वा अपुग कागजात भएमा पुनः सम्बन्धित स्थानीय तह वा अन्य निकायमा फर्किनुपर्ने बाध्यता रहेको थियो। भित्री पन्नामा कर्मचारीको नयाँ तलबमान स्वीकृत भएको बारेमा खबर छ भने बढ़ी आउँदैछन् ग्यास बुलेट, तर पनि अभाव। पछिल्लो 20 दिनमा वीरगंज नाका भएर 979 बुलेट भित्रिएका छन्। समस्या सुन्न फोन नम्बर सार्वजनिक गरिएको बारेमा पनि खबर छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न यदि कठिनाई भयो भने 98511673 मा सम्पर्क गरेर जानकारी गराउन सकिनेछन् र आवश्यकता परिपूर्तिका लागि सहजीकरण हुने भएको छ। आर्थिक कारोबार दैनिकमा 4 दशकपछि नयाँ खानी ऐन संसदमा, अनुमति बिना खानी उत्खनन गरे 1 करोड़सम्मको जरिवाना शीर्षकमा खबर छापिएको छ भने भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव, लागत 6 खर्ब शीर्षकमा 25 वर्षे काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजनाको मस्यौदाको बारेमा खबर छ। नयाँ पत्रिका दैनिकमा देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र भएको बारेमा खबर छ भने खोला किनारको बस्ती हटाइएको 4,000 रूपनी जग्गामा पार्क, करिडोर र व्यायामशाला बनाउने योजना बारेको खबर पनि छापिएको छ। भित्री पन्नामा देशभर 50,000 भन्दा बढ़ी अस्थायी करार र ज्यालादारीका कर्मचारी संघका करार कर्मचारी व्यवस्थापन बारे अध्ययन गर्न समिति गठन भएको बारेमा पनि खबर छापिएको छ। भित्री पन्नामा सरकारी लटरीबाट आज 25 लाख वितरण हुने शीर्षकमा खबर छ। सरकारले आज 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्दा बीजक लिएका उपभोक्ताहरू मध्येबाट 15 जनालाई जनही 1 लाख र 1 जनालाई 10 लाख रूपियाँ वितरण गर्न लागेको छ। नागरिक दैनिकमा निगम सँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा खबर छ भने आफन्त नजिक नहुँदा कुरुवा संकट शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छापिएको छ। भित्रीपन्नामा नेपाली संसदका प्रवृत्ति अन्तर्राष्ट्रिय मापदण्ड भन्दा बाहिर गएको हो शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर पनि छापिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। कुवेत सरकारले स्थानीय ईरानी विद्यालय बन्द गर्न निर्देशन दिएको छ। शिक्षा मन्त्रालयको एक स्रोतले एएफपीलाई यसबारे जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। निर्देशन मध्यपूर्व युद्धका क्रममा ईरानले कुवेतमा बारम्बार आक्रमण गरेपछि आएको जनाइएको छ। यमनमा हुती मिसाइल र ड्रोन आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु भएको छ। 29 जना घाइते भएका छन्। यसलाई दुई पक्षबीच घातक आक्रमण भनिएको छ। मिसाइल आक्रमणले मरीब प्रान्तको शिविरमा बिहानै निशाना बनाएको थियो र नाइजेरियाको मध्य क्षेत्रमा सशस्त्र द्वन्द विद्रोहीद्वारा धेरै महिनादेखि बन्धक बनाइएका कम्तीमा 308 व्यक्तिको उद्धार गरिएको छ। फेब्रुअरी 3 र 4 उत्तर मध्य राज्य क्वारा र नाइजरमा छुट्टा छुट्टै आक्रमणमा उनीहरू अपहरणमा परेका थिए।
0: साझा खबरमा अब खेल खबर। गण्डकी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद परिषदले वितरण गरेको गण्डकी प्रदेश खेलकुद पदक विवादमा परेको छ। प्रदेशका खेलाड़ी प्रशिक्षक खेल क्षेत्रमा लागेका व्यक्ति संघ संस्था र उनीहरूले गरेको योगदानको सम्मान गर्ने उद्देश्यसहित स्थापित पदक वितरण प्रक्रिया अपारदर्शी भएका कारण पहिलो प्रयासमै विवादास्पद बनेको हो। पदक वितरणका लागि परिषदको नियामक निकाय सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि 2081 जारी गरेको थियो। सोही कार्यविधि अनुसार आर्थिक वर्ष 81/82 को पदक 30 असार 2083 वितरण गरिएको थियो र छनौट समितिमा बदमाशी भएको भनेर आरोप पनि लागेको छ। नेपालका नम्बर 1 खेलाड़ी वाङछु तामाङ प्रथम काठमाण्डु खेल मण्डल नेपाल टप 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपको सेमी फाइनलमै पराजित हुनुभएको छ। काठमाण्डौ खेल मण्डल एनआरटीको आयोजनामा त्रिपुरेश्वर स्थित क्लबकै भवनमा भएको प्रतियोगितामा बिहिबार दोस्रो सेमी फाइनलमा उहाँ सबिन तामाङसँग 5-4 फ्रेमले स्तब्ध हुनुभएको पत्र पत्रिकाहरूले पनि खबर छापेका छन्। त्यसै गरी भर्खर सम्पन्न विश्वकपको सह आयोजक राष्ट्र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व क्षमतामाथि अब आफूलाई विश्वास नरहेको बताउनु भएको छ। क्यानाडाका प्रधानमन्त्रीलाई इन्फान्टिनोप्रति विश्वास नरहेको पाइएको छ।
9: विकास र सुविधाले नागरिकको सोचाइ र समृद्धिमा पार्ने प्रभाव रिपोर्ट कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: इसके बाद डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब सुविधाले ल्याउने परिवर्तनको कुरा 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ। सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेर सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।
4: चौबिसे गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सड़कसँगै बिजुली, खानेपानी, संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ।
5: बसाई किन परेको भन्दाखेरि मेरो ससुराबा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो। अब हामी पनि केही डाइरी व्यवसाय गर्ने भनेर सरेको थियौँ, अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि बन्नु, अब सुविधाहरू पनि आउन थाल्यो, त्यही भएर हामी अहिले खलामेटारमै यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको छौँ।
4: खलामेटार मात्रै होइन, तमोर करिडोर अन्तर्गत पर्ने सदमतार, हंसमोरङ र भैसेटार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोडिएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र न्यौपानी,
6: तमोर करिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसाई सरेर पुनः पनि गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
4: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिसे गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री,
7: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
4: भारतको जोगमनीबाट तमोर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मूलघाटदेखि पाँच थरको सुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भई काम शुरू भएको थियो। तमोर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी,
8: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। हिजो गएका मान्छेहरू पनि फर्किनेतिर छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा। चाहिँ एउटा कायापलटी ल्याउने योजनाको रूपमा, आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा, भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि कहिले धन्यवाद दिन्छन्, कसरी तपाईँले सुरुवात गरिदिनु भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई, एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
4: तमोर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गणेश चोकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र भइसक्यो छ। तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, CIN रेडियो धनकुटा FM धनकुटा।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको अधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड विद्युत महसुल निर्धारण गर्न नयाँ निर्देशिका लागू।
3: 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे नेपाल भारत बीच छलफल हुँदै कांग्रेस विभाजन तत्काललाई टर्यो। पूर्व सभापति देउबा 26 साउनमा स्वदेश फर्किने।
9: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव। साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि। वातावरण संरक्षण ऐन संशोधन गर्दा मनपरी गर्न खोजिएको विज्ञहरूको आरोप।
3: मध्य पूर्व द्वन्द सर्किँदा स्थानीय इरानी विद्यालय बन्द गर्न कुवेत सरकारको निर्देशन। यमनमा हुथी विद्रोहीको आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु। नाइजेरियामा अपहरणमा परेका 300 भन्दा बढ़ीको उद्धार।
9: र गण्डकीमा वितरण गरेको खेलकुद पदक विवादित। काठमाडौँमा
3: चार स्नुकर प्रतियोगितामा सबिन र रोहितले फाइनलमा प्रतिस्पर्धा गर्ने संस्कृति विद्यालय दशौं टोप्स अन्तर्विद्यालय फुटसल च्याम्पियन।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा सभामुखले कालो चश्मा लगाएर संसदको बैठकमा आउन नमिल्ने भनेर निर्देशन दिनुभएको छ। त्यो कतिको पालना हुन्छ आज भोलिमा नै देखिनेवाला छ। र विशेष त प्रधानमन्त्री बालिन, जसले कालो चश्मा लगाउने, कालै लुगालत्ता लगाएर विभिन्न सार्वजनिक समारोहमा देखिने प्रवृत्ति उहाँको छ, र उहाँलाई कतिपय अरू सांसदले पनि छाइराखेका छन्। यहाँ एउटा बन्द कोठाभित्र प्रधानमन्त्री बालिन जस्ता देखिने व्यक्ति कुर्सीमा तचक्क बसेका छन् र चश्मा कालो छ, त्यसैले अलिकति तल नाकको डाडीसम्म तानेर केही भनिराखेको जस्तो देखिएको छ। नाथि यस्तो लेखेको छ, लभ यू सभामुखज्यू, कालो चश्मा लाउनेहरू संसद जाने नै होइन नि।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेछु।
2: धन्यवाद।
1: तपाईँ आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अगाडि बढौं?
2: ठाडो उडान त नभनौं, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा, त्यसपछि जिल्ला भेला मार्फत चाहिँ सभापति चुनिएर अनि फेरि यो जिल्ला अधिवेशनबाट चाहिँ पर्सा जिल्ला सभापतिको रूपमा अनुमोदित भइसकेको अवस्था हो। त्यस कारण यसलाई ठ्याक्कै ठाडो त नभनौ होइन, राजनीतिमा रहेर बुझेर आएको हो।
1: भनेको 81 सालमा चाहिँ रासोपा पर्साको जिल्ला सभापतिको रूपमा तपाईँ चुनिनुभयो, छानिनुभयो।
2: हजुर हजुर।
1: त्यस पछाडि दोस्रो कार्यकालको लागि पनि तपाईँ नै निरन्तर रहनुभयो। तपाईसँग राजनीतिक चेतना अथवा केही गरौं भन्ने त्यो जोश जागर अलि उहिलेदेखि थियो, अवसर ढिला पाउनुभयो अथवा तपाईँले ठिक समयमा ठिक अवसर अथवा ठिक खालको जिम्मेवारी पाउनुभयो लाग्छ?
2: होइन, म चाहिँ होटल तथा पर्यटन व्यवसायीको भूमिकामा पहिले रहँदै गर्दाखेरि पनि थोर बहुत राजनीतिक चेतना त थियो नै, तर अब कुन चाहिँ अब त्यति बेलाको अवस्थामा, तत्कालीन अवस्थामा अब सबै राजनीतिक दलहरू हेर्दाखेरि उस्तै सबै राजनीतिक दलहरूप्रति जनताको वितृष्णा, त्यस कारण ठ्याक्कै अब चाहिँ राजनीतिमा छिर्ने, राजनीतिमा आउने मुड बनाएको थिइनँ। तर पछि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रा आदरणीय सभापति रवि लामिछानेज्यूको नेतृत्वमा चाहिँ जब यो पार्टी स्थापना भयो, त्यसपछि चाहिँ हामीले हामी साथीभाइहरू सल्लाह गर्यौं। राजनीतिक चेतना त थियो नै, तर अब कुन चाहिँ अब त्यति बेलाको अवस्थामा, तत्कालीन अवस्थामा अब सबै राजनीतिक दलहरू हेर्दाखेरि उस्तै सबै राजनीतिक दलहरूप्रति जनताको

0: र यो पार्टी यो हाम्रो चाहिँ सभापतिज्यूले गर्न खोज्नुभएका चाहिँ कामहरू देखेर म पनि प्रभावित भएँ, त्यसकारण म राजनीतिमा आएको हुँ।
1: त्योभन्दा अगाडि राजनीतिमा लाग्नुपर्छ अथवा यो खालको यात्रा हुन्छ भन्ने तपाईँले सोचेकै त्यो परिकल्पना गरेकै सपना बनाएकै थियो कि अलि आकस्मिक जस्तो भयो?
0: होइन, यो ठ्याक्कै राजनीति भन्दा पनि म चाहिँ होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्षको रूपमा पनि म लगभग 6 वर्ष त्यसमा रहेँ। वीरगंज उद्योग वाणिज्य संघमा पनि म 2 कार्यकाल बसे र होटल तथा पर्यटन व्यवसाय महासंघको चाहिँ केन्द्रीय सचिवको रूपमा पनि रहेँ। भनेको मतलब मैले यो सांगठनिक राजनीतिमा म नभए पनि यो व्यावसायिक मेरो आफ्नो मेरो फिल्डमा त्यसलाई पनि एउटा राजनीति नै भन्नुपर्छ। अब चाहिँ केन्द्रीय सचिव अनि त्यसपछि उद्योग वाणिज्य संघको कार्यकारिणी समिति, होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्ष भनेपछि लगभग लगभग म व्यावसायिक राजनीतिमा थिएँ। यो चाहिँ यो मूल राजनीति भनौँ, यसमा चाहिँ आउँछु भने ठ्याक्कै अब थिएन, तर अब यो उचित समय थियो। अब यो देशको लागि केही गर्नुपर्छ भन्ने युवाहरू सबै त्यो अगाडि बढेको अवस्था थियो, त्यस किसिमले म चाहिँ राजनीतिमा आएको हुँ।
1: व्यावसायिक जीवनबाट राजनैतिक जीवनमा आउँदै गर्दाखेरि त्यो लय मिलेको जस्तै भइरहेको छ कि केही त्यस्तो अन्यल अथवा दुविधा जस्तो पनि हुँदो रहेछ सांसद भइसकेपछि?
0: होइन, यो त बिल्कुल फरक हुने नै भयो। व्यावसायिक राजनीति र यो मूलधारको राजनीति, देशको राजनीति त ठ्याक्कै फरक हुने नै भयो। धेरै कुराहरू चाहिँ अब चुनावमा चाहिँ होमिनीदेखि लिएर अब साथीभाइहरूसँगको एउटा संगठन निर्माणदेखि लिएर अब केही कुराहरू मिल्लाजुल्ला छन्, केही कुराहरू फरक छन्। अहिले संसदको रूपमा पनि अब चाहिँ नयाँ भएको कारणले गर्दाखेरि अलिक फरक अनुभव त हुने नै भयो।
1: वर्ष एकबाट निर्वाचित भइसकेपछि हुन त लामो समय भएको छैन यो संसदको यात्रा, अहिलेसम्मको अवस्थामा मैले वर्ष एकका जनतासँग अथवा त्यहाँको नागरिकसँग यो वाचा गरेको थिएँ त्यो पूरा हुन थाल्यो बिस्तारै अथवा मैले काम गर्न थालेँ भन्ने हो कि अझै त्यो कामको बारेमा भन्ने बेला भइसकेको छैन?
0: होइन, अब यसको सुरुवाती हुँदैछ, सुरुवात हुँदैछ। जस्तै मैले अब प्रसायकबाट म निर्वाचित हुँदै गर्दाखेरि नारायणी रङ्गशालाको कुरा उठाएको थिएँ। अब अहिले त्यो नारायणी रङ्गशालामा चाहिँ 15-16 करोड बजेट छुटिएर अब चाँडै नै त्यो टेन्डर भएर त्यो काम पनि अगाडि बढ्छ। मैले चाहिँ प्रसायकबाट निर्वाचित हुँदै गर्दाखेरि नारायणी अस्पतालको कुरो उठाएको थिएँ, त्यसको पनि अब डिपिआरको चरणमा गइसकेको छ, त्यसलाई पनि धेरै परिवर्तन गर्नुपर्ने छ। निर्वाचनमा हुँदै गर्दाखेरि सिर्सिया नदीको कुरा उठाएको थिएँ, त्यो पनि अब सिर्सिया नदी सरसफाईको कुरा उठाएको थिएँ, त्यो पनि एउटा चाहिँ सुरुवाती चरणमा प्रवेश गरिसकेको छ। अब विशेष गरेर केन्द्रीय रूपमा जुन सुशासनको कुरा छ, त्यो केन्द्रीय रूप सुशासनको कुराले त सबै क्षेत्रलाई जिल्लालाई छुने नै भयो। त्यस कारणले गर्दाखेरि त्यहाँका जनताले हाम्रो चाहिँ यो नयाँ अनुभूति गर्न सुरु भइसकेको अवस्था छ अहिले।
1: त्यो तपाईँले निर्वाचनको बेलामा जुन प्रतिबद्धता बाचा गर्ने हुन्छ नि हरेक सांसदले, हुन त सांसदको काम कानून निर्माण गर्ने हो भनेर सैद्धान्तिक रूपमा थियो भनेर बहस गर्छौं, तर चुनावको बेलामा पुल पुलिसा बाटोघाटोको कुरा गरिएन भने सायदै नागरिकले अहिले नै मतदान गर्ने स्थिति भइसकेको छ कि छैन सायद अर्को बहसको विषय होला। संख्यात्मक रूपमा हेर्ने हो भने तपाईँको त्यो प्रतिबद्धता र बाचा दर्जनौं संख्यामा छ कि अथवा सीमित विषयवस्तु मैले भनेको छु त्यो भित्र रहेर नै तपाईँले बाचा पूरा गर्दै जाने हो भविष्यमा?
0: होइन, मैले यो राजनीतिमा आउँदै गर्दा मैले एउटा के सिकेँ भने धेरै बाचाहरू गर्नुहुन्न, धेरै गर्न नसकिने कुराहरू बोल्नुहुन्न, जनतालाई झुक्याउनुहुन्न, किनभने अहिलेसम्म पुराना राजनीतिक दलहरूले त्यही गरे, गर्न सक्ने कुरा पनि भने, गर्न नसक्ने कुरा पनि भने, घर घरमा चाहिँ ग्यासको पाइपको कुराहरू पनि जोडिदिन्छु भने त्यो पनि भने, पानी जहाजको टिकट चाहिँ अर्को वर्ष हामी यहीँबाट काट्ने हो भने त्यो पनि भने। त्यस कारणले गर्दाखेरि यही पुराना राजनीतिहरूले गरेका गल्तीहरूबाट चाहिँ हामीले सिक्ने हो, त्यो गल्तीहरूबाट उहाँहरूले गरेको गल्तीको चाहिँ हामीले चाहिँ पार सिक्दै गर्दाखेरि त्यही गर्न नसकिने कुरा नभन्नु पर्ने रहेछ, अझ गर्न सक्ने। अब त्यो त मैले मात्रै होइन, समग्र मेरो पार्टीले पनि, हामीले त अब त्यो चाहिँ घोषणापत्र पनि भनेनौँ, करार पत्र भनेर भन्यौँ, बाचापत्र भनेर भन्यौँ। बाचापत्र भन्नाले अब बाचा भनेपछि अब एउटा नर्मली बुझ्ने भाषामा बाचा भनेपछि गर्नै पर्ने कुरा, त्यसरी चाहिँ केन्द्रीय लेभलबाट पनि म त्यसरी प्रशिक्षित भएँ र मैले चाहिँ स्थानीय लेभलमा पनि मैले त्यही प्रशिक्षण अनुसारै मैले चाहिँ एउटा राजनीतिबाट जानेको बुझेको अनुसारै मैले गरेँ, धेरै बाचा मैले गरिनँ।
1: जति गर्नुभएको छ त्यो पुरा गर्ने नै विचार गर्नुभएको छ होला 5 वर्षभित्रमा?
0: हो, होइन, त्यो गर्न सक्ने किसिमले नै बाचा गरिएको छ। हुन त तपाईँले भनेको जस्तै एउटा संसदको चाहिँ संसदीय भूमिका अलग्गै हुन्छ।
1: तपाईँले अघि जुन रङ्गशालामा पैसा परेको कुरा र सिर्सिया नदी जो वर्षौंदेखि दुर्गन्धित भएको

0: बारेमा सम्भवतः बीचमा यो उद्योग विभागले त्यहाँ जजसले गल्ती गरेका छन् केही उद्योगहरूलाई कार्यवाहीको लागि परिपत्र गरेको त्यो निर्णय गरेको पनि हामीले सुन्यौं होइन यो सबैमा सांसद प्रत्यक्ष संलग्न हुँदो रहेछ कि अथवा सांसद पृष्ठभूमिमा हो निर्णय गर्ने चाहिँ फेरि सरकार मार्फतकै निकायहरू हुँदो रहेछन् तपाईँको यो प्रारम्भिक चरणको अनुभवले चाहिँ के बताउँछ
1: अब हामीले अब जस्तै म संसद छु म संसदीय समितिमा छु संसदीय समिति मार्फत हामीले सरकार निर्देशन दिने होला जस्तै अब त्यो सिसिया नदी फोहोर भइरहँदा प्रदूषित भइरहँदाखेरि हामीले अब संसदीय समिति मार्फत त्यहाँका उद्योगिक व्यवसायीहरूलाई सचेत गराउनेदेखि लिएर अब सम्बन्धित सरकारी निकायहरूलाई चाहिँ त्यहाँनिर चाहिँ उचित कदम चाल्न व्यापारीहरूलाई सचेत व्यवसायी उद्योगी व्यवसायीहरूलाई सचेत गराउन यदि उहाँहरूले त्यो सचेत गराउन गराउँदै पनि मान्नु भएन भने केही निर्णय लिन पनि हामी त्यसरी चाहिँ निर्देशन दिइरहेका हुन्छौँ त्यस कारणले गर्दाखेरि संसदको अब चाहिँ अब यो प्रत्यक्ष कार्यकारी भूमिका नभए पनि चाहिँ संसदले आफ्नो भूमिका पनि राम्रोसँग निभाइदियो भने धेरै कुराहरू गर्छ
0: सांसदले
1: आफ्नो भूमिका धेरै भूमिका निभायो भने पनि धेरै काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ
0: त्यो अनुभव भयो प्रारम्भिक चरणमै तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनुभयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो र तेस्रो स्थानमा नेपाली काँग्रेसका अनिल कुमार रंगाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ
1: होइन मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन अब त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो नै भए मैले त इभेन म जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल ढुङ्टाजीलाई पनि मैले प्रत्यक्ष फोन गरेर अब यो चुनावको हार जित भन्दा पनि अब चुनावमा मत कसले बढी ल्यायो र कसले कम ल्यायो भने त्यो पाटोघाटी रह्यो अब मैले चाहिँ यस क्षेत्रमा चाहिँ म अब निर्वाचित हुँदै गर्दाखेरि मभन्दा तपाईँ पहिला निर्वाचित भएको कारणले गर्दाखेरि तपाईँबाट मैले धेरै कुरा सिक्नुपर्छ मैले नजानेको कुराहरू मलाई सिकाइदिनु होला भनेर पनि मैले उहाँ चाहिँ प्रदीप यादवजीलाई फोन गरेको थिएँ
0: सिकाउनुभएपछि
1: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्ने हुनुहुन्छ त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
0: त्यतिखेर निर्वाचनको बेलामा टेलिफोन सम्वाद तपाईँले गर्नुभयो
1: निर्वाचन जितिसकेपछि
0: त्यस पछाडि चाहिँ जितिसकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव र रुङ्गाटासँग कतिपटक तपाईँको सम्वाद भयो टेलिफोनमा अथवा प्रत्यक्ष रूपमा
1: मेरो अनिल रुङ्गाटाज्यूसँग त लगभग धेरै पटक नै सम्वाद भइरहेको छ र प्रदीप यादवज्यूसँग चाहिँ एकपल्ट प्रत्यक्ष भेटघाट पनि भयो बीचमा त्यही एक दुई पटक फोन भयो होला
0: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि तपाईँले पूरा गर्नु परिराखेको अथवा उहाँको निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमै हो
1: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नभए एकै हामी भइहाल्यो
0: जितिसकेपछि तपाईँ साझा हुनुभयो
1: साझा भइहाल्यौँ उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो यहाँका जनताको पनि समस्या रह्यो मेरो पनि समस्या रह्यो त्यस कारणले हाम्रो सबै साझा समस्याहरू आइहाल्यो नि त्यसमा त केही भन्नुपर्ने कुरै भएन
0: अनि संसदमा आइसकेपछि अहिलेसम्म कतिपटक आफ्नो विचार राख्नुभयो यहाँले
1: सदनमा
0: हजुर
1: मैले सदनमा 9 पटक जति 8-9 पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर 8-9 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ
0: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो
1: यहाँले भन्नुभयो जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेश एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
0: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
1: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन अब तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए त्यसभन्दा बाहेक मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले समग्र देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
0: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो 100% त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
1: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीले त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बिथोलिन खोज्दै गर्दाखेरि बिथोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस्, तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो र हामी गयौँ र हामीले त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गरिदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू चाहिँ फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गर्यौं र त्यो हामी त्यसमा सफल पनि भयौं।
0: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्। तपाईँले यसलाई कति खुसी गर्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
1: अब हामीले त पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी यो सदियौंदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै चाहिँ अब एउटा राजनीति तपाईँले भन्नुभएको जस्तै अब राजनीतिक चाहिँ
0: कुनै स्वार्थ
1: कुनै राजनीतिक स्वार्थमा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो, तर त्यसमा भन्दा पनि हामीले एउटा सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भाव कायम गराउनको लागि एउटा चाहिँ गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा चाहिँ संसदको रूपमा एउटा चाहिँ सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ एउटा चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब यस्तो समाजलाई चाहिँ गलत दिशामा जान चाहिँ दिनु हुँदैन र दिँदैन र त्यसमा हामी सफल हुन्छौँ जस्तो लाग्छ।
0: तपाईँ आफै पनि अब पर्यटन क्षेत्रबाट अलि धेरै अनुभव सङ्गालेर आउनुभयो, तपाईँबाट एउटा सांसदको रूपमा तपाईँले संसदमा उपस्थिति जनाउँदै गर्दाखेरि पर्यटन क्षेत्र अथवा व्यवसाय पेसा क्षेत्रले चाहिँ तपाईँबाट कतिको अपेक्षा गर्नु ठिक हुन्छ अहिले?
1: होइन, अब स्थानीय लेभलमा मैले त्यहाँको पर्यटन प्रबन्धनको हिसाबले होटल तथा पर्यटन व्यवसायीहरूलाई चाहिँ एउटा चाहिँ एउटा व्यावसायिक उन्नति एउटा मा ल्याउनको लागि त्यहाँको क्षेत्रको चाहिँ पर्यटकीय सम्भावनाका क्षेत्रहरूलाई पहिचान गर्नको पहिचानको निमित्त प्रवर्धनको निमित्त मैले आफूले गर्न सक्ने गर्छु र एउटा राष्ट्रिय रूपमा पनि एउटा हाम्रो पर्यटन भनेपछि एउटा देशको एउटा आर्थिक मेरुदण्डकै रूपमा छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले आफूले यतिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर मैले चाहिँ एउटा व्यवसायको किसिमले त गर्नुपर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म कहीँ पनि कसरहरू छोडिन म गर्छु।
0: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्त अर्थात हरिको नामले पनि उहाँ बढ़ी चर्चित चिनिनु भएको छ, उहाँसँग कुराकानी गर्दैछौ। संसदको यात्रामा कस्तो लाग्दैछ? अब अरू सांसद अरू पार्टीबाट आएका सांसदसँग आफ्नै पार्टीभित्रका सांसदसँगको त्यो हिमचिम त्यो जति बाक्लो हुनुपर्थ्यो त्यस्तो भइसक्यो कि अथवा तपाईँ अझै पनि त्यो सम्बन्ध स्थापित गर्ने त्यो रिमझिम त्यो र्यामिने झ्यामिने भन्छौ नि त्यस्तो खालको वातावरणमै हुनुहुन्छ माने थियो?
1: अब सदनमा जाँदै गर्दाखेरि पहिलो कुरो त अब एउटा नयाँ अनुभव, त्यहाँ सिक्नुपर्ने कुराहरू पनि धेरै छ, सिक्नुपर्ने कुराहरू एउटा पाटो रह्यो र अब तपाईँले भन्नुभयो जस्तै अब संसदको किसिमले चिन जान जान पहिचान अब हाम्रै पार्टीका पनि 182 सांसदहरू छन् होइन त्यो किसिमले गर्दाखेरि अब बिस्तारै चाहिँ सबैजनासँग चाहिँ एउटा एक किसिमको चिनजान चाहिँ एउटा मित्रताको भावना अझै प्रगाढ हुँदैछ.
0: आफ्नै पार्टीभित्रको बाहेक अरूकोमा अझै तपाईँ प्रवेशै गर्न पाउनु भएको छैन कि अथवा कुनै अरू पार्टीको सांसदसँग पनि त्यो आत्मीयता चाहिँ वातै बढ्दो रहेछ फेरि
1: अरू पार्टीका. अब यस्तो भयो मेरो हाम्रो मधेसबाट आएका अरू पार्टीका चाहिँ हाम्रा एकजना माननीय मातृका यादवज्यू भन्दा बाहेक अरू र एकजना चाहिँ रौतहरूको एकजना हुनुहुन्छ त्यहाँ मधेसकामा त अब त्यो एउटा आत्मीयता हुने नै भयो र यतातिरका चाहिँ अरू पार्टीका चाहिँ सांसदहरूमा त्यति अहिलेसम्म मेरो चाहिँ त्यहाँका दलका नेता सचेतक भन्दा बाहेक अरूसँग त्यति चाहिँ चिनजान चाहिँ मित्रता कायम हुन सकेको छैन. त्यो बिस्तारै त्यसलाई चाहिँ हामी
0: विकास गर्दै लैजाने योजना छ.
1: विकास गर्दै लैजाने योजना छ.
0: आफ्नै पार्टीभित्रका सांसदहरूसँगको त्यो घुलमिल अझै बढाउनको लागि पार्टीले यस्तो खालको कुनै कार्यक्रम अभियान चलाइदियो भने सजिलो हुन्थ्यो भन्ने हो कि अथवा 182 सबैका आफ्ना आफ्ना काम हुन्छन् सबैले आफ्नै तरिकाले काम गरून् भन्ने जस्तो लाग्छ तपाईँलाई सांसदको रूपमा?
1: होइन, पार्टीले त गरिरहेकै छन्. जस्तै अब यो अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूलाई चाहिँ त्यहाँ जम्मा गरिदिएकै छ होइन. अनि त्यसपछि अब कुनै एउटा अर्को एउटा प्रशिक्षण कार्यक्रम पनि भएको थियो. अब फेरि चाहिँ हुँदै पनि छ यो केन्द्रीय सदस्य र सांसदलाई चाहिँ एउटा प्रशिक्षण कार्यक्रम फेरि पनि दिँदैछ पार्टीले होइन. त्यस किसिमले गर्दाखेरि पार्टीले चाहिँ गर्नुपर्ने भूमिकाहरू गरिरहेको छ. हाम्रो चाहिँ अब घुलमिल हुँदैछौँ त्यसमा.
0: संसद र संसदीय समितिको अनुभव चाहिँ कस्तो छ? संसद अलि बढी महत्त्व अथवा संसदीय समितिमा अलिक कम रहँदो रहेछ कि अथवा के छ यहाँको अनुभव चाहिँ अहिले?
1: अब संसद त अब समग्र देशैभरका संसद हुने नै भए अब संसदीय समिति पनि एउटा मिनी संसद एउटा मिनी पार्लियामेन्ट अब एउटा विषयमा केन्द्रित हुने भयो. त्यसमा अब संसदमा सबै विषयहरू उठ्ने भए अब संसदमा यो संसदीय समितिमा जस्तै म
0: आफ्नो संसदीय समितिको बारेमा केही बताउनुहुन्छ नागरिकसँग के छ यो समितिले के गर्छ?
1: जस्तो हाम्रो यो उद्योग चाहिँ समिति उद्योग उपभोक्तासँग चाहिँ जोडिएको चाहिँ यो समिति हो. अब यसले चाहिँ हाम्रो क्षेत्रको अधिकारभित्र रहेर अब आफ्नो क्षेत्रका चाहिँ समस्याहरू पहिचान गर्ने त्यो समस्याहरूको लाई लिएर चाहिँ सरकारलाई सम्बन्धित मन्त्रालयलाई सम्बन्धित मन्त्रीलाई चाहिँ निर्देशन दिनेदेखि लिएर काम गरिएको छ.
0: भनेको तपाईँको अनुभव अनुसारकै तपाईँले समिति पाउनुभयो. उद्योग व्यवसाय वीरगञ्ज पर्सा क्षेत्र भनेपछि त्यसै पनि यो व्यापारिक दृष्टिकोणले पनि महत्त्वपूर्ण रह्यो, पर्यटन क्षेत्र पनि महत्त्वपूर्ण रह्यो. तपाईँले केही सोच्नु भएको छ यो विषय चाहिँ समितिमा छलफल चलाएर अगाडि बढाउने अथवा अब उपलब्ध कानुनको मस्यौदा छ भने त्यसमा अलिक बढी मेहनत गरेर आफ्नो योगदान त्यहाँ प्रस्तुत गर्ने सन्दर्भमा?
1: होइन, मैले त अब जस्तै उद्योगकै सिलसिलामा जस्तो मैले अब यो चाहिँ सिर्सिया खोलामै सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउनलाई चाहिँ त्यो समिति मार्फत गर्नुपर्ने कुराहरू मैले खेल्नुपर्ने भूमिकाहरू खेलेर त्यसमा चाहिँ अगाडि बढ्ने कुरो रह्यो. उद्योगिक व्यवसायीहरूको चाहिँ हकहितमा अब विभिन्न समयमा चाहिँ निर्माण भइरहेका ऐनहरूमा पनि जस्तो अब कुनै ऐन निर्माण हुँदै गर्दाखेरि सरकारले चाहिँ आफू केन्द्रित मात्रै नभएर अब उद्योगिक व्यवसायीलाई पनि चाहिँ एउटा केन्द्रित चाहिँ सम्झेर उसलाई पनि सम्झेर त्यो ऐन बनाउनुपर्छ होइन. त्यो ऐन बनाउँदाखेरि कहीँ चाहिँ आफूले चाहिँ त्यसमा थपघट गर्नुपर्ने कुराहरू उद्योग व्यवसायसँग सम्बन्धित कुराहरू त्यो त मैले गरि नै भएँ, त्यसमा म गर्छु पनि.
0: अहिले सांसदको रूपमा तपाईँ निर्वाचित भएर संसदमा अगाडि बढ्दै गर्दाखेरि मतदाताहरूको अथवा अरू सरकारवाला निकायको कतिको सम्बन्ध कस्तो भइरहेको छ? घनिष्ठै बाक्लै अत्यधिक राम्रै हो कि अथवा कस्तो खालको हुँदो रहेछ?
1: होइन, आफ्नो मतदाताहरूसँग सम्बन्ध त घनिष्ठ बनाउनै पर्यो. यहाँबाट म चाहिँ राजधानीबाट जाने बित्तिकै हाम्रो पहिलो कामै त्यही हुन्छ, आफ्नो क्षेत्रमा जाने, आफ्नो मतदाताहरूसँग भेट्ने, घुलमिल हुने, उनीहरूका समस्याहरू सुन्ने, समाधान गर्न सकिने कुराहरू समाधान गर्ने. तर
0: त्यो चाहिँ बोलाएर हो कि नबोलाएर पनि यसो त्यतिकै टोल टोलमा कतै कार्यक्रमहरूमा?
1: होइन, टोल टोलमा जाने हामी त हामी चाहिँ यो मैले अघि तपाईँलाई भने
0: सामान्यतया अरू अथवा यस अगाडिको राजनीति कस्तो हुन्थ्यो भने सांसद कोही काठमाडौँबाट झर्दैछ भने त्यहाँ अब टोल टोलमा कहाँ कस्तो खालको कार्यक्रम बनाएको छ त्यो ठिक्क पार्ने अनि गाडी चढ्ने टक्क गाडी कार्यक्रम स्थलमा पुग्ने मञ्चमा चढ्ने भाषण भूषण गर्ने ल सक्यो है धन्यवाद भन्यो अर्को कार्यक्रम छ भन्यो फेरि अर्कोमा गयो दौड्यो त्यसरी एकजना राजनीतिज्ञ अथवा सांसदको दिनचर्या त्यस्तो हुने हो त्यो अरू सांसदको भन्दा तपाईँको दिनचर्या के कारणले फरक छ यदि तपाईँ काठमाडौँबाट झर्नु भयो भने
1: होइन मैले त्यही कुरा तपाईँलाई अघि भने हामीले त्यही कुराहरू पहिलाको राजनीतिक दलहरूले गरेका कुराहरू पहिलाका सांसदहरूले गरेका कुराहरू सिकेर नै चाहिँ अगाडि बढिरहेछौँ अहिले
0: भनेको राम्रो कुरा चाहिँ सिक्ने नराम्रो कुरा छोड्ने होला
1: राम्रो नराम्रो कुराबाट पनि एउटा के सिक्ने भने यो गर्नु नहुने रहेछ भनेर त्यो एउटा चाहिँ त्यही कुरा त्यही पाठहरू भनौँ न त्यही पाठहरू सिकेर हामी अगाडि बढिरहेको छौँ हामीले म त निर्वाचनतिर आइसकेपछि त्यस्तो तपाईँले भन्नुभएको जस्तो त्यो भाषणका कार्यक्रम हो त्यसमा हामी कहीँ पनि सरी लगभग नभएको अवस्था हो
0: त्यो भनेको पार्टीले त्यो निर्देशन दिएर हो कि अथवा आफ्नै रुचि चाहनाले
1: होइन पार्टीको पनि एक किसिमको निर्देशन छ जनतामा चाहिँ अब त्यो धेरै चाहिँ मञ्चमा बस्ने कार्यक्रमदेखि लिएर यसमा चाहिँ सकेसम्म यसलाई चाहिँ एभोइड गरेरै अब त्यो जनतासँग चाहिँ प्रत्यक्ष भिज्ने जनताका मतदाताका प्रत्यक्ष कुराहरू सुन्ने त्यसैमा फोकस हुने भन्ने एउटा पार्टीको निर्देशन एकातिर रह्यो हामीले जानेका हाम्रो भोगाइ पनि हाम्रो सिकाइ पनि एकातिर रह्यो त्यस किसिमले हामी चाहिँ जनताकोमा चाहिँ एकदम प्रत्यक्ष रूपमा गएर घर घर गएर चाहिँ अहिले उहाँहरूको चाहिँ गुनासोहरू सुनिरहेको अवस्था हो तर यसरी सुन्दै गर्दाखेरि एउटा संसद भएर सुन्दै गर्दाखेरि धेरै कुराहरू त्यहाँ जनताको समस्याहरू समाधान गर्न सकिने अवस्था पनि नरहँदो रहेछ किनभने अब त्यहाँनिर स्थानीय सरकार हाम्रो हातमा छैन होइन धेरै कुराहरू स्थानीय सरकारसँग जोडिएका कुराहरू हुन्छन् एउटा नालाको कुरा रोडका कुरा साना चिन्ने सानातिना कुराहरू त्यो गर्नुपर्ने कुराहरू स्थानीय सरकारसँग चाहिँ जोडिएका कुराहरू
0: हुन्छ तपाईँ एक फोन लगाइहालौँ कुरा गरिदिइहालौँ भन्ने जस्तो हुन्छ होला नि सांसदलाई
1: त्यो त भनिन्छ नि त्यो त अब त्यो जनताले समस्या सुनाइसकेपछि त्यो सम्बन्धित वाडा अध्यक्षलाई सम्बन्धित पालिकाका अध्यक्षलाई उपाध्यक्ष प्रशासकीय अधिकृतहरूलाई हामीले भन्छौँ नि र यो चाहिँ जनताको गर्नै पर्ने काम हो एकदम आधारभूत एकदम आवश्यकताको काम हो यो चाहिँ तपाईँहरूले गरिदिनुहोस् यो गर्नै पर्छ यसमा धेरै ठुलो बजेटको कुरा पनि छैन दुईवटा एउटा चाहिँ रोड चाहिँ एकदम हिलामी भइरहेको अवस्थामा दुई ट्याक्टर त्यहाँनिर ग्रेभल खसाइदिँदाखेरि त्यो जनतालाई चाहिँ जनताको चाहिँ एउटा केही आवश्यकताहरू पुरा हुन्छ भन्ने त्यो त्यति तपाईँले गरिदिनुपर्छ भनेर हामीले चाहिँ त्यो भनिरहेका हुन्छौँ फोन गरिरहेका हुन्छौँ र गर्न सक्ने कुराहरू गराइरहेका पनि हुन्छौँ तर स्थानीय सरकार आफ्नो स्थानीय सरकार नहुँदाखेरि अब चाहिँ जति गर्न सकि गर्नुपर्ने हो त्यो चाहिँ गर्न नसकिँदो रहेछ भनेर मैले यसरी तपाईँलाई भन्न खोजेँ
0: ब्याट्री चेन्ज गरिहालौँ त्यसपछि अब सक्छ कति मिनट भएको छ सन्देश यसो बारी छ ओके डन कति मिनट त्यति छैन सर ओके डन ठिक छ त्यसो भए जनताहरूले अथवा नागरिकले तपाईँलाई सम्पर्क गर्नु पर्यो भने कसरी सिधै भेट्न पर्ने हो कि अथवा फोन गर्नुपर्ने हो कि इमेल इन्टरनेट हो कि मेसेन्जर अहिले त विभिन्न सामाजिक सञ्जाल पनि आइसक्यो कुन कुन कुन कुन विधि प्रक्रिया त्यो खालको अभ्यास गरिराख्नु भएको छ
1: जनताहरूले जुन माध्यमबाट चाहिँ मसँग भेट्न खोज्नुहुन्छ जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ म त्यसै माध्यमबाट उपलब्ध छु फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु
0: चौबिसै घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ
1: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी
0: यो तिनवटै अवस्थामा पनि आउँछन् फोनहरू सुतेको बेला कहिले सदनमा भएको बेला कार्यक्रमको
1: फोन त चौबिसै घण्टा आउँछ र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने र अब अति जरुरी हुँदाखेरि कल ब्याक गर्ने अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गरिदिने
0: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ
1: त्यसम्म भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ र मैले त वीरगन्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु सचिवालयमा मैले चाहिँ साथीहरूलाई राखेको छु र
0: पैसा दिएर राख्नुभयो कि नदिएरै अथवा स्वयंसेवकको रूपमा
1: अब यस्तो छ अब अहिले त सरकार
0: अब त तपाईँलाई केही राहत हुने भयो
1: अब त केही राहत होला तर यो अब अहिले योभन्दा अगाडिको अवस्थामा अब पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीहरूले सहयोग गर्नुभएको
0: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो बनाएर सचिवालयमा तपाईँले राख्नुभयो
1: एकदम एकजना नै मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न सबै अलग अलग भ्याएसम्म सकेसम्म मैले त्यसरी चाहिँ त्यो त्यहाँ चाहिँ फोकल पर्सन तोकेर राखिदिएको छु
0: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद मानिस यहाँलाई
1: धन्यवाद तपाईलाई पनि तपाईले तपाई र हाम्रो यो सञ्चार माध्यमले मेरो कुरा चाहिँ आम जनतामा चाहिँ पुर्याउनु र एउटा प्लेटफर्मको रूपमा चाहिँ तपाईले उपलब्ध गराइदिनु भयो यसको लागि तपाईलाई हाम्रो सञ्चार माध्यमलाई धेरै धेरै धन्यवाद।
0: यो सँगै आज संवाद श्रृंखला हेलो सांसदको समय सकिन लागेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गर्यौं। विशेषतः निर्वाचित भइसकेको अवस्थामा निर्वाचनको बेलामा गरिएका वाचा र ती वाचा पूरा गर्नको लागि चालिएका कदम तयारी र आगामी योजनाको बारेमा पनि उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितानलाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मिले बिहान को 7 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 04-45-562 सम्पर्क गर्न सकिनेछ
4: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार
5: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
6: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
4: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
5: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
7: सम्पर्क नम्बर 0475-90-466 98692-65998
9: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
10: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
11: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
9: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने ढेर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
11: ए हो र भन्या अनि फाइदा होला र है
9: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
11: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दियो त
9: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 98540 40239
11: कति रे 98540 अनि
9: 98540 40239 फोन नम्बर चाहिँ 048-540-239
11: 048-540-239
10: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
11: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
10: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
9: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
1: विराज किसानको साथी।

0: नजरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामछाप।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वास दिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44।
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0845-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: भूक्षयन नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
4: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692695998।
5: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
6: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
5: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
6: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
6: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
5: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सरकारसँग डिमाण्ड गरिरहेको बेलामा सरकारले कोदो दिवस घोषणा गर्यो र हामीले गत वर्ष पनि भव्यताका साथ कोदो दिवस मनाएका थियौं र यस वर्ष पनि हामीले कोदो दिवस मनायौं र अब नेपाल सरकारले चाहिँ एउटा उत्पादनको सेक्टरलाई लिएर उहाँहरू अलिअलि डिपली अलि ठूलो प्रोग्राम गरेर जानुभयो भने हामीले प्रोडक्शन भइसकेको सामानलाई मार्केटमा पनि जानु पर्यो हामी चाहिँ व्यावसायिक भएको कारणले पनि हामी उत्पादनमा पनि जोड़ दिँदै र उत्पादन भएर आएकोलाई यो व्यवसायीकरण गर्ने बजारीकरणका लागि हामीले काम गर्ने गरी हामीले काठमाडौँमै यो दिवस हामीले मनायौं र यसलाई अब खाद्य खानेकुराको विविधीकरणका लागि पनि हामीले प्रयास गर्यौं विगतमा हामी कि कोदाको खोले रोटी र ढिँडो खान पाउँछ भनेर भन्थ्यौं भने अहिले चाहिँ यसपटकको हामीले कोदो दिवसमा हामीले 20 प्रकारको कोदोबाट बनेका परिकारहरूको चाहिँ हामीले त्यसमा त्यहाँ सहभागीहरू सबैलाई खाना चाहिँ पस्केका थियौं
1: भनेपछि कोदो तथा फापर संघ पनि छ तपाई संघको अध्यक्ष पनि हुनुहुन्छ खास यो संघ स्थापना गर्नुको उद्देश्य चाहिँ के हो त
0: हामीले म नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सभापति थिएँ त्यति बेला र हामीले एउटा कृषिको ठूलो एउटा सेमिनार भइरहेको थियो सेमिनार कृषिको सेमिनार भइरहेको बेलामा केही साथीहरूले अब कृषकहरूले त्यहाँ के जिज्ञासा राख्नु भने उत्पादन गरेर मात्रै के गर्ने कोदो त बिक्री हुन्न नेपालमा कोदै बिक्री हुँदैन भन्ने खालको कुरा गर्नुभएको हुनाले यो त ठूलो समस्या हो भन्ने लागेर हामीले तत्काल कृषि उद्यम केन्द्रमा छलफल गर्यौं र एउटा आफ्नो कोदोको संघ एउटा निर्माण गरेर यसलाई नेटवर्किङमा काम गर्नु पर्यो भनेर हामीले यो कोदो फापर संघ चाहिँ स्थापना गरेर हामीले के काम यसलाई गर्यौं भने संघ दर्ता हुन बित्तिकै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा हामीले संघ दर्ता गर्यौं संघ दर्ता हुने बित्तिकै हामीले कोदो र फापर चाहिँ बिक्री भएन भने हामीलाई सम्झनुहोस् र हामीलाई सम्पर्क गर्नुहोस् भनेर जति पनि काठमाडौँभित्र कोदो र फापर बिक्री हुन्न भन्छ उहाँहरूको हामीले किन्दै छौं
1: भनेको संघले अहिले पनि किसानको कोदो या फापर बिक्री भएन भने किन्छ त्यसको जिम्मेवारी लिन्छ
0: हामीले जिम्मेवारी लिइरहेकै छौं तर अब यो उत्पादन कमी भएर नेपालको उत्पादन नै कमी भएर होला अहिलेसम्म हामीले संघमा कोदो र फापर किनेर लिएर आएर गोदाम गरेर राख्नुपर्ने स्थिति छैन हामी त्यो बायर सेलरको कन्ट्याक्ट गरिदिन्छौँ अनि अब त्यो सेलरहरू चाहिँ बायर्सहरू चाहिँ हाम्रो मेम्बरहरू पनि हुने भए देशैभरिका हाम्रो सबै 77 जिल्लामा हाम्रो मेम्बरहरू हुनुहुन्छ उहाँहरू चाहिँ अब उत्पादन गर्ने व्यक्तिहरू त्यहाँ मेम्बर हुनुहुन्छ भने हाम्रो चाहिँ हामी यतातिर हामीसँग बिक्री गरिदिने पनि हाम्रो मेम्बर हुनुहुन्छ र उहाँहरूले त्यो नेटवर्क हामी मिलाइदिन्छौँ नेटवर्कमा पुर्याइदिन्छौँ कसलाई कोदो चाहिएको छ त्यहाँ हामी पुर्याइदिन्छौँ अब खबर गरिदिन्छौँ त्यसरी हामीले बिक्री गरेका छौँ र हामीले संघले आफै व्यवसाय गरेर व्यापार गरेर बसेको चाहिँ होइन
1: क्रेता र विक्रेताहरू बीच सँगसँगै किसानहरू बीच पनि पुलको काम गर्ने भयो संघले
0: हो अब यसपछि हामीले सरकारलाई पनि यो कोदो फापरको विकासको लागि केही न केही काम चाहिँ गर्नुपर्छ भनेर सरकारसँग पनि हामीले पहल कदम हिजो अहिले गरिरहेकै छौं
1: कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत आजको कृषि विशेष कार्यक्रम बदलित नेपालमा हामीसँग हुनुहुन्छ विशेष गरी हामीले कोदो र कोदोजन्य बाली अनि सँगसँगै फापरका विषयमा आजको कुराकानी केन्द्रित गरेका छौं विगतमा कोदो र फापरलाई पनि सँगसँगै दुःख सुखको चाहिँ साथी भनेर भन्ने गरिन्थ्यो विशेष गरी दुःखको साथी भनिन्थ्यो त्यति बेला यो भन्नुको सान्दर्भिकता चाहिँ के थियो
0: कोदो चाहिँ दुःखको साथी र एक प्रकारको आयुर्वेदिक औषधि पनि हो कोदो चाहिँ हामी केटाकेटी हुँदाखेरि हामीलाई घरमा हामी बच्चा हुँदा हामीलाई रुगा लाग्यो भने अदुवा कुटेर हालेर कोदोको खोले बनाएर दिने कोदोको खोले खाएपछि चाहिँ त्यो रुगा बिसेको हुन्थ्यो र कतिपय ठाउँहरूमा खुट्टाहरू कहिलेकाहीँ हात खुट्टा मर्क्यो फ्र्याक्चर भयो भने पनि त्यो कोदोको लेप बनाएर लगाउने त्यसलाई त्यो औषधि उपचार गर्ने त्यस्तो खालको गाउँघरमा हामीले पहिले चाहिँ त्यो प्रविधि चाहिँ थियो हामी सानो हुँदाखेरि काम गर्न आउने मान्छेहरूलाई उनीहरू चाहिँ अरूको भात दिएर मान्दैनथ्यो मकैको गहुँको चामलको भात दिएर मान्दैनथ्यो उनीहरूले चाहिँ कोदोकै खेतमा काम गर्ने बारीमा काम गर्ने मान्छेहरूलाई कोदोकै खाना दिनु पर्थ्यो त्यो चाहिँ एउटा आजको दिनमा आएर त्यो विस्तार हो प्रमाणित हुँदैछ त्यो कोदो चाहिँ कति महत्वपूर्ण वस्तु रहेछ भनेर चाहिँ कति महत्वपूर्ण अन्न रहेछ भन्ने कुरो चाहिँ आजको दिनमा प्रमाणित हुँदैछ हामीले त्यो बच्चामा देखेको कुरा
1: भनेको स्वास्थ्यका हिसाबले पनि त्यसै गरी शक्तिका हिसाबले पनि पोषणका हिसाबले पनि कोदो र कोदोजन्य बालीहरू चाहिँ कति महत्वपूर्ण छन् हाम्रा लागि भन्ने कुरा अहिले पनि सान्दर्भिक हुँदैछ तपाईँले जोड्नुभयो विगतको एउटा परम्परागत अभ्यास पद्धति आयुर्वेदका कुरा तपाईँले कोदोसँग जोड्नुभयो विगतको अभ्यास र अहिले अब यी अन्नलाई हेर्ने दृष्टिकोण सँगसँगै उपभोग गर्ने दृष्टिकोणमा चाहिँ के फरक आएको छ त पछिल्ला दिनहरूमा संघले के पाएको छ यो विषयमा
0: अहिले चाहिँ कोदो सहर पसेको छ सामान्यतया 40-50 वर्ष उमेर पुगेका मान्छेहरू र जो पहाड़बाट धेरै जसो सहरकै मान्छेहरू पनि लिन्छन् तर अब बाहिरबाट काठमाडौँभन्दा बाहिरबाट आएर जो काठमाडौँमा बसोबास गर्छन् उनीहरू अब म दिल्ली त नभनौँ तर हप्तामा एक दुई बार उहाँहरूको खाना चाहिँ कोदोको खाना हुन्छ होला भन्ने लाग्छ र अहिले हामी पनि हेर्छौँ ठाउँ ठाउँमा काठमाडौँतिर कहीँ जाँदाखेरि यहाँ कोदोको ढिँडो पाइन्छ भनेर लेखेको साइनबोर्डहरू हामी भेट्छौँ होइन ढिँडो खाने एउटा चलन चाहिँ सुरु भएको छ र यसको महत्व त्यो सँगै बढ्नुको साथसाथै यसलाई अब अरू विविधीकरण पनि गरिएको छ क्या कोदोको बिस्कुट बन्न थाल्यो कोदोको चाउचाउ बन्न थाल्यो होइन अब कोदोको पाउरोटी बन्न थाल्यो होइन कोदोको खिर बन्न थाल्यो भनेपछि यो कोदो खाने चाहिँ विभिन्न माध्यमहरू र विभिन्न परिकारहरू चाहिँ कोदोबाट बन्ने चिजहरू चाहिँ त्यसरी खाद्य वस्तुहरूमा खानेकुराहरूमा चाहिँ विविधीकरण हुन थालेको छ र त्यही भएर नै यो कोदो चाहिँ हामीले अहिले भन्छौँ कोदोलाई चाहिँ सहर पसेको छ सहर पसेको कारणले यसको महत्व पनि बढी छ जति उच्च अल्टिच्युडमा उत्पादन भयो त्यो कोदो त्यत्तिकै स्वादिलो छ फेरि हुन त सबै खाद्य बाली नै त्यो हाई अल्टिच्युडको मिठै हुन्छ होइन तर पनि कोदो पनि अब हामीले ल्याउने कर्णालीतिरबाट ल्याउने कोदो र हामी कहाँमा यहाँ हुने कोदोमा धेरै फरक छ कर्णालीको कोदो धेरै टेस्टी छ
1: तपाईँले कोदो चाहिँ पछिल्ला दिनहरूमा सहर पस्यो भनेर भन्नुभयो मानिसहरू पनि सँगसँगै सहर पस्ने क्रम अलिकति गाउँ छोड्ने क्रम एउटा चाहिँ बढ्दो क्रममै देखिन्छ अहिले त अब गाउँमा फलेको कोदो उपहारका रूपमा चाहिँ सहर बस्ने परिवारले आफन्तले छोराछोरीले खोज्ने क्रम चाहिँ अब यस्तो अभ्यास चाहिँ देखिन थालेको छ तपाईँले विविधीकरणका कुरा जोड्नुभयो पोषणका कुराहरू पनि कोदोको चाहिँ जोड्नुभयो र भूबनोट अनुसार चाहिँ उच्च क्षेत्रको चाहिँ अलिकति त्यसमा चाहिँ मिठासपनका कुराहरू पनि जोड्नुभयो आफैमा पनि कोदो र यसका परिकारहरू मिठो नै हुने गर्छन् यो क्षेत्रगत रूपमा हेर्ने हो भने खास गरी कुन क्षेत्रमा अलि धेरै उत्पादन गर्ने उत्पादन अवस्था चाहिँ के छ
0: मध्य पहाड़ी एरियामा चाहिँ यो यसको खेती बढी हुन्छ मध्य पहाड़ी एरियामा हुन त उच्च पहाड़ी एरियामा पनि यसको खेती हुन्छ तर उच्च पहाड़ी एरियामा झन्डै 20% जति मात्रै हुन्छ र मध्य पहाड़ी एरियामा चाहिँ 65% चाहिँ कोदो उत्पादन हुन्छ भने तराईमा चाहिँ अब 10-15% मात्रै कोदो चाहिँ उत्पादन हुन्छ भनेर नेपाल सरकारले दिएको गत वर्षको डाटामा चाहिँ त्यो कुरा चाहिँ भनेको छ
1: भनेको तराई क्षेत्रमा पनि कोदोलाई चाहिँ उत्पादन गर्न सकियो
0: तराईमा पनि सकिन्छ र अहिले चाहिँ नेपालमा 2,65,000 हेक्टरमा कोदो खेती हुन्छ भनेर नेपाल सरकारले गरेको छ
1: धानभन्दा त निकै कमी
0: धानभन्दा धेरै कमी
1: कहाँको तपाईँको 13-14 लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ अहिले जहाँ रोपाई भएको क्षेत्रफलको हिसाब गर्ने हो भने तर कोदो तपाईँले 2-2.5 लाखको चाहिँ देखाउनु भयो भनेपछि कोदो खेती त धेरै गरिएन भन्न सकिन्छ
0: अब त झन् त्यो पनि घट्यो अब त त्यो के जुन मध्य पहाड़मा यसको खेती धेरै हुन्थ्यो मध्य पहाड़मै यङ जेनेरेसनहरू चाहिँ बिस्तारो विस्थापित हुँदै हुँदै गइरहेको हुनाले खेती गर्ने मान्छेहरूको चाहिँ कमी छ फेरि कोदो खेती अरू सबै खेतीको दाँजोमा धेरै खेती गर्न झन्झटिलो खेती पनि हो कस्तो हुन्छ भने कोदो खेती जस्तो फापरको कुरा गरौँ फापर चाहिँ जोतेर छरिदिएपछि फापर फल्छ अब कोदोलाई के गर्नु पर्यो भने कोदोलाई पहिला ब्याड तयार गर्नुपर्छ राम्रो मल राखेर रा, ब्याड तयार गरेपछि बिउ त्यसमा राखेर अनि त्यो एक महिनाभित्रमा त्यो बिउ निस्किसकेपछि फेरि त्यो ब्याडबाट बिउ निकालेर अनि त्यसलाई उता रोप्ने खेत तयार गरेर बारी तयार गरेर अनि त्यसलाई चाहिँ एक एकवटा बोट गन्ती गरेर रोप्नुपर्छ
1: एक एक
0: एक एक बोट गन्ती गरेर त्यसलाई चाहिँ रोप्नुपर्छ त्यसैले जनशक्ति पनि यसमा धेरै चाहिन्छ र यो खेती झन्झटिलो छ त्यति मात्रै होइन यो फेरि रोपेको एक डेढ महिनाभित्रमा फेरि यसलाई गोड्नुपर्छ तल झार असाध्यै धेरै झार आउँछ हुन त अहिले अनेकको प्रविधिहरू आएर त्यो के झारमा राखेर त्यो केमिकलहरू केही राखेर झार मार्न सक्छ भनेर भन्छन् तर त्यो अब सबै ठाउँमा त्यो सम्भावना पनि छैन र त्यो खर्चिलो पनि छ होइन त्यस्तो गर हाम्रोतिर हामी पाहाडमा हामी त्यसो गर्दैनौँ त्यो गोड्ने नै हो गोडेर जाने अब कोदो फल्छ फलेपछि पनि अब अरू फापरलाई चाहिँ एकैचोटि स्वरर र हँसियाले स्वरर लिएर आएर थुप्रो पार्ने हो कोदो चाहिँ एक एक बाला गन्ती गरेर टिप्नुपर्छ धान
1: बाला
0: धान र गहुँ धान एकैचोटि मुठो पारेर छिप्न सकिन्छ गहुँ चाहिँ एकैचोटि एउटा ठूलो 10-15 बालालाई चाहिँ कलेक्सन गरेर झिक्न सकिन्छ टिप्न सकिन्छ तर कोदोको चाहिँ अहिलेसम्म त्यस्तो प्रविधि छैन कि एक एक बाला टिपेर त्यसै डोकोमा राख्नुपर्छ
1: तपाईँले मध्य पहाड़ी क्षेत्र भनेर जोड्नुभयो भनेपछि अहिले धान एउटा देशभर रोपाईको अवस्था लगभग सकिसकेको छ कोदोलाई अब रोप्ने हो कि अथवा रोपाई सकियो कि अथवा कहिलेसम्म रोप्न सकिन्छ त के छ यो अभ्यास
0: अब एउटा त पानीको मौसमलाई पनि हेर्नु पर्यो तर अब हाम्रोतिर असार 15 पछि यो मध्य पहाड़मा चाहिँ असार 15 साउन 15 भित्रमा रोपिसक्नुपर्छ कोदो
1: त्यो भनेको मध्य पहाड़ी क्षेत्रहरू जुन अहिले हामीले यो हेर्न सक्छौ रामेछाप तपाईँले जोड्नुभयो दोलखा सिन्धुपाल्चोक काभ्रे जानेर धेरै अलि बढी कोदो पनि खेती हुने गर्छ यी जिल्लाहरूको हेर्दाखेरि लगभग रोप्ने काम
0: नेपाल सरकारले निकालेको डाटा अनुसार नेपालमा सबैभन्दा धेरै कोदो फल्ने चाहिँ बागलुङमा हो भनेको छ
1: बागलुङ
0: गत वर्षको डाटाले चाहिँ बागलुङमा चाहिँ सबैभन्दा धेरै कोदो फलेको छ भन्छ अब कास्की लमजुङ अब यता म्याग्दी यिनीहरूमा पनि कोदो चाहिँ जस मध्य पहाड़मा सबै ठाउँमै कोदो हुन्छ र उच्च पहाड़ी भेगमा पनि कोदो चाहिँ हुन्छ
1: कुराकानीमा हुनुहुन्छ कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ हामी कोदो र कोदो जन्ने बालीमा चाहिँ विशेष केन्द्रित रहेर कुराकानी जोड़िरहेका छौं अघि तपाईँले चौथो मुख्य बालीका रूपमा चाहिँ कोदोलाई लिनुभयो धान गहुँ मकै पछाडि कोदो र फापरको चाहिँ विषय आउँछ राष्ट्रिय खाद्य सुरक्षामा चाहिँ एउटा यसको स्थानको कुरा रह्यो त्यसै गरी जीडीपीका चाहिँ योगदानका कुराहरू रहे केही छ त्यस्तो तथ्य तथ्याङ्कमा संघले केही राखेको छ
0: नेपाल सरकारले जीडीपीमा कोदोले चाहिँ 1.19% योगदान गरेका छ भनेर नेपाल सरकारले निकालेको 2 वर्ष अगाडि निकालेको तथ्याङ्क निकालेको छ र नेपालमा अहिले 3,00,000 मेट्रिक टन चाहिँ कोदो उत्पादन हुन्छ र गएको वर्ष चाहिँ झन् 18,000 मेट्रिक टन चाहिँ हामीले भारतबाट नेपालमा कोदो ल्यायौं
1: भित्रायौं
0: र पैसाको हिसाबले भन्यो भने झन् 85 करोड जतिको कोदो चाहिँ गत वर्ष चाहिँ काँकडभित्र नाकाबाट नेपालमा आछ भन्ने चाहिँ डाटा नेपाल सरकारको त्यो भन्सारको डाटाले त्यो भन्छ
1: कोदो पनि भित्रिन्छ
0: कोदो पनि विगत 3-4 वर्षदेखि कोदो आउन थाल्यो र अहिलेको जुन डिमान्ड छ र मध्य पहाड़मा यो यसको खेतीलाई खेती गर्ने प्रक्रियालाई चेन्ज गरेनौं र सरकारले यसलाई सपोर्ट गरेन भने अबको 2 वर्षपछि झन्डै अहिले आएको भन्दा दोब्बर कोदो चाहिँ आयात हुन सक्छ अहिलेको नेपालको मागलाई हेर्दा
1: माग हेर्दाखेरि अझै पनि थप आयात गर्नुपर्ने आयात बढ्ने चाहिँ हुन सक्छ भनेर तपाईँले एउटा पूर्वानुमान गर्नुभयो कोदो र कोदोजन्य बालीको चाहिँ खेती क्षेत्रफल चाहिँ घट्दो छ भनेर पनि भन्न सकिन्छ यसका कारणहरू के हुन सक्लान् त वर्षेनी घट्दै जानुका
0: मुख्य कुरा चाहिँ मध्य पहाड़ी क्षेत्रमा बसोबासको कुरा र दोस्रो चाहिँ यसमा श्रम बढी लाग्ने योभन्दा कम दुःख गरेर अरू उत्पादनले त्यतिको आमदानी दिन्छ भने यसलाई किन त्यसमा चाहिँ त्यो उत्पादनमा किन लाग्ने भन्ने पनि किसानहरूको कुरा भयो अब यसलाई सरकारले मेकानाइज नगरिकन यो खेती बढाउन सकिने अवस्था चाहिँ देखिँदैन मेकानाइजमा सरकारले सपोर्ट गर्नु पर्यो र कोदोमा उत्पादनमा अनुदान दिनु पर्यो हुन त केही गाउँपालिकाहरूले अहिले अनुदान दिएको नेपाल सरकारले पनि केही गाउँपालिकाहरूको लागि सर्टेन ठाउँहरूको लागि चाहिँ कोदोको अनुदान दिने चाहिँ गरेका छ तर त्यो अब एक पाथी कोदोमा 6-7 रुपियाँ 8 रुपियाँ 10 रुपियाँ अनुदान दिएर हुँदैन किनभने उनीहरूको अब परल कस्टै अहिले किलोको 100 रुपियाँ भन्दा बढी परेर आउँछ कोदो. अब तर मार्केटमा हामीलाई इन्डियन कोदोले गर्दाखेरि अहिले बजारमा चाहिँ 50-60 रुपियाँमा कोदोहरू नफाले कोदोहरू पाउँछ. यसो भन्दाखेरि अब नेपाली कोदो त त्यो रेटमा किन्न त नेपाली कोदो एभरेजमा 80 रुपियाँ भन्दा घटेको रेटमा छैन अहिले काठमाडौँमा. त अरू कोदो चाहिँ हामी 55-60 रुपियाँमा पाउन सक्छौँ.
1: तपाईँले नफलेको कोदो भनेर जोड्नुभयो, यसको चाहिँ अर्थ मैले अलिकति जान्न चाहे. भुसा ननिकालेको कोदोको दाना
0: हो कोदो. अब कुटेर राखेको कोदो चाहिँ, कोदो चाहिँ यस्तो हुन्छ कि कोदो नफलिकन खान हुन्न, सिधै कोदो नफलिकन खान हुन्न, कोदो फल्नुपर्छ. जब त्यो फलेर आउने त्यो भुस फालेपछि अनि कोदो चाहिँ खान योग्य चाहिँ हुन्छ.
1: धानबाट चामल निकाले जस्तै एउटा प्रक्रिया चाहिँ कोदो, असली कोदो निकाल्नका लागि त्यसलाई पनि फल्नु पर्छ.
0: फल्नु पर्यो अनि पिन्नु पर्यो,
1: पिन्नु पर्यो. यसरी चाहिँ बल्ल खान लायक बन्छ, पिठो हुन्छ, त्यो सही पिठो हुन्छ भनेर, गुणस्तर हुन्छ भनेर चाहिँ जोड्न सकियो. मैले अघि एउटा राष्ट्रिय सुरक्षामा, त्यसै गरी खाद्य सुरक्षामा एउटा कुरा चाहिँ जोड्न खोज्दै थिएँ. विगतमा पनि नेपालले विभिन्न समयमा चाहिँ खाद्य अभावका चाहिँ कुराहरू, समस्याहरू भोगेको थियो. तपाईँहरू अनुभव पनि त्यसमा चाहिँ हुनुहुन्छ. 28-29 सालदेखिकै कुरा गर्ने हो भने कतिपय खानै अभाव हुने, जुन बेला चाहिँ धान चामल आयात पनि हुन्थेन भनौ न, विगतको एउटा अभ्यास हेर्ने हो भने त्यति बेला धानेको बाली हो कोदो भनेर विज्ञहरू भन्नुहुन्छ. त्यस्तो अनुभव के छ?
0: मलाई मेरो अनुभव के छ भने, म रामेछापको बेताली भन्ने ठाउँमा जन्मे हो, होइन,
1: रामेछापको
0: बेताले, जुनलाई अहिले गोकुलगुङ्गा गाउँपालिका भन्छ. त्यहाँ चाहिँ हामी सानो हुँदा 28 सालमा एउटा ठुलो भोकमारी लागेको, म त्यो 8-10 वर्षको उमेरमा मैले सुनेको थिएँ, ठुलो भोकमारी लाग्यो. अनि हाम्रो घरमा चाहिँ एउटा घरभरि चाहिँ पुरै त्यो कोदोको ढिकुटी थियो. ढिकुटी भने कोदो लगेर थन्क्याउने ठाउँ,
1: भकारी
0: कोठामा अरू केही थिएन, कोठाभित्र लगेर माथि झ्याल राखेको थियो, भर्याङ राखेर लगेर त्यो झ्यालबाट कोदो खसालिन्थ्यो. 28 सालमा चाहिँ गाउँमा धेरै ठुलो भोकमारी चल्यो, अनि त्यो कोदो चाहिँ हाम्रो बुवाहरूले पुरै गाउँलेहरूलाई बाँडिदिनुभयो. त्यो बाँडेको चाहिँ सितै दिया चाहिँ होइन, उनीहरूको अन्न फलेपछि पछि दिने शर्तमा दिएर पठाएको हो.
1: अन्नसँग अन्न साटिएको भन्ने बुझौँ
0: हो, साटिएको साट्नेपछि उनीहरूले अन्न फलेपछि फिर्ता दिने गरी बाँड्या हो. तर मैले अहिले आजको दिनसम्म त्यो भका त्यो कोठाबाट झिकेको अन्न फेरि त्यो कोठामा भरिएको चाहिँ थाहा छैन. त्यसपछि भरिएन,
1: बकारी भरे
0: बाजेले भरिदिनु भएको,
1: बाजेले भर्नुभयो,
0: बुवाहरूले बाँडिदिनु भयो,
1: बुवाले बाँड्नु भयो, छोराले त्यसलाई गर्न सक्नु,
0: हामीले बाँड्न सकेनौ. हामीले हाम्रो पालामा छैन त्यो बकारीमा त्यो कोदो, त्यो ढिकुटीमा छैन अहिले.
1: किन यस्तो भयो? गाउँघरमा त यो समस्या कोदोको मात्रै होइन, अरू पनि यस्तै समस्याहरू छन्.
0: मान्छेहरू अलिक कोदो खेती, मैले अघि भने कोदो खेती चाहिँ कोदोको लागि धेरै जन चाहिने, कोदो खेती चाहिँ अलिक दुःख हुने भएको हुनाले नै कोदो खेती गर्नै पनि कम गर्न.
1: कोदोको ठाउँमा हामीले अरू अन्न उत्पादन गरेर पनि ती भकारीहरू भर्न सक्थ्यौं कि त?
0: अब धानको त हुन्थ्यो, होइन, धान जुन रेसियोमा फल्थ्यो त्यो बेलामा धानको चाहिँ फल्थ्यो नै. तर अब त्यो बेलामा अब बाहिरबाट अन्नहरू जाने चलन थिएन गाउँमा, त्यो गाउँलेलाई खानलाई सफिसियन्ट हुन्थ्यो. हामीले त्यसपछिको त्यो ढिकुटीहरू भर्न सकेका छैन धानको तकै राखेर, यो सालको राखेर अर्को साल खानेसम्म चाहिँ हुन्छ, तर अर्को 2 वर्ष चाहिँ बस्दैन.
1: जनसङ्ख्या बढेर पो हो कि?
0: जनसङ्ख्या बढ्यो, उत्पादन कम भयो, होइन, त्यो कारणले खेरि भयो. अनि अर्को एकदम डरलाग्दो स्थिति चाहिँ अहिले के पनि छ भने, यो रैथाने बिउहरू चाहिँ बिस्तारो मासिँदै गए, रैथाने बिउहरू चाहिँ यो परम्परागत बिउहरू मासिँदै गएको हुनाले अहिले कोदोकै चाहिँ रैथानेमा हामी देख्न सक्छौँ. धानहरू चाहिँ हामीले बच्चा हुँदाखेरिको धानको बिउको जुन धान त्यहाँ हुन्थ्यो अहिले त्यो कोही कुनै पनि पाउँदैन. अहिले
1: रैथाने बिउहरू चाहिँ नासिँदै, कोदोको चर्चा गर्ने हो,
0: मकै र धान चाहिँ त्यो बेलाको बिउ पाउँदैन.
1: कोदोमा चाहिँ ओखले, डल्ले, काभ्रे, चम्रे, रोतुए लगायतका
0: 20-22 थरीको छ कोदोको,
1: 20-22 थरीका कोदोका जात,
0: ठाउँ अनुसारको नामले पनि राखेको छ. काभ्रे कोदो, कोही चरीकोट कोदो, होइन, त्यस्तो कोही जिरी कोदो, अब त्यो चाहिँ ठाउँ अनुसारको नामले पनि राखिदिएको छ कोदोको. तर कोदोको परिकार, कोदो धेरै खालका हुन्छन्, कोही लाम्चो बाला, कोही डल्ले बाला, होइन, अब त्यो फरक फरक हुन्छन्. र कोदो चाहिँ हामी मैले असल चाहिँ त्यति धेरै देखेको छैन हामी बच्चा हुँदा हामी कहाँ दुई खालको कोदो खाल्यो एउटा सेतो कोदो एउटा कालो कोदो
1: सेतो र कालो
0: सेतो र कालो अहिले पनि मैले त्यति धेरै देखेको छैन अब हामी कहाँ पनि त्यो सेतो कोदोको बिउ चाहिँ गाउँमा छैन
1: सेतो कोदोको बिउ नासियो भनौँ तपाईँले नै देख्नु भएको छैन भने अहिलेको युवा पुस्ताले
0: गाउँमा नासियो तर छ यहाँ अब
1: संग्रह गरेर राख्ने निकायहरूसँग होला कुनै कुनै ठाउँमा
0: चाइनामा धेरै छ अरे चाइनिजहरूसँग कोदो सेतो कोदो प्रशस्ति हुन्छ अरे त्यहाँबाट बिउहरू लिएर आएर गर्नेहरूले पनि गरिराख्नु भएको छ
1: कुराकानीमा हुनुहुन्छ कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज विशेष गरी कोदो र कोदोजन्य बाली सँगसँगै फापरका विषयमा चाहिँ गरिएको कुराकानी सुनिरहनु भएको छ कोदोलाई सञ्चय गरेर राख्न सकिन्छ त्यो पनि वर्षौंसम्म पुस्तौंसम्म भन्ने सुनिन्छ तपाईँको अनुभवमा त्यस्तो अघि बाजेका कुरा चाहिँ जोड्नुभयो त्यस्तो सञ्चय गुण कोदोमा चाहिँ के छ
0: पानीले भिज्यो स्टोर गरेको ठाउँमा भने त्यो कुहिन्छ होइन नभएदेखि चाहिँ त्यो जति वर्ष राख्यो नि त्यसमा घुन अरू किराहरू केही पनि लाग्दैन कोदोमा
1: त्यस्तो गुण
0: हजुर हजुर त्यो चाहिँ जति वर्ष राखे पनि त्यो खाना हुन्छ हामी खान्छौँ नै हाम्रो घरमा हामीले हामी बच्चा हुँदाखेरि हामीले 10-12 वर्षको पुरानै कोदो खाने हो नयाँ कोदा स्टोर गर्ने र पुरानो खाने चलन थियो हामी कहाँ अब अहिले पनि छ त्यस्तो राख्नेहरूले राखेका छन् र कोदोमा चाहिँ चिसोमा नराखिदिनु बाँकी जति वर्ष राखे पनि कोदो बिग्रिँदैन केही घुनले केहीले केहीले किराले केहीले खाँदैन
1: उसो भए त जसले कोदो र कोदोजन्य बालीहरूको चाहिँ कारोबार गर्नुहुन्छ अथवा ल्याएर थुपारेर भण्डारण गरेर चाहिँ राख्नुहुन्छ उहाँहरूले पनि घाटा बेहोर्नु पर्ने अवस्था चाहिँ रहने देखिएन यो कुराकानी अनुसार
0: कोदो व्यापार गर्ने साथीहरूले नै भन्नुहुन्छ अहिले पनि हामीले चाहिँ स्टोर गरेकोमा 2-3 महिना स्टोर गर्यो भने झन् काठमाडौँ जस्तो ठाउँमा त्यो सिमेन्टको भुइँहरूमा थुपारेर राखेको कोदो भनेदेखि त्यो चाहिँ 1-2 महिना स्टोर गर्दाखेरि अरू चाहिँ धान घट्छ मकै घट्छ होइन अब तर त्यो कोदो चाहिँ बढ्छ अरे
1: बढ्ने
0: भयो
1: ओसिलोले फुलिने पो हो कि
0: अलिअलि त्यस्तो हो कि त कोदो चाहिँ घट्दैन
1: घट्दैन यसलाई चाहिँ सञ्चय
0: व्यवसायी साथीहरूकै अनुभवको कुरा भयो यो
1: राम्रोसँग सञ्चय गर्न सक्ने हो भने घाटा चाहिँ बेहोर्नु पर्ने अवस्था रहेन जसले कारोबार गर्नु
0: अरू अरू अन्न बालीलाई जस्तो धेरै टेम्परेचर मेन्टेन गरेर पनि राख्नु पर्दैन कोदो
1: परेन
0: हजुर
1: तपाईँले अघि जोडे जस्तै पुरानै गाउँठाउँका कुरा पुरानो अभ्यासका कुरा कोदोले चाहिँ धानेको विगतको चाहिँ खाद्य श्रृङ्खलाका चाहिँ कुराहरू भइहाले कोदोलाई रोपाई पनि गर्न सकिन्छ भन्ने हो कि अथवा छर्ने क्रममा चाहिँ बारी र खेतमा प्रयोग जुन गरिन्छ काम यो कसरी गर्ने दुई थरी
0: हामी हाम्रो घरमा अहिले अलरेडी अहिलेकै बेलामा पनि बारीमा चाहिँ हामी बिउ बनाएर ब्याड बनाएर बिउ निकालेर अनि रोप्ने हो खेतमा चाहिँ हामी कोदो छरेरै फलाउँछौँ अनि पानी लगाउने कोदो छर्ने छरेर
1: छरुवा धान जस्तै अभ्यास हो के छ
0: छरुवा धान जस्तै हो गहुँ जस्तै
1: गहुँ
0: जसरी छरिन्छ तोरी जसरी छरिन्छ कोदो पनि त्यसै गरी छरिन्छ त्यसै गरी फल्छ अब टिप्ने प्रोसिडर चाहिँ एउटै हो बारीको पनि
1: पानी दिने त्यसै गरी मलजल गर्ने कुराहरू पनि छन् नि
0: कोदोमा
1: कसरी चाहिँ अभ्यास गर्ने कसरी व्यवस्थापन मिलाउने
0: पहाडमा हामी अहिलेसम्म चाहिँ कोदो रोपिसकेपछि बिचमा मल दिने चलन छैन
1: छैन
0: कोदोमा अझ भन्ने हो भने मकै रोप्ने बेलामा हामी कम्पोस्ट मल राख्छौँ त्यो मकै निकालेपछि मकै ननिकालिकन पनि मकैभित्रै पनि हामी कोदो रोप्छौँ बारीमा होइन अनि त्यो कोदोलाई फेरि छुट्टा मल हाल्ने चलन छैन कोदो
1: मल हाल्ने क्रममा पनि कोदोलाई चाहिँ हेला नै गर्नु
0: कोदोमा चाहिँ छुट्टा मकै बारीभित्र थोरै बारी हुनेहरूले मकै बारीभित्र लगाउने हो हामी बसेको ठाउँमा चाहिँ हामीसँग बारीहरू ठिकै ठिकै भएको हुनाले हामी मकै बारीभित्रै लगाउँछौँ अनि छुट्टा बारी बाँझो राखेर कोदो मात्रै रोप्नेहरूले चाहिँ मल हालेर रोप्नुहुन्छ
1: बारीमा रोपेर फलाउने कोदा एउटा भयो त्यसै गरी खेतमा छरेर फलाउने कोदो चाहिँ सँगसँगैको उत्पादनको अर्को कुरा भयो यो दुईवटा मैले किनेर खाने हो भने बारीको किनेर खाने कि खेतको किनेर खाने कुनले चाहिँ स्वादमा फरक पार्ला अथवा स्वास्थ्यमा फरक पार्ला त्यस्तो छ कि छैन तपाईँको अनुभवमा मैले चासो
0: स्वादमा चाहिँ पानी नलगाउने ठाउँको कोदो चाहिँ मिठो हुन्छ
1: सुक्खा
0: ठाउँको कोदो चाहिँ जति सुक्खा ठाउँ भयो त्यति मिठो हुन्छ जति हाई अल्टिच्युडको भयो त्यति मिठो हुन्छ
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेतसँग गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: श्रीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कोदोजन्य बाली र फापरको उत्पादन, बजार र माग लगायतका विषयमा कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेतसँग कुराकानी गरिरहेका छौं। शहरमा कोदो फापर लगायतको खोजी हुन थाले पनि गाउँघरमा उत्पादन गर्न किसानलाई साह्रै समस्या छ। हेलामा परेका यी बालीको उत्पादन बढाउन के गर्नु पर्ला त?
2: यसलाई आधुनिक तरिकाले खेतीपाती गर्यो भने निश्चय पनि उत्पादनको सम्भावना चाहिँ बढ्छ। तर अब नेपालमा कोदो खेतीको विस्तार गर्न यसलाई सरकारले एउटा स्पेसल पोलिसी, विशेष गरी मेकानाइज पोलिसी,
1: यान्त्रिकरण प्रविधि
2: हो। अब हामीले हिजो रोप्ने तरिकाले कोदो रोपेर चाहिँ व्यावसायिक रूपमा कोदो खेती हुन्न, त्यसो भएको हुनाले त्यसलाई चाहिँ व्यावसायिक खेती गर्नलाई मेकानाइज गर्नु पर्यो।
1: बारीमा छिर्यो, कोदालीले खन्यो,
2: हजुर,
1: त्यसपछि बिउ एक एक गरेर चाहिँ रोप्यो, त्यसमा लाग्ने श्रम शक्ति, त्यो तरिकाले खेती गरेर कोदोले चाहिँ नाफा उठाउन नसक्ने अवस्था भयो।
2: फेरि अरू बालीहरूको के अरे अरू खेत खन्ने जस्तो हुन्न कोदोको। अब अरू चाहिँ माटो खन्दिए हुन्छ, होइन, टेक्नोलोजी पनि फरक छ, परम्परागत टेक्नोलोजी। कोदोको चाहिँ कोदालीले माटो खनेर उठाउने अनि उल्टो पार्ने हो कि, सबै बिहानदेखि बेलुकासम्म त्यो काम गर्ने श्रमिकहरूले माटोको वेट उठाउनुपर्छ,
1: त्यति धेरै मेहनत
2: गर्नुपर्छ। र अब खेतमा खेत खन्ने, धान रोप्ने ठाउँमा चाहिँ खनिदिएपछि तान्ने मात्रै हो, एकपटक खन्ने मात्रै हो। यो चाहिँ कोदोको लागि चाहिँ खन्न पनि पर्यो अनि कोदालीभरि माटो उठाएर अर्कोतिर फर्काउने हो, झार भएको तल पारेर माथि पारि पार्ने, अनि त्यसमा चाहिँ झार नदेखाएर सम्म बनाएर त्यसमाथि कोदो रोप्ने।
1: रोप्न पनि दुःख छ,
2: रोप्न एकदम दुःख, काम गर्ने कामदारहरूको लागि पनि धेरै दुःख। बिहानदेखि बेलुकासम्म त्यो निहुरेर खनेर गर्नुपर्छ, सिधा बसेर खन्न सक्ने हामीसँग टेक्नोलोजीहरू छैन। त्यसो भएको हुनाले अब त्यसलाई टेक्नोलोजी मेसिनहरूले त्यसलाई खनिदिने, झार केलाइदिने र त्यसलाई चाहिँ कोदो रोप्ने खालको मेसिन मेकानाइज हामीले गर्न सक्यौँ भने यो कोदो खेती बढ्छ, पनि नेपाली धेरै स्वस्थ पनि हुन्छन् भन्नु पर्यो, किनभनेदेखि अब यो त एकदम पौष्टिक तत्त्वले भरिपूर्ण र धेरै विविध खालका अहिले खाना खानेकुराहरू खानुपर्छ, यो पनि त्यो पर्छ नि, त्योभित्र धेरै कम खानेकुराहरू खाए पनि हुन्छ, कोदो मात्रै खायो भने
1: बलियो पना पोषणपना चाहिँ त्यसले दिन सक्छ भनेर तपाईँले जोड्नुभयो। अब मकैको कुरा जोड्ने हो भने मकैलाई चाहिँ गाउँघरमा अहिले पनि बाँदर, बँदेल, वन्य जन्तुले सखाप पार्ने कुरा छ। तपाईँले खेतीका लागि कोदो दुःख छ भनेर त भन्नुभयो, कोदो गरौं अथवा फापर खेती गरौं, यी बालीलाई वन्य जन्तुको चाहिँ त्यस्तो नोक्सानी हैरानीका कुराहरू के छन्?
2: मकैको दाँजोमा कोदो खेती त्यति धेरै नोक्सान चाहिँ गर्दैनन्, तिनीहरूले अब हुल्का हुल आउँदाखेरि त्यो माड दिने, फाँड दिने मात्रै हो, त्यो अब त्यो खाना चाहिँ खाँदैन कोदो। तर अहिले चाहिँ अब अलिअलि नोक्सान चाहिँ गर्न थालेछ भनेर भन्छन्, तर त्यति धेरै मकैको दाँजोमा नोक्सान गर्दैन,
1: नोक्सान पनि अलिकति कम मकैको दाँजोमा चाहिँ भनेर जोड्नुभयो। अब अभ्यास गर्ने कुरा, अहिले चाहिँ रोप्ने लगाउने त्यसै गरी भित्र्याउने कुराहरू सँगसँगैका कुराहरू छन्। अब कोदोलाई चाहिँ किसानहरूले बहुउपयोग गर्नु पर्यो, त्यसको चाहिँ एउटा दानाको मात्रै कुरा, उत्पादनको मात्रै कुरा रहेन, बाली भित्र्याउने बेलासम्म आउने नलका कुराहरू छन्, यो चाहिँ गाईवस्तुलाई दिने अर्को अभ्यास छ किसानहरूको, यस्ता कुराहरू कसरी जोड्न सकिन्छ उपयोगितामा?
2: हामीले अनुभव गर्दा हामी जुन दिन कोदो टिप्थ्यौँ अथवा जुन दिन नल काट्थ्यौँ त्यो दिनको नल चाहिँ त्यो दुना वस्तुलाई मात्रै हाल्नुपर्छ भन्थे घरमा,
1: नल दुना वस्तुलाई
2: त्यसै दिन त्यो दियो भने दुध पनि मिठो आउने, त्यो किनभने त्यो नल चाहिँ गुलियो हुन्छ कि, दुध पनि मिठो आउने, दुध बढ्छ पनि भन्ने, कुँडो नदिए, खोले नदिए पनि दुध चाहिँ बढ्ने र त्यो चाहिँ पोसिलो हुन्छ भन्ने एउटा। दोस्रो पराल र अब हिउँदे घाँस भनेको त पराल र कोदोको नल हो, पराल र कोदोको नलमा चाहिँ हिउँदमा खुवाउने घाँस चाहिँ परालभन्दा 2 times राम्रो कोदोको नल,
1: भनेको उसै दिन काटेर गाईवस्तुलाई नखुवाए पनि त्यसलाई संग्रह गरेर पछिसम्मका लागि सुक्खायामका लागि
2: सुकाएर राखेको कोदोको नल चाहिँ, अब हामी गहुँलाई छुवाली भन्छौँ, कोदोलाई नल भन्छौँ, होइन, कोदोको नल चाहिँ सुक्खा याममा पनि धेरै पोसिलो हुन्छ। अब अहिले त अनेक काटेर सानो भुसा बनाएर खुवाउने प्रविधिहरू आए, पहिले पहिले त हामीले त्यो नल त मुठो पारेर हाल्ने ल फुकाउ र हालिदिने मात्रै हो त्यति पनि वस्तुहरूले त्यसलाई चाहिँ हिउँदको टाइममा चाहिँ एकदम वस्तुलाई पोसिलो खाने नै खाना नै हुन्थ्यो त्यो
1: नल पनि उपयोगमा ल्याउन सकियो त्यसै गरी भुसालाई पनि उपयोग गर्न सकिन्छ
2: भुसा चाहिँ हामीले मैले त अब झन्डै म 20 वर्ष 22 वर्ष 25 वर्षको उमेरसम्म चाहिँ मेरो घरमा हाम्रो परिवारहरूले सिरानी तकिया हाल्ने चाहिँ कोदाको भुसकै हो
1: ए सिरानी घरको सिरानी कोदाको भुसको
2: हो त्यसलाई कोदाको भुसलाई त्यसमा हुने छेस्काहरू सबै निकाल्यो कोदाको भुस चाहिँ ए ग्रेडको कोदाको भुस बनायो त्यसलाई अनि त्यो कोदाको भुसको चाहिँ सिरानी चाहिँ त्यो एकपटक बनाएपछि फेरि सालैपछि फेर्नु पर्दैन थियो त्यो एकपटक बनाएपछि 5-10 वर्षलाई त्यो टिक्छ त्यो अनि एकदम सफ्ट हुने नरम हुने अझ बच्चाहरू सानो भर्खर भर्खर जन्मेको बच्चाहरूलाई पनि त्यो तकियाहरू सानो बनाइदिन के गर्थ्यो भने कोदाको भुसको बनाउने त्यसभित्र अलिअलि त्यो चाहिँ तोरीको गेडाहरू कोदाको गेडाहरू राखेर त्यसलाई चाहिँ चलायमान चल्ने बनाउने हो अहिले पनि पहाडतिर चाहिँ फर्स्ट क्लासको तकिया त
1: यसलाई चाहिँ व्यवसायसँग जोड्न सकिन्छ के छ त्यस्तो चाहिँ सक्ने सम्भावनाका कुराहरू
2: होइन त्यो त एकदम मैले हामीले खै अब अहिलेको हामी यो विभिन्न फाइबरहरू भयो कपासहरू भयो यिनीहरूको कपासको कति दिनपछि एकदम च्यापिएर आइसक्छ होइन अनि फाइबरहरूको पनि त्यति हुन्न अब त्यसले यो गर्दन दुख्ने टाउको दुख्ने यिनीहरू त्यस्तो चाहिँ कोदाको भुसको चाहिँ हुँदैन अत्यन्तै सफ्ट हुन्छ त्यो कोदाको भुसको
1: आरामदायक
2: त्यो चाहिँ हामीले त्यसलाई अब पुग्दैन नि त्यत्रो ठुलो जति चाहिने हो जति डिमान्ड होला भोलि
1: चाहिँ सक्ने सम्भावनाका कुराहरू
2: होइन त्यो त एकदम मैले हामीले खै अब अहिलेको हामी यो विभिन्न फाइबरहरू भयो कपासहरू भयो यिनीहरूको कपासको कति दिनपछि एकदम

0: एउटा अर्ग्यानिक र आयुर्वेदिक हुन्छ होला जस्तो लाग्छ मलाई।
1: कोदो फलाउने किसानले कोदोजन्य बालीबाटै तपाईँको 20-22 प्रकारको चाहिँ विभिन्न खानेकुरा बनाउन सक्नुभयो। ढिँडो मात्रै होइन, रोटी मात्रै होइन, अरू विविधीकरण पनि गर्न सक्नुभयो। नल भनेर तपाईँले भन्नुभयो, नललाई चाहिँ गाईवस्तुलाई दिन सक्ने एउटा घाँसकै रूपमा चाहिँ भयो। अनि भुसा पनि खेर फाल्नु परेन, तकिया सिरानीहरू बनाउन सक्ने सम्भावनाका कुरा। यति धेरै महत्व छ कोदो र कोदोजन्य बालीहरूको। तर हामी सहर बस्न थाल्यौं, सहर पस्न थाल्यौं, उपभोग सहरमा चाहिँ बढी हुन थाल्यो पछिल्ला वर्ष भनेर तपाईँले अघि जोड्नुभयो, जसको कारण हामीले चाहिँ बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ, उत्पादन बढेन। गाउँबाट सहर आउनेले चाहिँ आफ्ना बाबाआमाहरूसँग चाहिँ पाहुरकै रूपमा चाहिँ माग्ने पनि कोदो फापर भइसक्यो, जुन पिठो खानाका लागि स्वास्थ्यको हिसाबले। उत्पादन चाहिँ कसरी बढाउने त भनेर सरकारको कुरा त तपाईँले अलिकति जोड्नुभयो, किसान आफै अथवा किसान नजिकमा रहेका चाहिँ पालिका सरकारहरू उहाँहरूले केही गर्न सक्नुहुन्छ, उत्पादन त घट्दैछ भनेर भन्नुभयो नि।
0: गाउँपालिकाहरूले केही केही सपोर्ट गरेका छ, सरकारले सपोर्ट गर्नलाई एउटा हामी अहिले के भने यो कृषिमा अनुदान दियो भने कृषि बिग्रियो भन्ने सरकारहरूलाई छ। अब हामी के भनिरहेछौँ सरकारलाई भने अब पालिकाहरूलाई जसले चाहिँ यो क्षेत्रमा सपोर्ट गर्नेहरू छन् टेक्नोलोजीको लागि सपोर्ट गरिदिनु होइन, कस्ट सेयरिङ बेसिसमा गर्दा पनि हुन्छ, र कोदोलाई चाहिँ उत्पादनमा अनुदान दियो भने धेरै राम्रो हुन्छ। उत्पादनमा अनुदान जसले कोदो उत्पादन गरेर उसले आफ्नै घरमा खायो भने सरकारले अनुदान दिनु पर्दैन। कोदो उत्पादन गरेर उसले बेच्यो भने कति बेच्यो, बेचेको आधारमा उसलाई अनुदान दियो भने अनि मार्केटमा कम्पिटिसन गर्न सक्ने गरी बनाइदियो भने हुन्छ। अहिले पनि अलरेडी हाम्रो यो कोदो फापर सँगसँग हामी विभिन्न गाउँपालिकाका जहाँ कोदो फापर उत्पादन हुन्छ त्यो गाउँपालिकाका अध्यक्षहरूसँग हामीले के कुरा गरिरहेछौँ भने परल मोलमै आउँदैन भन्छन् किसानहरूले, उहाँहरूलाई चाहिँ उत्पादन गरेको कष्ट आउँदैन भन्नुहुन्छ भनेर भन्ने कुरा गर्दाखेरि हामीले के भन्यो भने तपाईँ काठमाडौँसम्म ढुवानी गरेर तपाईँ ल्याइदिनुहोस्, उनीहरूलाई केही अनुदान पनि दिनुहोस्, ढुवानी खर्च तपाईँहरू बिहोरेर यहाँ ल्याइदिनुहोस् र हामी काठमाडौँको मार्केटमा जे रेट छ त्यसमा तपाईँसँग हामी किन्छौँ। त्यसो गर्दा किसानले कोदो उत्पादन गर्छ होला, उनीहरूको परल कस्ट पनि आउँछ होला भनेर भन्छौँ पालिकाहरूलाई। सिधा तपाईँलाई पैसा दिएर ल कोदो रोपिस भने यति पैसा दिन्छु भनेर किन दिनु पर्यो, उसले बेचेको उत्पादनको हिसाबले दियो भने अहिले जस्तो सरकारले विभिन्न ठाउँहरू जस्तो बागमती प्रदेशले के गरिरहेछ भने बागमतीले गरेछ, कोसीले गरेछ, गण्डकीले गरेछ, दुधमा अनुदान दिन्छ क्या, दूध प्रति लिटर बेच्यो भने प्रति लिटरमा यति अनुदान दिने भनेर, अब प्रदेश अनुसार फरक फरक छ दूधमा अनुदान। त्यसै गरी यो कोदोमा अनुदान दिनुपर्छ सरकारले, र प्रविधिमा चाहिँ सरकारले कस्ट सेयरिङमा जानु पर्यो किसानसँग, सरकारले 100% पनि प्रविधि दिनुपर्छ जस्तो लाग्दैन। होइन, एकदमै तल्लो गरिबीको रेखा मुनि रहेका मान्छेहरूका लागि सरकारले कुनै एउटा प्रोजेक्ट बनाएर सामूहिक रूपमा काम गराउँदा त्यो एउटा कुरा भयो, सरकारले पूरै अनुदानमा दिए भयो, बाँकी अरू किसानहरूको लागि चाहिँ प्रविधिमा अलिकति अनुदान दियो भने र लेबर कस्ट कम गराउन सकियो भने कोदो खेती हुन्छ होला भन्ने लाग्छ। अर्को चाहिँ मलाई अब जनशक्तिको कुरा गर्दाखेरि म चाहिँ केही वर्ष अगाडिदेखि नै के भनिरहेको छु भने सरकारले अब कृषि आर्मी बनाउनुपर्छ भन्ने कुरा हो मेरो चाहिँ।
1: कृषि आर्मी सुरक्षा आर्मी होइन कि कृषि आर्मी
0: होइन, अहिले नेपाल सरकारसँग 1,00,000 चाहिँ आर्मीहरू छन्। 50,000 आर्मी कृषि उत्पादनमा लगायो भने नेपाललाई सबै खाने अन्न उत्पादन चाहिँ पुग्छ। त्यहाँ चाहिँ कृषि टेक्निसियनहरू राखेर सबैको जग्गा लिजमा लिने, काम गर्न चाह्यो भने उनीहरूलाई काम गर्न दिने, र सरकारले जग्गा लिजमा लिएर एउटा व्यावसायिक रूपमा काम गर्यो भने नेपालमा अन्न खान पुग्छ। र अब पहाड़ी एरियाको लागि त झन् जरूरी नै भइसक्यो कि अब जुम यत्रो दिनमा 2,000 मान्छे बाहिर गइरहेछ लेबर काम गर्नलाई, ती लेबरलाई उहाँ पाउनेको 25% मात्रै नेपालमा तलब दियो भने यी काम गर्छन् क्या,
1: भनेको विदेशमा पाउने जति पनि चाहिएन
0: चाहिएन नेपालमा काम गर्नलाई। 25% दियो भने आफ्नो परिवारसँग बस्न पाउँछन्, यहाँ 25% मात्रै तलब उनीहरूले पायो भने पनि नेपालमा बसेर काम गर्छन्। त तिनीहरूका लागि सिजनेबल काम होइन, पर्मानेन्ट काम उनीहरूले पायो भने त्यसमा चाहिँ
1: स्थायी प्रकृतिको काम हुनु पर्यो
0: हो भनेपछि एउटा कृषि आर्मी भर्ना गरेर कृषि अभियान कृषि आन्दोलन सरकारले चलाएन भने अहिलेको नेपालको यो जनशक्ति पलायन हुने कुराले धेरै गाह्रो छ।
1: कृषि क्षेत्रमा चाहिँ धेरै चुनौतीहरू छन्, समस्या छन् भनेर भन्नुभयो। कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत कुराकानीमा हुनुहुन्छ। उत्पादन बढ़ाउन सक्ने सरकारले चाहिँ केही योजना नीति कार्यक्रम चाहिँ बनाउ

0: पर्छ भनेर भन्नुभयो. स्वदेशी कोदोकै कुरा गर्ने हो भने र फापरकै पनि बजारको कुरा गर्ने हो भने एउटा तहको चाहिँ उपभोग बढ्ने हिसाब त पछिल्लो समयको कुरा भइहाले, तर विदेशी आयातित बजारले नै ओगट्ने समस्याहरू पनि छ. त्यसै गरी अब जो खेती गर्नु भएको छ र बजारसम्म पुर्याउन नसक्ने अवस्था छ, यसको चाहिँ सुनिश्चितता अथवा ग्यारेन्टी, भाउको ग्यारेन्टी होला, बजारको ग्यारेन्टी होला, चाहिँ यो कसले गरिदिने हो? संघले त पुलको काम गरेका छ भनेर भन्नुभयो, तर अझै स्थायित्व रूपमा चाहिँ कसले गर्ने?
1: ठ्याक्कै हामीसँग कसै न कसैले प्रोजेक्टले, कोही कुनै पनि प्रोजेक्टले अथवा कुनै पनि सरकारले हामीलाई सपोर्ट गरेन भने प्रोडक्सनमा जान, उत्पादनमा हामी जान सक्दैनौँ. हाम्रो सङ्घको क्षमता अहिले उत्पादनमा जान सक्ने छैन. हामी यति मात्रै क्षमता अहिले विकास गऱ्यौँ कि उत्पादन भएको कुरा बिक्री भएन भनेर चाहिँ चिन्ता गर्नु नपरोस् भन्ने हो. अब प्रति हामीले लिने भने त यो प्रतिस्पर्धी बजारमा मार्केटमा पाउने रेटमा उनीहरूले दिनु पर्यो, र उनीहरूको चाहिँ हामीले मार्केटमा पाउने रेटमा हामीले दियो भने हामीलाई घाटा हुन्छ भनेपछि सरकारले त्यसमा अनुदान दिनु पर्यो होइन, अथवा पालिकाले त्यसलाई अनुदान दिनु पर्यो, तिनलाई बचाउनु पर्यो कृषकलाई. र अब हाम्रो दक्ष जनशक्ति जुन बाहिर जान खोजिरहेछ तिनलाई अनुदान दिएर भए पनि हामीले गाउँमै बस्न सक्ने वातावरण बनाएर उनीहरूलाई दुई तीन वर्षपछि आफू सर्भाइभ हुन सक्ने बनाएर क्षमतावान बनाइदियो भने सधैँ त सरकारले लगानी गर्नु पर्दैन नि होइन. एउटा बाटो तयार गर्ने र कुन ठाउँमा के बाली हुन्छ भन्ने कुराको आइडेन्टिफाई गरेर एक गाउँ एक उत्पादनमा एउटा गाउँमा एउटै किसिमको चाहिँ बाली उत्पादन हुने परिपाटी चाहिँ सरकारले सुरु गरेर एक दुई वर्ष सपोर्ट गर्यो भने त त्यसपछि आउने त्यसमा आउने ट्याक्स, त्यसपछि आउने रेभिन्यू, तिनीहरूले त्यसको जनशक्तिको सबै कुरा त सरकारलाई, त्यसको सरकारलाई नै अप्रत्यक्ष रूपमा सरकारलाई नै आउने हो. आफ्ना जनताहरू सबै चाहिँ स्वरोजगार भयो भने त त्यसको बेनिफिट त सरकारलाई नै आउने हो. त्यसैले अहिले नेपाल सरकारले, हुन त नेपाल सरकार आफ्नो साधन स्रोत नभएको कारणले पनि होला, यो कृषिमा राम्रो पोलिसी पनि ल्याउन सकेका छैन. भर्खरै एउटा कृषि नीति आएछ, हामीले त्यति धेरै गहिरो अध्ययन गर्न सकेका छैनौँ. त्यो 10 वर्षपछि आएको कृषि नीति हो, हामी त्यो नीतिका लागि कति मात्रै लडेनौँ होइन, 10 वर्षपछि नीति आएको छ. अब सरकारले पनि नीति पनि दिनु पर्यो र सपोर्ट पनि गर्नु पर्यो. हामीले जुन ठाउँ पुग्यो भने तपाईँले पुगेको ठाउँमा कति ठाउँ सुन्नुभएको होला, हामीले सामान उत्पादन गर्छौँ बिक्री हुँदैन, सामान उत्पादन गर्छौँ बिक्री हुँदैन भन्ने किसानहरूका लागि बिक्री हुँदैन भन्ने कुरा चाहिँ काठमाडौँको रेटमा अर्को पसलमा कतिमा किन्न पाउँछ त्यतिमा हामी किनिदिन्छौँ. त्यो बिक्री हुँदैन भन्ने कुरालाई चाहिँ हामी एउटा बजारीकरणको सुनिश्चितताको लागि मेन सङ्घले अहिले पहिलो काम चाहिँ बजारीकरण र त्यो कोदोबाट कोदो फापरबाट बन्ने परिकारहरूलाई विविधीकरण, यी दुईटा कुरालाई मेन बजारीकरणभित्रै पर्ने विषय हो. त्यो यो दुईटा कुरालाई हामी काम गर्ने गरी लागेका छौँ. तर अब अहिले पनि अहिलेसम्म हाम्रो स्रोत साधन भनेको हाम्रो मेम्बर फीहरूबाट, हामीसँग जे मेम्बर फीबाट उठ्छ त्यही कुराले हो. सरकारी एनजिओ आइएनजिओ हामीलाई त्यस्तो कसैले त्यो सपोर्ट गरेको छैन यो सेक्टरमा, सायद हाम्रो पहुँच नपुगेर पनि होला होइन. बिस्तारै त्यतातिर हामी लाग्छौँ. हामी काम चाहिँ यसलाई सरकारले दियोस् नदियोस्, कसैले सपोर्ट गरोस् नगरोस्, हाम्रो जे क्षमता छ त्यो क्षमता
0: तपाईँ संघको अध्यक्ष पनि हुनुहुन्छ, यो संघले आफैले यसरी काम गर्न लागेको चाहिँ कति भयो?
1: कृषिमै काम गरेको त म झन्डै 2 दशक जति भइसक्यो. अब म 2 वर्ष अगाडि चाहिँ अलि यस्तै एकदम गहिरेर चाहिँ मकै खेतीमा अलिकति अध्ययन गरेर हामीले मकै खेती सम्बन्धी प्रोजेक्टहरू चलायौँ. किनभने मकैको पनि नेपालमा अहिले जति मकै उत्पादन हुन्छ नेपाललाई चाहिने मकै चाहिँ पुग्दैन क्या नेपालमा,
0: होइन पुग्छ चाहिँ के त तपाईँ, मकै पनि पुग्दैन भन्नुहुन्छ, धान पनि आयात हुन्छ,
1: 70% मकै त अहिले बाहिर ल्याउनु पर्छ, 30% मात्रै नेपाली मकैले उत्पादनले धानिरहेछ. अब नेपाली दाना उद्योगहरूमा धेरै मकै जान थाल्यो कि, यो जब पोल्ट्री फार्मको विकास भयो, गाई भैँसीलाई दाना खुवाउने चलन सुरु भयो, त्यसपछि जब मकैको धेरै खपत चाहिँ त्यहाँ गएर भयो, त्यो भएको हुनाले हामीले मकै खेती कसरी विस्तार गर्न सकिन्छ भनेर मकै खेती विस्तारको लागि कृषि उद्यम केन्द्र, उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्र मार्फत हामीले 2-3 वर्ष मकै खेतीको विकासको लागि काम हामीले गर्यौं. र हामीले केही नमुना अरू देशहरूको नमुना, हामी अरू देश भन्दा पनि भारतमा हामीले त्यसको मोडेलहरू हेऱ्यौँ र भारत सरकारले मकै उत्पादन गर्ने किसानहरूले दिएको अनुदानको स्थिति र सबै कुरा हामीले त्यसमा चाहिँ अध्ययन गरेका थियौँ. अब त्यो रेसियोमा नेपालले गर्न सक्यो भने पनि नेपालको कृषि उत्पादन चाहिँ बढ्छ.
0: हो, तपाईँसँग विगतदेखिकै कृषि र यो क्षेत्रका चाहिँ कुराहरूको ज्ञान पनि छ, अनुभव पनि छ. सरकारले हरेक वर्ष साउन 16 गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गर्यो र अघिल्लो हप्ता चाहिँ दोस्रो औपचारिक रूपमा चाहिँ राष्ट्रिय दिवस कार्यक्रम मनाएको पनि अवस्था छ. विगतमा पनि स्वतस्फूर्त रूपमा चाहिँ मनाउने गरिएको थियो. खास गरी यही कोदो फापरको क्षेत्रमा चाहिँ किसानले चाहिँ वास्तविक राहत चाहिँ के पाएका छन् त, त्यस्तो केही छ?

0: तपाईले अलिकति कन्सियस स्थानीय निकाय भएका ठाउँमा किसानलाई केही सपोर्ट गरेका छन्?
1: हामीले केही पनि भएन मात्रै भन्ने गर्छौ, गुनासा मात्रै सुन्ने गर्छौ, त्यस्तो हो कि होइन?
0: स्थानीय होइन के सबै ठाउँ छैन, केही स्थानीय निकायहरूमा स्थानीय निकायहरूले कोदो खेतीको विकासको लागि केही मल दिने, बिउ दिने र उत्पादनलाई केही अनुदान दिनेहरू काम चाहिँ केही ठाउँहरूमा चाहिँ गरेको पाइन्छ,
1: गरेका पनि छन्। गरेकोलाई गरेको भन्न पनि सक्नु पर्यो
0: र कसै कसैले कुनै कुनै गाउँपालिकाहरूले कलेक्सन गर्यो भने ट्रान्सपोर्टेसन सुविधा पनि गरिदिएको छ,
1: संकलनका लागि ढुवानी खर्चको
0: व्यवस्था, अथवा कुनै कुनै गाउँपालिकाहरूले यो कृषि एम्बुलेन्स भनेर आफ्नो चाहिँ एउटा आफ्नो गाडीले बजारसम्म पुर्याउने व्यवस्था पनि कुनै पालिकाहरूले चाहिँ गरे,
1: त्यसमा कोदो र फापरको पनि विषय पर्यो,
0: उहाँहरू सबै त्यहाँको कृषि उत्पादन सबै नै ल्याइदिनुहुन्छ बजारसम्म।
1: कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ। खास गरी रैथाने बाली अन्तर्गतकै एउटा कोदो र कोदोजन्य बाली रहे, यी बालीको संरक्षण उत्पादनका कुरा भए, उपभोग यो विषय जोडियो, त्यसगरी पछिल्लो समय जलवायु मैत्री खेती र यसका चाहिँ प्रविधिका कुराहरू पनि भइरहेका छन्। संघको तर्फबाट तपाईँहरूको आफ्नै विषय र सरकारलाई सुझाव केही छ त त्यस्तो?
0: कोदो खेतीमा अहिलेसम्म जलवायु परिवर्तनले धानमा असर पारेको छ, बिउमा असर पारेको छ, होइन फलफूल खेतीमा धेरै ठूलो असर पारेको छ हाम्रै एरियामा पनि। तर कोदोमै जहाँ हिजो कोदो हुने ठाउँ छ त्यहाँ कोदो त भइरहेकै छ,
1: कोदो जहाँ हुन्थ्यो त्यहाँ चाहिँ कोदो भइरहेको छ अहिले गरे पनि भइरहेछ। भनेपछि संकट त्यस्तो छैन
0: कोदो खेती चाहिँ जलवायुले खासै होला, अलिअलि केही न केही फरक त परेको होला, तर अब कोदो बालीमा जलवायुले त्यति धेरै असर परेको जस्तो चाहिँ मलाई लाग्दैन। जहाँ अब समस्या भनेको मलबिउका
1: समस्याहरू जनशक्तिको कुरा अब उत्पादन गरिहाले बजारसम्म कति मूल्यमा पुर्याउने भन्ने एउटा वास्तविक मूल्यको पनि अभाव होला। धानको त सरकारले तोक्ने पनि गरेको छ, अहिले चाहिँ पाँचवटा बाली वस्तुलाई चाहिँ तोक्ने भनेर अभ्यास पनि सरकारले गरेको छ। यो कोदो र फापरको क्षेत्रमा त्यस्तो केही छ?
0: होइन, सरकारले त्यस्तो मोल तोक्ने काम त कोदो फापरमा त गरेको छैन, होइन
1: गर्ला अपेक्षा गरौँ।
0: अब होइन, प्रतिस्पर्धी बजारमा छोडि नै दिनुपर्छ क्या, म्याक्सिमम मिनिमम भन्ने मात्रै कुरा हो, होइन? सरकारले जुन रेटमा धान मूल्य तोकेको छ त्यो मूलमा किनबेचै हुँदैन नि, होइन? किनबेचै हुँदैन, एकदम मिनिमम कुरा हो। यस्तै अब यसलाई पहिले काम चाहिँ यसको मूल्य तोक्नुभन्दा नि सरकारले प्रडक्सन नै गयौं भने, गए वर्ष गएको 85 करोड पैसा चाहिँ बाहिर जुन कोदो किन्नलाई गयो, त्यो 85 करोड पैसा चाहिँ नेपालमै लगानी गर्ने वातावरण बनाएर उत्पादनलाई बढावा दियो भने, होइन अब कसैले चाहिँ व्यावसायिक रूपमा यति जमिनमा कोदो खेती गर्छु भनेर भन्यो भने, तिमीले यति खेत बिघामा यति हेक्टरमा जमिनमा कोदो खेती गर्यो भने सरकारले अब केही नगरोस् कि, एउटा प्रविधिमा अलिकति सपोर्ट गर्यो, होइन टेक्नोलोजीमा, अब उत्पादन भएको कोदो उसले बेचेको कोदोमा अनुदान दियो भने पुग्यो नि त, उसले काम गर्छ कि गर्दैन कि अनुदान लग्यो उसले खायो उसले बिगार्यो उसले काम गरेन भन्नुपर्ने। हिजो जुन अनुदानको प्रोसिड्युर थियो सरकारको जुन तरिकाबाट अनुदान दिन्थ्यो त्यस्तो गर्नै परेन, बेचेको प्रमाणित गर्ने गरेपछि त्यो किलोको हिसाबले अनुदान दियो भने व्यावसायिक रूपमा काम गर्ने मान्छेहरू पनि झाला प्रविधि भएपछि भन्ने लाग्छ मलाई।
1: कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत कुराकानीमा हुनुहुन्छ। तपाईँले अघि जुन सरकारले प्रोत्साहन गर्नुपर्ने कुरालाई जोड्नुभयो, कोदो र फापरलाई नै प्राथमिकतामा राखेर अहिलेको जुन युवा पुस्ता तपाईँले अघि जोड्नु भएको छ नि, विदेश पलायन हुने जनशक्ति, यो जनशक्तिले कसरी व्यावसायिक अवसरको रूपमा चाहिँ आय आर्जनको रूपमा चाहिँ लिन सक्छन् होला त, ग्रहण गर्न सक्छन् होला त, अथवा खेतीमा लाग्न सक्छन् होला त, के छ सम्भावना?
0: कोदोभन्दा फापर खेती गर्न धेरै सजिलो छ, फापरलाई जोतेर झार केलाएर बिउ छरिदियो भने पुग्छ,
1: एउटा सम्भावनाको क्षेत्र फापर भयो।
0: फापर अनि फापरको बजार मूल्य पनि कोदोको भन्दा बढी छ, कोदोभन्दा बढी मूल्यमै बिक्री हुन्छ। तितो प्रतितो र मिठो फापर दुई प्रकारको फापर छ, दुईटै फापरको बजार त्यत्तिकै राम्रो छ, अलि धेरै मिठो फापर बिक्री हुन्छ तर तितो फापरको पनि त्यो आयुर्वेदिक भ्यालु भएको हुनाले त्यसको पनि व्यापार चाहिँ बिजनेस चाहिँ राम्रै हुन्छ। अनि फापरको अर्को इन्ट्रेस्टिङ कुरा के छ भने, एकचोटि फापर बाली भित्राएपछि कतिपय ठाउँहरूमा चाहिँ किसानहरूले के भन्नुहुन्छ भने दोस्रो चोटि चाहिँ बिउै छर्नु पर्दैन, त्यो पाकेको बेलामा ती झर्छ त्यही उम्रिन्छ फेरि अर्को चोटि फापर फल्छ अरे, गए साल म यो फापर खेतीको अनुगमन गर्न भने हामी हेर्न भनेर सिन्धुपाल्चोक गएका थियौं. उहाँहरूले के भन्नु भने फापर चाहिँ तीनचोटि उम्रिन्छ भन्नु हो. उहाँले दोस्रो चोटि निकालेपछि पनि फेरि पनि उम्रिन्छ अरे. अनि तर अब जुन बेलामा फेरि उम्रिन्छ त्यो बेला हामीलाई आलु रोप्नुपर्छ. आलु नखाइ हुँदै हुँदैन, हामीलाई आलु न चाहिन्छ नै. त्यसैले यो फापरले अलिक डिस्टर्ब गर्यो भन्नुहुन्थ्यो. मैले के भने उहाँहरूलाई भने तेस्रो चोटि उम्रेको फापरलाई चाहिँ टिप्नुहोस् र तोरी के गुन्द्रुक बनाउनुहोस् फापरको फापरको गुन्द्रुक बनाउनुहोस् र त्यो फापरको गुन्द्रुक चाहिँ तोरीको गुन्द्रुक रायोको गुन्द्रुक जति रुपियाँमा बिक्री हुन्छ त्यसको डबलमा बिक्री हुन्छ,
1: डबरमा
0: बिक्री हुन्छ. अनि त्यो चाहिँ मलाई सम्पर्क गर्नुहोस् तपाईँको त्यो मार्केटमा हामी पुर्याउँछौँ. तपाईँ गुन्द्रुक हाल्नुहोस्
1: फापरको सागको गुन्द्रुक हुने भयो जो तेस्रो चोटि चाहिँ उम्रिएको छ
0: हो.
1: त्यो किसानले बिउ नछरिकन त्यो एउटा अभ्यास
0: हो.
1: त्यसलाई चाहिँ प्रयोग
0: फापरको नजिक बजारको मार्केटको नजिक हुनेहरूले त फापर टिपेर ल्याएर सागै बेचे पनि फापरको साग त अब फेरि धेरै हिसाबले राम्रो छ. त्यो खानामा त्यत्तिकै टेस्टी हुन्छ, अलिकति ओइल आउनुपर्छ खानामा त्यत्तिकै मिठो हुन्छ.
1: खान मिठास पोषणका कुरा त छँदैछन्, सागै हो. सागलाई खान
0: होइन त्यो जुम्मै एलर्जीहरू हुने छालामा आउने समस्याहरूदेखि लिएर अरू धेरै कुराहरूमा काम गर्छ छाला फापरको सागले.
1: कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत कुराकानीमा हुनुहुन्छ. तपाईँले भने जस्तै विद्यालयका चाहिँ दिवा खाजामा चाहिँ अहिले रैथाने हाम्रा बाली वस्तुहरूको चाहिँ प्रयोग गर्नुपर्छ भन्ने कार्यक्रम पनि छ सरकारको. कतिपय पालिकाहरूले त्यसरी अभ्यास पनि थाल्नु भएको छ. स्थानीय उत्पादनको बजार र स्थानीय अर्थतन्त्रमा यस्ता कुराहरूले कस्तो प्रभाव पारेको छ त? केही त कार्यक्रम पनि छन् नि.
0: होइन अब केही केही ठाउँहरूमा हामीले पनि हेर्यौं होइन. अब यो रैछाने खाद्यान्नहरू चाहिँ विद्यालय खाजामा बच्चाहरूको घरबाट पठाउने टिफिनहरूमा त्यसलाई प्रयोग गर्ने गरी चाहिँ देखिन्छ. अनि बच्चाहरू मलाई जहाँसम्म लाग्छ त्यसलाई त्यो खाने परिकारमा विविधीकरण बनाएर आमाहरूले घरबाट हालिदिने खाजामा हालिदियो भने बच्चाहरूले खान्छन् भने किनभने त्यो टेस्टी पनि छ क्या. कोदो कोदो चाहिँ अब अहिले स्विटनेस त्यसमा बढी छ होइन, टेस्टी पनि छ. त्यसलाई अब परम्परागत भन्दा पनि त्यसलाई अलिकति आधुनिकीकरण बनाएर त्यो खाजा बनाएर हालिदियो भने बच्चालाई अन्डा हालेर खाजा हालेर पठाउनेहरूले अन्नसँग एक चम्चा त्यो कोदोको पिठो राख्यो भने त्यसलाई पौष्टिकतामा अझ अझ अझ थप योगदान हुन्छ.
1: खालि कोदो चाहिँ बहुगुणी बाली हो भन्ने बुझेरै भारतले चाहिँ सन् 2023 हाम्रो छिमेकी देशले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रूपमा चाहिँ मनाउने घोषणा गर्यो र मनायो. भारतले कोदोलाई चाहिँ श्री अन्नका रूपमा चाहिँ राखेको छ. तर हाम्रोमा चाहिँ खेती गर्न दुःख छ, खेती चाहिँ घट्दो छ, कतिपय के खाने कसरी खाने भन्ने एउटा बुझाइमा पनि एकरूपता हुन सकेको छैन. खास गरी भारतको घोषणा पछाडि यी बाली प्रवर्धनमा चाहिँ यो कार्यक्रमले कतिको भूमिका खेल्यो, संघले यसलाई कसरी बुझेको छ?
0: कोदो बालीको विकासका लागि सरकारले जस्तो यसपालिकै हामी उहाँहरूको कोदो दिवसको कुरा गरौं, कोदो दिवसमा सरकारले आफ्नो हिसाबले उहाँहरूले कार्यक्रम गर्नुभयो. उहाँ सिन्धुपाल्चोकको ठोकरपामा गएर गर्नुभयो होला, 2 रोपनी 4 रोपनी 5 रोपनीमा सरकारको यत्रो स्रोत साधन त्यहाँ लिएर गएर कोदो खेती एउटा डेमोन्स्ट्रेसन उहाँहरूले गर्नुभयो. अब सरकारले चाहिँ मेरो विचारमा मन्त्रालय स्तरको त्यो कोदो खेती लगाउनका लागि खेतमा पुग्नुपर्छ होला भन्ने चाहिँ मलाई लाग्दैन. किनभने एक ठाउँमा सरकार गएर एक ठाउँमा सरकारले कोदो रोपिदिएर कोदो बालीको विकास चाहिँ हुन्न होइन. सरकारले त प्रोग्राम ल्याउने हो, सरकारले त कार्यक्रम ल्याउने हो. जस्तो हामी जस्तो नेटवर्किङ हुने संघहरूलाई दिनुपर्छ. जस्तो हाम्रो उद्योग वाणिज्य महासंघ अन्तर्गतको यो संस्था हो, के अरे वस्तुगत सदस्य हो. हाम्रो देशैभरि सबै जिल्लामा 77 जिल्लामा चाहिँ हाम्रो आफ्नो नेटवर्क छ. अहिले पनि हामीले 20 भन्दा बढी जिल्ला उद्योग वाणिज्य संघहरूले चाहिँ यो कोदो दिवस बनायौं. हामीले
1: तपाईँहरूको
0: आफ्नै नेटवर्कमा हामीले आफ्नै पहलमा सरकारको बिना सहयोगले हामीले कोदो दिवस र कोदो कतिपय ठाउँमा कोदो रोपेरै पनि यसलाई चाहिँ गरेका छन् भने कतिपय ठाउँमा बजारीकरण एउटा अवेरनेस ल्याउने प्रभाव फेरि कार्यक्रमहरू गरेर विभिन्न खेलकुद कार्यक्रमहरू गरेर हामीले कोदो दिवस चाहिँ मनायौं. त्यो सरकारको सपोर्ट छैन. सरकारले त प्राइभेट सेक्टरसँग मिलेर काम गर्नु पर्यो र सरकारले जे बजेट हुन्छ त्यो सबै जिल्लामा एकैचोटि जति जिल्लामा कोदो फल्छ त्यही सबै जिल्लामा यो वर्ष चाहिँ कम्तीमा यति हेक्टरमा चाहिँ कोदो रोपेको हुनु पर्यो 16 गतेभित्रमा भन्ने खालको अभियान पो ल्याउनुपर्छ होला
1: प्रोत्साहनका लागि र उत्पादन बढाउनका लागि.
0: सरकारले आफ्नो हिसाबले त्यसरी ल्याउनुपर्छ होला. अब हामीले सरकारका प्रपोजल नराखे पनि होइन, सरकारले यसरी जानुपर्छ र हामी प्राइभेट सेक्टर सँगसँगै मिलेर जानुपर्छ भन्दा अब मिनिमम एकदम हामीलाई पनि देख्दाखेरि त्यो कोदो दिवस मनाउने भनेर एकदम मिनिमम सरकारले न्यूनतम पैसा छुट्याएको छ जुन पैसाले हामीले आफैले गरेको कार्यक्रम जति पनि पुग्दैन क्या पैसा खर्च गर्नलाई त्यसो भएको हुनाले अब उहाँहरूको त्यो कार्यक्रमलाई परिमार्जन गर्नुपर्छ हामी पनि सरकारको ठाउँमा पुग्छौं हुन त भर्खर पोहोर सालदेखि शुरू भएको अहिले जे प्रयास गर्न थाल्नु भएको छ त्यसमा अब सरकारलाई अब संयुक्त रूपमा जानुपर्छ प्राइभेट सेक्टर बजार उत्पादन र बजारीकरण त सँगसँगै लाग्नु पर्यो नि त होइन राख्नु पर्यो भनेर भन्ने कुराहरू हामी राख्छौं नै र सरकारले हाम्रो ठाउँबाट पनि हामी सरकारलाई सुझावहरू दिन्छौं र सरकारले पनि यो एउटा कोदो खेती विकासको लागि एउटा छुट्टै प्रोग्राम चाहिँ बनाउनै पर्छ।
1: उहाँ हुनुहुन्थ्यो कोदो तथा फापर संघका अध्यक्ष डीबी बस्नेत। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। नेपाल औषधि लिमिटेड 25 वर्षपछि नाफामा, 37 प्रकारका औषधि उत्पादनको तयारी, अब घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य, 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। रामेछापको माकुण्डा गाउँपालिकाको दोस्रो विशेष अधिवेशन सम्पन्न, ओखलढुङ्गामा बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी, र फिफाको निलम्बनको कारण नेपालले एफसी 20 वर्ष मुनिको एसियन कप गुमायो।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9896999998।
3: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। नेपाल औषधि लिमिटेड 25 वर्षपछि फेरि नाफामा फर्किएको छ। आर्थिक वर्ष 2081-82 10 करोड़ रूपियाँ भन्दा बढ़ी घाटामा रहेको संस्था आर्थिक वर्ष 2082-83 भने झण्डै 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। संस्थाका महाप्रबन्धक कैलाश कुमार पनेरोका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढ़ेका कारण संस्था नाफामा जान सफल भएको हो। उहाँले चालू आर्थिक वर्षमा 30 करोड़ रूपियाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जानकारी दिनुभएको छ। जीएमपी प्रमाण पत्र प्राप्त गरेसँगै काठमाडौँ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, पालिका र संघीय अस्पताल सम्म औषधि आपूर्ति विस्तार गर्न सहज भएको संस्थाको भनाइ छ। अहिले नेपाल औषधि लिमिटेडले 11 प्रकारका औषधि उत्पादन गरिरहेको छ। सरकारले विनियोजन गरेको 24 करोड़ रूपियाँको बजेटबाट आवश्यक उपकरण र जनशक्ति थप गर्न सके 22 प्रकारको औषधि उत्पादन गर्न सकिने जनाइएको छ। आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ। साउन 1 गतेदेखि 15 गतेसम्म अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरिएका उपभोक्ता मध्येबाट आज विजेता घोषणा गर्न लागि छ। यस अन्तर्गत साउन 1 गतेदेखि 15 गतेसम्मको हरेक दिनको कारोबारको आधारमा 15 जनाले कर कट्टी गरेर 1-1 लाख रूपियाँ नगद उपहार पाउनेछन्। यस्तै साउन 1 गतेदेखि 15 गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि बम्पर उपहार घोषणा हुनेछ, जसमा 1 जनाले 10 लाख रूपियाँ नगद पाउने विभागले जनाएको छ। विभागका अनुसार यो पुरस्कार रकममा कर लाग्नेछ। करदाता प्रोत्साहन कार्यक्रम संचालन कार्यविधि अनुसार अबदेखि हरेक महिनाको 16 गते र महिनाको अन्तिम दिन वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गर्ने विभागको तयारी छ। ब्याङ्क तथा वालेटको क्यूआर मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वत जोड़िनेछन्। उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्ने व्यवस्था छ। नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। सूचना मार्फत महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने जनाइएको छ। सूचनामा इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणाली मार्फत आवेदन दिनुपर्नेछ। इजाजत पत्र प्राप्त गर्न कारोबारको प्रकृति अनुसार दस्तुर पनि निर्धारण गरिएको छ। सर्वोच्च अदालतले विस्थापित बालबालिकाको शिक्षा स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश दिएको छ। न्यायाधीश अपना प्रधान मल्लको एकल इजलासले नदी किनार तथा अन्य ठाउँका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा स्वास्थ्य आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारको नाम अन्तरिम आदेश दिएको छ। बालबालिकाको क्षेत्रमा क्रियाशील सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयको तर्फबाट वरूण बस्याल सहितले दायर गरेको उत्प्रेषण सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनको कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरेको छ। अदालतले विस्थापित बालबालिकाको विद्यालय भर्ना पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बालबालिका विद्यालयबाट बाहिरिन सक्ने भर्ना नभएका बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनको कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। यस्तै 3 परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख गरिएको छ। परीक्षाफल बोर्डको वेबसाइट एसएमएस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ। बोर्डले यही साउन 2 र 3 गते मौका परीक्षा सञ्चालन गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको 8 विस्कोट नगरपालिकाका मेयर सहित 11 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारी संस्थालाई कार्य विपरीत कार्यविधि विपरीत करोड़ौं रूपियाँ अनुदान उपलब्ध गराई राज्यलाई गैर कानूनी हानि पुर्याएको आरोपमा मुद्दा दायर गरिएको आयोगको भनाइ छ। आयोगका अनुसार आठ विस्कोट नगरपालिका नौका जनक बठालाले दुग्ध सहकारीको नाममा डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौं रूपियाँ अनुदान प्राप्त गरे पनि दुई वर्षसम्म डेरी सञ्चालन नगरेको पाइएको छ। सहकारीको नाममा प्राप्त सरकारी गाड़ी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको भन्ने उजुरीपछि आयोगले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानको क्रममा आर्थिक वर्ष 2076-77 पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिम मार्फत सञ्चालित दुग्ध व्यवसाय प्रवर्धन कार्यक्रममा गम्भीर अनियमितता भएको आयोगको निष्कर्ष छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको दुग्ध व्यवसाय प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि 2076 विपरीत प्रस्तावहरूको वस्तुनिष्ठ मूल्याङ्कन नगरी बदनियतपूर्वक अनुदान वितरण गरिएको आयोगले जनाएको छ। आठ विस्कोट दुग्ध सहकारी कार्य संस्थासँग सम्झौता गरी चिस्यान केन्द्र निर्माणको लागि 91,17,873 रूपियाँ अनुदान उपलब्ध गराइएको थियो। साथै चिस्यान केन्द्र स्थापना भएको दुई वर्षसम्म पनि सञ्चालनमा नआएको जानकारी हुँदाहुँदै आठ विस्कोट नगरपालिकाले त्यही सहकारीलाई थप 80,23,051 रूपियाँ बराबरको एक मिल्क ट्याङ्कर र दुईवटा सिंगल क्याप गाड़ी अनुदानमा उपलब्ध गराएको आयोगको आरोप छ। ती गाड़ी समेत प्रयोग बिना अवस्थामा रहेको र नेपाल सरकार कर्णाली प्रदेश सरकार तथा नगरपालिकाको अनुदानको दुरूपयोग भएको आयोगले जनाएको छ। देशभर केही दिनदेखि सक्रिय रहेको मनसुनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको छ। हिजो बिहानसम्म देशका धेरै ठाउँमा मध्यदेखि ठूलो वर्षा भए पनि दिउँसोपछि पानी पर्ने क्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाले हिजो बिहान निकालेको मौसमी बुलेटिनमा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरे पनि त्यही अनुसार ठूलो पानी परेन। गैराती गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँ तथा कोशी र कर्णाली प्रदेशको केही पहाड़ी क्षेत्रमा हल्का वर्षा भए पनि अरू ठाउँमा पानी परेन। आज बिहानैदेखि काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा चरको घाम लागेको छ। आकाश आंशिकदेखि सामान्य बदली भए पनि मनसुनी गतिविधि कमजोर देखिएको छ। त्यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है केही।

0: देऊनच्या आणि आणि मोती बनवून एक छोऱ्या मास्तर गाता पाय छोटे नऊ देणार.
1: एक पटक सोच्नुस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध.
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश.
3: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ.
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ.
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो.
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ. कोदो र कागुन औषधि हुन्. फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ. यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्.
3: माटोको वरदान. हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्. थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्.
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
3: परनिर्भरताको अन्त्य. बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने. आफ्नै बारीमा चिनो र कागुनो फलाउ. आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ.
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो. आउनुहोस् आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं. ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्. रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्.
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ.
1: हजुरको रेडियो 102.1 MHz.
5: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ. बाँकी समाचार. रामेछाप जिल्लाको माकुण्डा गाउँपालिकाको दोस्रो विशेष गाउँ सभा विशेष अधिवेशन हिजो सम्पन्न भएको छ. बागमती प्रदेशको गाउँ नगर जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धी ऐन 2075 को व्यवस्था बमोजिम गाउँपालिकाका अध्यक्ष सर्वबहादुर सुनवारले उक्त विशेष अधिवेशन आह्वान गर्नुभएको हो. अधिवेशनमा गाउँपालिकाको चालू आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, स्थानीय कानून निर्माण र गाउँपालिकाको समग्र विकासको प्राथमिकताको विषयमा सघन छलफल भएको वडा नम्बर 7 का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिनुभएको छ. सभामा जनप्रतिनिधिहरूले स्थानीय नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर योजनाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएका छन्. अध्यक्ष सुनवारले गाउँपालिकाको समृद्धि र सुशासनको लागि विशेष अधिवेशनमा भएका निर्णयहरू कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो. उक्त अधिवेशनले स्थानीय तहलाई थप गतिशील र जनमुखी बनाउन महत्वपूर्ण नीतिगत निर्णयहरू समेत पारित गरेको छ. ओखलढुङ्गामा आर्थिक वर्ष 2082-83 10 वटा हात हतियारको इजाजत पत्र नवीकरण गरिएको छ. जिल्ला प्रशासन कार्यालयको वार्षिक प्रगति प्रतिवेदन अनुसार प्रचलित कानून बमोजिम इजाजत प्राप्त हात हतियारको नवीकरण गरिएको छ. प्रशासनका अनुसार इजाजत प्राप्त हात हतियार तोकिएको अवधिभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था छ. नवीकरण प्रक्रियाले हात हतियारको अभिलेख अध्यावधिक गर्नका साथै कानूनी निगरानीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने जनाइएको छ. साथै हात हतियारको प्रयोग, संरक्षण तथा नवीकरण सम्बन्धी कानूनी व्यवस्था पालना गर्नु सबै इजाजत धनीहरूलाई प्रशासनले आग्रह गरेको छ. त्यस्तै गत आर्थिक वर्षभर ओखलढुङ्गामा विस्फोटक पदार्थ प्रयोगका लागि 2 वटा नयाँ इजाजत दर्ता गरिएको छ भने 10 वटा इजाजत नवीकरण गरिएको प्रशासनको प्रतिवेदनमा उल्लेख गरिएको छ. ओखलढुङ्गामा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ. कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको आयोजनामा हिजो सिद्धिचरण नगरपालिका घर स्थित लालीगुरास इंग्लिश बोर्डिंग स्कूलका कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराएर बाल विवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई बाल विवाहको कानूनी व्यवस्था, यसबाट पर्ने शारीरिक, मानसिक तथा सामाजिक असर, किशोर किशोरीको अधिकार, सुरक्षित भविष्य निर्माण तथा बाल विवाह रोक्न विद्यार्थी अभिभावक र समुदायको अभियान भूमिका बारे जानकारी गराइएको प्रहरी सहायक निरीक्षक विवस कुवरले जानकारी दिनुभएको छ। उहाँका अनुसार गत आर्थिक वर्षमा प्रहरीमा बाल विवाह सम्बन्धी कुनै पनि मुद्दा औपचारिक रूपमा दर्ता हुन आएको छैन, तर समाजमा लुकिसिपी बाल विवाह हुने गरेको गुनासो तथा औपचारिक जानकारी प्राप्त भइरहेकाले विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मको आधारमा स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ। केही हप्ता अघि अमेरिकी सर्वोच्च अदालतले यसअघिको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सार्नुभएको बीबीसीले जनाएको छ। नयाँ व्यवस्था अनुसार विदेशी आतंककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारको कर्मचारी, नागरिकता प्राप्त गर्न छलकपट गरेको आरोप लागेका व्यक्ति तथा कानूनले नागरिकताको अधिकार नदिने अमेरिकी भूभागका नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वत अमेरिकी नागरिकता प्राप्त गर्ने छैन। त्यसैगरी गर्भवतीहरूले आफ्नो सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि नयाँ आदेश मार्फत रोक लगाइएको छ। आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्तो व्यवस्था धेरै पहिले नै लागू हुनुपर्ने बताउँदै अब त्यसलाई कार्यान्वयनमा ल्याइएको बताउनु भएको छ। उहाँले यसअघि अमेरिकी सर्वोच्च अदालतले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसको अर्को कानूनी उपाय खोजिएको समेत बताउनु भएको छ। र अन्त्यमा खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबलको एसियाली फुटबल महासंघ एफसीको आयोजनामा नेपाली फुटबलले एसियाली फुटबल महासंघको आयोजनामा चीनमा हुने 20 वर्ष मुनिको एसियन क्वालिफायर्स कप गुमाएको छ। क्वालिफायर्स खेल तालिका सार्वजनिक गर्दा नेपालको नाम समावेश छैन। एफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह आईमा थियो। यससँगै नेपालले फिफाको निलम्बनको कारण लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको छ। यसअघि एएफसी महिला च्याम्पियन्स लीग र एएफसी 17 वर्ष मुनिको महिला एसियन कप क्वालिफायरबाट पनि नेपाल बाहिरिएको छ। फिफाले गएको असार 11 गते अखिल नेपाल राष्ट्रिय संघ एन्फालाई राष्ट्रिय फुटबल संघ एन्फालाई तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो। यही अवस्था रह्यो भने नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनशीप पनि गुमाउने जोखिम बढ़ेको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले सेप्टेम्बर 1 फिफाको निलम्बन फुकुवा भए मात्रै नेपाललाई प्रतियोगितामा सहभागी गराउने जनाएको छ। एएफसी 20 वर्ष मुनिको एसियन कप क्वालिफायर चीनमा अगस्तको अन्तिम हप्तादेखि शुरू हुँदैछ। यिनै समाचारसँगै हामी बिहान 9 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। नेपाल औषधि लिमिटेड 25 वर्षपछि नाफामा, 37 प्रकारको औषधि उत्पादनको तयारी, अब घर जग्गा कारोबारका लागि इजाजत पत्र अनिवार्य, 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह। रामसापको माकुण्डा गाउँपालिकाको दोस्रो विशेष अधिवेशन सम्पन्न, ओखलढुङ्गामा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश जारी, र फिफाको निलम्बनको कारण नेपालले एएफसी 20 वर्ष मुनिको एसियन कप गुमायो। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको बिहान 9 हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाई भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845-40892 र 048-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
4: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिऊ।
3: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुन्चोर गाउँपालिका वडा नम्बर 3 कार्यालय ग्वालटार सिन्धुली।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी।
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
8: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं।
9: मुहानको वरिपरि अनावश्यक खन्ने उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
8: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
9: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
6: अहिले बिहानको 10 बज्यो।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकश्रीको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुत सम्झना खड्की भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्री राज महत साथमा तपाई हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.radio.org.np साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरकबार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं आज पनि यसै क्रम जारी रहेको छ आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज शुक्रबारको बसाइ आजको बसाइमा तपाईँले स्थानीय कलाकारको गीत रोजाईमा पार्नुपर्ने हुन्छ रोजाईको गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0440 40 0026 तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ कार्यक्रम अवधिभर तपाईँको रोजाईको गीत बज्नेछ तर तपाईँसँग मीठा कुराकानीको साथ हामी सहयात्रा गर्नेछौ तपाईँले यो कार्यक्रम हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौं एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छौं त्यसपछि हामी फेरि आउनेछौं तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो स्थानीय गीत रहेको थियो, सरोज लामी छानेको आवाजमा रहेको खाडा दिदी माई र साथमा मिलिना राईको पनि आवाज रहेको छ र साथै कल्याण रत्न कार्कीको पनि रहेको छ र ग्रुप भोकलमा रहेको छ बाल कुमार श्रेष्ठ, कल्याण राणा मगर रहेको छ, मनिष सागोरा साइने, पुष्पा बोहरा रहेको छ भने लिरिक्समा रहेको छ, लिरिक्स म्युजिकमा रहेको छ सरोज लामी छाने र अभिनयमा रहेको छ दिलीप राय माझी, अञ्जली अधिकारीको रहेको छ। यो मिठो गीत हामीले कार्यक्रमको शुरूआतमा राखेर लोकसेलीको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ, तपाईँले पनि आफ्नो गाउँ बस्तीमा गाउनुभएका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूले कुनै गीत निकाल्नु भएको छ भने त्यो गीत तपाईँले रोसाईमा पार्न सक्नुहुनेछ। हामी कार्यक्रममा राख्ने प्रयास गर्नेछौ र तपाईँको रोसाईको गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यो बिहानको समय छ, तपाईँ काली उराली पञ्चाङ चौतारी मेलापात गरिराख्नु भएको छ, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि कार्यक्रममा सहभागिता जनाउने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। हेलो, नमस्ते। नमस्कार देवजी, बोल्नुभयो? आरामै हुनुहुन्छ? ठिक छ, म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ। अनि हाम्रो देवजीको खाना भयो कि बाँकी छ? मेरो पनि चाहिँ अब मेरो पनि बाँकी नै छ भन्नुपर्छ, अहिले केही केही छेमा चाहिँ खान्छु भन्नुपर्छ है त। तपाईँ र मेरो बाँकी नै रहेछ, सँगै खानुपर्छ है त। ल हुन्छ। अनि के छ त्यताको मौसम अहिले, कस्तो छ, शीतल छ कि गर्मी छ, कस्तो छ?
1: यता धुम्म भइरहेको छ दिदी, घाम मन्द मन्द घाम पनि लागिरहेको छ, गर्मी छ भन्नुपर्छ।
0: यता पनि त्यस्तै छ, मन्द मन्द घाम लागेको छ, शीतल शीतलै छ भन्नुपर्छ। मौसमको कुरा गर्नुपर्दा कार्यक्रममा सहभागिता हुनुभएको छ, कार्यक्रमको विषयवस्तुमा के गर्नुपर्ने भन्ने कुरा पनि हाम्रो देवजीलाई थाहा छ है?
1: एकदम पक्कै पनि थाहा छ भन्नुपर्छ, कार्यक्रममा सुरुवात नै फोन पनि लागेको छ, एकदम खुसी छु भन्नुपर्छ है त दिदी हजुर।
0: ल त्यसो भए हामी कार्यक्रम तर्फै लागौ है त। आज कुन गीत सुन्नु मन छ हजुरलाई?
1: आज एकदम पुरानो गायक बाल गायक दिनेश काफले अनि गीता देवीको आवाजमा सजिएको आमा रातो सारी किन नलाएको भन्ने गीत बजाइदिनु न, अनि सुनाउन चाहन्छु भन्नुपर्छ है त।
0: ल ठिक छ, आमा रातो सारी चुराको चाहिँ किन नलाएको भन्ने दिनेश काफले अनि अर्को साथी हुनुहुन्थ्यो है भन्नुभयो। ल ठिक छ, हामी गीता देवीको है, ल हामी त्यो गीत कार्यक्रममा राख्छौ। एकदमै पुरानो पनि छ, मनसुनी गीत पनि रहेको छ, कार्यक्रममा बस्छ आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
1: ललिता दिदी कता जानुभयो आज, उहाँको लागि पनि भन्न चाहन्छु, मेरो सम्झना छ है दिदी भन्न चाहन्छु। दाई श्रीराज महतको लागि अनि हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु, मेरो घर परिवार सम्पूर्णको लागि, छोरीहरू ममता माझी अस्मिता माझीको लागि, छोरी प्रासाङ डोल्मा तामाङको लागि, लाइफ मार्फत हेर्नु पाएको छ कि छैन उसको लागि पनि सुन्दै होला, उसको लागि पनि भन्न चाहन्छु, सुनाउन चाहन्छु बज्ने गीत सुनेर इन्जोय गर्नु है नानीहरू सबैलाई भन्न चाहन्छु, र अनि आफ्नो घर परिवार सम्पूर्णको लागि पनि भन्न चाहन्छु। अनि त्यस्तै गरी बहिनी सुन्दै होला, रमिला तामाङको लागि पनि रमिला सम्झना छैन नानी है बुनु भन्न चाहन्छु। अनि त्यस्तै गरी बहिनी निर्मला सिंहको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि भन्न चाहन्छु, उर्मिला थापा मगरको लागि, सविता मगर, कविता मगरको लागि, लगायत मलाई देवमाझी हुने जतिले पनि चिनी नचिनी सम्पूर्णको लागि, अनि त्यसै गरी रियायोगीको लागि, अनि सरस्वती कुमारको लागि भन्दै चिन्छु। नमस्ते, बाबाई।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो देवमाझी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत मनसुनी गीत रोचाइमा पारेर छुटिसक्नु भएको छ। सो गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ र उहाँको रोचाइको गीत बज्नेछ। टिकाराम सुनवारजी पनि हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार सिन्जुरी मिडिया ग्रुपको मेम्बर, रामेछाप पर भइहाल्छ काठमाडौँबाट चाहिँ प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरू हुनुहुन्छ, सोना कन्दमा मिडिया प्रेमी निर्मला हुने जीवन सुब्बा, राजगले मगर, लक्ष्मण मगर, विमला मगर, भूमिका त्यसै गरी पलपल अपेक्षा सेन, रामलाल सुमन, कमला मुखिया देव, बासकोटा कमल श्रेष्ठ, रमला साम्पाङ राई, त्यसै गरी हुनुहुन्छ शर्मिला सरू मगर, किका आइडु, घायल अभिमान सुनवार, प्रेमकला साढे, लक्ष्मण किराती, त्यसैगरी अधिकारी अनिस मुना मुखिया सचिव फुची बिनु हुनुहुन्छ अभागी राई युनिसा मिडिया प्रेमी मगर्ने आयुषा दिलदुखी रिया बुद्धवीर तामाङ सरस्वती सुनुवार जमिन्दर बाबुको इमान्दार छोरो सरस्वती खत्री कोपिला चामलिङ राई वनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै जुटिन्छु भन्नुभएको छ। टीकारामजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ। हजुर, मनोजी बोल्नुभयो?
2: हजुर हजुर, मनोजी बोल्दै हुनुहुन्छ।
0: के छ मनोजी, हजुरको खबर? धेरै समयपछि यो आवाज सुन्न पायो। कमेन्ट त आइराखेको हुन्छ है, कमेन्ट मार्फत हामीलाई सम्झनुहुन्छ, यो आवाज पनि आज सुन्न पायो। आरामै हुनुहुन्छ?
2: हजुर हजुर, एकदमै म ठिकठाकै छु, राम्रो छ, रमाइलो छ भन्नुभयो।
0: एकदम शीतल छ है मौसम?
2: हजुर हजुर, एकदम शीतलै छ भन्नुपर्छ।
0: अनि हजुरको खाना भयो कि बाँकी छ त?
2: मेरो खाना बाँकी छ, हजुरहरूले लिनुभयो त?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ मनोजी, सँगसँगै खानुपर्छ। यतै आउनुहोस् है रामी साथतिर।
2: हजुर हजुर हजुर, अब आउनुहुन्छ भने आशा छ, तर भरोसा छैन जस्तो लाग्छ।
0: भरोसा छैन जस्तो लाग्छ है, भरोसा नभएपछि के गर्नु त है? ठिकै छ, अब भरोसा पनि गर्नुपर्छ, आँट पनि गर्नुपर्छ होइन। अब समय मिलेछ भने त्यो समय पनि जुट्छ कुनै दिन। अनि अरू सुनाउनु छ, नयाँ नौलो खबर के छ? धेरै समयपछि कुराकानी भएको छ।
2: हजुर, मेरो लगायत एकदमै झाँगा बुढी आत्मातिर एकदमै ठिकठाक छ, राम्रै छ भन्नुभयो।
0: राम्रो छ, रमाइलो छ, सधैँभरि राम्रो रमाइलो हुनुपर्छ, खुसी साथ बस्नु होला। अनि होइन, सधैँभरि राम्रै छ भन्ने खबर पनि पाइरहोस् भन्ने भन्न चाहन्छु। हामी कार्यक्रम तर्फै लागौँ त मनोजी। ला, एकदमै मिठो गीत हाम्रो देवजीले रोचाइमा पार्नु भएको छ। मन्छु नि गीत छ, आमा रातो साडी चिराएको त्यही किन नलाएको भन्ने सुगीत हामी कार्यक्रममा राख्छौँ। हजुरले आफ्ना आफन्तजन साथी साथीलाई सम्झनु छ है त?
2: हुन्छ, बज्ने गीत हजुरको लागि धेरै धेरै सम्झना, अनि हाम्रो प्राविधिकको हुनुहुन्छ उहाँको लागि पनि, अनि ललिता दिदीको लागि, अनि दाई भुवन सुन्दास, ध्रुव सुन्दास, साथी बिना मगर, सुनिता सुनवार, सलिना कपुर, धन्यवाद लगायत सबै साथीलाई मिठो सम्झना, मिठो माया भन्दै सुनिन्छ। हजुर, भाइ भाइ
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मनोज सुन्दास, त्यही हुनुहुन्थ्यो। उहाँलाई पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला पनि देवजीको रोचाएको गीत र मनोजीकोलाई पनि हामीले यसै गीतमा समर्थन जनाएको छ। र रेडियो सुनेर बस्नुहुने सम्पूर्णको लागि यो मिठो मनछुने गीत बस्छ, त्यसपछि अर्को साथीको रोचाएको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मनछुने गीत हृदयमा पार्नु भएको थियो हाम्रो देवजीले भन्न नभएको भन्ने लिरिक्समा रहेको छ, गीता देवी रहेको छ भन्ने चाहिँ भोकलमा रहेको छ, गीता देवी र दिनेश काफ्रे रहेको छ, म्युजिकमा भोजराज काफ्रे रहेको छ र आर्टिस्टमा रहेको छ मनिषा चौहान रहेको छ, दिनेश काफ्ले रहेको छ। स्वगीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा गीत संगीतहरू आजको बसाइमा तपाईँले रोजाइमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो,
1: नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? काठमाडौँदेखि भूमिका अझै बोल्नुभयो?
1: हजुर हजुर।
0: के छ भूमिका अझै, हजुरको खबर?
1: मेरो एकदम ठिक छ, ड्युटीतिरै छु भन्नुहोस् है त।
0: एकदम ठिक हुनुपर्छ। अनि खाना भयो कि बाँकी छ त?
1: मेरो भइसक्यो।
0: हजुरको खाना भइसक्यो? खै त मलाई चाहिँ अनि एक्लै खाइदिने।
1: ल आउनु न त काठमाडौँ।
0: काठमाडौँतिर आएपछि त म धेरै समय बस्छु नि, दिक्क लाउने गरेर।
1: त्यस्तो त हुँदैन, मलाई कहिले त्यस्तो लाग्दैन नि त।
0: जति बसे पनि
1: पाहुना आउँदाखेरि त्यस्तो दिक्क लाग्नै भएन नि।
0: हो र, ठिकै छ, दिक्क नमान्नु होला। हामी केही समय अब समयले साथ दिएसम्म आउने प्रयास चाहिँ गर्नेछौँ होइन। हजुरले पनि हामीलाई स्वागत गर्नुहुनेछ भन्ने पनि आशा लिएका छौँ। र कहिले काहीँ यसो फुर्सद भयो भने रामेछापतिर पनि आउनुहोस् न है।
1: हजुर,
0: कहिले काहीँ फुर्सद भयो भने, समय मिल्यो भने रामेछापतिर पनि यसो हामीलाई सम्झिने प्रयास गर्नुहोस् भनेको। ल, अनि मौसम कस्तो छ हाम्रो काठमाडौँतिर?
1: मौसमको बारेमा
0: काम लागेको छ, गर्मी छ कि ठिक ठिकै छ?
1: गर्मी गर्मी ठिकै छ भन्नुपर्छ है।
0: भन्नुपर्दा ठिक ठिकै छ है।
1: हजुर,
0: कार्यक्रम पनि सुन्दै हुनुहुन्छ?
1: हजुर, भर्खरै देखियो, अलिक बिजी बिजी पनि छु, त्यही भएर खासै सुन्न चाहिँ अलिक पाएको छुइनँ भन्दा छ है।
0: बिजी भएर पनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, ठिकै छ। आज चाहिँ तपाईँको गाउँ बस्तीतिर होइन, आमा बुवा दाजुभाइ अथवा गाउँघरतिर छिमेकी होइन, अन्य कुनै तपाईँको गाउँतिरको मान्छेले गाउनु भएको गीत संगीत छ भने चाहिँ रोजाइमा पार्नुपर्ने हुन्छ। जस्तै स्थानीय गीत चाहिँ रोजाइमा पार्नुपर्छ। हजुरलाई कुन गीत सुन्न मन छ?
1: गाउँघरतिर त्यस्तो त खासै छैन, मलाई चाहिँ यो कमला घिमिरेको गीत सुनौँ भनेर चाहिँ आएको थिएँ।
0: कमला घिमिरेको गीत चाहिँ सुन्न मन छ?
1: हजुर,
0: ठिकै छ, हामी कार्यक्रममा राख्छौँ र आफ्नो साथी सङ्गीलाई चाहिँ सम्झना राख्नुहोस् है त।
1: विशेष गरी हजुरको लागि शुभदिन भन्न चाहे। यसै दिन जाति परिवारलाई साथीहरू फुलबेरले आकाश राई, आशिष नाइन बस्ने, रोबिस्त्री मगर, सचिन छेत्री, विराट, रविन मगर, पिएम जिरेल, पलपल राई, पलपल लापिसा सेन्चुरी, सकाल रङ्गरा, राजगाली मगर, अनि धेरै साथी हुन्छ सबैसँगको लागि मन्छ साथी जीवन कार्की बुद्धिन अश्री क्षेत्र सुनि क्षेत्रलाई सबैले छुट्टिन्छु।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो भूमिका राईजी हुनुहुन्थ्यो, काठमाडौँदेखि हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले चाहिँ अब स्थानीय गीतमा पनि साथी कमला घिमिरेको चाहिँ गीत सुन्न मन छ आज मलाई भन्दै हुनुहुन्थ्यो। हामीले चाहिँ सकेसम्म स्थानीय कलाकारको गीत चाहिँ कार्यक्रममा राख्ने प्रयास गर्नेछौँ र तपाईँले सुन्न मन गर्नुभएको छ र अन्य साथीहरूले पनि अब यस्तै गीतमा चाहिँ समर्थन जनाउन सक्नुहुनेछ। अब जो कोही पनि आफ्नै ठाउँ स्थानमा बसेर चाहिँ अब होइन सङ्गत हुन्छ, साथीसँगै हुन्छ, जसो उहाँको गीत पनि सुन्नुपर्ने मन लाग्ने हुन्छ, त्यही भएर चाहिँ उहाँको रोजाइको गीत हामी राख्ने प्रयास गर्नेछौँ र यसै गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौँ। त्यसपछि हामी उहाँको रोजाइको गीत राख्नेछौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: हजुर, म बोल्दैछु सिन्धुलीबाट, शर्मिला।
0: शर्मिलाजी बोल्नुभयो?
2: हजुर।
0: के छ शर्मिलाजी, हजुरको खबर?
2: मेरो खबर एकदमै ठिक छ, राम्रो रमाइलो छ भन्नुभएको छ, अनि हजुरको के छ सुनाउनुहोस्?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ। धेरै समयपछि आउनुभयो, केमा व्यस्त हुनुहुन्थ्यो?
2: अब के हुने, यस्तै घरैसी काममा त हो नि।
0: घरैसी काममै हुनुहुन्छ है?
2: हजुर।
0: ल ठिकै छ, अनि अरू त्यताको मौसम कस्तो छ, के छ नयाँ नौलो खबर, के हुँदैछ सुनाउनुहोस् न।
2: अब मौसमको कुरा गर्नुपर्दाखेरि एकदम धुम्माधुम्मा भइरहेको छ, त्यसै गरी अब गाउँघरतिर बारीमा मकै रुमीहरू भइरहेको छ है भन्नुहोस् अरू त्यस्तो केही पनि छैन भन्नुहोस् है त।
0: ठिकै छ, अब खासै त्यस्तो छैन, कामहरू पनि लगभग सकिन लागिसक्यो है।
2: हजुर,
0: कार्यक्रममा आउनु भएको छ हाम्रो भूमिकाजीले चाहिँ कमला घिमिरेको गीत रोजाइमा पार्छु भन्दै सुन्न मन छ भन्दै हुनुहुन्थ्यो, र तर आज चाहिँ हाम्रो स्थानीय गीतको कलाकारले गाउनुभएको गीतहरू चाहिँ रोजाइमा पार्नु पर्ने हुन्छ, र सकेसम्म अब साथी आउनुभयो भने चाहिँ साथीको रोजाइको गीत राख्नु पनि पर्ने हुन्छ। तपाईँले कुनै गीत सुन्न मन छ?
2: अब पहिले साथीले अब रोजिसक्नु भएको छ, उहाँले नरोज्नु भएको र म अहिले अर्को गीत रोज्ने थिएँ कि, तर अब उहाँले रोजिसक्नु भएको छ, ठिकै छ, म त्यही गीतमै समर्थन जनाउँछु भन्दैछु है त।
0: ल ठिकै छ, कमला घिमिरेकै गीत बज्छ र अन्य बसाइमा चाहिँ हामी स्थानीय कलाकारको गीत मात्रै राख्नेछौँ। उहाँलाई चाहिँ सुन्न मन छ भन्दै हुनुहुन्थ्यो, अरूको साथी आयो भने चाहिँ अब रोजाउनु पर्ला भन्ने थियो, नभए त उहाँको रोजेको गीत नै बज्ने थियो, र साथीहरूले सुन्दै हुनुहुन्छ भने आफूले चाहिँ स्थानीय कलाकारको गीत चाहिँ आजको बसाइमा रोजाइमा पार्नुपर्ने हुन्छ। र यति बेला हामी अब कमला घिमिरेकै आवाजमा रहेको गीत चाहिँ राख्छौँ भन्दै थियौँ, उहाँ छुटिसक्नु भएको छ, सो गीत हामी कार्यक्रममा राख्छौँ। कमला घिमिरेको आवाजमा रहेको गीत सुन्न मन छ भन्नुभएको छ हाम्रो घिमिरे के अरे सरी भूमिका राईजीले चाहिँ गीत हामी कार्यक्रममा राख्छौँ। र यस्तै गीतमा साथीहरूले अर्को साथी शर्मिला रम्तेलजीले पनि साथीसँगलाई चाहिँ सम्झना राखेर छुटिसक्नु भएको छ। हुनुहुन्छ अर्को साथी जीवन कार्कीजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार। त्यसै गरी जीवन विकजी हुनुहुन्छ, दिदी नमस्ते है, सन्चै हुनुहुन्छ, खाना खानुभयो त, कार्यक्रममा पनि सुन्दैछु है भन्दै हुनुहुन्छ। उहाँले गीत रोजाइमा पार्नुभएको छ र आज चाहिँ प्रत्यक्ष रूपमा चाहिँ साथीले कार्यक्रममा सहभागिता भएर चाहिँ रोजाइमा पार्ने गीत चाहिँ हामी कार्यक्रममा राख्नेछौँ। यति बेला भने कमला घिमिरेको आवाजमा रहेको एकदमै मिठो गीत राख्नेछौँ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउनेछौँ, र हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
1: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 9765-20-33-84 वा 9844-44-10-40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
8: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
6: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9540-40-239।
8: कति रे 9540 अनि
6: 9540-40-239 फोन नम्बर चाहिँ 0-48-540-2।

0: 0 48 5 40 2 3 9
1: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
2: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुस् न है।
1: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
4: विराज किसानको साथी।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
10: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
12: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 9 54 0 41 575, 9 41 96 0669, 9 64 14 17 88।
11: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
12: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: कार्यक्रम एकदमै मिठो गीत हामीले राखिसकेका छौ। भूमिका राईजीले रोजाईमा पार्नु भएको थियो, एकदमै मिठो गीत रहेको थियो। कमला घिमिरे साथसाथ समीक्षा अधिकारी को आवाजमा रहेको एकदमै मिठो गीत हामीले राख्यौं। लिरिक्समा रहेको छ नेत्र आर्यन र गोविन्द पंगिनीको आवाजमा रहेको संगीत हामीले कार्यक्रममा राखिसकेका छौं। यस्तै मिठा गीत संगीतहरू तपाईँले रोजाईमा पार्न सक्नुहुनेछ। तपाईँले स्थानीय गीत रोजाईमा पार्नुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो। कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी मनको साथी जीवन कार्कीजीले पनि नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार हजुरलाई पनि। र त्यसै गरी आशिका तामाङजी हुनुहुन्छ, सम्झना सबैमा भन्दै हुनुहुन्छ, उदयपुरबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी ढकाल धर्मराजजीले पनि नमस्कार है, म चाहिँ बिर्ता मोर्चा झापा कर भइहाल्छ धुपीबाट कार्यक्रम सुन्दैछु। उहाँले पनि गीत रोजाईमा पार्नुभएको छ, आज साथीले प्रत्यक्ष रूपमा रोजाईमा पार्नुपर्ने हुन्छ है। र त्यसै गरी हुनुहुन्छ, आज चाहिँ 22 गते जन्मदिन मनाउने भतिज रिदम ढकाल, आर्यन ढकाल, बागलुङकी बहिनी सुषमा ढकाल, अस्मिता थापा मोरङ राजघाटबाट, साथी तेजेन खड्का मोरङ खाडीकी बहिनी खिमा भण्डारी र झापाका रोजु अधिकारीलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरो आफन्तजनका घर परिवार सम्पूर्णलाई मिठो माया सम्झना साथ छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, स्वागत गर्छु। नमस्कार
1: दिदी, नमस्ते। नमस्कार,
0: नमस्ते, नमस्कार हजुर। कल चाहिँ होल्डमा बसिरहेको थियो, म त साथी को हुनुहुन्छ भन्दै थिएँ। मेरो साथी डोलमाजी भन्नुभयो, पासाङ डोलमा। किन फोन त होल्डमा थियो त नि? ठिकै छ, अनि के छ, आरामै हुनुहुन्छ?
1: आरामै छु दिदी, सुनाउनु न।
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ है। अनि के गर्दै हुनुहुन्छ यो समय? कार्यक्रम सुन्दै हुनुहुन्छ कि अन्य काममा पनि व्यस्त हुनुहुन्छ? काममा व्यस्त हुनुहुन्छ, कार्यक्रम सुन्न पाउनु भएको छैन कि क्या हो? यसो समय मिल्दा सुनिराख्नु भएको छ है। ठिकै छ, अनि काममा पनि व्यस्त हुनुहुन्छ, अब धेरै समय लिएन मैले पासाङजीसँग, अनि समय फुर्सदिले समयमा धेरै कुराकानी गर्नुपर्ने पर्छ। र आज चाहिँ स्थानीय गीत रोजाईमा पार्नुपर्ने हुन्छ। तपाईँलाई कसले गाउनु भएको गीत चाहिँ सुन्न मन छ?
1: मलाई चाहिँ रविन श्रेष्ठले गाएको गीत सुन्न मन छ।
0: रविन श्रेष्ठजीले चाहिँ गाउनु भएको कुन ठ्याक्कै गीतको बोल भन्नुहोस् त?
1: निस्केको छ, 2-3 हप्ता जति भयो होला, त्रिशुली सलल भन्ने,
0: त्रिशुली सलल भन्ने गीत चाहिँ सुन्न मन छ है। ल, हामी कार्यक्रममा राख्छौ, आफ्नो आफन्तजन साथी सिङ्गीलाई सम्झनुहोस् है त।
1: हुन्छ, यति मिठो एक हप्ताको सलाम दिदी हजुरको लागि, अन्तर्जी मरण दिदीको लागि, अनि अङ्कल देव माझीको लागि, अनि प्यारी मुतिनीको लागि, अनि मम्मीको लागि, र श्रेष्ठले पनि धेरै सम्झिरहेको छु। ताई कल गर्न नपाए तापनि भन्न चाहन्छु, अनि ताई र श्रेष्ठ लगायत सबै सबैको लागि भन्दै चिन्छु ल। नमस्ते, बाबाई।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो डुलमा, वासाङ डुलमा तामाङजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ। उहाँको रोजाईको गीत बस्छ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई छोटो मिठोमा वाचन गर्ने प्रयास गर्नेछु। हुनुहुन्छ यति बेला साथी सलिमा नासिरिङजी हुनुहुन्छ, गुड मर्निङ है सिस्टर, म पनि कार्यक्रम सुन्दैछु खोटाङबाट। ह्याप्पी बर्थडे टु यु सानो चामलिङ समेली राणा मगरजीलाई चाहिँ जन्मदिनको शुभकामना भन्नुभएको छ हाम्रो तर्फबाट पनि। र साथी हुनुहुन्छ एलिना आले मगर, मुना गेसिङन, त्यसै गरी निर्मला गुलामी सुनिङ, त्यसै गरी गुरु छान मगर भन्नुभएको छ, रोसिका खपाङ्गी आले, भाइल श्रेष्ठ सबिन, आरती मगर, गीता श्रेष्ठ, पवित्रा तामाङ पवित्रा हुनुहुन्छ, त्यसै गरी धना मगर हुनुहुन्छ, सरस्वती खत्री, सोफिया लामघाते रुन्ची र कञ्चन मगरनीजी हुनुहुन्छ, उहाँलाई पनि सम्झना गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सृजना मुखियाजी हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ, नमस्ते नमस्कार। बाबुरामजी हुनुहुन्छ, नमस्ते गुड मर्निङ सिस्टर, म बाबुराम मगर ओखलडुङ्गा पोकलीगर भइजहाल चाहिँ साउदी अरेबियाबाट चाहिँ रियादबाट चाहिँ सुन्दैछु, धेरै माया सम्झना छ मेरो घर परिवार साथी सङ्गीलाई भन्दै हुनुहुन्छ। मनोज सुन्दासजी हुनुहुन्छ, नमस्ते हजुर, म गुड मर्निङ है, म पनि कार्यक्रम सुन्दैछु, सिन्धुलीको जागाजली रातबाट बजारबाट मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। विष्णु खनाल आकुजी हुनुहुन्छ, हेलो सिस गुड मर्निङ हजुर, म पनि कार्यक्रम सुन्दैछु है तेह्रथुमबाट, साथीहरूलाई सम्झिनु पर्दा मनको साथी जीवन कार्यकी विनिता दाहाल सुवेदी गगन तेह्रथुमे लुम्बिनी शारदा दुर्गा कटवाल पूर्वेली खुसी ममता पोया काली कमल ओलेम लिम्बू ढकाल धर्मराज लगायत सम्पूर्णको लागि अब बस्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी मिनुलम तरी मगरजी हुनुहुन्छ, नमस्ते म पनि कार्यक्रम सुन्दैछु है मदिना सिटीबाट चाहिँ सबैलाई सम्झना छ भनिदिनुहुन्छ। दीपिका पूर्वसानी मगर्जी हुनुहुन्छ, सुन्दैछु है प्रोग्राम भनिदिनुहुन्छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ सुमन गुरुङजी हुनुहुन्छ, गुड मर्निङ हजुर, म पनि युएबाट कार्यक्रम सुन्दैछु सुजना। त्यसै गरी माया राई मिडिया प्रेमी इस्माइल हलिसा, सन्ध्या गुरूङ, पूजा युङहाङ, प्रदीप शेर्पा साने, त्यसै गरी पायल प्रेमी कुलुङ शेर्पा, डुमा शेर्पा, दिलु एम्फुर राई, विमला गुरूङ, भूमि बुनु हुनुहुन्छ, विनिता गुरूङ, दाई हुनुहुन्छ बिर्ख गुरूङ, सानो एम्फु, सम्पूर्ण साथीहरूलाई पनि सम्झना छ है भनिदिनुहुन्छ। त्यसै गरी जीवनजीले विष्णु खनाल आकुजीलाई पनि सम्झना छ भनिदिनुहुन्छ, ईश्वरी मेवाहाङ राईजीले पनि मिस यु भन्नुभएको छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ मगरको सिस्टीले पनि लो गुड मर्निङ है जोरले मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ प्रमिला श्रेष्ठजीले पनि गुड मर्निङ दिदी मिस यु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बिमला लक्ष्मीजी, वर्मा लक्ष्मीजी हुनुहुन्छ, उहाँलाई पनि नमस्ते है म पनि कार्यक्रम सुन्दैछु बनेपाबाट भन्दै हुनुहुन्छ। सम्झनु पर्दा चाहिँ मामुलाई सम्झन, त्यसै गरी बुनु दिदी दादा र मेरो सबै साथीहरूलाई सम्झना छ भन्दै हुनुहुन्छ। गीता लिम्बुजीले पनि गुड मर्निङ है, म पनि प्याकुली गीता काठमाडौँदेखि चाहिँ चन्द्र लिम्बुलाई सम्झना छ। त्यसै गरी कायल अभिरमान सुनवार, राजकालीकोटे, मुना खुसी, युवी मिसिङ रेवत, राजकाले मगर, शमशेर लिम्बु, त्यसै गरी राजेश कुलुङ, लक्ष्मण मगर, छत्रा याम्फु, माधव टुङ्गेल, सुदीप भान्तवा, ढकाल धर्मराज, जेनी लिम्बु, भान्तवा चामलिङ, भावना चामलिङ, त्यसै गरी जेनु भान्तवा, दिलु सानो हुनुहुन्छ, एम्फु राई भन्नुभएको छ र सम्पूर्ण साथीलाई भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अभिषेक कुमार धनुकेजी हुनुहुन्छ, गुड मर्निङ दोलखाबाट चाहिँ दोलखा सैलुङबाट कार्यक्रम सुन्दैछु सबैलाई सम्झना छ भन्दै हुनुहुन्छ। मिडिया प्रेमी राय निष्ठाजीले पनि मिस यु अल भन्नुभएको छ। र त्यसै गरी डीएम थापा मगरजीले पनि हजुर नमस्कार प्रोग्राम सुन्दैछु है मन्त्रीबाट भन्दै हुनुहुन्छ। कमला मुखियाजीले पनि नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार। सुरेन्द्र बानियाजीले पनि गुड मर्निङ, म पनि हेर्दै र सुन्दैछु है नेपालगंज बाँके हाल चाहिँ भरतपुर चितवनबाट मिलन चोकबाट चाहिँ सबैलाई मित्रलाई चाहिँ सम्झना छ भन्दै हुनुहुन्छ। अब बस्ने गीत सम्पूर्णको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी पासाङ टोलमा तामाङजीले पनि हेलो नमस्ते प्यारिस सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँले चाहिँ साथीलाई सम्झना गर्नुभएको छ। सम्झनु पर्दा चाहिँ अंकल देव माझी, रविला तामाङ प्यारो मम्मी, त्यसै गरी मेतिनीको लागि पनि भन्दै छुटिन्छु भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी बसन्त श्रेष्ठजीले पनि मिस यु अल फ्रेन्ड भन्नुभएको छ। कोपिला बुढा थोकीजीले पनि नमस्ते भन्नुभएको छ। क्षेत्री आयुषजीले पनि मिस यु अल भन्नुभएको छ। त्यसै गरी नवराज मर्स्याङ्गी मगरजीले पनि मिस यु अल फ्रेन्ड भन्नुभएको छ। र त्यसै गरी सत्यकला इसाराजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी प्रेम नगिमा श्रेपाजी हुनुहुन्छ, उहाँलाई पनि लेख्नु भएको छ गुड मर्निङ है तासिद देले भन्नुभएको छ। सुन्दैछु म पनि रामेछाप जिल्लाको सुन्दर बस्तीमा कुण्डदेव बान्ती भण्डारबाट आज अहिले काठमाडौँबाट चाहिँ सुन्दैछु सम्पूर्णलाई मिठो माया सम्झना छ भन्दिनुहुन्छ। दुर्गा साईजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु रामेछाप भाव्य खर्क हाल चाहिँ अहिले फेसबुक लाइभ मार्फत सुन्दैछु है, कार्यक्रम बन्दै हुनुहुन्छ। र त्यसै गरी बाबु कालीकोटेजीले पनि हेलो गुड मर्निङ दी भन्नुभएको छ, गुड मर्निङ हजुरलाई पनि भन्दै अब चाहिँ छुट्टिनु पर्ने हुन्छ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई मैले वाचन गरिसकेको छु। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर पनि विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अन्तिममा फेरि सपना तामाङजीले सम्झना गर्नुभएको छ, नमस्ते नमस्कार सुन्दैछु है, सिन्धुलीबाट सपना तामाङ हो। राम्रो छ नाना कार्यक्रम, खाना हजुरको खाना भयो नाना भन्दै हुनुहुन्छ, मेरो खाना भइसकेको छ, हजुर पनि भयो भने आशा लिएका छौँ। र कार्यक्रममा सहभागिता जनाउनु भयो हुनुहुन्थ्यो देवमाझी मनोसुन्दास, भूमिका राई, शर्मिला रम्तेल, पासाङ डुल्मा तामाङजी हुनुहुन्थ्यो, उहाँ सम्पूर्णलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा अवधि बजेका मिठा रमाइला लोकगीत संगीतका सर्जक स्रष्टालाई पनि मैले त्यही धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समेक्षणबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि भनाइदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो पासाङजीले रोजाइमा पार्नुभएको एकदमै मिठो गीत छ त्रिशुली सलन भने सकित हामी कार्यक्रममा राख्दै आजको बसाई लोकशिलीबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्न 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक र 1 प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जोगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्ने कार्यसूची रहेको छ। त्यसगरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्ने तथा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सुधा वादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ। यसैबीच आज संघीय संसदका 3 संसदीय समितिको बैठक पनि बस्दैछन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशको सत्ता समीकरणको खेलमा सहभागी नहुने निर्णय गरेको छ। नेकपा एमाले र नेकपाले नयाँ सरकार गठन गर्न राप्रपासँग सहयोग मागेका थिए, तर राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहिबार बेलुकी बसेको संसदीय दलको बैठकले सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको हो। संसदीय दलको बैठकमा सहभागी राप्रपाका 12 सांसदहरूले सरकारमा सामेल नहुने संसदीय दलको निर्णयमा हस्ताक्षर गरेका छन्। एमाले नयाँ सरकार गठन गर्नका लागि अरू साना दलको समर्थन खोज्नुपर्ने भएको छ। बागमतीमा नयाँ सरकार बनाउन बहुमत जुटाउन नेकपा एमाले र नेकपालाई 2 सांसदको आवश्यकता पर्छ। राप्रपा सरकारमा सामेल नहुने भएपछि नेकपा एमाले र नेकपालाई नयाँ सरकार बनाउन थप असहज भएको छ। कृत्रिम बुद्धिमत्ता एआई अर्थात एआईको प्रयोग गरेर अमेरिकी वैज्ञानिकहरूले पहिलो पटक प्रयोगशालामा सफलतापूर्वक काम गर्ने नयाँ भाइरस डिजाइन गरेका छन्। स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले एआईको सहयोगमा 16 नयाँ ब्याक्टेरियोफेज भाइरस तयार गरेका बीबीसीले जनाएको छ। यी भाइरसले केवल इकोलाई जस्ता ब्याक्टेरियालाई मात्र संक्रमित गर्छन् र मानिसका लागि कुनै खतरा नरहेको वैज्ञानिकहरूको दावी छ। अनुसन्धान टोलीका अनुसार एआईलाई भाइरस, ब्याक्टेरिया, वनस्पति र मानवको आनुवांशिक जानकारीमा प्रशिक्षण दिइएको छ। प्रयोगशालामा तयार गरी प्रशिक्षण परीक्षण गर्दा 16 भाइरसले सफलतापूर्वक ब्याक्टेरियालाई नष्ट गर्न सकेका छन्। आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्मका लागि 16 उपहार विजेताहरूको नाम सार्जन गरेको छ। साउन महिनाको पहिलो 15 दिनको 10 लाख रूपियाँको बम्पर उपहार शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँ बराबरको सामान किने 1 उपभोक्ताले जितेका छन्। विजेताहरूको छनौट क्रिप्टोग्राफिकली सेक्योर्ड युनिफर्म ऱ्यान्डम स्याम्पलिङ प्रविधिबाट गरिएको विभागले जनाएको छ। यो पूर्ण रूपमा कम्प्युटरकृत प्रणाली भएकाले यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनौट प्रक्रिया पूर्णतः निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर विष्णु कुमार भूषालले जानकारी दिनुभएको छ। साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ। ती कारोबारको कुल 8.24 करोड रूपियाँ रहेको छ भने यसमा 3,915 विक्रेता आबद्ध भएका छन्। यस अवधिका लागि हरेक दिन 1-1 गरी 15 दैनिक विजेता र साउनको पहिलो 15 दिनका लागि 1 बम्पर उपहार विजेता चयन गरिएको छ। त्यसगरी यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट 2,56 लाख
8,000 भन्दा बढी कारोबार भएको विभागले जनाएको छ। अनलाइन भुक्तानी मार्फत भएको 76.3 करोड रुपियाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्ने व्यवस्था नरहेको र ती कारोबार स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ। दैनिक उपहार विजेताले 1,12,374 रुपियाँ र बम्पर उपहार विजेताले 10,00,000 रुपियाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट मार्फत घोषणा गरिएको कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुग्ने बताउनु भएको छ। सर्वोच्च अदालतले विस्थापित बालबालिकाको शिक्षा स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले नदी किनार तथा अन्य ठाउँका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा स्वास्थ्य आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाम मन्त्रीमा आदेश दिएको हो। बालबालिकाका क्षेत्रमा क्रियाशील सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानव अधिकारका क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहितले दायर गरेको उत्प्रेषण सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बालबालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरेको छ। तामाखोसी नदीमा हाम फालेकी एक वृद्ध महिलाको मृत्यु भएको छ। दोलखाको बैतेश्वर गाउँपालिका 4 हिटी निवासी 65 वर्षीय सीतामाया दाहालको मृत्यु भएको। आज बिहान मैना पोखरीबाट बस चढेर तामाखोसी बजार पुगेकी सीतामायाले एकासी नदीमा हाम फालेकी थिइन्। उनलाई तामाखोसी नदीले बगाएर करिब 50 मिटर तल पुर्याएपछि स्थानीयले उद्धार गरेर नदी किनारमा ल्याएका थिए, तर उनको उद्धार गरे लगत्तै मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। वृद्ध सीतामायाले नदीमा हाम फालेर आत्महत्या गर्नुको कारण खुलेको छैन। अभिषेक गिरी बिहिबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्। काठमाडौँ बुद्ध एयरको उडान मार्फत साँझ 7:05 विराटनगर पुगे लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई नियन्त्रणमा लिएको। मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालका अनुसार गिरी विरूद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकेको थियो। सोही पक्राउ पूर्जीका आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाइएको उहाँले बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका मुख्य नदीहरूमा पानीको बहाव सामान्य रहेको जनाएको छ। महाशाखाले बिहान 8 बजे जारी गरेको बुलेटिन अनुसार कोशी नारायण बागमती कर्णाली र महाकाली नदीमा पानीको सतह सतर्कता तहबन्द तलै छ। त्यसै गरी कन्काई कमला बबई पूर्वी राप्ती र पश्चिम राप्ती सहित मुख्य नदीका सहायक नदीहरूमा पनि बहाव सामान्य अवस्थामै रहेको छ। मुख्य नदीहरूमा ठूलो बाढ़ीको जोखिम नदेखिए पनि पहाड़ी तथा उपत्यका साना नदीहरूमा भने आकस्मिक बाढ़ी आउन सक्ने शाखाले जनाएको छ। आज शंखुवासभा सोलु खुम्बु दोलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे पलाञ्चोक नुवाकोट रसुवा र धादिङ भई बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना छ। यस्तै काठमाडौँ भक्तपुर ललितपुर गोर्खा लमजुङ डोल्पा रूकुम पश्चिम र जाजरकोट आसपासका जिल्लाका साना नदीहरूमा पनि आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। आगामी 2 दिन पनि साना नदीहरूमा बाढ़ीको जोखिम कायम रहने महाशाखाको पूर्वानुमान छ। भोलि र पर्सि साथै प्रदेशका केही साना नदीहरूमा बहाव अचानक बढ़न सक्ने सम्भावना रहेको छ। तटीय र साना नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। र समाचारको अन्त्यमा खेल समाचार। ब्राजिलका विंगर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल म्याड्रिडसँग नयाँ 6 वर्ष सम्झौता गरेका छन्। नयाँ सम्झौता अनुसार उनी अब सन् 2032 जुन 30 सम्म सान्टियागो बेर्नाबेउमै रहनेछन्। 26 वर्षीय भेनिसियसको अघिल्लो सम्झौताको अवधि समाप्त हुन अब 1 वर्ष मात्र बाँकी रहेको छ। पछिल्ला केही हप्ता यता उनी प्रति इंग्लिस क्लब आर्सेनलले पनि चासो देखाएको चर्चा चलेको थियो, तर रियल म्याड्रिडले हिजो मात्र नयाँ सम्झौताको औपचारिक घोषणा गर्दै दुवै पक्षबीच सहमति भएको जनाएको हो। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। जीवो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892, र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक बोलुन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692965998।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
11: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
11: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
0: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुता श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँ स्नेह रम्न रमाइलो गर्नको लागि अनि पल यो पललाई विशेष बनाउनको लागि कहाँ हुनुहुन्छ के गर्दैनुहुन्छ अनि कुन कुन माध्यमबाट सुन्नुहुन्छ जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ अनि साथसाथै अब रमाला रमाला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु पनि भन्न चाहन्छु प्राविधिक बाटोमा सञ्जना खड्के हुनुहुन्छ उहाँको साथ रहेको छ होइन साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अनि सस्ता म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु आज तपाईँकै रोजाइका नेपाली पप गीतहरू तपाईँकै माझमा राख्नेछौँ साथीभाइ आफन्तलाई सम्झना पनि दिनेछौँ पनि भन्न चाहन्छु फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाकुसी एफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट सुन्नुहुन्छ सुनेर साथ दिनुहोला भन्दै यति बेला ढिला नगरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ तपाईँको माझमा एउटा मिठो गीत राखेर उर्गेन्दोङको आवाजमा गीत राख्छौँ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला फोन मेसेज पनि गर्दै गर्नुहोला है त यति बेलाको समयमा चाहिँ यो मिठो गीत

0: यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। पालो तपाईँको 48 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ। 48 40 00 26 को माध्यमबाट आउनुहोला भन्ने हुन चाहन्छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् भन्ने हुन चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार, दुर्गजी के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। के गरिदिनुहुन्छ? खाना भयो?
1: खाना भइसक्यो।
0: मेरो बाँकी छ, एकैछिनमा हुन्छ भन्न हुन चाहन्छु। मौसम कस्तो छ?
1: मौसम राम्रो छ सर, मध्यम छ, मन्द मन्द।
0: ठिक छ, हामीलाई सुन्दै हुनुहुन्छ भनेपछि ठिक छ। धेरै लामो समयपछि कुराकानी गर्न पाइयो। सब ठिकठाकै त चलाइहाल्यो नि जिन्दगी, होइन? ओके, कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ? जुन भए पनि हुन्छ भन्नुभएको? उर्गेन डुङको जुन भए पनि गीत राखिदिनुहोस् भन्नुभयो। ओके, हामी राख्ने कोसिस गर्छौँ। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न। धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 48 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ। 48 40 00 26 को माध्यमबाट आउनुहोला पनि हुन चाहन्छु। रोजाइमा पारिराख्नु भएको छ गीत, तपाईँकै रोजाइका गीतहरू हामी तपाईँकै माझमा राख्छौँ पनि भन्न चाहन्छु। साथमा म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनु भएको म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाह्यो। आजको बसाइमा हामीले तपाईँले नै रोजाइमा पार्नुभएका नेपाली पप गीतहरू तपाईँकै माझमा राखिरहेका छौँ है। आउन सक्नुहुन्छ, नम्बर 48 40 00 26 रहेको छ। 48 40 00 26 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ पनि हुन चाहे। यति बेला हामी तपाईँको माझमा गीत राख्न चाहन्छौँ। नयाँ गीत आएको छ उडियन दङको, त्यसपछि हामी आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन मेसेज गर्दै गर्नुहोला। त्यहाँ

ये सारो मिठो तिम्रो बत्तीको छ्याङ छ्याङ भन्दा रसिलो लाग्यो तिम्रो ज्यान फुटिलो कम्बरदेखि त भयो म त फ्यान के गर्नु जाते हाम्रो भोटेको ग्याङ छुटिन्छु माता घरि गीत टाङ टाङ बताइदिन्छु तिमीलाई पनि टिङ टाङ टाङ जसले गर्दा कान्छी तिमीलाई धेरै ल्याङ ल्याङ जातिमा हान्छु तातो गोली ड्याङ ड्याङ जाने भयो गाउँ कान्छी भट भटेमा तर जपानी बिचमा यहाँ कटकटेमा कान्छी बेसी गर्दै त छट पटे म अब त लान्छु तिमीलाई भट भटेमा हल्का चकचके कम्पोर्टिङ असुस्थ रिहा साढे छ पब्लिक माथि मैले

तिमलाई चाहिने पैसा मलाई चाहिने दिन कति पर्छ भनौ गरौ आज दिन मरि जाने चोरा गर्नु पर्छ चिल गर्न देऊ न मलाई पनि त्यो जवानीको फिल खाँदिन गाँस बोकी पिउँछु हल्का रङ तिमी बिना फल्लो फल्लो लाग्छ कसम छिनेको कम्प अनि मजाको बम देखा आउँछु तिमीलाई आज बोकेको दम।

0: यदि तपाईँकोमा आजमा राखेको कार्यक्रम तपाईँ दिपा पनि अरू भइराखेको छ आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छ, तपाईँले पठाउनु भएको मेसेजहरू पनि वाचन हुनुहुन्छ। यति बेला कोही हुनुहुन्छ कामरा हुनुहुन्छ, हजुर नमस्कार।
1: धेरै दिनपछि स्वर नमस्ते, नमस्कार दाई हजुर, गुड मर्निङ भन्न चाहन्छु है त।
0: नमस्ते, नमस्कार, गुड मर्निङ देवजी, कसो खबर?
1: खबर मेरो एकदम ठिक छ नि, धेरै दिन हराउनु भयो त दाई, कतै जानुभएको छ नि?
0: के भनेको, उहाँको पनि कति तिन चार दिन भइसक्यो तपाईँ हराउनु भयो भन्नुहुन्छ।
1: मैले त हिजोदेखि सुन्नु पाएर दाई हजुरको बोली आवाज भन्नुहोस् है त।
0: अनि भन्नुहोस् के छ खबर? हराएको थिएन म ज्यादै कतै थिएँ भनौँ।
1: भाउजू लिनु जानुभयो कि क्या हो भनेर खुसी भएको थिएँ, ल्याउनु भयो कि भएन?
0: के भनेको, साउनको महिनामा काम भाउजू के भनेको
1: है?
0: नत्र म भनिहाल्थेँ नि लिन गएको भए है। ठिक छ, अनि अरू के छ, के हुनेछ भन्नुहोस् त? खाना भयो?
1: एकदम दाई हजुर रमाइलो, अब हजुरको कार्यक्रम सुन्नु पाउँदा एकदम रमाइलो भइरहेको छ। यतिखेर पप सङ घन्टिरहेको छ रेडियोमा होइन,
0: रेडियो
1: ठुलो पारेर झ्यालमा राखेर मजाले बजाइरहेको छु, अनि म त्यो कोठातिर अहिले बोलिरहेको छु भन्नुहोस्
0: है त। ठिक छ, खुसी लाग्यो, सम्झिदिनु भयो, माया गरिदिनु भयो, सम्झिदिनुहोस् पनि भन्न चाहन्छु, माया गर्नुहोला पनि भन्न चाहन्छु। कुन चाहिँ गीत सुन्न मन छ
1: हजुर? आसामको कुरा गर्नुपर्छ, एकदम शीतल पनि छैन, धुम्म धुम्म भइरहेको छ, गर्मी नै भइरहेको छ। अनि उतातिर के छ सुनाउनु?
0: मौसम ठिक छ, राम्रो छ, रमाइलो छ, यता ठिकै छ, धुम्म धुम्म जस्तै छ, गर्मी पनि खास भएको छैन, घाम पनि लागेको छैन जस्तो लागिरहेको छ, तर ठिक काम पनि छ, मात्र सब ठिकठाक छ, गर्मी पनि छै भनौँ खै। अब अहिले त स्टुडियोभित्र छु, गर्मी खासै चाहिँ छैन तर घाम पनि लागेको छैन, यस्तै यस्तै छ है।
1: हजुर हजुर, अब धेरै लामो कुरा नगरौँ होइन दाइ, अब गीतै रोक्न चाहन्छु। के भन्छ त्यो मलाई अलिकति भन्न आएन, त्यो रातैभरि राति रातिभरि मेरो त फेसबुकमा च्याटिङ चल्दैछ भन्ने गीत बजाइदिनु न, मलाई अलिकति त्यस्तो बोल भन्न आएन है दाइ हजुर।
0: रात रात रातैभरि होइन फेसबुक चल्दैछ, के अरे च्याटिङ चल्दैछ
1: हजुर, आजभरि त्यसै जमाना छ क्या अरे, तर मैले के चलाएको छैन, फेसबुक खोलेको पनि छैन, हाम्रो छोरीहरूले पनि चलाउँछन्, रात्रिभरि हेर्छन् होइन, अब उनीहरूलाई पनि यो गीत एकदम सुनाउन चाहन्छु भन्नुपर्छ है त।
0: हामी राख्छौँ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न।
1: हुन्छ, विशेष गरी दाई हजुरकै लागि भन्न चाहन्छु, अनि प्राविधिक गीत बजाइदिनु न, मलाई अलिकति गीतको बोल भन्न आएन है दाई हजुर।
0: रात रात रातैभरि होइन फेसबुक चल्दैछ, क्यारे च्याटिङ चल्दैछ
1: हजुर, आजभरि त्यसै जमाना छ क्यारे, तर

0: को लागि ललिता दिदी सबैजना भयो उहाँको लागि पनि जहाँ हुनुहुन्छ सुन्दै हुनुहुन्छ होला उहाँको लागि सम्झना खाइ दिदी भन्न चाहन्छु अनि सुन्दै होला बहिनी रमिला तामाङको लागि सम्झना भन्न चाहन्छु अनि त्यसरी साथी ध्रुव पाण्डेको लागि निर्मला पौडेलको लागि अनि मेरो छोरीहरू अस्मिता ममताको लागि छोरी पाखरी निर्मला तामाङको लागि पनि भन्न चाहन्छु अवसरजित सुनाउन चाहन्छु र लगायत मलाई जतिले पनि देखेको तिमी नतिनु सम्पूर्णको लागि रिना थापा मगरको लागि अनि त्यसै गरी सुनिता मगरको लागि भन्ने छुट्टिन चाहन्छु नमस्ते भाइ
1: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे भाला तपाईँको 0840 0026 त्यो भएर आउन सक्नुहुन्छ 0840 0026 रहेको छ एक्ज्याक्ट बोल फेसबुकमा ओके होइन हाम्रो देवजीले गीत त रोज्नु भएको तर रातभरि फेसबुकमा च्याटिङ चल्दैछ यो गीत सुने जस्तो लाग्छ मैले ठ्याक्क बोल भेटाउन सकिनँ खेर रात रातभरि फेसबुकमा च्याटिङ चल्दैछ नम्बर 0840 40026 माध्यमबाट आउन सक्नुहुन्छ 0840 40026 रहेको छ पनि हुन चाहे साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ पनि हुन चाहन्छु सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ हामी होइन तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि मन चाहे तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछ यति बेला कोही हुनुहुन्छ होइन उहाँसँग छोटो मिठोमा कुराकानी गर्ने कोसिस हामी गर्नेछौँ सुनाउन चाहन्छु यति बेला कोही हुनुहुन्छ कहाँबाट कोही हुनुहुन्छ हजुर नमस्कार
2: म यता बोलेछु दिदी चुलाङ्काबाट एलिना खत्री
1: के खत्री भन्नुभयो
2: एलिना खत्री
1: एलिना
2: हजुर
1: एलिनाजीसँग मेरो पहिलोचोटि कुराकानी हो
2: एकदम ठिक छ भन्नुपर्छ अनि
1: ठिक छ राम्रो छ रमाइलो छ के गर्दै हुनुहुन्छ
2: म एकदम बसिरहेको छु भन्नुपर्छ है भाइ अनि
1: खाना खानुभयो
2: मेरो खाना भइसक्यो हजुर को पनि भइसक्यो होला
1: मेरो बाँकी छ रेडियो सुन्दै हुनुहुन्छ
2: सुनिरहेको छु भन्नु
1: ओके ठिक छ पहिलोचोटि हो तपाईँसँग मेरो कुराकानी
2: हजुर
1: अनि योभन्दा अगाडि कार्यक्रम कतिको सुन्ने गर्नुहुन्थ्यो हजुरको रेडियो कतिको सुन्ने गर्नुहुन्थ्यो
2: म सुनि नै रहन्थे दादा
1: ओके ल ठिक छ केही सरसल्लाह सुझाव त्यस्तो दिन मन थियो भन्नु मन छ
2: छैन
1: छैन के गर्नुहुन्छ अन्य समयमा चाहिँ
2: म बसिरहन्छु भन्नुपर्छ है दादा
1: यस्तै
2: हजुर
1: ल ठिक छ राम्रो हो बस्नु पनि पर्छ स्वास्थ्यलाई होइन आराम पनि चाहिन्छ शरीरलाई अब के एउटा गीत राख्छौँ हामी साथीभाइ आफन्तलाई सम्झिनुहोस् न
2: फर्स्ट अफ अल दादा झट्के लाग्यो अनि मेरो साथीहरू त धेरैबाट धेरै हुनुहुन्छ उहाँ सम्पूर्णलाई दिसेको छैन है साथीहरू भन्ने म छुट्टी दादा नमस्ते नमस्कार
1: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु अब चाहिँ तपाईँको माझमा एउटा गीत राख्न मन छ होइन अब कुन चाहिँ भन्दाखेरिमा टक्क लगाएर पप गीत रोजाइमा पार्नुभएको छ हाम्रो देवजीले यो गीत राख्ने कोसिस मैले होइन हामीले गरिरहेका पनि छौँ ट्याक्क बोल थाहा भएन फेसबुकमा रातभरि च्याटिङ चल्दैछ यो मैले सुने गीत हो होइन तर अब टक्रक्क लाएर एक्ज्याक्ट टक्रक्क लाएर होइन बोल्न फेसबुकमा हो कि हामी ठ्याक्रके सोचेअनुसारको भएन कि जस्तो लागिरहेछ रातभरि रातभरि फेसबुकमा च्याटिङ चल्दैछ होइन यस्तै यस्तै रहेको थियो कार्यक्रम यसो यसो दोहोरी त राति हो अब अहिले त तपाईँले उसुन्दै हुनुहुन्छ के अरे होइन कार्यक्रम त यति बेला म गीत तर्फ लाग्छु त्यसपछि आउँछु म

0: गीतर राख्यौ तर उल्टो परेछ होइन देवजी ओके ठ्याक्क गीतको बोल सर्च गरेको जी एक्सलको जस्तो लाग्थ्यो रातभरि च्याटिङ चल्दैछ फेसबुकमा कुरा हुँदैछ यस्तै रहेको थियो मलाई दिमागमा आइरहेछ टक्क बोल आएन सर्च गर्दा कतै पनि भेटिएन सो मैले जी एक्सलको अर्को गीत त भन्दा पनि त्यही होला भनेर अर्को पर्यो ओके ठिक छ कहिले काहीँ हुन्छ देवजी है नरिसाउनुहोस् पनि भन्न चाहे यति बेला को हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार
1: हेलो दाइ नमस्ते
0: नमस्ते नमस्कार हजुर हाम्रो मिनमाया हो कता काठमाडौँतिर हुनुहुन्छ अथवा बाहिर कतै हुनुहुन्छ
1: काठमाडौँतिर
0: हुनुहुन्छ के गर्दै हुनुहुन्छ
1: खाना खाएर बसिरहेको है
0: ओके खाना खाएर भर्खर बसिराख्नु भएको छ
1: हजुर
0: ओके ला ठिक छ मौसम कस्तो छ
1: मौसम मन्दा घाम लागेछ है
0: ओके ओके अनि ठिक छ हामीलाई सुन्दैन रहेछ सुनेर साथ दिनु होला सुन्न चाहन्छु अनि म के भन्न खोज्दै धेरै लामो समयपछि आउनुभयो त
1: अब साथीहरूलाई पनि पालो दिनु पर्यो नि म मात्र आएर फेरि हुन्न फेरि
0: त्यो पनि हो हुन त है ठिक छ कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ
1: हजुर
0: कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ
1: मलाई दादाहरूको हृदयमा राखिदिनु न जुन राखे पनि हुन्छ
0: ओके हामी राख्छ साथीले आफन्तलाई सुनिदिनुहोस् न त
1: मिठो समयमा प्रोग्राम सञ्चालन गर्ने दाइहरूको लागि भन्छु अनि विशेष गरी मेरो रामेचन्द हुने बाबाले धेरै धेरै सम्झिरहेको छोरीले बिर्सेको छैन सम्झिरहेको छु अनि साथीहरू भन्दाखेरि साथी सोनालाई पनि धेरै मिस गरेको छु सिक्किमतिर हुने दिदी बहिनीलाई पनि सम्झिरहेको छु साथी भीम तामाङलाई पनि सम्झिरहेको छु दीपक लामालाई पनि सम्झिरहेको छु नरेन्द्र तामाङलाई पनि सम्झिरहेको छु साथीहरू धेरै नगरौँ थोरै थोरै हुन्छ सबैले सम्झिरहेको छु मिनाले बिर्सेको छैन बहिनी अस्मिता घिसलाई पनि सम्झिरहेको छु सम्झना घिसलाई पनि सम्झिरहेको छु दुबईतिर हुने बहिनी प्रियालाई पनि सम्झिरहेको छु भन्दै चुट्टिन्छु ओके बाई
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु उहाँलाई तपाईँको 0840 40 00 26 माध्यमबाट आउन सक्नुहुन्छ 0840 40 00 26 रहेको छ साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ पनि भन्न चाहे तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछ है पनि भन्न चाहन्छु केही मेसेजहरू छन् मेसेजहरू म वाचन गरिहाल्छु यति बेला प्रकाश सुन्नुहुन्छ जसरी भए पनि हजुरले पप गीत राम्रो बजाइदिनु होला है भन्नुहुन्छ हजुर प्रकाशजी नराम्रो गीतहरू बजिरहेका छन् र होइन त्यो पनि तपाईँहरूले नै रोजाइमा पार्नुभएका गीतहरू हामी राखिरहेका छौँ होइन सुनिराखेको छु भन्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे खै ठिक छ हाम्रो रोजाइको गीत भए त अब नराम्रो बज्यो भन्न मिल्थ्यो होला तर तपाईँहरूले पनि रोजाइमा पारिराख्नु भएको छ नमिल्ला कि अलि है प्रकाशजी एकदम राम्रो चलाउनु भएको छ रुममा बसेर सुन्दैछु भन्नुहुन्छ ओके उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु दाइ म केही छैन डालामा हुने फिल्मको गीत राखिदिनुहोस् भन्नुहुन्छ प्रकाशजी चलचित्रको कार्यक्रम जस्तो लागिरहेछ जस्तो लाग्दैछ प्रकाशले एकैछिनमा एउटा म्यासेजमा भन्नुहुन्छ चलचित्र गीत राखिदिनु पर्यो भन्नुहुन्छ अर्को छिनमा दाई पप गीत राम्रो राखिदिनु होला भन्दै हुनुहुन्छ भनेपछि उहाँ कार्यक्रम कुन सुन्दैछु भन्ने पनि थाहा छैन जस्तो लागिरहेछ ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु ठिक छ अब माया हो हामी त अब माया गर्नुहुन्छ भन्ने हो होइन तर अब सुन्न मन छ कार्यक्रम भने रियल तरिकाले हुन्छ नि त होइन यसो इन्ट्रेस्टिङ पाराले यो कार्यक्रम सुन्नुपर्छ भन्ने तरिकाले सुन्नुहुन्छ भने ओके ठिक छ राम्रै हो जस्तो लाग्छ त्यो पनि तर अब तर कार्यक्रमको थिम के हो बुझ्नुपर्छ जस्तो लाग्छ प्रकाशजी कुन कार्यक्रममा कुन म्यासेज गर्ने भन्ने कुरा पनि याद हुनुपर्छ जस्तो पनि लाग्छ तपाईँ पप गीतको कार्यक्रममा चलचित्रको रोजाइको गीत त्यस्तै गरेर चलचित्रको गीतमा लोकदोरीको गीत रोजाइमा पारेर पनि हुँदैन जस्तो लाग्छ यी कुराहरू चाहिँ ध्यान दिनुपर्छ पनि भन्न चाहे कार्यक्रमको थिम के हो होइन त्यो चाहिँ थाहा हुनुपर्छ सपना तामाङ हुनुहुन्छ कार्यक्रम सुन्दैछु राम्रो लाग्छ है भन्नुहुन्छ मेनुका परियार सम्झना प्रधान रमिला तामाङ सबिन श्रेष्ठ शर्मिला रम्तेल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार दाई
0: नमस्कार हजुर सुभना
2: म यता सिन्धुली बिचबाट उद्धव मगर है।
0: उद्धव मगर चाहिँ के छ खबर?
2: एकदम ठिक छ अनि दाई हजुरको छ मन्थलीतिर?
0: मन्थली राम्रै होला, हामी रामेछापतिर छौँ नि माथि।
2: के छ नि त्यहाँ त्यतातिर चाहिँ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। हो भन्नुहुन्छ नि, तर कन्फ्युजमा हुनुहुन्छ है क्या हो?
2: हजुर, पहिल्यै चोटि हो फोन
0: गरेको। रेडियो चाहिँ कतिको सुन्ने गर्नुहुन्छ? त्यो पनि सुन्नु भएको छैन हो त्यसो भने त?
2: रेडियो सुनेर साथ दिन्छु भन्नुपर्छ दाइ, तर फोन चाहिँ गर्दा लाग्दैन, कहिले के हुन्छ भन्नुपर्छ है। यस्तै छ दाई,
0: यस्तै छ, ठिक छ। हजुर, अब आज कुराकानी गर्न पाइयो, खुसी लागेको छ। के गर्नुहुन्छ अन्य समयमा?
2: म यस्तै हो, गाउँघरतिर बसी बसाइ भन्नुपर्छ है दाइ, घर काम गर्ने
0: बस्ने। ठिक छ, खाना भयो?
2: खाना भइसक्यो नि दाई हजुरको?
0: मेरो बाँकी छ, किसिममा हुन्छ पनि भन्न चाहन्छु। मौसम कस्तो छ?
2: मौसम भन्नुपर्दा एकदम घरि घाम लाग्ने, घरि धुम्म हुने, यस्तै छोड्यो, पानी कहिले पर्ने भन्नुपर्छ है। मकै भाग्ने बेला भइरहेछ गाउँतिर भन्नुपर्छ।
0: तपाईँ चाहिँ काम गर्दै है क्या अहिले?
2: हजुर, भन्नै पर्छ, मकै भाँच्दै बस्छु दाइ।
0: ठिक छ, ठिक छ, भाँच्ने होला पनि हुन चाहन्छु, भाँच्नु पर्छ होइन, पाकेको बाली भित्र आउनुपर्छ, नत्र सखा पार्छ बाँदर, त्यसपछि अरू जीव जन्तु रहेका छन् के यस्तै छ। अब खुसी लाग्छ, यस सम्झिदिनु भयो, पहिलोचोटि हो कुराकानी, रमाइलो मान्छे हुनुहुन्छ जस्तो छ होइन। अब बिन्दास तरले कुराकानी गर्नुपर्छ कुनै दिन, पनि भन्न चाहे फोन लगाउँदै गर्नु होला। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ नेपाली पब्जी भाइ?
2: नेपाली पब्जी त अब कुन चाहिँ सुनौँ होला त दाइहरू, अब
0: कतिको सुन्ने गर्नुहुन्छ भन्नुहोस् त नेपाली पप गीतहरू?
2: अलिअलि कहिले काहीँ यसो सुन्ने गर्छु भन्नुपर्छ है दाइ।
0: त्यस्तै स्पेसल कुनै छ, फेभरेट भन्ने हुन्छ नि, स्पेसल यो गीत चाहिँ म सुन्न चाहन्थ्यो अथवा यो चाहिँ सुनिरहेको हुन्छ भन्ने केही छ भने भन्नुहोस् न, तर हामी हाम्रै रोजाइका गीत राख्छौँ।
2: दादा हजुरकै रोजाइको गीत राख्नुहोस् न त, सुनेर इन्जोय गरौँ।
0: ठिक छ, ठिक छ। कस्तो अब मेरो मनमा एउटा कुरा आइरहेको छ, म कुनै दिन भन्छु तपाईँसँग होइन, अन्य बेलामा यसो फोन लगाउनु हो भने। अहिले चाहिँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: हुन्छ, सर्वप्रथम दाई हजुरको लागि, भित्र बाहिरको हुनुहुन्छ उहाँको लागि, अनि यहीँ सुन्दै हुनुहुन्छ साथी केशव कार्की र अनि केशव थापा मगर भरत थापा महरूको लागि भन्दै छुटिन्छु दाई, नमस्ते।
0: हस् धन्यवाद। पक्कै पनि म्यासेज पनि पठाउनु भएको छ केशव कार्की, सायद उहाँ नै हुनुहुन्छ, सुन्दरले बित ज्वरोबाट सुन्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ। मिन माया किसिम हुनुहुन्छ, उहाँसँग प्रत्यक्ष रूपमा पनि कुराकानी भइसकेको छ, सुन्दैछ भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ। सुरेन्द्र भानिया हुनुहुन्छ नेपालगञ्ज पाके घर, हाल चाहिँ भरतपुर चितवनको मिलन चोकदेखि सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। अनि मजाले होइन सम्झना छ साथमा मलाई आगो छ भन्ने चमदा आगो छ कुन चाहिँ रहेछ भन्ने गीत राख्दिनँ भए आभारी हुने थियो भन्दिनुहुन्छ। मैले ठ्याक्क बुझिनँ ल, एकताल म सर्च गर्छु, भेट्यो भने चाहिँ राख्नेछु भन्ने म चाहन्छु। कहिलेकाहीँ फेरि न मायाको झल्को छ या त लोकधोरी छ है। ओके, मैले तपाईँले भनेको ठ्याक्कै भेटिनँ, सुतै भइसकेपछि गाह्रो भयो, नत्र राख्थे सुरेन्द्रजी। अग्लो छ, सरी ल, बुझेन पनि, भेट्दा पनि राखिनँ, के अरे भेट्दा पनि भेटिनँ, सर्च गर्दा पनि भेटिनँ, भनौँ न, कस्तो आयो भन्नु पनि नआएको त्यो भइसकेपछि भएन। ठिक छ, रमाइलो लाग्छ कार्यक्रम भन्नुहुन्छ अङ्कामी शेर्पा हुनुहुन्छ ओखलढुङ्गा लिखुपकलीबाट, अङ्कामी शेर्पा हो भन्नुहुन्छ। बज्ने गीत चाहिँ सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ उहाँलाई, विशेष रूपमा धन्यवाद। अर्जुन आँखा हुनुहुन्छ शङ्खसभा धर्मदेवी तामपोकबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। टिकराम सुनबाट पनि रामी छपकर भइहाल्छ काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ। सोनाखन्दुङ्गा मिडिया फ्रेन्ड निर्मला हुने जीवन सुब्बा राजगले मगर लक्ष्मण मगर विमला मगर भूमिका राई फलफल अपेक्षा छन् रामलाल सुमन कमला मुखिया देवास्कोटा कमल श्रेष्ठ रमला साम्पाङ राई शर्मिला शर्म मगर टिका इदोक हाला बिरमान सुनवार प्रेमकला आचार्य लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अहिलेसम्म गर्मी थिएन भने भन्दै भन्दै म होइन कार्यक्रम चलाइरहेको थिएँ, अहिले हप हप त्यो भएर गर्मी आयो होइन, त्यस्तो के हो खै मौसमको कुरा पनि के बुझ्नै सकेन हो कि यदि जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु. कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु. नम्बर 0848 40 26 रहेको छ. प्राविधिक पाटनमा रहेर साथ दिनुभयो सृजनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. अनि साथसाथै फोन गरेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. एउटा अन्तिममा फेसबुकमा बोलिरहेको छ होइन यो नेपाली पप गीत अन्तिममा शुक्र लामादुङको आवाजमा गीत राखिराख्थे. आजको विषयबाट म कार्यक्रम प्रस्तुत श्री राजमह पनि छुट्न चाहन्छु.

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरु योजना तयार झण्डै 14.5 किलोमिटर लामो मेट्रो रेल निर्माण गर्ने लक्ष्य 25 वर्षपछि नाफामा फर्कियो नेपाल औषधि लिमिटेड 37 प्रकारका औषधि उत्पादनको तयारी ट्रम्पद्वारा पोली सिलिकन आयातमा 15% भन्सार कर लगाउने आदेशमा हस्ताक्षर न्यूनतम आयात मूल्य प्रति किलो 21 अमेरिकी डलर निर्धारण र इन्फान्टिनो प्रति असन्तुष्टि जनाउँदै फिफालाई बहिष्कार गर्ने युएफएको चेतावनी नेपाल खबरमा अब पूरा खबर आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि 15 गतेसम्मका लागि 16 उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ साउन महिनाको पहिलो 15 दिनको बम्पर उपहार शिवकृष्ण जनरल स्टोरबाट 250 रूपियाँ बराबरको सामान खरिद गर्ने एकजना उपभोक्ताले जितेका छन् विजेताको छनौट क्रिप्टोग्राफी कल्ली सेक्युर्ड युनिफर्म रैण्डम स्याम्पलिङ प्रविधिबाट गरिएको विभागले जनाएको छ यो पूर्ण रूपमा कम्प्यूटरकृत प्रणाली भएकाले यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनौट प्रक्रिया पूर्णत निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो साउन 1 गतेदेखि 15 गतेसम्मको अवधिमा उपभोक्ताले गरेका 7077 नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ ती कारोबारको कुल मूल्य 8,24,00,000 रूपियाँ रहेको छ भने यसमा 3,915 जना विक्रेता आबद्ध भएका छन् यस अवधिका लागि प्रत्येक दिन 1-1 जना गरी 15 जना दैनिक विजेता र साउनको पहिलो 15 दिनका लागि 1 जना बम्पर उपहार विजेता चयन गरिएको छ त्यसै गरी यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट 2,56,08,000 भन्दा बढ़ी कारोबार भएको विभागले जनाएको छ अनलाइन भुक्तानी मार्फत भएको 76,60,03,00,000 रूपियाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वत उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ दैनिक उपहार विजेताले 1,12,374 रूपियाँ र बम्पर उपहार विजेताले 10,00,000 रूपियाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट मार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो काठमाडौँ उपत्यकामा बढ़दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले 25 वर्षीय नयाँ काठमाडौँ उपत्यका शहरी यातायात गुरु योजना तयार गरेको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा योजना तयार पारेको यो मस्यौदा मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा लैजाने तयारी गरिएको छ गुरु योजनाले अबको 24 वर्षपछि अर्थात सन् 2050 काठमाडौँ उपत्यकाको जनसंख्या झण्डै 43,00,000 पुग्ने अनुमान गर्दै भविष्यको यातायात चापलाई ध्यानमा राखेर दीर्घकालीन योजना अघि सारेको हो यसमा 22 पूर्वाधार योजना र 13 यातायात सुधार कार्यक्रम समावेश गरिएको छ योजनाको सबैभन्दा महत्वाकांक्षी प्रस्ताव रत्न पार्कदेखि भक्तपुरसम्म करिब 14.6 किलोमिटर लामो मेट्रो रेल निर्माण हो मेट्रोको केही भाग भूमिगत र बाँकी भाग आकाशीय संरचनामा निर्माण गर्ने प्रस्ताव गरिएको छ यस्तै गौशाला चाबहिल खण्डमा भूमिगत सुरुङ मार्ग बनाउने अर्को महत्वाकांक्षी योजना पनि अघि सारिएको छ गुरु योजना अनुसार यस खण्डमा भूमिगत सुरुङ मार्गको लम्बाई 1,563 मिटर हुनेछ नेपाल औषधि लिमिटेड 25 वर्षपछि फेरि नाफामा फर्किएको छ आर्थिक वर्ष 2081-82 10 करोड़ रूपियाँ भन्दा बढ़ी घाटामा रहेको संस्था आर्थिक वर्ष 2082-83 भने झण्डै 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ संस्थाका महाप्रबन्धक कैलाश कुमार पनेरूका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिक्स जीएमपी मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढ़ेका कारण संस्था नाफामा जान सफल भएको हो उहाँले चालू आर्थिक वर्षमा 30 करोड़ रूपियाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जानकारी दिनुभयो जीएमपी प्रमाणपत्र प्राप्त गरेसँगै काठमाडौँ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पालिका र संघीय अस्पतालसम्म औषधि आपूर्ति विस्तार गर्न सहज भएको संस्थाको भनाइ छ हाल नेपाल औषधि लिमिटेडले 11 प्रकारका औषधि उत्पादन गरिरहेको छ सरकारले विनियोजन गरेको 24 करोड़ रूपियाँको बजेटबाट आवश्यक उपकरण र जनशक्ति थप गर्न सके 22 प्रकारका औषधि उत्पादन गर्न सकिने जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तीन दिनमा सुनको भाव तोलामा 13,100 रूपियाँले बढ़्यो, मेची वंशातद्वारा लक्ष्यको 93% राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 250 रूपियाँको सामान किन्नेलाई 10 लाखको पुरस्कार, काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरू योजना तयार लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अस्ति बुधबारदेखि आज शुक्रबार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाव लगातार बढ़ेको छ। तीन दिनमा सुन तोलामा 13,100 रूपियाँले बढ़ेको हो। अस्ति बुधबार 4,200 रूपियाँले, हिजो बिहिबार एकै दिन 8,000 रूपियाँले र आज हप्ताको अन्तिम कारोबार दिन सुनको भाव 900 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,96,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै चाँदीको भाव पनि लगातार बढ़ेको छ। गएको आइतबारमा तोलामा 4,310 रूपियाँले कारोबार भएको चाँदीको भाव सोमबार तोलामा 40 रूपियाँले बढ़ेर 4,350, मंगलबार 30 रूपियाँले बढ़ेर 4,380, बुधबार 95 रूपियाँले बढ़ेर 4,475, हिजो पनि 95 रूपियाँले बढ़ेर 4,570 र आज अन्तिम कारोबार दिन तोलामा 10 रूपियाँले बढ़ेर चाँदी 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो हप्ता चाँदी 270 रूपियाँले बढ़्यो। हिजो चाँदीको भाव तोलाको 4,570 रूपियाँमा कारोबार भएको थियो। मेचीवंशार कार्यालयले आर्थिक वर्ष 2082-83 लक्ष्यको 93.30% राजस्व संकलन गरेको छ। पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर 70.21% बढ़ेर 93.30% पुगेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 18,88,77,48,300 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। यो अवधिमा 17,67,72,11,000 रूपियाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन करिब 1,74,60,00,000 वृद्धि भएको हो। मेचीवंशारबाट भारत, चीन, बंगलादेश, भूटान लगायत देशमा निकासी पैठारी हुँदै आएको छ। जनकपुरधाममा रहेको मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा 4,38,00,000 भूरा उत्पादन गरेको छ। केन्द्रका प्रमुख ज्ञान बहादुर जिरेलका अनुसार आर्थिक वर्ष 2082-83 केन्द्रले 4,38,00,000 ह्यासलिङ, 32,00,000 फ्राई भूरा, 13,82,000 फिंगरलिङ तथा 2,053 किलो खाने माछा उत्पादन गरी बिक्री वितरण गरेको हो। भूरा बिक्रीबाट 34,35,536 रूपियाँ आमदानी भएको छ। यसैबीच केन्द्रले सरकारी सम्पत्ति बहालबाट 3,24,300 रूपियाँ तथा अन्य प्रशासनिक सेवा प्रवाहबाट 59,000 रूपियाँ आमदानी गरेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोली सिलिकनबाट निर्मित उत्पादनको आयातमा न्यूनतम मूल्य निर्धारण गर्दै 15% भन्सार महसूल लगाउने सम्बन्धी कार्यकारी आदेशमा बिहिबार हस्ताक्षर गर्नुभएको छ। पोली सिलिकन सौर्य प्यानल र सेमी कन्डक्टर निर्माणमा परेको हुने महत्वपूर्ण कच्चा पदार्थ हो। रोइटर्सका अनुसार पोली सिलिकनको न्यूनतम आयात मूल्य प्रति किलोग्राम 21 अमेरिकी डलर निर्धारण गरिएको छ। त्यस्तै पोली सिलिकन इनगट्स र वेफर्सको न्यूनतम मूल्य प्रति किलोमा 100 अमेरिकी डलर कायम गरिएको छ। नयाँ व्यापारिक व्यवस्था आगामी डिसेम्बर 4 कार्यान्वयनमा आउने खबरमा उल्लेख छ। राष्ट्रपति ट्रम्पले अमेरिकी वाणिज्य विभागलाई कच्चा पोली सिलिकन तथा यससँग सम्बन्धित अन्य उत्पादनहरूको स्वदेशी उत्पादन बढ़ाउनका लागि प्रोत्साहन गर्ने कार्यक्रम तयार पार्न निर्देशन पनि दिनुभएको छ। अब खेल खबर। युरोपेली फुटबल महासंघ यूएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रति असन्तुष्टि कायमै रहेको जनाउँदै आवश्यक सुधार नभएसम्म फिफाका प्रतियोगिता बहिष्कार गर्ने चेतावनी यथावत रहेको जनाएको छ। इंग्ल्याण्डको फुटबल संघ एफएले इन्फान्टिनोको नेतृत्वप्रतिको समर्थन फिर्ता लिएपछि यूएफएको धारणा थप कड़ा बनेको हो। एफएफ इन्फान्टिनो नेतृत्वमा विश्वास घटेको भन्दै उनको पुनर्विचारलाई समर्थन नगर्ने निर्णय गरेको जनाएको छ। विवादको मुख्य कारण फिफाले विश्वकपको व्यावसायिक संरचनामा निजी लगानी भिर्त्याउने प्रस्ताव अघि सारेको थियो। यो प्रस्तावको यूएफए लगायत विभिन्न राष्ट्रिय फुटबल संघहरूले तीव्र विरोध गरेका थिए। व्यापक आलोचनापछि फिफाले प्रस्ताव फिर्ता लिँदै इन्फान्टिनोले माफी समेत मागेका छन्। यद्यपि युएफएले प्रस्ताव फिर्ता लिनु र माफी माग्नु मात्र पर्याप्त नभएको स्पष्ट पारेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 250 रूपियाँको सामान किन्नेलाई 10 लाख पुरस्कार, करदाता प्रोत्साहन कार्यक्रमको औपचारिक शुरूआत। काठमाडौँ उपत्यकामा मेट्रो रेल र सुरुङ मार्ग बनाउने गुरू योजना तयार, झण्डै 14.5 किलोमिटर लामो मेट्रो रेल निर्माण गर्ने लक्ष्य। 25 वर्षपछि नाफामा फर्कियो नेपाल औषधि लिमिटेड, 37 प्रकारका औषधि उत्पादनको तयारी। ट्रम्पद्वारा पोली सिलिकन आयातमा 15% भन्सार कर लगाउने आदेशमा हस्ताक्षर, न्यूनतम आयात मूल्य प्रति किलो 21 अमेरिकी डलर निर्धारण। र इन्फान्टिनो प्रति असन्तुष्टि जनाउँदै फिफालाई बहिष्कार गर्ने युएफएको चेतावनी। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौ। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042 39 र टेलिफोन नम्बर 0485402 39।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
7: तन्नै पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खर्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्री राज महत। साथमा तपाई हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको अवस्था के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज शुक्रबारको बसाई आजको बसाईमा हामीले चलचित्रको गीतको चाहिँ ट्र्याक लिएर आएका छौं र तपाईँले चाहिँ ट्र्याक सुनेर चाहिँ कुन चलचित्रको गीत हो र कुन चलचित्र हो भनेर चाहिँ चिन्नुपर्ने हुन्छ र तपाईँको लागि हामी ट्र्याक राख्नेछौ र कार्यक्रममा पनि सहभागिता जनाउनको लागि 0484040026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ भन्ने यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ राख्छौ। एउटा मिठो गीत राख्छौ त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत राख्यो अजम्पारो रहेको थियो, बालाथिन मंगले चलचित्र गीत रहेको थियो, यो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। लिरिक्समा रहेको छ राजेन्द्र थापा, म्युजिक डिरेक्टरमा रहेको छ राजन राज सेवाकोटी रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। आजको बसाईमा चाहिँ हामीले चलचित्र गीतको ट्र्याक लिएर आएका छौं। ट्र्याक सुनेर तपाईँले गीतको नाम र चलचित्रको नाम चिन्नुपर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 26 फोन गरेर आउनुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, छैन कोही साथी हुनुहुन्न भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र पालो तपाईँको रहेको छ, 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। र तपाईँले चाहिँ सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। जनकुरजानी मगर्जी हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। बाबुरा मगर्जीले पनि लेख्नु भएको छ, नमस्ते नमस्कार है, म बाबुरा मगर ओखलढुङ्गा पोकली घर भई चाहिँ हाल चाहिँ सात समुद्र पारी बाट साउदी अरेबियाबाट चाहिँ सुन्दैछु। धेरै माया धेरै सम्झना छ मेरो घर परिवार साथी सङ्गीलाई पनि भन्दै हुनुहुन्छ। र त्यसै कि सोनिम राईजी हुनुहुन्छ, हाइसेस भन्नुभएको छ, हेलो नमस्ते है हजुरलाई पनि। इराबहादुर लकाईजी हुनुहुन्छ, नमस्ते जी सुन्दैछु है बुटोलबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी देवीन किशोर हन्चानजी हुनुहुन्छ, गाउँ जस्तो सहर हुँदैन, विदेशी नै कसैलाई रहर हुँदैन, तिम्रो मायामा डुबिरहँदा बिछोडको पीड़ा भन्दा अरू जहर हुँदैन, गाउँ जस्तो सहर हुँदैन, विदेशी नै कसैलाई जहर हुँदैन, तिम्रो मायामा डुबिरहँदा बिछोडको पीड़ा भन्दा अरू जहर हुँदैन, विदेशी नै लेख्नु भएको छ, बिछुटको पीड़ा भन्दा अरू जहर हुँदैन। नमस्कार हजुर लगायत होल युनिटी परिवार साथै सम्पूर्ण मीडिया प्रेमीलाई मोटो फुट्ने गरी सम्झना देवेन किशोर अन्जान भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सुजन भुजेलजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, गुड आफ्टरनुन दर्शन नमस्ते दिदी, हजुर म पनि सुन्दैछु कोटाङको रामा बेसी गाउँपालिका खार्पा घर भइहाल्छे दिक्सेल बजारबाट चाहिँ कार्यक्रम साह्रै राम्रो लाग्छ, अब बस्ने गीत मार्फत सम्झिनु पर्दा फर्स्टमा हजुरको लागि र मेरो खार्पामा हुने घर परिवार सबैमा मिठो माया सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी कमला मुखियाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी टीकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टीकाराम सुनवार 30 मिडिया ग्रुपको मेम्बर रामेसाप कर भइहाल्छे काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरू हुनुहुन्छ, सोना खन्दमा मिडिया प्रेमी निर्मलाउने जीवन सुब्बा राजकले बगर लक्ष्मण बगर विमला बगर त्यसै गरी भूमिका राई पलपल अपेक्षा हस्तेन रामलाल सुमन कमला मुखिया देव बासकोटा कमल श्रेष्ठ त्यसै गरी रमला सामपाङ राई शर्मिला सरू मगर टीका आइटु घायल अबिर मानस सुनवार र त्यसै गरी हुनुहुन्छ अर्को साथी प्रेमकला आचार्य लक्ष्मण किराती अधिकारी अनिल सुमुना मुखिया सुची भोस्देवी अभि अभागी राईनी युनिसा मिडिया प्रेमी मकर्णी आयुषा दुदुखिरिया बुधवीर तामाङ सरस्वती सुनवार जमिन्दार बाबुको इमान्दार छोरो सरस्वती खत्री कोपिला चामलिङ गाई वनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीलाई भन्दै छुटिन्छु भन्नुभएको छ। यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौं, विश्रामपछि फेरि आउनेछौं, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीना जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: कार्यक्रम का एकदमै मिठो गीत राख्यो, जिन्दगी नै भन्दिन भन्ने गीत रहेको थियो। यसमा अब चाहिँ सुगम पोखरेल त्यसै गरी प्रविष्ठ अधिकारीले लिरिक्समा रहेको छ, एक नारायण भण्डारी म्युजिकमा रहेको छ, आशिष अविरल रहेको थियो। एकदमै मिठो गीत ए मेरो हजुर थिम चलचित्रको गीत रहेको थियो, सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लाग्थ्यो, साथी हुनु भन्दै हुनुहुन्छ, ठिकै छ। हामी आजको बसाइमा तपाईँसँग कुराकानी गर्न सकेनौँ भने त के छैन, होइन, अर्को बसाइमा पक्कै पनि हामी उपस्थित हुनेछौँ। र आज चाहिँ हामीले चलचित्रको गीतको ट्र्याक लिएर आएका छौँ, र ट्र्याक मार्फत चाहिँ तपाईँले गीतको नाम र चलचित्रको नाम चिन्नुपर्ने थियो। र ठिकै छ, कोही साथी हुनुहुन्छ आउनुहुन्छ भने चाहिँ हामी उहाँलाई स्वागत पनि गर्छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्कार हजुर, धनुजी बोल्नुभयो?
1: हजुर हजुर दिदी, सन्चै हुनुहुन्छ?
0: म सन्चै छु भन्नुपर्छ, हल्का अलि रुगा खोकी हो कि लागे जस्तो लागिरहेको छ, अरू त समग्रमा सबै ठिक छ भन्नुपर्छ है।
1: हजुर हजुर, शीघ्र स्वास्थ्य लाभको कामना। अलिक खानामा ख्याल गर्नु होला, पानी धेरै पिउनु होला।
0: ओके छ, ठिकै छ, हजुरले भनिसकेपछि म त्यो उपाय गर्छु नि। अब पानीहरू पनि पिइरहेको छु, खानेकुराहरू पनि, मैले खाना त छोडेको छैन, त्यति अब त्यस्तो गाह्रो पनि छैन, हल्का अलिकति नाके भोलि भएको छ, मलाई चिन्नु त भएको छ नि है।
1: रुगा मर्की चाहिँ के भन्नु र कस्तो हुन्छ क्या, धेरैजनालाई नै रुगा मर्की लागेपछि चाहिँ अलिक ढिलाइ निको हुन्छ भनौँ न।
0: ठिकै छ, अब मलाई पनि बिर्सेको हुँदैछ, अब कहिले कहिले चाहिँ अब अलिक गाह्रो हुने, घाँटी कसकस हुने, बोल्नलाई अलिकता गाह्रो हुने भन्ने मात्रै हो, त्यस्तो खाएर चाहिँ गाह्रो त भएको छैन। ठिकै छ, समस्या बुझिदिनुहुन्छ, र अब पहिलेको हेरीमा अलि स्वस्थ हुँदा र अस्वस्थ हुँदामा केही फरक हुन्छ हुन चाहिँ, होइन। कार्यक्रम सुन्दै हुनुहुन्छ सुरुवातदेखि नै?
1: सुरुवातदेखि त सुन्न पाइन नि, आज त कस्तो बिजी भएर हेर्नु न, ढ्याक्क फोन लगाएको है।
0: हजुर हजुर,
1: फोन चाहिँ लाग्यो, आज प्रोग्राम चाहिँ सुन्न पाइनँ है त।
0: ल ठिकै छ, नसुन्न कहिले काहीँ सुन्न पाइँदैन, त्योहरू पनि ठिकै छ, फुर्सद भएको बेलामा, कार्यक्रम सुन्नु भएको बेलामा त आउनु भएको छ, र आज पनि आउनु भएको छ, समस्याको बावजुद भन्दा पनि अब व्यस्त समयमा पनि आउनु भएको छ, खुसी लाग्यो। आज चाहिँ हामीले चलचित्र गीतको ट्र्याक लिएर आएका छौँ, एकदमै सजिलो छ, हजुरले भन्न सक्नुहुन्छ, सुनिराख्नु भएको गीत संगीतहरू रहेको छ, हामीले सजिलो लिएर आएका छौँ, होइन, पुरानो चलचित्र गीत पनि रहेको छ, त्यसले चाहिँ ट्र्याक सुनेर चाहिँ चलचित्रको नाम भन्नुपर्ने हुन्छ र गीतको नाम पनि भन्नुपर्ने हुन्छ है त।
1: हुन्छ, प्रयास गरौँला नि।
0: ल, तपाईँको लागि ट्र्याक बस्छ, ध्यान दिएर सुन्नुहोस्।

0: Ben de Cinsin numarayım.
1: Sinäsen checkat. Mulla mitä sanoa tää? Kun se riisin vanni ole tää.
0: Sunnilleen
1: Mulla
0: sanoa
1: ei.
0: ei.
1: Radio pataana minsa ole? Al sään lailla?
0: ल ठिक छ हामी फेरि पनि प्रयास गर्छौँ सुन्नुहोस् है त
1: अन्त म एकैछिन रेडियो बजाउँछु अनि सुन्छु नि त
0: ल रेडियो बजाउनु सुन्नुहोस् अब कहिले काहीँ यस्तो समस्या हुन्छ किन सानो आएको हो भन्ने कुरा ल ठिकै छ

0: तर जे सुन्नुभयो अहिले
1: अहिले अहिले चाहिँ सुन्ना चाहिँ होइन
0: ल भन्नुहोस् त एकदमै सजिलो छ
1: सजिलो त सजिलो छ गीतको बोलै बिर्सिहाले मैले सुनेकै होइन
0: गीतको बोल बिर्सिनु भयो चलचित्र चाहिँ थाहा छ
1: कुसुमे रुमाल हो कि
0: त्यसले यति भन्नुहुन्छ कुसुमे रुमाल भन्नुहुन्छ ठिकै छ अब गीतको बोल चाहिँ बिर्सिनु भयो कहिले काहीँ त्यस्तै हुन्छ ठिकै छ म अन्तिममा भन्छु समय मिल्छ भने अन्तिमसम्म एकछिन भए पनि सुनिदिनुहोस् अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ अहिलेको बसाइबाट छोटामा है त हवस् त नमस्कारमा हुनुहुन्थ्यो तनु कजमेरजी हुनुहुन्थ्यो उहाँले चाहिँ प्रयास गरेर छुटिसक्नु भएको छ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ तपाईँले धेरैभन्दा धेरै कमेन्टहरू पनि पठाउनु भएको छ तपाईँले पठाउनु भएका कमेन्टहरूलाई म स्थान दिनेछु र आजले राखेको गीतको ट्र्याक कुन हो र कुन चलचित्र हो गीतको नाम के हो भन्ने कुरा पनि तपाईँलाई म जानकारी गराउनेछु यति बेला हामीलाई धेरै कमेन्टहरू प्राप्त भएको छ हुनुहुन्छ जनकराजाली मगर्जी हुनुहुन्छ मिठी हल भन्नुभएको छ उहाँको मैले कमेन्ट अघि पनि वाचन गरिसकेको छ है हाम्रो हुनुहुन्छ साथी हुनुहुन्छ सपना तामाङजी उहाँसँग उहाँले पनि पठाउनु भएको छ हजुर नमस्ते नमस्कार नाना सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो राम्रो लाग्छ अब बस्ने गीत मार्फत सम्झनु पर्दा नाना हजुरको लागि रेडियो परिवारको लागि र साथीहरू सम्झना प्रधान शर्मिला त्यसै गरी रमिला तामाङ दर्नाल मेनुका मनिता दर्नाल त्यसै गरी रविता श्रेष्ठ प्रविशा युञ्जन भन्नुभएको छ र अन्य सबैको लागि सम्झना भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी सबु तामाङजी हुनुहुन्छ उहाँले पनि लास्ट नाना फर्स्ट टाइममा आएर उदयपुरबाट चाहिँ लाफा गाउँबाट चाहिँ सबिन तामाङ हो सम्झना हजुरको लागि र साथी सबिन तामाङ सौगात त्यसै गरी डेभिड तामाङको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर पोखरेल नमस्कार आरामी हुनुहुन्छ हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस् नेपाली चलचित्र माया गर्नुहोला सम्पूर्ण साथीलाई सम्झेको छु स्वास्थ्यको ख्याल गर्नुहोला शुभ दिन हजुर फेरि भेटौँला भन्नुभएको छ थ्याङ्क यू सो मच हजुरलाई र त्यसै गरी हुनुहुन्छ केशव कार्कीजी हुनुहुन्छ हेलो दिदी नमस्ते म यता सिन्धुलीबी तिजोरबाट चाहिँ केशव कार्की हो अब बस्ने गीत मार्फत साथीहरू हुनुहुन्छ सम्झनु पर्दा उद्धव मगर केशव थापा मगर त्यसै गरी श्याम मगर र भरत मगरलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ सृजना मुखियाजी हुनुहुन्छ उहाँले पनि मिसी हल भन्नुभएको छ दीपिका पूर्व साने मगरजी हुनुहुन्छ नमस्ते दिदी पनि काठमाडौँदेखि कार्यक्रम सुन्दैछु है ह्याप्पी बर्थडे टु यु प्यारी मान्छे समयले राणा मगरलाई भन्नुहुन्छ हाम्रो तर्फबाट पनि उहाँलाई जन्मदिनको शुभकामना र त्यसै गरी धना मगर्जी हुनुहुन्छ हेलो सिस्टर नमस्ते म पनि आज फर्स्ट टाइम चाहिँ सुन्दैछु है लाइभ मार्फत ओखलढुङ्गाबाट धना मगर हो मिस यु फ्रेन्ड भन्नुभएको छ सुमिना आले मिना पाखरिना तामाङ त्यसै गरी हुनुहुन्छ सलिमा नासेरिङ मन्जिता लिलामी सुनुवार त्यसै गरी जङ्गजी मगर भन्नुभएको छ बाँकी सबैमा भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ सोना कन्दुङबाजी हुनुहुन्छ सेवाना नमस्कार आज सम्झना आशिष हजुर म सोना कन्दुङमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ टिकाराम सुनुवार लेखक पान्तवराई स्वस्तानी भुजेल आमा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा तनु गजमेर सरस्वती खत्री हिरा बहादुर लकाईले राज कम्बाङ अञ्जान थुलुङ पवित्र तामाङ अनिता आर्यले सम्झना सुनुवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जना सापकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज मग दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रिमा साई सम्झना नेवा खड्गी उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रंजु मगर केशव सेन्चुरी सन्तोषी अमिन छेत्री कृष्णगर हिम्मत खड्गी युक्त प्रसाद श्रेष्ठ देवेन्द्र धाल घायल अभिमान देवेन किशोर अञ्जान समीर स्वर्गीय किरात आदित्यमन चामलिङलाई बेलिया छमी मीना गिसिङ रत्न शमशेर थापा सुनिता युङमी कुलुङ सबै सबैलाई भन्नुभएको छ सोनाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ प्रमिसा चामलिङजी हुनुहुन्छ मिस यु अल फ्यामिली भन्नुभएको छ र जीवन विकसजीले पनि दिदी नमस्ते है सन्चै हुनुहुन्छ खाजा खानुभयो त भन्नुभएको छ मेरो खाजा बाँकी नै छ खाना चाहिँ भइसक्यो म पनि कार्यक्रम सुन्दैछु है म कृष्ण डायलममा भन्नुभएको छ कार्यक्रम सुन्दै हुनुहुन्छ भने आज चाहिँ अब अन्तिम आइसकेका छौँ है त्यही भएर चाहिँ हामीले आजले लागि गीतको ट्र्याकको गीत चाहिँ राख्नुपर्ने हुन्छ निवेशमा राख्नेछौँ है जीवनजी र त्यस्तै गरी हुनुहुन्छ अर्को साथी मगरको सिस्टी हुनुहुन्छ हेलो दर्शन नमस्ते बितिजुर बाट चाहिँ पाँच थरबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दैछु उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी मिडिया प्रेमी राय अनिसाजी हुनुहुन्छ नमस्ते म पनि कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी नम्बर टुङ्गेलजी हुनुहुन्छ दिदी नमस्ते म मन्थली कटरजु घर भइहाल्छ दिल्लीबाट चाहिँ अहिले कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ र साथीहरूलाई चाहिँ शोभा थापा रोली राई सुमिति यादव सुनवार किराते सम्झना किरा सुनवार किरात त्यसै गरी सम्झना नेवा खड्गे तिम्रो दिलको राजा भन्नुभएको छ र त्यसै गरी तिम्रो कान्छे मम्मी बुवा मिस यु अललाई चाहिँ भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ हेलो नमस्ते म पनि सुन्दैछु है सालोबाट विनोद बरुवाल हो भने आज अहिले काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ आजको बसाइ हामीले धेरैजना साथीहरूसँग चाहिँ कुराकानी गर्न सकेनौँ अन्तिममा हुनुहुन्थ्यो हाम्रो धनु गजमेरजी हुनुहुन्थ्यो उहाँले चाहिँ एकदमै प्रयास गर्नुभयो कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र आज लिएर आएको गीतको ट्र्याक रहेको छ गीतको नाम रहेको छ ए है म तिमीलाई हेरी हेरी रहौं भन्ने भोकलमा रहेको छ राजेश पाल राई अंशु पन्त रहेको छ लिरिक्समा रहेको छ शंकर अधिकारी त्यसै गरी म्युजिकमा रहेको छ चेतन सापकोटा मुभी रहेको छ खलनायक कास्टमा रहेको छ निखिल उप्रेती झरना थापा अनि धेरै साथीहरूको पनि अभिनय रहेको छ यसको गीत हामीले अन्त्यमा राख्नेछौ र तनुजीले सुन्दै हुनुहुन्छ भने हजुरले पनि थाहा भइसक्यो होला अन्य विषयमा तपाईँले पक्कै पनि हामीलाई चिन्नु सक्नुहुनेछ भन्न भन्दै यति दिनसम्म प्रविधि संयोजनबाट मलाई साथ दिनुभयो श्री राज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रम अवधि बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै अहिले लिएर आएका हामीले गीतको ट्र्याकको गीत सही कार्यक्रममा राख्दै आजको बसाई सिने चौकातबाट म कार्यक्रम प्रस्तुता सम्झना कर्गी पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।
4: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
4: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
4: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरू बिरामीहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
5: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
6: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
4: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
7: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
8: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
7: जिल्ला अस्पताल रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ बुलुनचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: Watch my biggest blockbusters online, anytime, anywhere on erosnow.com.
1: Salman Khan ki gong.
2: Hazur ko radio, 120.1 megahertz.
3: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0485410043 9863024422
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
5: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर संजीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगन्ज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछा।
7: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
8: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
9: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
7: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869 22 45 44,
9: 9840 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

सरकारलाई विश्वास मिलाइए धर्ने गराने सिमोटे छ मुखिया वाले भनेको भरे दिउँसो ठिक 2 बजे मुखिया बाका घरमा भेला हुनुहोस्।

0: गल्ती भयो एक चोटीलाई नरिसान पड्क्यौ माथि देन पड्क्यौ
1: राम राम राम होइन अर्काको भर्न दिने पछि मै पैँच माग्न भनेर आउने अनि अर्काकी स्वास्नीलाई चिमोट्ने तिर्गीमा गति छाडा

0: मुखिया बा आजदेखि म कहिले यस्तो गर्दिन, गरे भने बरु झुन्डिएरै मर्छु। लौ न मुखिया बा, कुरो मिलाइदिनु पर्यो।
1: ए त्यसो पो, कहाँ त्यति मात्र हो र मुखिया बा, यसले मेरी स्वानीलाई आँखा पनि झिम्क्याउँछ क्या।

0: ए घरके भाइ नरिसान है, एकचोटिलाई माफ त गरिदिन हौ। ए मुखियामा यो घड्केलाई सम्झाइदिनुहोस् न, आज उपान्त कहिले यस्तो गर्दिन क्या।
1: लु भइगयो त भइगयो। ए घड्के, अब यो धनी पनि जवानीमै स्वास्नी पहिला गएको मरो, अब एकचोटिलाई गल्ती गरेको भइगयो त भइगयो। लु माफ गरिदे। लु तैँले पनि अब मजाले मुनले माफ माग।
2: झुकिएर तेरी स्वास्नी चिमोटे छु खड्के, गल्ती भयो एकचोटिलाई नरिसा न पड्क्यौ, माफी दे न पड्क्यौ।

0: हजुरको रेडियो 102.1 MHz।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने

0: हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर दुईको कार्यालय देउराली रामेछाप।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904668 98692599 8।

Oh God, one more remix.

ਕਰਾ ਕੁੱਤੇ ਨਖਰਾ ਦਿਖਾਏ ਓ ਕਰਕੇ ਇਸ਼ਾਰੇ ਓ ਲੜਕੀ ਓ ਲੜਕੀ ਓ ਲੜਕੀ

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485402 39, 0485402 33 र 98540420 39। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
7: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। पाकिस्तानको बोर्ड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका गोरखाको लाप्रका प्रवक्तारही पूरन बहादुर गुरूङ उक्तको आज अन्त्येष्टि भएको छ। उहाँको शव यात्रा सहित काठमाडौँ सिम्बुमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि भएको हो। गएको बिहिबार बोर्ड पिकको हिम पहिरोमा गुरूङ र निर्मल पूर्जा सहित 10 जनाको निधन भएको थियो। ज्यान गुमाउनेमा 6 जना नेपाली थिए। तीमध्ये गुरूङको शव हिजो मात्रै नेपाल आइपुगेको थियो। गुरूङको अन्त्येष्टि अघि गृहमन्त्री सुदन गुरूङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारीहरूले अन्तिम श्रद्धांजलि अर्पण गर्नुभएको छ। गृहमन्त्री गुरूङले पूर बहादुरको पार्थिव शरणमा राष्ट्रिय झण्डा ओढ़ाएर सम्मान व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद मनिष खनालले प्रतिनिधि सभाको बैठकमा नियमपति जनाउँदै विपक्षी दलका सांसदहरूको व्यवहार प्रति प्रश्न उठाएका छन्। सांसद खनालले प्रतिनिधि सभा नियमावलीको नियम 21 ङ र नियम 15 उद्धृत गर्दै सांसदको समय र कार्यविधि पालना गर्न आग्रह गरेका हुन्। नियमावलीको नियम 21 ङमा बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पुर्याउने, मनसायले दुरूपयोग गर्न नहुने स्पष्ट व्यवस्था भए पनि विपक्षी दल सांसदहरूले त्यसलाई व्यवस्था गरेको उहाँले बताउनु भएको छ। नियमावलीको नियम 15 शून्य समय, विशेष समय र आकस्मिक समयको स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै खनालले पछिल्लो समय एउटा विषयमा बोल्ने अनुमति लिने तर बजेट क्षेत्रमा सान्दर्भिक विषयहरू उठाउने प्रविधि बढ़ेको दावी गर्नुभएको छ। सांसद खनालले जुन विषयमा केन्द्रित भएर समय मागिएको हो सोही विषयमा मात्रै आफ्नो धारणा राख्नका लागि सभामुख मार्फत माग गर्नुभएको छ। उहाँले संसदको कार्यसूची र समयको गरिमालाई सबैले ख्याल गरिदिनु समेत अनुरोध गर्नुभएको छ। धनुषाको ढल्के बढ़मा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्कै स्थानमा सार्न खोजेको भन्दै नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्रमोहन यादवले सदनमा अनौठो शैलीमा विरोध गर्ने घोषणा गर्नुभएको छ। प्रतिनिधि सभाको आकस्मिक समस्यामा बोल्दै सांसद यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले ढल्की बहरको ट्रमा सेन्टर अनियन्त्रित सार्न लागेको आरोप लगाउनु भएको छ। सरकारले यो कदमको विरोधमा आफू आज दिनभर सदनमा उठेरै मौन बस्ने बताउनु भएको छ। सांसद यादवले सहयोगीका सरकारले यो आयोजनाका लागि बजेट विनियोजन गरिसकेको तथ्य समेत सदनमा प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार सहयोगीको सरकारले शुरूमा 20 करोड़ रूपियाँ र त्यसपछिको सरकारले पूर्ण 2 करोड़ रूपियाँ यसै ट्रमा सेन्टरका लागि छुट्याइसकेको छ। बजेट विनियोजन भए प्रक्रिया अगाडि बढ़िसकेको आयोजनालाई वर्तमान मन्त्रीले राजनीतिक प्रतिशोध वा अन्य स्वार्थका कारण सार्न खोजेको उहाँको दावी छ। जनताको स्वास्थ्यसँग जोड़िएको र बजेट समेत सुनिश्चित भइसकेको आयोजनालाई अन्यत्र सार्ने निर्णय तत्काल फिर्ता नभई विरोध जारी रहने संकेत उहाँले दिनुभएको छ। उहाँले सभामुख डोल प्रसाद आर्यले पटक पटक आसन गर्न भन्दा पनि मानिरहनु भएको छैनन्। सरकारी सर्भरमा आएको खराबी र प्रणाली सुधारमा भएको ढिलासुस्तीका कारण सवारी चालक अनुमति पत्र लाइसेन्स नवीकरण गर्न नपाएका सेवाग्राहीले जरिमाना मात्र होइन लाइसेन्स नै खारेज हुने जोखिममा परेका छन्। यातायात व्यवस्था विभागले पुरानो सफ्टवेयरलाई नयाँ अपडेट गर्ने क्रममा करिब 3 सातादेखि लाइसेन्स सेवा ठप्प रहेको छ। यसको प्रत्यक्ष आर्थिक भार सर्वसाधारण नागरिकको थाप्लोमा परेको छ। साउन्ड समय म्याद भए पनि
सर्भर नचलेर नवीकरण गर्न नपाएपछि म्याद गुज्रिएका सेवाग्राहीले भारी जरिवाना तिर्नुपर्ने बाध्यता सिर्जना भएको छ। अर्कातिर उनीहरूले लाइसेन्स खारिजीको जोखिम समेत भोग्नु परेको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्त कुनाका प्रमुख केशव कुमार जीएमले सरकारी प्रणालीकै कमजोरीले ढिलाइ भए पनि सेवाग्राहीले जरिवाना तिर्नुपर्ने कुरा स्वीकार गरेका छन्। उहाँले यसलाई एउटा गम्भीर कानूनी समस्या भएको बताउनु भएको छ। दुबईको निमित्त उदाहरण 7 जुलाई 2026 गई इटालीमा विमानको विस्तृत प्राविधिक मरम्मत सफलतापूर्वक सम्पन्न गरी 6 अगस्त 2026 काठमाडौँ अवतरण गरेको हो। उक्त जहाज निगमको नियमित उडान सञ्चालनमा आइसकेको छ। शीर्षक विमानको निर्धारित अवधिमा गरिने महत्वपूर्ण र विस्तृत प्राविधिक मर्मत प्रक्रिया हो। यसै गरी सेप्टेम्बरदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने फ्लाइ दुबईको नियमित उडानका लागि निगमले पुर्याउने स्थलगत सेवाको तयारी पूरा भएको छ। पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै 7 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले चोरीमा संलग्न 7 जना सहित ट्याङ्कर पनि नियन्त्रणमा लिएको छ। इण्डियन आयल कर्पोरेसन आईओसीको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो काठमाडौँ सिनामंगल आउनुपर्ने 20,000 लिटर क्षमताको 7X1539 नम्बरको ट्याङ्कर वीरगंजमा रहेको सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचना आधारमा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। ट्याङ्करको सिलाई फलामको पाइपको हुक प्रयोग गरी उचाली तेल चोरेर ग्यालनमा निकालिएको अवस्थामा फेला पारेको प्रहरीको भनाई छ। तेल चोरी प्रकरणमा वीरगंज महानगरपालिका 14 बाइपास सड़क खण्डमा रहेको पेट्रोल पम्पका संचालक सुनैन मिया, पम्पका कर्मचारी असलम हवारी र रफिब मिया सहित सन्देश राणा मगर, केशव राम सुनवार, मन्द सिंह लामा र उमेश राणा मगर पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ। पूर्वका 5 वटा जिल्लामा भोलि शनिबार 12 घण्टासम्म बिजुली नआउने भएको छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरिए र आसपासका क्षेत्रमा भोलि बिहान 4 बजेदेखि दिउँसो 4 बजेसम्म 12 घण्टा विद्युत सेवा अवरूद्ध हुने भएको हो। दुहबी दमक 132 केभी प्रसारण लाइनको केराउन टावर नम्बर 68 र 39 को बीचमा

कारोबार भएको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भोलि सिलिकन आयातमा 15% अनुसार कर लगाउने आदेशमा हस्ताक्षर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि सिलिकनबाट निर्यात उत्पादनहरूको आयातमा न्यूनतम मूल्य निर्धारण गर्दै 15% अनुसार महसुल लगाउने सम्बन्धी कार्यकारी आदेश बिहिबार हस्ताक्षर गर्नुभएको छ। भोलि सिलिकनमा सौर्य प्यानल र सेमी कन्डक्टर निर्माणमा प्रयोग हुने महत्वपूर्ण कच्चा पदार्थको रिटर्न्समा अनुसार पोलि सिलिकनको न्यूनतम आयात मूल्य प्रति किलोग्राम 2100 अमेरिकी डलर निर्धारण गरिएको छ। त्यस्तै पोलि सिलिकन इन्गस्ट वेब्सको न्यूनतम मूल्य प्रति किलोग्राम 100 अमेरिकी डलर कायम गरिएको छ। नयाँ व्यापारिक व्यवस्था आगामी डिसेम्बर 4 कार्यान्वयनमा आउने खबरमा उल्लेख रहेको छ। हवस् त, दिउँसो 2 हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 रामेछाप खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
3: सम्पर्क नम्बर 048541043 98630243422
1: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
4: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेज का ड्रेस अफिस का ड्रेस भनेकै समय में सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा शर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
1: हो र कहाँ अनि सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765729636 9817475446 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
4: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853765 बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि समिश्रणबाट साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पाउँछमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्र नेपाली पात्रो फेसबुक पेज र तामाकोश एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी आज शुक्रबारको बसाई आजको बसाईमा तपाईँले आफूलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउनु पर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 फोन गरेर आउनुपर्ने हुन्छ। कार्यक्रम अवधि भरि एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू बज्नेछ र तपाईँले पनि सुनेर साथ दिनुहोला। जो साथीहरूलाई गीत गाउन आउँछ वा साथीहरूले चाहिँ कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। साथै फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत नारायण गोपालको आवाजमा रहेको एकदमै मिठो गीतहरूबाट चाहिँ हामीले रोजै तपाईँको शुरूआत गरिसकेका छौँ। अब भने पार्लो तपाईँको रहेको छ 0848 40 40 0024 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र आजको बसाईमा तपाईँलाई पनि मनपर्ने आधुनिक गीत तपाईँले गाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार। गुड आफ्टरनुन देवजी, आउनुभयो?
1: हजुर हजुर, माई त फेरि पनि भन्नुपर्छ है त दिदी हजुरको मायालाई। अनि एकदम कार्यक्रम सुरुवातदेखि नै सुनिरहेको छु, एकदम सुरुमै फोन लागेको छ, एकदम खुसी छु भन्नुपर्छ है।
0: ल, म पनि एकदमै खुसी छु हाम्रो देवजी आउनुभएको छ। आजको विषयवस्तुमा के छ भन्ने पनि थाहा छ र मिठो आवाजको ध्वनि पनि हुनुहुन्छ, हामीलाई मिठो गीत पनि सुनाउनुहुन्छ भन्ने आशा लिएका छौँ। अब के छ, अहिले मौसम कस्तो छ दिदा?
1: अहिले त एकदम चढ्को घाम लागिरहेको छ नि दिदी हजुर, अनि एकदम गर्मी भइरहेको छ भन्नुपर्छ है त।
0: यता चाहिँ त्यस्तो चढ्को घाम लागेको छैन, ठिक ठिकै छ, शीतलै छ भन्नुपर्छ है हाम्रो रामेछापतिर चाहिँ।
1: हजुर हजुर, उता चाहिँ शीतलै रहेछ, जो यता चाहिँ एकदम गर्मी छ भन्नुपर्छ। आज बिहान चाहिँ धुमधुम थियो, ठिक ठिकै थियो, मन्द मन्द लागिरहेको थियो, अहिले चाहिँ धेरै चर्को लागिरहेको छ भन्नुपर्छ।
0: ल, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। अब हाम्रो खाजा त सँगसँगै हुन्छ भन्ने कुरा थाहा नै छ देवजीलाई है। ल, हामी कार्यक्रम तर्फ लागौ है त।
1: आउँछु भनिन् गुडीले भर किन पार्नु, ओ आउँछु भनिन् छोरीले भर किन पार्नु, ज्यानै दिने बाचा गरी माया किन मार्नु, ज्यानै दिने बाचा गरी

0: bata gari maya kina marno janadini ta gari maya kina marno auto bhani nistari le ghar kina parno
1: एकदमै मिठो गीत गाउनुभयो देवजी, हजुरलाई धेरै धेरै धन्यवाद। अन्तिम सम्म कार्यक्रम सुन्दै गर्नुहोला। आजको विषयबाट हामी छुट्टमै हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, एकदमै मिठो गीत गाएर छुटिसक्नु भइसकेको छ। पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आज तपाईँको आवाजमा हामी मिठो आधुनिक गीत सुन्नेछौ, सुनाउनुहुन्छ भन्ने आशा लिएका छौं। तपाईँले सधैँ डायल गर्दै आउनुभएको नम्बर रहेको छ 0840 40 0026 र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने आउन सक्नुहुनेछ। र सोनाजीले लेख्नु भएको छ, सेवाहरू नमस्कार आर्जी सम्झना सिंह सजर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु। यो बेला मिठो माया सम्झना छ टीकाराम सोनवा, लेखक बान्तवा राई, सुस्तानी भुजेला आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा कड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजमेर, सरस्वती खत्री, हिरा बहादुर लगाई, लीलाराज गम्बा, गन्जान तुलुङ, पवित्र तामाङ, अनिता आरल, सम्झना सोनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज म, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाले, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस डुंगाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरमान, देवेन किशोर अञ्जान, समीर सगी किरात, हाजी जीवन चामलिङ राई, बेलिया छमी, मीना घिसिङ, रत्न शमशेर थापा, त्यसै गरी हुनुहुन्छ अन्तिममा साथी सुनिता युमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, आवाज एकदमै सानो सुने मैले। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँको आवाज हामीले सुन्न सकेनौ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फोन लाग्ने साथीहरूले कार्यक्रममा सहभागिता जनाउन मन हुने साथीले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। फोन लाग्छ भने आउनुहोला, मिठो गीत सुनाउनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
1: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता बोल्दैछु, सल्लेनीबाट, प्रजा थुकी।
1: के भन्नुभयो, फेरि भन्नुहोस् त।
2: प्रजिता बुढा थुकी।
1: प्रजिता बुढा थुकी
2: हजुर,
1: के छ प्रजिताजीको खबर?
2: मेरो तातिला घाम लागिरहेछ भन्नुपर्छ, अनि दिदी हजुरको के छ नि?
1: मेरो पनि खबर एकदम ठिक छ, भन्दा घाम लागेको छ, शीतल शीतलै छ भन्नुपर्छ यता पनि है त।
2: ए, खासा खानु भयो त?
1: मेरो बाँकी छ, हजुरको भयो?
2: मेरो पनि बाँकी नै छ भन्नुपर्छ।
1: यतै आउनुहोस् है त,
2: भइहाल्छ नि।
1: अनि कार्यक्रम सुन्नु भएको छ नि?
2: सुनिरहेको छु।
1: ल, के गर्नुपर्छ भन्ने कुरा थाहा छ है?
2: आधुनिक गीत गाउने होइन दिदी?
1: हो, आज आधुनिक गीत गाउनुपर्छ। हामी अन्य विषयमा धेरै कुराकानी गर्नेछौ र आज चाहिँ हामी गीत सुन्नुपर्छ। यति मिठो आवाजको धनी हुनुहुन्छ, हामीलाई गीत सुनाउनुहोस् है त।
2: हस्, त्यति राम्रो त छैन, तर पनि गाउने प्रयास गर्छु नि है।
1: ल हस्, हुन्छ।

0: बाज हौ तिमी, यति नै भन्नुपर्छ है दिदी।
1: ला तोके बाज हौ तिमी एकदमै मिठो मनसुनी गीत गाउनु भयो हाम्रो प्रजिताजीले। अन्य बसाइमा पनि आउँदै गर्नुहोस्, यस्तै मिठा गीतहरू हामीलाई सुनाउनु होला अर्को बसाइमा पनि, है त।
0: ए हस्
1: ल आजको बसाइबाट छुटौँ।
0: हस् नमस्ते।
1: हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो प्रजिता बुढाथोकीजी हुनुहुन्थ्यो, एकदमै मिठो मनसुनी गीत गाएर छुटिसक्नु भएको छ। भालो तपाईँको फटाफट फोन गर्नुहोला, आज तपाईँको आवाजमा हामी मिठो गीत सुन्नेछौ। 0848 40 00 26 मा फोन गर्न सक्नुहुन्छ।

पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार हजुरलाई पनि। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु भन्दै थिएँ, छुटिसक्नु भएको छ जस्तो लाग्यो। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: मान्छे हुनुहुन्छ?
1: यता त सबै ठिकै छ।
0: खर्च थिएन
1: यो पालि साहबले तलब दिएको छैन। म साथीहरूसँग सापट मागेर 10-15 हजार पठाइदिन्छु है।
0: 10-15 हजारले के गर्ने? मैले छोराछोरीको स्कुलमा फी तिर्नु छ, साउ पैसा माग्न आएको आएछ।
1: तिमीले भने जस्तो सजिलो छ र विदेशमा पैसा फल्छ?
0: मैले मात्र के गर्ने? बरु आउनुहोस्।

कार्यक्रममा एकदमै मिठो मनसुनी गीत रहेको थियो, भन्न साइला एकदमै मिठो गीत रहेको थियो, रमेश राज भट्टराईको आवाजमा रहेको यो मिठो गीत हामीले राखिसकेका छौं। र यस्तै आधुनिक गीत संगीतहरू तपाईँलाई पनि गुनगुनाउन मन छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ भन्दै थिए, बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्दैछु। कल्पना साम्पाङजी हुनुहुन्छ, गुड आफ्टरनुन नाना भन्नुभएको छ। रीता राई रोदनलाई चाहिँ ह्याप्पी बर्थडे टू यू भन्नुभएको छ। रीताजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। र त्यसै गरी मेरो प्यारो मान्छे दिलपाले शर्मिलालाई केटुल सुन भन्नुभएको छ, मिस यू एण्ड लभ यू भन्नुभएको छ। र त्यसै गरी मामु अन्जान यात्री, प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिषा बान्तवा, सोना कन्दङवा, रंजित राई, प्रेम भण्डारी, सानो सम्झना, माया राई, कायल अभिर्मान, ढकाल धर्मराज, तीर्थ राई, एमपीपी बस लिम्बु, रमला साम्पाङ राई, रमला साम्पाङ, त्यसै गरी लवली किरात हुनुहुन्छ, योगेन्द्र लिम्बु, अल्का बान्तवा, भूमिका राई, विकास कुलुङ, दादा प्रदीप कुलुङ, उषा किरण, मुस्कान बान्तवा, छत्र एम्फू, नाना हुनुहुन्छ उमा ढुङ्गेल, नाना विमला एम्फू, लवली किरात हुनुहुन्छ, दादा हुनुहुन्छ, राम कुमार थापा, गणेश श्रेष्ठ, माधव ढुङ्गेल, युक्त प्रसाद श्रेष्ठ, देवेन किशोर अन्जान, सुक्रिम बान्तवा, इतराम चौधरी, योगेन्द्र बस्नेत, शंकर कार्की, सुक्रिम बान्तवा, चक्र बान्तवा, एम चामलिङ, राजन बान्तवा र हुनुहुन्छ राई अनमोल बान्तवा, अनलाई मिस यू भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै थिए, उहाँ पनि बाहिरिनु भइसकेको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र जो साथी आउनुहोला, अझै केही समय बाँकी छ, हामी तपाईँसँग मिठा कुराकानीको साथमा, तपाईँको मिठा आवाजमा हामी कुराकानीको

0: किन भन्नु पर्छ दिदी हजुर?
1: कति मिठो आवाज है, यसरी गीत गाउनु मलाई नै सिकाइदिनुहोस् न
0: हजुर।
1: कति मिठो आवाज छ, त्यसै मिठो पनि गीत सुनिरहँ मन लाग्ने खालको पनि छ। थ्याङ्क यू सो मच हजुरलाई कार्यक्रममा आउनुभयो, एकदम मिठो गीत सुनाउनु भयो। आगामी वर्षमा पनि आउँदै गर्नुहोला, कार्यक्रमलाई सुनेर साथ दिनुहोस्, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला। आजको वर्षबाट हामी छुट्टमा है। हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो एलिना खत्रीजी हुनुहुन्थ्यो, एकदमै मिठो गीत गाएर सुनिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, हामी थोरै समय बाँकी छ, जो साथीहरू एकजना साथीसँग चाहिँ हामी आवाजमा गीत सुन्न सक्छौ, साथीले आउन चाहनुहुन्छ भने यति बेला हुनुहुन्छ संगीता लामा संगीतजी हुनुहुन्छ। गुड आफ्टरनुन, नमस्ते नमस्कार, म पनि सुन्दैछु है, प्रोग्राम राम्रो लाग्छ, दोलखाबाट हो, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सुमित याता किरा सुनार हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, उहाँको कमेन्ट एकैछिनमा वाचन गर्नेछु। र यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: पटक पटक आन्दोलन युवा मारिन्छ किन, पटक पटक आन्दोलन युवा मारिन्छ किन, फुल्न नपाउँदै कोपिलामै झारिन्छ किन, पटक पटक आन्दोलन युवा मारिन्न, फुल्न नपाउँदै ओइलाउँदै, फुल्न नपाउँदै ओइलाउन नपाउँदै कोपिला झारिन्छ किन, हामीले जिताएर पठाएका ती संसदलाई जब सरकार बनाउँछौ, हामीले जिताएर पठाएका ती संसदलाई जब सरकार बनाउँछौ, आफ्नो गाउँ विकास गरौं भन्दा पुरै कुरामा टारिन्छ किन, आफ्नो गाउँ विकास गरौं भन्दा पुरै कुरामा टारिन्छ किन।
1: अदनजी बोल्नुभयो,
2: हजुर
1: आवाजै काफी छ, अनि शुरूआतमा यति मिठो मुक्तक लेख्नुहुन्छ, खुसी लाग्छ। अनि के छ अदनजी, आरामै हुनुहुन्छ?
2: आरामै छु, म यतिखेर चाहिँ सरलाई आइपुगेको छु यो समयमा।
1: फेरि सरलाईतिर पुग्नु भइसक्यो?
2: म फेरि यहीँ छु, अब लगभग दुई तिन दिनमा चाहिँ म जसरी पनि सिन्धुली पुग्छु, किनकि मेरो सबै काम गोष्ठी सबै सम्पन्न भइसकेको छ।
1: ल ठिक छ, आउनुहोला, अब केही समय रहेछ सिन्धुलीतर्फ आउने। अब अदनजीलाई एउटा कुरा गर्न मन लाग्यो, यति मिठो मुक्तक होइन सुनिरहनु मन लाग्ने खालको चाहिँ मुक्तकहरू चाहिँ लेख्नुहुन्छ, यता रामी साथीहरू पनि आउनुहोस् न, हामीले पनि यसो सिकाउने।
2: रामेसा जिल्ला ओखलढुङ्गा ढुङ्गा पुगेको थिएँ, अनि त्यो बेला चाहिँ मेरो माने भन्ज्याङ अनि त्यसपछि रबनी मन्दिर साइडमा एउटा कार्यक्रम त्यहाँ पनि सम्पन्न भयो। लगभग म यसरी हिँड्दैछु, अब रामेछापतिर पनि कुनै बेला आफ्नो मिल्यो
1: ल कुनै पनि भेट्नु भन्छ हाम्रो अदेनजीलाई।
2: हजुर
1: ल ठिकै छ, कार्यक्रमको समय पनि अन्तिम भइसकेको छ, हामी अन्तिम क्षणमा आइसकेका छौ र कार्यक्रम तर्फै लागौ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: सुन्न त आइएको छैन, के छ विषयवस्तु आजको?
1: आज विषयवस्तु आजले गीत गाउनु पर्ने थियो।
2: ठिक छ, म त्यसो भए थोरै गाउँछु
1: ल, सुरु गर्नुहोस्।

0: भन्नुभयो मैले इच्छा मात्रै गाएँ, एकदमै पुरानो गीत मलाई अति नै मनपर्थ्यो।
1: ठिक छ, थोरै गाउनुभयो, समय पनि सकिसकेको थियो। हजुरलाई विशेष धन्यवाद, एकदमै मिठो होइन मुक्तक पनि हामीलाई सुनाउनु भएको छ, सुनिरहनु मन लाग्ने खालको। यसरी नै कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुहोला, समय मिलेछ भने अर्को वर्षमा पनि हामी फेरि पनि भेट्ने बाचाको साथ। अहिले हामी छुटौँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अध्ययन तामाङ, मुक्तक पनि शुरूआतमा भन्नु भइसकेको थियो र साथमा अहिले एकदमै मिठो गीत पनि छोटो हरफ गाएर चाहिँ छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै कार्यक्रममा एकदमै मिठो गीत छोड्दै हामी पनि बिदा लिनेछौ। सुमित यादव सुनवार किराजी हुनुहुन्छ, गुड आफ्टरनुन सम्झना नेवा खड्के हजुर, खाजा खानुभयो त भन्नुभएको छ, मेरो खाजा बाँकी नै छ, हजुरको भइकी बाँकी छ र म पनि रामेछाप देउराले हाल चाहिँ काठमाडौँबाट सुमित यादव सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। सरिका छेत्रीजी हुनुहुन्छ, गुड आफ्टरनुन हजुर भन्नुभएको छ, गुड आफ्टरनुन। र बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार, म बाबुराम मगर हो, ओखलढुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरेबियाबाट रियादबाट चाहिँ सुन्दैछु, सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथी सङ्गीमा पनि भन्दिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद भन्दै अब चाहिँ हामी छुट्नु पर्ने हुन्छ। आजको बसाइमा देवमाझी, प्रजिता बुढा थकी, एलिना खत्री, त्यसै गरी अध्ययन तामाङजीको आवाजमा हामीले एकदमै मिठो आधुनिक गीत सुन्यौं, उहाँहरू चारैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधिभर बजेका मिठा र माइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि मलाई यतिकै धन्यवाद व्यक्त गर्दछु र प्रविधि समिशनबाट तीनजनासम्म मलाई साथ सपोर्ट दिनुभयो, श्रीराज महतलाई पनि मलाई यतिकै धन्यवाद व्यक्त गर्दै अन्तिममा एकदमै मिठो गीत छोड्दै आजको अवस्था रोचाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि विदा हुन चाहन्छु, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: मा आन्दोलन घोषणा स्वास्थ्य मन्त्री मेहताले लहानमा ट्रामा सेन्टर बन्ने बताएपछि विवाद सतहमा ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पूर्वबहादुर गुरूङको आज अन्त्येष्टि दोलखाको एलुङ्ग्री हिमालको आधार शिविरमा पाँचवटा शव भेटिए थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठजनाको ज्यान गयो गोली चलाउने विद्यार्थी पनि मृत भेटिए र महिला टी ट्वेन्टी एसिया कपको तालिका सार्वजनिक भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर पाँचमा नेपाल खबरमा अब पूरा खबर नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ काठमाण्डुमा साउन 16 र 17 सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनुभयो आर्थिक वर्ष 83-84 बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ महासंघले ती शिक्षक कर्मचारीलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ साथै शिक्षकहरूलाई निजामती कर्मचारी सरह स्थानीय अर्थात दुर्गम भत्ता उपलब्ध गराउन पनि महासंघको माग रहेको छ अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले सरकारले आफ्ना मागहरूप्रति उदासीनता देखाए भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ यससँगै शिक्षकहरूले 2081 साल चैत 20 गतेदेखि 82 वैशाख 17 गतेसम्म झण्डै एक महिना काठमाण्डु केन्द्रित आन्दोलन गरेका थिए प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 82-83 तीन महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन गरिएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएका उल्लेख छ गएको चैत 13 बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो कार्यालयले नवयुवा आन्दोलनपछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिएको छ अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाबदेही बनाएको प्रतिवेदनमा उल्लेख छ यो अवधिमा 21 मन्त्री परिषद बैठक बसेर 384 निर्णय भएका छन् मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकबाट 12 निर्णय भएका छन् मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्य योजना र भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन सम्बन्धी 2 राष्ट्रिय रणनीति मन्त्री परिषदबाट स्वीकृत भएको छ त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण अन्तर्राष्ट्रिय निकाय एपीजीले तय गरेका कार्ययोजना कार्यान्वयनबारे सरकारवाला निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सम्पन्न भएको छ लामो समयदेखि अल्पत्र परेका आयोजनाको समस्या समाधान गर्न कार्यदल गठन गरी 578 ठेक्काको विश्लेषण गरिएको छ सार्वजनिक निकायमा खर्च मितव्ययता कायम गर्न सबै तहमा परिपत्र गरिएको प्रतिवेदनमा उल्लेख छ धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्त्य सार्ने निर्णयको विरोधमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको संयोजकत्वमा गठित ढल्केबर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले निर्णय विरूद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढ़ाउने भएको हो संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गरेको छ समितिले आफ्नो मुख्य माग सम्बोधन नभई सड़क संघर्ष धरना र अनशन लगायत थप दबावमूलक कार्यक्रम गर्ने चेतावनी दिएको छ यस्तै आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्रमोहन यादवले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्तै सार्न खोजेको भन्दै आपत्ति जनाउनुभयो उहाँले स्वास्थ्य मन्त्री निशा मेहताले ढल्केबरमा नभई अन्तै ट्रमा सेन्टर बन्ने बताएकोमा आपत्ति जनाउनु भएको छ मन्त्री मेहताले सिरहाको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि यो विवाद सतहमा आएको हो सांसद यादवले अरू ठाउँमा ट्रमा सेन्टर बनाउने विषयमा कुनै आपत्ति नरहेको तर ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर पनि बन्नुपर्ने माग रहेको बताउनु भएको छ सभामुख डोलप्रसाद अर्यालले सांसद यादवले उठाएको ट्रमा सेन्टर सम्बन्धी विषयमा आजै जवाब दिन सरकारलाई निर्देशन समेत दिनुभएको छ अहिलेको मिथिला नगरपालिका साथमा इलानी जग्गामा आधार मानेर संघीय सरकारले आर्थिक वर्ष 78-79 बजेटमा धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो त्यसैता हरेक वर्ष यो शीर्षकमा बजेट विनियोजन हुँदै आए पनि ट्रमा सेन्टर निर्माणको कार्य अघि बढ़न सकेको छैन पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणको क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको आज अन्त्येष्टि गरिएको छ। वहाँको शवयात्रासहित काठमाडौँको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। गएको बिहिबार ब्रोडपिकको हिमपहिरोमा गुरूङ र निर्मल पूर्जासहित 10 जनाको निधन भएको थियो, जसमा 6 जना नेपाली थिए। तीमध्ये गुरूङको शव एक हप्तापछि हिजो मात्रै नेपाल ल्याइएको थियो। गुरूङको अन्त्येष्टि अघि गृहमन्त्री सुदन गुरूङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायतले अन्तिम श्रद्धांजलि अर्पण गर्नुभयो। गृहमन्त्री गुरूङले पूर्वबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उड़ाएर सम्मान समेत व्यक्त गर्नुभएको छ। यसैबीच दोलखाको गौरीशंकर गाउँपालिका 9 मा पर्ने रोलबालिङ हिम श्रृंखला अन्तर्गत एलुङ री हिमालको आधार शिविरमा 5 वटा शव भेटिएका छन्। आधार शिविरमा हिजो 5 वटा शव भेटिएका हुन्। जिल्ला प्रहरीकारले दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 मा एलुङ री आरोहणको क्रममा हिमपहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। भेटिएका शव लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको तर मौसम खराब हुँदा ल्याण्ड हुन नसकेर फर्केको दोलखा प्रहरीले जनाएको छ। एलुङरीमा भेटिएका शवको पहिचान भने खुल्न सकेको छैन। गएको कार्तिक 17 गते आरोहणको क्रममा हिमपहिरोमा 5 विदेशी सहित 2 जना नेपाली सम्पर्कविहीन भएका थिए। त्यसबेला 2 जनाको मात्रै शव भेटिएको थियो। सोलुखम्बुका मेरे कार्की र दोलखाका पदम तामाङको शव भेटिएकोमा इटालीका 2, क्यानाडा, फ्रान्स र जर्मनीका 1-1 गरी 5 जनाको शव भेटिएको थिएन। अहिले भेटिएका सबै शव मौसम अनुकूल हुने बित्तिकै जिल्ला सदरमुकाम चरीकोट ल्याउने प्रहरीले जनाएको छ। एलुङरी रोलवालिङ हिम श्रृंखलाको 5,630 मिटर उचाइमा रहेको प्रसिद्ध हिमाल हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-494-333-493-555।
0: कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै 7 जना पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले पर्साले ट्याङ्करसहित चोरीमा संलग्न 7 जनालाई पक्राउ गरेको हो। इण्डियन आयल कर्पोरेशन आईओसीको बरौनी टर्मिनलबाट सिधै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगल काठमाडौँ आउनुपर्ने 20,000 लिटर क्षमताको नासाथ 1539 नम्बरको ट्याङ्कर वीरगंजमा रहेको सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचनाको आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। ट्याङ्करको सिललाई फलामको पाइपको हुक प्रयोग गरी उचाली तेल चोरेर ग्यालेनमा निकालिरहेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ। तेल चोरी प्रकरणमा वीरगंज महानगरपालिका 14 बाईपास खण्डमा रहेको पेट्रोल पम्पका संचालक सुनैन मिया, पम्पका कर्मचारी असलम हवारी र रफिक मिया सहित सन्देश राणामगर, केशर राम सुनार, मन्द सिंह लामा र उमेश राणामगर पक्राउ परेका र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो। अब विदेशको खबर। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गएको छ। राजधानी बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुवा र हजुरआमाको हत्या गरेपछि नोन्थाबुरी प्रान्तको देवीश्रीन विद्यालयमा पुगेर 5 जना शिक्षकको हत्या गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। गोली चलाउने आरोपी 14 वर्षीय विद्यार्थी पनि मृत भेटिएका खबरमा उल्लेख छ। यस्तै घटनामा 15 जना घाइते भएका छन्। प्रहरीका अनुसार गोली चलाउन प्रयोग भएको 9 MM को पिस्तोल किशोरका हजुरबुवाको रहेको थियो। उनका हजुरबुवा शिक्षक रहेका प्रहरीको भनाई छ। प्रहरीका अनुसार उनले कम्तीमा 26 राउण्ड गोली चलाएका थिए र उनीसँग थप 34 राउण्ड गोली फेला परेको छ। अब खेल खबर। एसियाली क्रिकेट परिषद एसीसीले महिला टी20 एसिया कपको तालिका सार्वजनिक गरेको छ। एसीसीका अनुसार प्रतियोगिता अगस्त 28 देखि यूएई को दुबईमा शुरू हुनेछ। 8 वटा टोलीको सहभागिता रहेको यो प्रतियोगिताको उद्घाटन खेल समूह ए मा रहेका हङकङ र थाइल्याण्ड बीच हुनेछ। त्यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 तारीखमा हुनेछ। महिला एसिया कपको समूह ए मा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साबिक विजेता श्रीलंका, बंगलादेश, आयोजक यूएई र इण्डोनेशिया रहेका छन्। प्रतियोगिताका सबै खेलहरू फ्लड लाइटमा सञ्चालन हुनेछन् र फाइनल खेल सेप्टेम्बर 13मा हुनेछ। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11मा हुनेछन्। टी20 फर्म्याटको महिला एसिया कपको यो 6ठौं र समग्रमा 9वां संस्करण हो। भारतले 4 पटक एक दिवसीय फर्म्याटको र 3 पटक टी20 फर्म्याटको उपाधि जितेको छ। यस्तै बंगलादेशले सन् 2018मा उपाधि जितेको थियो। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भदौदेखि फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय। प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक। धनुषाको ढल्केभर प्रस्तावित ट्रमा सेन्टर अन्तै सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा। स्वास्थ्य मन्त्री मेहताले लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि विवाद सतहमा। ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पूर्वहादुर गुरूङको आज अन्त्येष्टि। दोलखाको यलुंग्री हिमालको आधार शिविरमा 5 वटा शव भेटिए। थाइल्याण्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 8 जनाको ज्यान गयो। गोली चलाउने विद्यार्थी पनि मृत भेटिए। र महिला टी20 एसिया कपको तालिका सार्वजनिक। भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5मा।
6: सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईको सपनाको घर।
8: हजुरको रेडियो 102.1 मेगा।
9: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
9: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
10: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
10: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
10: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। हावाहुरी चलेको बेला के गर्ने?
11: घरको झ्याल र ढोका बन्द गर्ने।
10: आगोका स्रोतहरू बन्द गर्ने।
11: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
10: भीडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
11: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
10: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
11: हावाहुरी चलेको बेला के नगर्ने?
10: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
11: बिजुलीको तार लत्रिएको छ भने नछुने।
10: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
11: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
10: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
10: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
10: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
10: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
10: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
10: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
10: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
10: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
9: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
10: जन्मेको 1 घण्टाभित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
9: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
13: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
10: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
13: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
10: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोकुलबुङ्गा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-6-82, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-8-92 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, बिरगन्स फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
10: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
11: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
10: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
11: त्यसो भए ध्यान दिएर सुन्नी।
12: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
11: सुन्नु भए त
10: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर पुगे।
13: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
14: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
14: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
2: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
1: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
3: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी।

0: हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
0: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर

0: 0 48 45 398 0 48 45 398
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
0: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापत्ती गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगङ्गा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
1: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
0: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश
1: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
2: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
1: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
2: खाली जमिनमा रुख तथा घाँस रोपौ भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौ नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट
0: सजिलो मासिक किस्ता सुविधा
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0 48 45 100 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो
0: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ
1: स्तनपानलाई प्राथमिकता दिऊ दिगो सहयोग प्रणाली निर्माण गरौं विश्व स्तनपान सप्ताह 2026 को अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपरान्ह 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकपछि एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। नेकपा एमाले रामेछापको नवनिर्मित जिल्ला पार्टी कार्यालय मदनाश्रित स्मृति भवनको आज उद्घाटन गरिएको छ। मन्थली नगरपालिका एकाकाश स्थित भवनको पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको हो। करिब 1,50,00,000 रूपियाँमा भवन निर्माण भएको छ। अझै केही काम बाँकी रहेकाले निर्माण सम्पन्न हुँदासम्म कुल लागत करिब 2 करोड़ रूपियाँ पुग्ने अनुमान गरिएको छ। आधुनिक शैलीमा निर्माण गरिएको भवनमा कार्यालय कक्ष, बैठक कक्ष तथा तालिम हलको व्यवस्था गरिएको छ। भवन सञ्चालनमा आएसँगै पार्टीको प्रशासनिक तथा संगठनात्मक गतिविधिहरू सञ्चालन गर्न थप सहज हुने बताइएको छ। यसैगरी एमाले रामेछापले मिशन पार्टी जागरण अभियान 2083 औपचारिक रूपमा अघि बढ़ाएको जनाएको छ। मिशन पार्टी जागरण अभियान 2083 जिल्लापालिका ओडा र टोल तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने बताइएको छ। श्रावण महिनालाई डेंगी सचेतना महिनाको रूपमा मनाउने अभियान अन्तर्गत रामेछाप बजार क्षेत्रमा डेंगी रोग सम्बन्धी सचेतना तथा लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। अभियानको क्रममा बजार तथा आसपासको क्षेत्रहरूमा डेंगी फैलाउने एडिज जातको लामखुट्टेको सम्भावित वासस्थान पहिचान गरी पानी जम्ने स्थानको खोजी तथा सरसफाई गरिएको थियो। साथै स्थानीयवासीहरूलाई घर कार्यालय तथा समुदायमा पानी जम्न नदिने, लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने र डेंगीबाट बच्ने आवश्यक सावधानी अपनाउने विषयमा पनि सचेत गराइएको थियो। डेंगी नियन्त्रणको लागि सरकारी निकायको मात्र प्रयास पर्याप्त नहुने भन्दै अभियानमा सहभागीहरूले घर घरबाटै लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्नुपर्नेमा जोड़ दिएका छन्। विशेष गरी गमला, टायर, ड्रम, बाल्टिन, बोतल लगायतका भाँडामा लामो समयसम्म पानी जम्न नदिन आग्रह गरिएको छ। अभियानमा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाको उत्साहजनक सहभागिताले डेंगी नियन्त्रणको लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको सन्देश दिएको रामेछाप नगरपालिकाले जनाएको छ। रामेछापमा वर्षायामसँगै डेंगीको जोखिम बढ़न सक्ने भएकोले सचेतना अभियानलाई निरन्तरता दिँदै घर, टोल तथा समुदायमा पानी जम्ने सम्भावित स्थानको नियमित निरीक्षण र सरसफाई गर्न आग्रह गरिएको छ। डेंगी नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण हुने भएकोले लार्वा खोजौं, नष्ट गरौं, डेंगीबाट बचौं भन्ने अभियानलाई व्यवहारमै कार्यान्वयन गर्न सरकारवालाहरूले सबैमा अपील गरेका छन्। डेंगी रोगको जोखिम न्यूनीकरण तथा लामखुट्टेको वासस्थान नष्ट गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा रामेछाप नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, नेपाली सेना, नेपाल प्रहरी, नगरपालिकाका कर्मचारी, रामेछाप अस्पतालका कर्मचारी, जनस्वास्थ्य कार्यालय रामेछापका कर्मचारी, विभिन्न स्थानीय संघ संस्था तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। रामेछाप अस्पतालले पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। गुणस्तरीय, पहुँचयोग्य तथा विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञको नियमित सेवा शुरू गरेको छ। अस्पतालका अनुसार वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर विजया सत्यालबाट अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ। डाक्टर सत्यालले एमडी मनोचिकित्सा अध्ययन गर्नुभएको छ र उहाँबाट विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका सेवाग्राहीले परामर्श तथा उपचार सेवा लिन सक्नेछन्। अस्पतालले उपलब्ध गराएको विवरण अनुसार डिप्रेसन, चिन्ता तथा तनाव, निन्द्रा सम्बन्धी समस्या, प्यानिक अट्याक तथा ओसीडी, बाइपोलर डिसअर्डर लगायतका मानसिक स्वास्थ्य समस्या, बाल तथा किशोर स्वास्थ्य, वृद्धावस्थाको मानसिक स्वास्थ्य समस्या तथा मदिरा र लागू पदार्थ दुर्व्यसनी सम्बन्धी उपचार सेवा उपलब्ध हुनेछ। यस्तै मनोपरामर्श, मनोचिकित्सा तथा आवश्यकता अनुसार औषधि उपचार समेत प्रदान गरिने अस्पतालले जनाएको छ। अस्पतालका अनुसार मानसिक स्वास्थ्य सम्बन्धी समस्या कमजोरी नभएर अन्य स्वास्थ्य समस्या जस्तै समयमै पहिचान, परामर्श र उपचार आवश्यक पर्ने अवस्था हो। समयमै विशेषज्ञसँग परामर्श लिन सके मानसिक स्वास्थ्यमा सुधार ल्याउँदै व्यक्तिको जीवनस्तर समेत सहज बनाउन सकिने अस्पतालको भनाइ छ। अस्पतालमा सञ्चालन भएको नयाँ सेवाबाट मानसिक स्वास्थ्य उपचारको लागि
काठमाडौँ तथा अन्य ठूला शहर जानुपर्ने स्थानीयवासीको बाध्यता कम हुने अपेक्षा गरिएको छ। रामेछाप अस्पतालमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन हुने बताइएको छ। सेवा अस्पतालको मानसिक स्वास्थ्य कक्षबाट उपलब्ध हुनेछ। अस्पतालले मानसिक स्वास्थ्य सम्बन्धी समस्या लुकाएर राख्नुभन्दा समयमै विशेषज्ञसँग परामर्श लिन सेवाग्राहीलाई आग्रह गरेको छ। रामेछाप जिल्लाको उमाकुण्डा गाउँपालिकाको दोस्रो विशेष गाउँ सभा विशेष अधिवेशन हिजो सम्पन्न भएको छ। बागमती प्रदेशको गाउँ नगर जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धी ऐन 2075 को व्यवस्था बमोजिम गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले उक्त विशेष अधिवेशन आह्वान गर्नुभएको हो। अधिवेशनमा गाउँपालिकाको चालू आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम स्थानीय कानून निर्माण र गाउँपालिकाको समग्र विकासको प्राथमिकताको विषयमा सघन छलफल भएको वडा नम्बर 7 बुझीका वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिनुभएको छ। सभामा जनप्रतिनिधिहरूले स्थानीय नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर योजनाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएका छन्। अध्यक्ष सुनवारले गाउँपालिकाको समृद्धि र सुशासनको लागि विशेष अधिवेशनमा भएका निर्णयहरू कसै ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। उक्त अधिवेशनले स्थानीय तहलाई थप गतिशील र जनमुखी बनाउन महत्वपूर्ण नीतिगत निर्णयहरू समेत पारित गरेको छ। विभी राजमार्ग पुननिर्माणको काम तीव्र रूपमा अघि बढ़िरहेका बेला उक्त सड़क खण्डमा यात्रुहरूले थप कठिनाई र जोखिमको सामना गर्नुपरेको छ। पुननिर्माणको क्रममा विभिन्न स्थानमा भित्ता कट्टान तथा सड़क संरचना सुधारको काम भइरहेकाले राजमार्गको यात्रा सहज हुन सकेको छैन। विशेष गरी 1 नम्बर पुल क्षेत्र र 25 किलोको उकालो तथा घुम्ती क्षेत्रमा भइरहेको निर्माण गतिविधिले सवारी आवागमन प्रभावित बनेको छ। विभी राजमार्ग पुननिर्माण अन्तर्गत 1 नम्बर पुल आसपासको क्षेत्रमा भित्तो काट्ने काम भइरहेको छ। पहाड़ी भूबनोटको कारण भित्तो कटान गर्दा सड़क साँगुरो बन्ने तथा सवारी आवागमनमा अवरोध सिर्जना हुने अवस्था देखिएको छ। यसै गरी 25 किलोको उकालो र घुम्ती क्षेत्रमा पनि भौगोलिक संरचना विस्तार तथा सड़क सुधारको लागि कटान कार्य जारी छ। निर्माण स्थलमा सड़क छेउमा ग्याबिन भर्ने काम समेत भइरहेको छ। पहिरो तथा भूक्षयको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गरिँदै आएको उक्त कामको कारण कतिपय स्थानमा सवारी साधनहरूलाई सावधानीपूर्वक सञ्चालन गर्नुपर्ने अवस्था आएको छ। निर्माण सामग्री उपकरण तथा कामदारको आवत जावतले समेत सड़कमा चाप बढ़ाएको छ। राजमार्गको पुननिर्माण आवश्यक भए पनि निर्माण अवधिमा यात्रु तथा सवारी चालकले असहज यात्रा गर्नुपरेको छ। विशेष गरी व्यस्त समयमा सवारी साधनहरूको चाप बढ़दा निर्माण क्षेत्र आसपासमा जामको समस्या देखिने गरेको छ। साँगुरो सड़क उकालो ओह्रालो र घुम्ती क्षेत्रको कारण चालकहरूले थप सतर्कता अप्नाउनुपर्ने अवस्था रहेको छ। ओखलढुङ्गामा आर्थिक वर्ष 2082-83 10 वटा हात हतियारको इजाजत पत्र नवीकरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयको वार्षिक प्रगति प्रतिवेदन अनुसार प्रचलित कानून बमोजिम इजाजत प्राप्त हात हतियारको नवीकरण गरिएको छ। प्रशासनका अनुसार इजाजत प्राप्त हात हतियार तोकिएको अवधिभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। नवीकरण प्रक्रियाले हात हतियारको अभिलेख अध्यावधि गर्नुका साथै कानूनी निगरानीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने जनाइएको छ। साथै हात हतियारको प्रयोग संरक्षण तथा नवीकरण सम्बन्धी कानूनी व्यवस्था पालना गर्न सबै इजाजत धनीलाई प्रशासनले आग्रह पनि गरेको छ। त्यस्तै गत आर्थिक वर्षभरि ओखलढुङ्गामा विस्फोटक पदार्थ प्रयोगका लागि 2 वटा नयाँ इजाजत पत्र दर्ता गरिएको छ भने 10 वटा इजाजत पत्र नवीकरण गरिएको प्रशासनको प्रतिवेदनमा उल्लेख गरिएको छ। ओखलढुङ्गामा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको आयोजनामा बिहिबार सिद्धेश्वर नगरपालिका 11 स्थित लालीगुराँस इंग्लिश बोर्डिङ स्कूलमा कक्षा 9 अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराएर बाल विवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई बाल विवाहको कानूनी व्यवस्था, यसबाट पर्ने शारीरिक मानसिक तथा सामाजिक असर, किशोर किशोरीहरूको अधिकार, सुरक्षित भविष्य निर्माण तथा बाल विवाह रोक्न विद्यार्थी अभिभावक र समुदायको भूमिका बारेमा जानकारी गराइएको प्रहरी सहायक निरीक्षक विवश कुवरले जानकारी दिनुभएको छ। उहाँको अनुसार गत आर्थिक वर्षमा प्रहरीमा बाल विवाह सम्बन्धी कुनै पनि मुद्दा औपचारिक रूपमा दर्ता हुन आएको छैन, तर समाजमा लुकीछिपी बाल विवाह हुने गरेको गुनासो तथा औपचारिक जानकारी प्राप्त भइरहेकोले विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
अवस्था हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेसापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548-4117, 98548-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। तिनी गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभगाईको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभगाईको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगुङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
4: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
5: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि,
3: त्यहाँ त अर्डर अनुसार सुन्तादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुन्चाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
4: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: अहिले साँझको 5 बज्यो।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ तर देशमा सन् छैन नगरपालिकाले के गर्ने चिर्सीले के गर्ने
2: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हदमा बस्यो त्यति बस्ने
3: त्यसको भाउ छ त्यो भाउ चाहिने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या यो बिचौलियाले अलिकति धेरै खेलेको
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
5: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
7: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम त्यो थियो किसानमा सिद्धान्त ल्याउनु पर्थ्यो यो देशमा किसान उमेरमा लाग्यो भने देशको लाग्दैन
8: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब जाँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तब अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
9: कार्यक्रम कृषि सवाल
10: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: छौँ हामीले कार्यक्रमको शुरूआतमा चाहिँ रैथाने बालीहरूका प्रबन्धनका कुराहरू, प्रसारका कुराहरू र संरक्षण व्यवसायका कुराहरूलाई मुख्य जोड दिएका छौँ। क्रमशः हामीले आजको श्रृङ्खलामा चाहिँ लाली गुराँसको चर्चा गर्छौँ। त्यसै गरी कोइरालो धेरै पाखाहरूमा, हाम्रा डाँडा पाखाहरूमा चाहिँ देख्न थालेका छन् कोइरालाका फुलहरू र हामीले यसैसँग सम्बन्धित एउटा रिपोर्ट तयार पारेका छौँ। त्यसै गरी समय रह्यो भने हामी सिप्लिगान खाँदाका फाइदाहरूको विषयमा पनि एउटा रिपोर्ट तयार पारेका छौँ। क्रमशः हामीले अगाडि भने जस्तै लाली गुराँस, त्यसै गरी कोइरालो र सिप्लिगानको रिपोर्ट राख्छौँ। त्योभन्दा पछाडि हामी रैथाने हाट बजार बुढानी कण्ठ पुगेका थियौँ र हामीले महेश भण्डारीको रैथाने कृषि हाट बजार जुन बुढानी कण्ठ क्षेत्रमा रहेको छ र हामीले त्यहाँबाट चाहिँ एउटा विशेष खालको रिपोर्ट पनि तयार पारेका छौँ, त्यो राख्छौँ। त्योभन्दा पछाडि पुनः आउँछौँ, हामीसँगै रहनुहोला। लाली गुराँस नेपालको राष्ट्रिय गौरव र समृद्धिको रातो रंग हो। नेपाल प्राकृतिक सौन्दर्यको एउटा यस्तो जीवित क्यानभास हो जहाँ प्रकृतिका रंगहरूले आफ्नै कथा कोर्ने गर्छन्। ती अनगिन्ती रंगहरूमध्ये सबैभन्दा गाढा, गर्भिलो र जीवन्त रंग हो लाली गुराँस। समुद्री सतहबाट करिब 1500 मिटरदेखि करिब 3600 मिटरसम्मको उचाइसम्म पहाड़का काख र भेरी पाखाहरूमा ढकमक्क फुल्ने यो फूल केवल एउटा वनस्पति मात्र होइन, यो त नेपालीको अदम्य साहस, राष्ट्रिय पहिचान र भविष्यको समृद्धिको एउटा बलियो खम्बा समेत हो। लाली गुराँसको महिमा र पहिचान, जब वसन्त ऋतुको आगमन हुन्छ नेपालका पहाड़ी वनहरू रातम्य भएर दुलही झैं सिंगारिन्छन्। लाली गुराँसको त्यो गाढा रातो रंगले हाम्रो राष्ट्रिय झण्डाको रंगलाई मात्र प्रतिनिधित्व गरेको छैन, बरू यसले विश्व इतिहासमा कहिल्यै नझुकेका वीर नेपालीहरूको रगत र त्यागको महिमालाई पनि दर्शाएको छ। नेपालको निशान छापमा सजिने यो फूलले हिमाल पहाड र तराईलाई जोड्ने भावनात्मक एकताको सूत्रको रूपमा काम गरिरहेको छ। आर्थिक समृद्धिको आधार लाली गुराँस। आजको युगमा लाली गुराँसलाई केवल हेरेर आनन्द लिने फूलको मात्र रूपमा राख्नु हुँदैन, यसलाई हामीले आर्थिक समृद्धिसँग जोड्न आवश्यक छ। लाली गुराँसको व्यावसायिक उपयोगका सम्भावनाहरू अनगिन्ती रहेका छन्। पहिलो पर्यटन अर्थात इको टुरिज्म, पूर्वको तिनजुरे मिल्के जलजली क्षेत्रदेखि पश्चिमका पहाड़ी भेगसम्म गुराँस फुल्ने सिजनमा हजारौं अनगिन्ती आन्तरिक तथा बाहेक पर्यटकहरू आकर्षित हुनेका छन्। गुराँस ट्रेकिङलाई एउटा ब्रान्डको रूपमा विकास गर्ने हो भने यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुको साथै विदेशी मुद्रा आर्जनमा पनि ठूलो टेवा पुर्याउँछ। दोस्रो, कृषि औद्योगिकीकरण तथा व्यवसायीकरण। गुराँसको फूलबाट तयार पारिने अर्ग्यानिक जुस, स्क्वास, वाइन र जामले बजारमा उच्च माग पाइरहेका छन्। यसको औषधीय गुण र विशेष गरी मुटु रोग र पाचन पद्धतिमा पुर्याउने फाइदाका कारण यसलाई आयुर्वेदिक औषधिको रूपमा पनि प्रशोधन गर्न सकिन्छ। यदि यसको उचित भ्याल्यू चेन र कर्पोरेट ब्रान्डिङ गर्ने हो भने गुराँसका उत्पादनहरू नेपाली निर्यातको एक प्रमुख हिस्सा पनि बन्न सक्छन्। चुनौती र हाम्रो दायित्व, तर विडम्बना बढ्दो, डढेलो अव्यवस्थित सड़क विस्तार र जलवायु परिवर्तनको छायाले हाम्रा गुराँसका वनहरू विस्तारै संकटमा पर्दै गएका छन्। गुराँस संरक्षण गर्नु केवल एउटा रुख जगाउनु मात्र होइन, यो त पहाड़ी जलाधारको रक्षा गर्नु, जैविक विविधता कायम राख्नु र आउँदो पुस्ताको भविष्य सुनिश्चित गर्नु पनि हो। त्यसैले लाली गुराँस हाम्रो शिरको श्रीपेज हो। यसको संरक्षण र सम्वर्धनमा हामी सबै लाग्नु पर्ने र हाम्रो राष्ट्रिय आत्मसम्मानसँग जोड़िएको विषयलाई आत्मसात गर्नु हामी सबैको दायित्व हो। जब हामी गुराँसका वनहरूलाई आर्थिक उपार्जन र पर्यटनको केन्द्र बनाउँछौ, तब मात्र समृद्ध नेपाल र सुखी नेपालीको संकल्पले मूर्त रूप पाउनेछ। आउनुहोस्, पहाड़का ती राता मुस्कानहरूलाई जोगाउँ र लाली गुराँसको महिमालाई विश्व स्तरमा पुर्याएर राष्ट्रिय समृद्धिको नयाँ ढोका खोलौं। कोइरालो एउटा यस्तो नाम हो जसले वसन्तको आगमनसँगै हरेक नेपालीको मन र मस्तिष्कलाई उमङ्गले भरिदिन्छ। जब फागुनको सिरेठो कम हुँदै जान्छ, हाम्रा डाँडा पाखाहरूमा सेता र प्याजी रंगका कोपिलाहरू मुस्कुराउन थाल्छन्, तब प्रकृतिले एउटा भिन्नै उत्सव मनाइरहेको भान हुन्छ। कोइरालो केवल एउटा वनस्पति मात्र होइन, यो हाम्रो रैथाने पहिचान, पुर्ख्यौली स्वादको नासो र पहाड़ी अर्थतन्त्रको एउटा बलियो आधार स्तम्भ समेत हो। यसको महिमा वास्तवमै अतुलनीय छ। हाम्रा ग्रामीण र शहरका भान्साहरूमा कोइरालोको अचारले जुन विशिष्ट स्थान ओगटेको छ, त्यो अरू कुनै आधुनिक परिकारले प्राप्त गर्न सक्दैन। उम्लिएको तातो पानीमा हल्का नरम बनाइएका कोइरालोको कोपिलाहरूलाई तिल, मेथी र कागती तथा चुकमिलोको अमिलोमा मोलेर तयार पारेको यो भगमगाउँदो अचारले भोक मात्र जगाउँदैन, यसले त बाल्यकालको गाउँघर र आमाको हातको स्वादलाई पनि जीवन्त बनाइदिन्छ। हल्का टर्रो तर स्वादिलो यसको विशिष्ट स्वाद नै यसको मुख्य विशेषता हो, जसले गर्दा आज यो गाउँका पाखाहरूबाट निस्किएर सहरका तारे होटलहरूका प्रिमियम मेनुसम्म शानका साथ पुग्न सफल भएको छ। स्वास्थ्यको दृष्टिकोणले हेर्यो भने कोइरालो प्रकृतिले दिएको एक अद्भुत सुपर फूड हो। आयुर्वेदमा यसलाई रगत शुद्ध पार्ने र पाचन पद्धतिलाई बलियो बनाउने अचूक प्राकृतिक औषधिको रूपमा चिन्ने गरिन्छ। एन्टी अक्सिडेन्ट र फाइबरले भरिपूर्ण यो फूल मधुमेहका बिरामी र छाला सम्बन्धी समस्या भएकाहरूका लागि प्रकृतिले दिएको सित्तैको उपहार हो। कुनै पनि रासायनिक मल र विषादीको स्पर्श बिना नै हाम्रा पाखा पखेरामा फल्ने हुनाले पूर्णत अर्गानिक र पर्यावरण मैत्री अमृत समान मानिन्छ यसलाई। आजको यो कर्पोरेट र व्यावसायिक युगमा कोइरालोलाई समृद्धसँग जोड्ने प्रशस्त सम्भावनाहरू छन्। यदि हामीले यसको व्यवस्थित संकलन, आधुनिक प्रशोधन र उत्कृष्ट प्याकेजिङमा ध्यान दिन सक्यौं भने यसले हिमाली अर्गानिक ब्रान्डको रूपमा विश्व बजारमा नेपालको बेग्लै पहिचान बनाउन सक्छ। यो केवल एउटा मौसमी तरकारी मात्र नभएर पर्यटन, प्रबन्धन र ग्रामीण क्षेत्रमा स्वरोजगारी सिर्जना गर्ने एउटा सशक्त माध्यम बन्न सक्छ। त्यसैले कोइरालोको संरक्षण र सम्वर्धन गर्नु भनेको हाम्रो पर्यावरणलाई बचाउनु मात्र होइन, बरु हाम्रो रहिछाने संस्कृतिलाई जोगाउनु र भविष्यको आर्थिक समृद्धिको नयाँ ढोका खोल्नु पनि हो। आउनुहोस् यो वसन्तमा पहाड़का डाँडा पाखाहरूमा मुस्काइरहेका यी फूलहरूलाई जोगाऊ, यसको मौलिक स्वादलाई विश्वमा फैलाऊ र आफ्नो माटोको सम्पदामा गर्व गरौं। सिमलिगा नेपाली भान्साको एउटा यस्तो रहस्यमय स्वाद हो जसलाई चिन्ने र बुझ्नेहरूले यसको अचारलाई अमृत समान मान्छन्। जब पहाड़का पाखा पखेरामा सिमलिगानका नयाँ पालुवाहरू पलाउन थाल्छन् तब रैथाने स्वादका पारखीहरूमा एउटा छुट्टै उत्साह थपिन्छ। यसको अचार बनाउने विधि जति मौलिक छ स्वाद उति नै विशिष्ट। विशेष गरी सिमलिगानको बोटका प्रत्येक हाँगाको टुप्पोमा हुने कलिला डाँठहरू र तिनमा जोडिएका नयाँ पातहरूलाई टिपेर जब अचार तयार पारिन्छ तब तितो र अमिलोको एउटा यस्तो अद्भुत संगम हुन्छ जसले जिब्रोमा बेग्लै तरंग पैदा गरिदिन्छ। यसको प्राकृतिक तितोपनलाई स्थानीय अमिलो र मसलाले यसरी सन्तुलनमा राख्छ कि यसले खानाको रुचि जगाउन उत्प्रेरको समेत काम गर्छ। यो विशिष्ट अचार केवल जिब्रोको तृप्तिका लागि मात्र होइन, यो त पुस्तौंदेखि चल्दै आएको गुणकारी खानपानको एउटा हिस्सा पनि हो। हाँगाका तीनै कलिला डाँठ र पातहरूलाई मजाले उमालेर वा सुकाएर बनाइने अचारले पाचन प्रणालीलाई मात्र सक्रिय बनाउँदैन, यसले त नेपाली भाषाको विविधता र पुर्ख्यौली सिपलाई समेत जीवन्त राखेको छ। विडम्बना, जुन वस्तु हाम्रो मौलिक स्वाद र औषधीय पहिचान थियो त्यसलाई हामीले आजसम्म आफ्नै घर र सीमित स्थानीय बजारमा मात्र कैद गरेर राखेका छौं। स्वादको यो धरातलबाट माथि उठेर हेर्दा सिमलिगान एउटा शक्तिशाली प्राकृतिक ओखति र हाम्रो वनस्पतिको सम्पत्ति पनि हो। आधुनिक चिकित्सा विज्ञानले भिरगौलाको पत्थरी र मूत्र नलीको अवरोधमा जुन जटिल समाधान खोज्छ सिमलिगानले त्यो क्षमता प्राकृतिक रूपमै बोकेको छ। यसमा पाइने विशिष्ट तत्वहरूले मानव शरीरको आन्तरिक विषाक्ततालाई निष्कासन गर्न मदत गर्छ। यो शुद्ध वनस्पति रसायनको परिणाम हो जसलाई हामीले अझैसम्म व्यावसायिक औषधि अर्थात प्रोडक्टको रूपमा ढाल्न सकेका छैनौं। सिमलिगानलाई केवल पाखाको वनस्पति अर्थात भान्साको अचारमा मात्र सीमित राख्नु हाम्रो व्यावसायिक बौद्धिक दरिद्रता हो। यसका कलिला डाँठ तथा पातहरूलाई वैज्ञानिक ढंगले प्रशोधन गरी विश्व स्तरको प्रिमियम सामग्रीका रूपमा ब्रान्डिङ गर्न सके यसले नेपालको ग्रामीण अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ। सिमलिगानको संरक्षण र व्यावसायिक प्रबन्धन अब हाम्रो रहर मात्र होइन, यो त हाम्रो रैथाने ज्ञानलाई विश्व बजारमा उभ्याउने र भविष्यको आर्थिक समृद्धिको ढोका खोल्ने एउटा सशक्त माध्यम पनि हो। शिवपुरी पहाड़को काख जहाँ शीतल हावा चल्छ र सुतिरहेका भगवान विष्णुको पाउबाट बगेको पवित्र जलले यो धरतीलाई सिंचित गर्छ। त्यो ठाउँ हो बुढा नीलकण्ठ। यो केवल एउटा धार्मिक र पर्यटकीय स्थल मात्र होइन, यो त नेपालीको आस्था र मौलिक पहिचानको संगम पनि हो। तर आज यो मन्दिरको आँगन भन्दा केही माथि रहेको एउटा अर्को पवित्र कर्मको शुरूआत भएको छ। त्यो कर्म हो हाम्रो माटोको सुगन्धलाई जोगाउने कर्म, हाम्रा पुर्खाहरूले खाएका शुद्ध र रैथाने स्वादहरूलाई आधुनिक भान्सासम्म पुर्याउने अभियान। आजको भागदौड़पूर्ण जिन्दगीमा हामीले के खाइरहेका छौं, बजारका चम्किला प्याकेटभित्र कतै रसायन त कतै मिसावटको डर लुकेको छ। यस्तो समयमा हाम्रो माटोमा जे फल्छ त्यो अमृत हो दृढ संकल्पका साथ एकजना व्यक्ति अगाडि सरेका छन्। उनी हुन् बुढानीकण्ठ नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा सामाजिक अभियन्ता महेश भण्डारी। नगरपालिकाको अभिभावकत्व र स्थानीय सरकारवालाहरूको सक्रियतामा कसरी जन्मियो त बुढानीकण्ठ रैथाने कृषि हाट बजार? सुन्नुहोस् यस अभियानका सूत्रधार महेश भण्डारीकै आवाजमा।
1: बुढानीकण्ठ रैथाने कृषि बजारको बारेमा यहाँको हाट बजारको सुरुवात को लागि बुढानीकण्ठ नगरपालिका विशेष गरी हाम्रो मेयर साहब, उपमेयर साहब, सम्पूर्ण वडा अध्यक्षज्यूहरू लगायत बुढानीकण्ठ नगरपालिका प्रति चाहिँ हाम्रो म एकदम आभार, हार्दिक आभार व्यक्त गर्दछु। उहाँहरूकै एउटा श्रेयले उहाँहरूकै एउटा श्रेयले गर्दा नै अब यो बुढानीकण्ठ नगरपालिका प्राङ्गणमा लगाइराखेको हाट बजार चाहिँ यो गएको अघिल्लो वर्षको जेठ 15 चाहिँ हाम्रो गणतन्त्र दिवसको दिनदेखि यहाँ सिफ्ट गरियो। अब मैले चाहिँ एउटा सामाजिक म बुढानीकण्ठ नगर उद्योग वाणिज्य सङ्घको अध्यक्ष भएर आइसके पछाडि एउटा सामाजिक उत्तरदायित्व अन्तर्गत मैले पनि अब जुन यो ठाउँलाई चाहिँ नगरपालिका सँगको एउटा सहकार्य गर्ने जुन एउटा अवसरको हिसाबमा चाहिँ हाम्रो यहाँ हाट बजार सुरु भयो। अब यदि अनि यही अनुसारले हाम्रो हरेक शनिबार र मङ्गलबार हाम्रो बिहान हाट बजार सञ्चालन हुन्छ र यो स्टोर चाहिँ हाम्रो सातै दिन हाम्रो बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म हाम्रो खुल्ला रहन्छ। अब यसमा सारा सम्पूर्ण चिजहरू अब लोकल र अर्ग्यानिक हाम्रो एकदम ब्रान्डेड कम्पनीका सामानहरूदेखि लिएर अब साना साना अब कृषक समूह, महिला समूहहरूले बनाउनु भएको अब मसौरादेखि लिएर सम्पूर्ण हाम्रो यो चिनो, कागुनो, मासी, चामल, विभिन्न किसिमका यी सातुहरू, चियापत्ती, घिउ, मह तपाईँहरूले देख्नुहुन्छ। यी सम्पूर्ण हाम्रो कुनै पनि खाद्यान्नका प्रडक्टहरू हाम्रो उसमा हाम्रो उपलब्ध छन् र फलफुल, तरकारी, माछा मासु आज शनिबारको हकमा अब सोलुखुम्बुबाट लोकल खसीहरू ल्याएर हाम्रो माछा मासु दुग्ध पदार्थ लगायत सम्पूर्ण चिजहरू हाम्रो उपलब्ध हुन्छ। अब यो कृषि बजारलाई चाहिँ मैले एउटा 3 क्याटेगोरीमा वर्गीकरण गरेको छु। अब रैथाने कृषि बजारको मेन उद्देश्य भनेको कुनै पनि अब हाम्रो ब्रान्ड र लोगो लगाएका कम्पनी एउटा जसले चाहिँ हाम्रो एउटा एस्युरेन्स गर्नुभएको छ अब यी सामानहरूलाई हामीले ल्याएर बिक्री वितरण गरिरहेका छौँ। अब यसमा चाहिँ जुन हाम्रो यी कम्पनीहरूले कुनै पनि हाम्रो एउटा ग्राहकहरूलाई चाहिँ एउटा मैले ग्यारेन्टी दिएको छु हजुरहरूले यहाँबाट सामान लिएर जानुभयो तर कुनै केही चिज त उहाँहरूको सबभन्दा एकदम ग्यारेन्टेड सामान छ तर ग्राहकहरूले मूल्य तिरे अनुसारको माल वस्तु हजुरहरूले पाउनुहुन्छ त्यो ग्यारेन्टी मैले गर्छु। यदि यहाँहरूलाई कुनै चित्त बुझिएन, कुनै पनि कुरामा चित्त बुझेन भने हजुरहरूले प्याकेट नै गर्नुहोस्, बट्टा नै खोल्नुहोस्, हामी अब पैसासहित हामी फिर्ता दिएर चाहिँ हामीले तपाईँहरूलाई एउटा ग्यारेन्टी गर्ने चाहिँ हामीले गरेका छौँ।
0: हो, एउटा अभियानको जक्त बस्यो तर चुनौतीहरू कम थिएनन्। सहरिया उपभोक्तालाई शुद्ध र रैथाने भनेर मात्र बुझ्ने थियो, त्यहाँ त विश्वासको ठूलो खाँचो थियो। महेश भण्डारीले एउटा यस्तो बजारको परिकल्पना गरे जहाँ जुम्लाको पिठोदेखि जुम्लाको मासी चामलसम्म र हुम्लाको कोदोदेखि विभिन्न परिकार तथा उवासम्म र सोलुखुम्बुको उच्च लेखमा चढेका खसीको मासुदेखि पहाड़का भीरमौरीको महसम्म एउटै छानामुनि पाइयोस्। हामीले बिर्सिसकेका मस्यौरा, सातु, चिनु र कागोनाका ती पौष्टिक स्वादहरू यहाँ जीवन्त छन्। तर यो बजारको सबैभन्दा ठूलो पूँजी भनेको व्यावसायिक इमान्दारीता हो। आजको समयमा कुनै व्यापारीले यो आँट गर्न सक्छ? तपाईँले लगेको सामानमा अलिकति पनि शंका लागेमा प्याकेट खोलेकै अवस्थामा पनि पैसा फिर्ता लैजानुहोस् भनेर भन्न सक्छ। यो बुटु भएको र आफ्नो उत्पादनमा ढुक्क भएको मान्छेले मात्र भन्न सक्छ र यही विश्वासको जगमा यो बजार उभिएको छ। अब सुनौ यहाँ पाइने मौलिक उत्पादन र उपभोक्तालाई दिने सुविधाहरूको बारेमा।
1: हामीले चाहिँ अब मेन हाम्रो उद्देश्य भनेकै मिसावट रहित खाद्यान्न र विषादी रहित फलफुल तरकारी नै मेन हाम्रो एउटा मूल अभियान हो। अब कसैले कुनै पनि कम्पनीले कुनै पनि जुन यस्तो उत्पादक रैथाने उत्पादकहरू उहाँहरूले मेन मेरो उद्देश्य भनेको यो विभिन्न किसिमका अब रैथाने उत्पादनहरूको नाममा अहिले कुनै एकरूपता मूल्यमा एकरूपता पनि छैन र एक किसिमकै एउटा भाउहरू लाई अब तलमाथि गर्ने एउटा सम्बन्धित निकायले अलिकति निगरानी गरिरहेको अवस्था पनि छैन। अनि मैले यो कारणबाट चाहिँ विभिन्न किसिमका ग्राहकहरूले हाम्रो यो बजारमा हजुरहरू आउँदाखेरि कुनै पनि नेपालमा उत्पादन भएका हाम्रा सम्पूर्ण चिजहरू हाम्रो यहाँ उपलब्ध गराउने मैले उद्देश्य साथ अगाडि बढेको छु। हजुरहरूले हाम्रो विभिन्न पालिका वाइज को हिसाबबाट पनि हाम्रो चाहिँ क्याटागोरी गर्दै सामानहरू हामीले गर्दै जाने हामी गरिराखेका छौँ, गर्दै जाने प्रतिबद्धता पनि मैले व्यक्त गर्छु। यहाँहरूले सामान पनि नुवाकोटको कोदोको पिठो चाहे पनि हजुरहरूले पाउनुभयो, हुम्लाको कोदोको पिठो खोज्नुहुन्छ भने पाउनुभयो। हाम्रो त्यही हिसाबले 10-20 रुपियाँ तलमाथि यताउता केही पर्ला गर्ला त्यो आफ्नो ठाउँमा छ। अब अनि यसमा चाहिँ मैले एउटा कुरा अरू के जोड्न चाहे नि बुढानीकण्ठ रैथाने कृषि बजार कृषि बजार मात्र नभए यो कोसेली घर पनि भएको कारणले यसलाई मैले कुन हिस्सामा मैले जोडिराखेको छु भने म आफै पनि नेपाल उद्योग वाणिज्य महासङ्घको म अन्तर्राष्ट्रिय मेला समिति सदस्य पनि भएको र उद्योग वाणिज्य सङ्घकै कृषि उद्यम केन्द्रको बजार व्यवस्थापन समितिमा पनि सदस्य रहेको कारणले म यस्तै अब मेरो आफ्नै ब्याकग्राउन्डकै हिसाबले पनि म यस्तै विभिन्न देश विदेशका मेला महोत्सवमा नेपालका का कुनै पनि अब महिला दिदीबहिनीहरूले बनाउनु भएको हाम्रो हाती उत्पादनदेखि लगायत सम्पूर्ण नेपालका अब जेम्स ज्वेलरीहरू भक्तपुरका माटोका भाँडा, काठका भाँडा, थाङ्का पस्मिना लगायत यी सारा सम्पूर्ण चिजहरू चाहिँ मैले यो देश विदेशमा बेच बिक्री वितरण यस्ता मेला महोत्सवमा सहभागी आफू पनि भइराख्ने र अरू हाम्रो जानीहरूलाई पनि हामीले चाहिँ एउटा एक किसिमको एउटा वातावरण बनाएर एउटा स्थलहरू व्यवस्थापन एउटा ऊ गर्ने हाम्रो राष्ट्रिय स्तरमा पनि विभिन्न जिल्लाहरूमा हुने महोत्सवहरूमा अब हामीले यो सामानहरू बिक्री वितरण गर्ने उद्देश्यको कारणले नै यो रैथाने कृषि बजार यो बजार मात्र नभई यो एक किसिमको एउटा हाम्रो यो चाहिँ एउटा कलेक्सन काउन्टर पनि हो। कलेक्सन काउन्टर हो, भोलि यहाँबाट देश विदेशमा कुनै पनि सामानहरू हामीले यहाँबाट तपाईँहरूले यहाँ राख्नुभएको तपाईँहरूले यहाँ ल्याएर बिक्री गर्नलाई छोड्नुभएको हामीले सामानहरूलाई लिएर गएर हामी अन्तर्राष्ट्रिय बजारमा पनि पुर्याउने यो उद्देश्यका साथ हामी यसरी अगाडि बढेका छौँ। यसरी अगाडि बढेको पनि मैले यहाँहरूलाई जानकारी गराउँदै गएँ। हाम्रो राष्ट्रिय लेभलमा स्थानीय लेभलमा हाम्रो यहाँ खरिद बिक्री यो केन्द्र पनि हो। अब हाम्रो 77 जिल्लाका कुनै पनि किसानहरूले काठमाडौँमा ल्याएर हामी सामानहरू कहाँ के कसरी बिक्री गरौँ भन्ने तपाईँहरूले कुनै पनि ठाउँबाट चिन्ता गर्नु परेन, म यहाँ स्पेस हाम्रो यो ठाउँहरू उपलब्ध गराउँछु।
0: महेश भण्डारीको भिजन बुढानीला कण्ठको यो सानो भूगोलमा मात्र सीमित छैन, उनको आँखाले त 77 वटै जिल्लाका ती किसानहरूलाई र ती किसानका पसिनाहरूलाई देख्छ जसले उत्पादन त गर्छन् तर उचित बजार पाउँदैनन्। उनले यो बजारलाई एउटा राष्ट्रिय कलेक्सन काउन्टरको रूपमा उभ्याउन खोजिरहेका छन्। सोध्नुहोस् त, एउटा किसानले डोकोमा बोकेर ल्याएको सामान सिधै यो काउन्टरमा आइपुग्यो भने बिचौलियाको जालो कसरी तोडिन्छ होला? नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय मेला समितिमा रहेर विश्वका थुप्रै बजारहरू निहालेका भण्डारी अब नेपाली थानका रुद्राक्ष, पश्मिना र हाम्रा रैथाने गेडागुडीलाई विश्वका ठूला शहरका सुपर मार्केटमा पुर्याउने दाउमा छन्। उनी चाहन्छन् विदेशी पर्यटकले बुढानीला कण्ठबाट फर्किँदा प्लास्टिकका खेलौना होइन, नेपालको माटोको सुगन्ध बोकेको कोसेली लिएर जाउन्। सुरु किसानका अभियन्ता तथा रैथाने प्रवर्धक महेश भण्डारीको योजना र अन्तर्राष्ट्रिय बजारको त्यो सपना।
1: अब कुनै पनि नेपाली मौलिक कला संस्कृति झल्किने विषय अब यस्ता वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा छिनाउनको लागि यो स्पेसल एउटा हामीले चाहिँ बिक्री केन्द्र प्लस हाम्रो एउटा सोरुम पनि हो। सोरुम हो, यहाँबाट कलेक्सन भएको चिजहरूलाई हामी अन्तर्राष्ट्रिय बजारमा पुर्याउने जमर्को पनि गर्छौँ। अझ मलाई एउटा सबभन्दा ठुलो कुरा, मैले बुढानी कण्ठ मन्दिर नजिकै हाम्रो, म आफू पनि पर्यटन क्षेत्रमा पर्यटन व्यवसायी भएको नाताले बुढानी कण्ठमा हाम्रो आउनुभएको कुनै पनि अब स्वदेशी विदेशी पर्यटकहरू अब उहाँहरूलाई जुन एउटा यो एक लेभलमा एक किसिमको एउटा सोरुमको हिसाबमा स्थापित भइसके पछाडि हामीले कुनै पनि टुर अपरेटरहरूलाई उहाँहरूलाई चाहिँ को अनुरोधमा कुनै पनि विदेशीहरूलाई ल्याएर हामी एउटा यो भिजिट गराएर हामीले उहाँहरूलाई चाहिँ नेपालका रुद्राक्षी थाङ्का पश्मिना लगायत यावत ती कुनै पनि चिजहरू लगायत चाहिँ हामीले एउटा बिक्री वितरण यहाँबाट गर्ने हिसाबबाट हामीले अधिकांश विदेशीहरूलाई एउटा भिजिट गराउने हिसाबले पनि यसलाई विकास गर्दै जाने एउटा लक्ष्य लिएर म अगाडि बढेको छु। अब यही हो मेन कुरा, हामीले सबभन्दा मैले यहाँहरू सम्पूर्णमा हाम्रा ग्राहक महानुभावहरूमा मैले एउटा रिक्वेस्ट के गर्छु भने हामीले तपाईँहरूले तिर्नु भएको मूल्य अनुसारको हामी एउटा कुनै पनि वस्तुहरू हामी हजुरहरूलाई क्वालिटीका वस्तुहरू हामी उपलब्ध गराउँछौँ, त्यसमा हाम्रो कुनै केही कम्प्रोमाइज हामी गर्दैनौँ। मैले अगाडि पनि बताएँ, अब तपाईँहरूलाई कुनै पनि चित्त नबुझ्दाखेरि पनि हामीले चाहिँ तपाईँहरूले हामीले पैसा नै फिर्ता दिनेसम्मको हामी कदम चाल्नको लागि पनि हाम्रा कुनै पनि सप्लायरहरू उहाँहरू प्रतिबद्ध हुनुहुन्छ। यसरी मैले सम्पूर्ण यहाँ शनिबार मङ्गलबार हरेक टाइममा एउटा लाग्ने हाट बजारमा तपाईँहरू आउनुहोस्, आएर यहाँको अब कुनै पनि चिजहरू यहाँ किनेर लिएर जानुहोला। अब मैले पनि कम्तीमा सकेसम्म हामीले अहिले पनि हाम्रा यी खाद्यान्न वस्तुहरू सामान्य खाद्यान्न किराना स्टोरकै तुलनात्मक हिसाबमा यो स्टोरकै हिसाबमा चाहिँ हामीले एकदम सस्तो सरल मूल्यमा चाहिँ हामी बिक्री वितरण गर्ने अभियानमा हामी लागेका छौँ। र सम्पूर्ण मेन हामीले एउटा अहिलेको यो नितान्त अहिले सब मान्छेहरूलाई भइरहेको यो रोग व्याधि यताउता सबभन्दा मेन कुरा हाम्रो यो निरोगी अभियान नै हाम्रो मेन अभियान हो। यसमा यहाँहरूको साथ सहयोग रहनेछ भन्ने कुरामा मैले यहाँहरू यो बजारमा आएर भिजिट गरेर हामीलाई पनि कुनै पनि हाम्रा कमी कमजोरीहरू भए पनि त्यसलाई सल्लाह सुझावहरू दिनुहोला भन्ने हिसाबले मैले हजुरहरूलाई जानकारी गराएँ। हाम्रो यो ठाउँ बुढानी कण्ठ मन्दिरको ठ्याक्क उत्तरपट्टि साइडमा अलिकति मन्दिर क्रस गर्ने बित्तिकै
0: पर्यटन र कृषि यी हाम्रा समृद्धिका दुई पखेटा हुन्। जब यी दुवै सँगै फस्ताउँछन् अर्थात् फटफटाउँछन् तब समृद्धिको उडान पनि सम्भव छ। बुढाली कण्ठ मन्दिरको काखमा यो बजार हुनु आफैमा एउटा रणनीतिक सफलता हो। महेश भण्डारी केवल आफू मात्र सफल हुन चाहेका छैनन्, उनी त एउटा प्रणाली बसाल्न चाहन्छन् जहाँ स्थानीय तहहरू पनि जोडिन सकुन्। त्यसैले त उनले नयाँ आउने किसानका लागि एक महिनाको निशुल्क स्टल र कुनै पनि नगरपालिकाले आफ्नो पहिचान खुल्ने कोसेली घर खोल्न चाहेमा एक वर्षसम्म निशुल्क ठाउँ दिने घोषणा गरेका छन्। यो सानो आँट होइन, यो त एउटा राष्ट्रभक्ति र व्यावसायिक इमान्दारिताको पराकाष्ठा पनि हो। यदि तपाई पनि शुद्ध खान चाहनुहुन्छ र नेपाली किसानको मेहनतलाई सम्मान गर्न चाहनुहुन्छ भने बुढा नीलकण्ठको यो रैथाने आँगन तपाईलाई पर्खिरहेको छ।
1: हामी एउटा बजारमा भिजिट गर्नु होला र यो खरिद बिक्री पनि केन्द्र भएको हुनाले हामीलाई कुनै पनि एउटा इमान्दारिताको हिसाबले हाम्रो सम्पूर्ण व्यवसायी मित्रहरूमा पनि मैले एउटा आग्रह गरी हजुरहरूसँग भएको लोकल अर्ग्यानिक उत्पादनहरू हजुरहरूलाई ले यहाँ ल्याउनुहोस्, हामी ससम्मान एकदम सही उचित मूल्यमा हामी हजुरहरूसँग बिक्री गरेर हामी ग्राहकहरूमा बिक्री वितरण गर्ने अभियानमा पनि छौँ र अनुकूल मिलाएर हजुरहरू हाट बजारमा आउनुको लागि चाहिँ मैले हजुरहरूलाई अनुरोध गरेँ। मैले कम्तीमा एक महिनाको लागि हाट बजारमा नयाँ हाम्रो किसान दाजुभाइ दिदीबहिनीहरूलाई एक महिनाको लागि मैले निशुल्क उपलब्ध गराउने पनि गरेँ। जाँदा जाँदै मैले अन्तिममा एउटा कुनै पनि 77 जिल्लाका कुनै पनि स्थानीय निकाय र अब देशैभरिका जिल्ला नगर उद्योग वाणिज्य सङ्घ मार्फत उहाँहरूको स्वयंको संरक्षकत्वमा आएर एउटा आफ्नै पालिकाको ब्यानर राखेर कुनै पनि स्थानीय निकाय र जिल्ला नगर उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित कोसेली घरहरू कोसेली घरले यहाँ आएर स्टलहरू राखेर चाहिँ यहाँहरूको अब काठमाडौँमा बजारीकरण गर्न साथसाथै अन्तर्राष्ट्रिय बजारमा पनि तपाईँहरूको एउटा बजारीकरणको लागि इच्छुक हुनुहुन्छ भने कम्तीमा मैले एक वर्षको लागि ठाउँ निशुल्क उपलब्ध गराउने प्रतिबद्धता हजुरहरूलाई जानकारी गराउँदै मैले यहाँहरूसँग धन्यवाद नमस्कार भन्न चाहन्छु। हस्त
0: साँच्चीकै महेश भण्डारीको यो संकल्पले हाम्रो भाषालाई मात्र होइन हाम्रो अर्थतन्त्रलाई पनि स्वस्थ बनाउने बाटो देखाएको छ। तपाईँ हामी सबै उपभोक्ता, हामी आफ्नै माटोको उपजलाई प्राथमिकता दिनैपर्छ। तपाईँले किनेको एक किलो रैथाने चामल वा एक बट्टा महले कुनै कुनै दूरदराजको किसानको घरमा खुसीको दियो बल्छ। किसान दाजुभाइलाई हाम्रो सल्लाह छ, तपाईँहरू गुणस्तरमा कहिल्यै पनि सम्झौता नगर्नुहोस्। बजारीकरणका लागि बुढालीकण्ठ रैथाने हाट बजार जस्ता संस्थाहरू तपाईँको साथमा छन्। बुढालीकण्ठ रैथाने कृषि बजार एवं कोसेली घरको यो पवित्र यात्रा निरन्तर अगाडि बढिरहोस्। महेश भण्डारी जस्ता भिजनरी व्यवसायीहरूको हात अझै बलियो होस्। नेपाली उत्पादनले विश्व बजारमा आफ्नै छुट्टै पहिचान बनाओस्। स्वदेशी खाऊ स्वस्थ रहौ भन्ने नारा केवल नारामा मात्र सीमित नभई हाम्रो जीवनशैली बनोस्।
2: यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिरहेको छ। यहाँका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू छन् भने, अन्यहरू छन् भने सिधा हटाइ नम्बर 98-5-97-192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पठाउन सक्नुहुन्छ भन्दै असीम सापर यहाँको मालबाट बिदा हुने अनुमति माग्छु।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदेऊ, लामखुट्टे बढ्न नदेऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
5: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, दस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98692544।
7: 98402793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 98424-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी, रामेछाप।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू
0: पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त

0: आवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभदायीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभदायीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0447-21-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
7: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
6: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513-45701 र 98513-45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
7: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0848543398
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
1: लाभग्राहीको 2 पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 5 कार्यालय सुनारपानी रामेछाप विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
8: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाखो बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
1: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
1: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
1: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
1: लाभग्राहीको 2 पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 4 कार्यालय हिमगंगा रामेछाप

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएका प्रगति विवरण सार्वजनिक, श्रमिक पठाउन रोकेर आन्दोलनमा म्यानमार व्यवसायी विदेश जान लागेका नेपाली प्रभावित। रामेछाप अस्पतालमा नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा दोलखाको येलुङ री हिमालको आधार शिविरमा 5 वटा शव भेटिए। थाइल्याण्डमा 14 वर्षीय बालकले चलाए विद्यालयमै गोली, 5 शिक्षक सहित 8 जनाको मृत्यु र एसएससीले महिला टी20 एसिया कपको तालिका सार्वजनिक गर्यो।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एकपटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक भएको छ। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वतः प्रकाशन भएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासोको सम्बन्धमा महत्वपूर्ण काम भएको उल्लेख गरिएको छ। गएको चैत्र 13 गते पालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले युवा आन्दोलन पछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन पनि दिएको छ। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाफदेही बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यो अवधिमा 21 वटा मन्त्री परिषद बैठक बसेर 384 वटा निर्णयहरू भएको पनि बताइएको छ। नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारको लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाडौँमा साउन 16 र 17 गते सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनैतिक हस्तक्षेप अन्त्य हुनुपर्ने मुख्य माग अघि सारेको बताउनु भएको छ। त्यस्तै आर्थिक वर्ष 2083-84 को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। महासंघले ती शिक्षक कर्मचारीहरूलाई पनि अन्य सरह सुविधा दिन र उनीहरूको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेको छ। नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षामा विदेशमा अध्ययन गरेका अधिकांश अनुत्तीर्ण भएका छन्। काउन्सिलले लिएको लाइसेन्स परीक्षामा 93.48% चिकित्सक उत्तीर्ण हुँदा विदेशमा अध्ययन गरेका अधिकांश असफल भएका छन्। काउन्सिलले 7 र 8 साउनमा सञ्चालन गरेको परीक्षामा नेपाल तथा विभिन्न विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका 1013 जना परीक्षार्थी सहभागी भएका थिए। नेपाल शैक्षिक संस्थाबाट अध्ययन गरेका 919 जना मध्ये 15 जना अनुत्तीर्ण भएका छन्। भारतबाट सहभागी 17 जना मध्ये 13 जना अर्थात 76.47% उत्तीर्ण हुँदा चीनमा अध्ययन गरेका अधिकांश अनुत्तीर्ण भएका छन्। चीनबाट अध्ययन गरेका 37 जना मध्ये 8 जना अर्थात 21.62% मात्रै उत्तीर्ण भएका छन् भने 28 जना अनुत्तीर्ण भएका छन्। खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानी सम्बन्धी व्यवस्था नहुँदा 500 भन्दा धेरै रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ। विभिन्न समयमा नेपाल भारत सिमानाका हुँदै ती रोहिंग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार अहिलेसम्म 526 जना रोहिंग्या नेपालमा रहेका छन्। यसमा 162 पुरूष, 148 महिला र 216 बालबालिका रहेका छन्। उनीहरू काठमाडौँको कपन, लसुनटार र राम मन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको पनि प्रहरीको भनाइ छ। म्यानपावर व्यवसाय आन्दोलनमा उत्रिँदा नेपाली श्रमिकहरूको वैदेशिक रोजगारी प्रभावित भएको छ। म्यानपावर व्यवसायले 15 बुँदे माग राखेर आजदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन्। वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ। पत्रकार सम्मेलनमा अध्यक्ष डिगबहादुर खत्रीले विशेष परिस्थितिमा सरकारको निर्णय पालना गर्दा व्यवसायलाई कार्यवाही गरेको भन्दै अब म्यानपावरले कामदार पठाउन बन्द गरेको बताउनु भएको छ। संघले वैदेशिक रोजगार ऐन 2064 श्रमिकको पारदर्शी लागत र वैज्ञानिक सेवा शुल्क निर्धारण गर्दै समय सापेक्ष संशोधन गर्नुपर्ने लगायतका विभिन्न मागहरू राखेको छ। नेकपा एमाले रामेछापको नवनिर्मित जिल्ला पार्टी कार्यालय मदनाश्रित स्मृति भवनको आज उद्घाटन गरिएको छ। मन्थली नगरपालिका 1 आकाशे स्थित भवनको पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको छ। करिब 1,50,00,000 रूपियाँमा भवन निर्माण भएको छ। अझै केही काम बाँकी रहेकाले निर्माण सम्पन्न हुँदासम्म कुल लागत करिब 2 करोड़ रूपियाँ पुग्ने अनुमान गरिएको छ। आधुनिक शैलीमा निर्माण गरिएको भवनमा कार्यालय कक्ष, बैठक कक्ष तथा तालिम हलको व्यवस्था गरिएको छ। भवन सञ्चालनमा आएसँगै पार्टीका प्रशासनिक तथा संगठनात्मक गतिविधि सञ्चालन गर्न थप सहज हुने बताइएको छ। यसैगरी एमाले रामेछापले मिशन पार्टी जागरण अभियान 2083 औपचारिक रूपमा अघि बढ़ाएको जनाएको छ। मिशन पार्टी जागरण अभियान 2083 जिल्ला पालिका, वड़ा र टोल तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने बताइएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
10: सम्पर्क नम्बर 0475904662 98692695998।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। श्रावण महिनालाई डेंगी सचेतना महिनाको रूपमा मनाउने अभियान अन्तर्गत रामेछाप बजार क्षेत्रमा डेंगी रोग सम्बन्धी सचेतना तथा लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। अभियानको क्रममा बजार तथा आसपासको क्षेत्रमा डेंगी फैलाउने एडिस जातको लामखुट्टेको सम्भावित वासस्थान पहिचान गरी पानी जम्ने स्थानको खोजी तथा सरसफाई गरिएको हो। साथै स्थानीयवासीलाई घर कार्यालय तथा समुदायमा पानी जम्न नदिने, लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने डेंगीबाट बस्न आवश्यक सावधानी अपनाउने विषयमा सचेत गराइएको रामेछाप नगरपालिकाले जानकारी दिएको छ। डेंगी नियन्त्रणका लागि सरकारी निकायको मात्रै प्रयास प्राप्त नहुने भन्दै अभियानमा सहभागीहरूले घर घरबाटै लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्नुपर्नेमा जोड़ दिएका छन्। रामेछाप अस्पतालले पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। गुणस्तरीय, पहुँचयोग्य तथा विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञको नियमित सेवा शुरू गरेको छ। अस्पतालका अनुसार वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर विजया सत्यालबाट अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ। डाक्टर सत्यालले एमडी मनोचिकित्सा अध्ययन गर्नुभएको छ र उहाँबाट विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका सेवाग्राहीले परामर्श तथा उपचार सेवा लिन सक्नेछन्। अस्पतालले उपलब्ध गराएको विवरणहरू अनुसार डिप्रेसन, चिन्ता तथा तनाव, निन्द्रा सम्बन्धी समस्या लगायतका मानसिक स्वास्थ्य समस्या, बाल तथा किशोर मानसिक स्वास्थ्य, वृद्धावस्थाको मानसिक स्वास्थ्य समस्या तथा मदिरा र लागू पदार्थ दुर्व्यसनी सम्बन्धी उपचार सेवा उपलब्ध हुने बताइएको छ। बीपी राजमार्ग पुननिर्माणको काम तीव्र रूपमा अघि बढ़िरहेका बेला उक्त सड़क खण्डमा यात्रुहरूले थप कठिनाई र जोखिमको सामना गर्नुपरेको छ। पुननिर्माणको क्रममा विभिन्न स्थानमा भित्ता कटान तथा सड़क संरचना सुधारको काम भइरहेकोले राजमार्गको यात्रा सहज हुन सकेको छैन। विशेष गरी एक नम्बर पुल क्षेत्र र 25 किलोको उकालो तथा घुम्ती क्षेत्रमा भइरहेको निर्माण गतिविधिले सवारी आवागमन प्रभावित बनेको छ। बीपी राजमार्ग पुननिर्माण अन्तर्गत एक नम्बर पुल आसपासको क्षेत्रमा भित्ता काट्ने काम भइरहेको छ। पहाड़ी भूवरणको कारण भित्ता कटान गर्दा सड़क साँगुरो बन्ने तथा सवारी आवागमनमा अवरोध सिर्जना हुने अवस्था देखिएको छ। त्यसैगरी 25 किलोको उकालो र घुम्ती क्षेत्रमा पनि भौतिक संरचना विस्तार तथा सड़क सुधारको लागि कटान गर्ने कार्य जारी छ। निर्माण स्थलमा सड़क छेउमा ग्याबिन भर्ने काम समेत भइरहेको छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 पर्ने रोल्बालिङ हिमश्रृंखला अन्तर्गत येलुङरी हिमालको आधार शिविरमा 5 सब भेटिएको छ। आधार शिविरमा हिजो सब भेटिएको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती सब गएको वर्ष कार्तिक 17 गते येलुङरी आरोहणको क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। भेटिएका सब लिन आज बिहान आधार शिविरमा हेलिकप्टर पुगेको तर मौसम खराब हुँदा अवतरण हुन नसकेर फर्केको प्रहरीले जनाएको छ। येलुङरीमा भेटिएको सबको पहिचान भने खुल्न सकेको छैन। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। एक विद्यालयमा भएको भीषण गोलीकाण्डमा 5 शिक्षकसहित 8 मृत्यु भएको छ। थाइल्याण्डको राजधानी ब्याङ्कक नजिक पर्ने नुन्थाबुरी स्थित डेप्सिरिन विद्यालयमा भएको भीषण गोलीकाण्डमा 8 मृत्यु र 15 घाइते भएका छन्। घाइते मध्ये 2 अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। प्रहरीका अनुसार गोली चलाउने व्यक्ति विद्यालयकै 9 कक्षामा अध्ययनरत 14 विद्यार्थी थिए। उनले विद्यालय पुग्नु अघि आफ्नै हजुरबुबा र हजुरआमाको पनि हत्या गरेको बताइएको छ। त्यसपछि उनले विद्यालयमा अन्धधुन्ध गोली चलाएर आत्महत्या गरेको पनि प्रारम्भिक अनुसन्धानले देखाएको छ। र अन्त्यमा खेल समाचार। एसियाली क्रिकेट परिषदले महिला टी20 एसिया कपको तालिका सार्वजनिक गरेको छ। एसएससीका अनुसार प्रतियोगिता अगस्त 28 युएईको दुबईमा शुरू हुनेछ। 8 टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समूह एमा रहेको हङकङ र थाइल्याण्ड बीच हुनेछ। यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 हुनेछ। महिला एसिया कपको समूह एमा भारत, पाकिस्तान, थाइल्याण्ड र हङकङ रहेका छन्। समूह बीमा साबिक विजेता श्रीलंका, बंगलादेश आयोजक युएई र इण्डोनेशिया रहेका छन्। प्रतियोगिताका सबै खेलहरू फ्लडलाइटमा सञ्चालन हुनेछन् र फाइनल खेल सेप्टेम्बर 13 हुने बताइएको छ। यिनै समाचारसँगै हामी साँझ 6 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पठाउँ। प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएको प्रगति विवरण सार्वजनिक। श्रमिक पठाउन रोकेर आन्दोलनमा म्यान पावर व्यवसायी विदेश जान लागेका नेपाली प्रभावित। रामेछाप अस्पतालमा नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा दोलखाको येलुङरी हिमालको आधार शिविरमा 5 सब भेटिए। थाइल्याण्डमा 14 बालकले चलाए विद्यालयमै गोली, 5 शिक्षक सहित 8 मृत्यु र एसिसीले महिला टी20 एसिया कपको तालिका सार्वजनिक गर्यो। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाइफ।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू,
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0484541043 98630243422।
7: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
7: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845448117, 9845555562, 0485045562, 0492-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: नमस्कार, रेडियो झनकार 97.5 मेगाहर्ज बाट उत्पादित कार्यक्रम हाम्रो लिखु तामाकोशीको तेस्रो अंकका साथ उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता ईश्वर विश्वकर्मा। रामेछापको लिखु तामाकोशी गाउँपालिकाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम हरेक साताको शुक्रबार साँझ ठिक 36 बजे प्रसारण हुने गर्दछ। हामीलाई रेडियो झनकार सँगै जिल्लाका अन्य रेडियोहरू हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो एनर्जी मार्फत पनि एकैसाथ सुनिरहनु भएको छ। लिखु तामाकोशी गाउँपालिका भित्र भइरहेका विकास निर्माण नीति तथा कार्यक्रम बजेट र स्थानीय योजनाहरू बारे यहाँहरूलाई सही र सूचनामूलक जानकारी गराउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। आजको तेस्रो अंकमा हामीले वडा नम्बर 1 का वडाध्यक्ष प्रदीप कुमार तामाङसँग गरिएको विशेष कुराकानी समावेश गरेका छौ। वडाको सेवा प्रवाह, चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम, गत वर्षको समीक्षा र समसामयिक विषयमा केन्द्रित रहेर गरिएको यो संवाद जस्ताको तस्तै सुनौ।
1: मन्थली सदरमुकामबाट हेर्दाखेरि चाहिँ दुईवटा बाटो, एउटा चाहिँ हलिडे हुँदै गाउँपालिकाको केन्द्र धोबी बजारबाट आउँदाखेरि लगभग 42 किलोमिटर जति पर्छ। त्यस पछाडि यता एउटा बाटो चाहिँ हाम्रो गोकुलगंगा नामाडी हुँदै भाषेबाट झर्दाखेरि 38 किलोमिटर जति पर्छ। झन्डै नै तल वडा कार्यालय पुग्दाखेरि चाहिँ 3-4 किलोमिटरको फरक पर्छ। यो वडा चाहिँ लिखु तामाकोशी गाउँपालिकाको सबैभन्दा भौगोलिक हिसाबले चाहिँ ठूलो वडा हो। यहाँनिर चाहिँ अब भौगोलिक जनसंख्या चाहिँ हाम्रो सबैभन्दा बढी होइन, तर भूगोलको हिसाबले चाहिँ अलिक ठूलो वडा हो। र यहाँनिर आउँदाखेरि अहिले अब हालसम्म चाहिँ अब यो धोबी बजार हुँदै आउँदाखेरि हलिडेबाट आउँदाखेरि जम्मा 6 किलोमिटर, अनि बीचमा 2-2.5 किलोमिटर जति बीच बाटो पर्छ भने अब बाँकी चाहिँ सोली कच्ची सडक नै हो। यस्तो अवस्था छ। यहाँ चाहिँ अब हाम्रो भूगोल चाहिँ तल लिखु खोलादेखि लिएर माथि चाहिँ तपाईँको तामे डाँडाको सिमानासम्म जोडेको छ।
0: हजुर, अब भर्खरै गत आर्थिक वर्ष सकिएर पनि नयाँ वर्ष शुरूआत भएको छ। गत वर्षमा चाहिँ ओडामा तय गरिएका विकास निर्माणका कामहरू चाहिँ कतिको सफल भए र बजेट कति प्रतिशत खर्च भयो होला? गत वर्षको समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ हजुर?
1: गत वर्षको समीक्षा गर्दाखेरि हामीले टार्गेट गरे अनुसार काममा चाहिँ हामी सन्तुष्टि नै छौँ। अब अस्ति समीक्षा, बजेट समीक्षा र कार्यक्रम कार्यान्वयन समीक्षा गरेको हाम्रो ओडामा बजेट 93% बजेट तथा योजनाहरू कार्यान्वयन भयो त, त्यो हिसाबले हामी अब सन्तोषजनक नै छौँ। एउटा मात्रै अब वडामा विनियोजित भएको बजेट मध्ये एउटा मात्रै कार्यक्रम चाहिँ कार्यान्वयन हुन सक्दैन, त्यो पनि कानुनी कठिनाइको कारणले जनताको मागेकोतिर अब हाम्रो कानुनी कठिनाइकोतिर छ। यो एउटा भेगको चाहिँ जनताहरूले चाहिँ अब मुख्य समस्या भनेको हामीलाई अरू विकासहरू केही पनि चाहिँदैन, तर हाम्रो बाँदर चाहिँ नि जसरी भयो नि बाँदर आतंक चाहिँ यसलाई चाहिँ नियन्त्रण हुनु पर्यो भन्ने चाहिँ ठूलो माग थियो। त्यसको लागि चाहिँ मैले 4 लाख रुपियाँ बजेट चाहिँ हामीले चाहिँ बाँदरलाई कसरी न्यूनीकरण गर्न चाहिन्छ भनेर त्यसको लागि बजेट राखेको छु। त्यो चाहिँ अब अलिकति तत्कालै गरेर हुने चिज अलिकति होइन रहेछ। अब तत्काल जनताको इमोसनलाई चाहिँ हामीले सम्बोधन गर्यौं, तर त्यसलाई के भन्छ अब वास्तविकतामा ढाल्न चाहिँ धेरै गाह्रो रहेछ। वन विभागदेखि लिएर जिल्ला वनदेखि लिएर सबडिभिजन वन कार्यालय सबैसँग हामीले समन्वय गर्यौं। उहाँहरूको चाहिँ अब सल्लाह सुझाव अनुसार चाहिँ यो वर्ष चाहिँ अहिले हतारमा चाहिँ बजेट यो बजेट चाहिँ कार्यान्वयन नगर्नु नै भन्ने किसिमको सल्लाह सुझाव आयो। त्यो चाहिँ कार्यान्वयन हुन सकेन, अब सबै बजेट चाहिँ कार्यान्वयन गर्यो।
0: तपाईँहरूको चाहिँ वडाको पहल बाँदर नियन्त्रण गर्ने थियो, त्यसका लागि बजेट पनि विनियोजन गरिएको थियो, तर कार्यान्वयनको चरणमा त्यो गर्न सकिएन भनेर भनिरहँदाखेरि बाँदरलाई चाहिँ नियन्त्रण गर्नका लागि जुन सरकारले जुन नीति बनाएको छैन, के गर्नु पर्ला, कसरी यसलाई नियन्त्रण गर्न सकिएला, तपाईँको चाहिँ के छ राय, सल्लाह सुझाव के भन्नुहुन्छ?
1: अब तपाईँको बाँदर पहिला चाहिँ तपाईँको यो चाहिँ अब समग्र देशैभरि एउटा देश मानेर भन्दा पनि यो चाहिँ स्थानीय तह र भौगोलिक अवस्था अनुसार चाहिँ यो एउटा चाहिँ अध्ययन गर्नुपर्ने अवस्था रहेछ। पहिला मेरो विचारमा चाहिँ अहिलेसम्मको अनुभवमा चाहिँ पहिला हाम्रो जंगलमा हाम्रो बायोडाइभर्सिटीको लागि चाहिँ कति बाँदर चाहिन्छ त कुन एरियामा भन्ने कुरा चाहिँ त्यो एउटा चाहिँ अध्ययनले एउटा प्रतिवेदन तयार पार्नुपर्ने रहेछ होइन। त्यो तयार पारिसकेपछि हाम्रो एरियामा कति बाँदर छ र आवश्यक बाँदर कति हो भनेपछि त्यो अनुसारले चाहिँ बाँदरको संख्या नियन्त्रण गर्न पाए चाहिँ त्यसले काम गर्छ होला। अब हामी साधारण हिसाबले हेर्दाखेरि चाहिँ अब हामीले मान्छेको जनसंख्या नियन्त्रण गर्नलाई तपाईँको धेरै अब पर्यावरण नियोजनदेखि लिएर धेरै कुराहरू आयो, कति प्रोजेक्टहरू आयो होइन, त्यो हिसाबले गर्दाखेरि बल्ल अहिले एउटा ट्र्याकमा मान्छेको जनसंख्या र एउटा जनसंख्याको चाहिँ अब जनघनत्व चाहिँ एउटा ट्र्याकमा आएको छ होइन। बाँदरमा चाहिँ त्यसो गरेको छैन, जति सक्दो अब उसको त प्राकृतिक रूपमा चाहिँ वृद्धि जनसंख्या वृद्धि त भइरहेछ, फेरि बाँदरलाई कुनै किसिमको त्यस्तो महामारी रोग पनि आएको थाहा छैन भनेपछि यसको संख्या अलिकति बढेको हो एक नम्बरमा। दोस्रो नम्बरमा चाहिँ अब पहिला बाँदर आतंकलाई व्यवस्था किन गरिन्थ्यो भने सबै मानिसहरू गाउँमै बस्थ्यो अनि कुना काप्त भेटपाप सबैसँग चाहिँ खेतीपाती लगाइन्थ्यो, त्यो हिसाबले गर्दाखेरि तपाईँको बाँदर रुङ्न पनि अब उसले रुँदाखेरि चाहिँ धेरै समय लाग्दैन्थ्यो, त्यो हिसाबले गर्दाखेरि चाहिँ यसलाई अध्ययन गरेर एउटा चाहिँ दीर्घकालीन रूपमा चाहिँ अध्ययन गरेर यो के गर्दाखेरि चाहिँ दीर्घकालीन समस्या समाधान हुन्छ भन्ने एउटा पाटो त्यो रह्यो होइन। अनि मैले त्यो एउटा विकल्प पनि के पनि सोचेँ भनेदेखि जस्तै ल नेपालमा बाँदर चाहिन्छ भनेदेखि त्यो दिनैपिच्छे तपाईँको सबै ठाउँले बाँदर हुनुभन्दा यो जङ्गल भएको बाँदर जति सबै समाज सरकारले नीति बनाएर एक घरलाई चाहिँ एक घर एउटा बाँदर चाहिँ पाल्नु पर्यो, यसलाई चाहिँ अब हुर्काउनु पर्छ, त्यसलाई चाहिँ यो त्यो बाँदरको चाहिँ एटलिस्ट एउटा बच्चा चाहिँ राख्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ त्यो गर्यौँ भनेदेखि चाहिँ तपाईँको बाँदर चाहिँ अब के अरे हुर्किन्छ अनि बाँदरलाई चाहिँ सबै चाहिएको बाँदर बस्छ अनि त्यो मान्छेको नियन्त्रणमा बाँदर बसाउँदा पनि हुन्छ कि भन्ने चाहिँ एउटा सोध गरा।
2: हजुर, यो त भयो गत आर्थिक वर्षको समीक्षा र बाँदर नियन्त्रणका लागि तपाईँहरूको प्रयास र सरकारले गर्नुपर्ने नीतिगत व्यवस्थाको विषयमा कुराकानी। अर्को चाहिँ जस्तो अब यो चालू आर्थिक वर्षको बजेट पनि पारित भएर कार्यान्वयनको चरणमा गइसकेको अवस्था हो, यो वर्ष चाहिँ तपाईँको वडाले मुख्य रूपमा चाहिँ कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ? साँच्चीकै बजेटले वडावासीलाई सन्तुष्ट र समृद्ध बनाउन कतिको सहयोग पुग्छ जस्तो लाग्छ हजुरलाई? के छ
1: यस्तो छ तपाईँको अब अर्थशास्त्रको नियमै के छ भने सीमित स्रोत साधनले असीमित इच्छाहरू पूरा गर्नुपर्ने हो होइन, अनि त्यो हिसाबले गर्दा तपाईँको अब हामीले चाहिँ अब पूर्ण सन्तुष्टि हुने वातावरण त हुँदैन बजेटबाट जहिले पनि संसारमा कहीँ पनि होइन, हामीले चाहिँ त्यसलाई कतिसम्म कति हदसम्म सन्तोषजनक हुने भन्ने कुरा हो। त्यसले गर्दाखेरि तपाईँको अब हामी चाहिँ के हो भने अब यो वर्ष चाहिँ मैले गएको तिन वर्ष दोस्रो निर्वाचित भएको एक वर्ष दोस्रो वर्षदेखि पछाडि नै मैले के विचार गरेको छु भने पहिलो प्राथमिकता बाह्रै महिना अब सामान्य रूपमा सड़क ओहोरदोहोर गर्ने ती पूर्वधारमा होइन, अनि अब मुख्य कुरा चाहिँ तपाईँको अलिकति जटिल भएको खोलाहरूमा साँगु प्लस तपाईँको मोटर लेभल चाहिँ अब सेमिङ किसिमको चाहिँ अब तपाईँको पुल भनौँ न अब कलबर्ट पनि होइन पुल पनि फुल पनि होइन होइन, त्यो भएको अवस्था ती कुराहरूलाई सबैलाई समेटिसकेको अवस्था हो। अहिले पछिल्लो समय चाहिँ अब सड़कलाई उताबाट कन्टिन्यू हुनेको पक्की सड़क कालो पत्री प्लस ढलान गर्ने काम जनता ल्याउँदै गर्ने होइन, अनि सड़कलाई चाहिँ तपाईँको कारणबार चाहिँ अलिकति के हो भने बाह्रै महिना नियमित सञ्चालन हुने गरेर अनि चलाउने चाहिँ कुरा भएर अब अर्को चाहिँ आर्थिक विकास र तपाईँको खानेपानी सिँचाइतिर हामी गइरहेछौँ अहिले चाहिँ।
2: अघिल्लो वर्षको तुलनामा चाहिँ यो वर्षको बजेट चाहिँ बढी छ कि घटी छ, के छ सर?
1: बजेट यस्तो छ तपाईँको पालिकाको बजेट चाहिँ हामीले वडागत बजेट चाहिँ एउटै अघिल्लो वर्षकै वर्ष एउटै भयो रेसियो होइन, अब सङ्घ प्रदेशको हिसाबले गर्दाखेरि लगभग उस्तै यस्तै हो, अब केही तलमाथि अब प्रदेश चौपुर प्रदेश विशेष होइन, अनि यो खानेपानी सिँचाइ लगायत गर्दाखेरि उस्तै उस्तै छ, भन्दा झन् उस्तै उस्तै छ बजेट।
2: हजुर, अब बर्खाको समय पनि लगभग सुरुवात भइसक्यो होइन, पानी निरन्तर चाहिँ पर्न लागिरहेको छ।
1: हजुर,
2: अब यो समयमा बाढी पहिरो र डुबान जस्ता विपदजन्य घटना पनि बढ्न सक्छ, यसका लागि चाहिँ तपाईँहरूको वडा व्यवस्थापन समिति पनि सक्रिय रहेको होला, त्यसले चाहिँ यो वर्ष चाहिँ के योजना बनाएको छ, बजेट चाहिँ कति प्राप्त गरेको छ त्यो समितिले? अन्य क्षेत्रको तुलनामा यो विपद व्यवस्थापनमा कमै पैसा छुटिन्छ भनेर सुनिन्छ, साँच्चीकै तपाईँहरूको वडा पनि यस्तै हो कि अलिक फरक छ, के छ सर?
1: अब यस्तो छ, हामीले वडागत रूपमा विपद व्यवस्थापन
3: प्रशासनको बजेट राखेका छैनौ, गाउँपालिकामा एकमुष्ट हामीले पालिका स्तरीय बजेट राखेछौ। विपद भनेको कुन ओडामा कतिखेर पर्छ भन्ने थाहा हुँदैन, कुनै ओडामा पर्दैन पनि हुनसक्छ, कुनै ओडामा बढी पर्छ होइन, त्यो हिसाबले हामीले गाउँपालिका स्तरीय बजेटहरू चाहिँ विपद व्यवस्थापनको कुरा चाहिँ गाउँपालिका स्तरीय बजेटै बनाएछौँ हामीले, वडा स्तरीय छैन।
2: विपदको जोखिममा चाहिँ तपाईँहरूको वडा चाहिँ कतिको छ सर, कुन कुन चाहिँ विपद आइलाग्न सक्छन् आइहाले भने त्यो सम्भावित क्षेत्रको पहिचान गर्नु भएको छ कि छैन?
3: यस्तो छ, हाम्रोमा अब विपदको जोखिममा अलिकति अरू वडा हेर्दाखेरि तपाईँको सहितको दुरागम अलिक कम हुन सक्ला होइन, हाम्रोमा त्यस्तो अब पहिरो धेरै छर्ने स्थिति छैन, किनभने त हो किनातिर झर्छ दुई सालको पहिरो त्यहाँ लगभग यो वर्षबाट चाहिँ नियन्त्रण हुन्छ कि भन्ने आशा राखेर हामीले पोहोर जाली भनेको छौँ। त्यस्तो अहिलेसम्म त्यस्तो ठुलो विपद चाहिँ अब पहिरो बाढी पहिरोहरूले मचाएको छैन, अस्ति हुरी बतासले अलिअलि
2: चाहिँ कतिको छ सर, कुन कुन चाहिँ विपद आइलाग्न सक्छन् आइहाले भने त्यो सम्भावित क्षेत्रको पहिचान गर्नु भएको छ कि छैन?
3: यस्तो छ, हाम्रोमा अब विपदको जोखिममा अलिकति अरू वडा हेर्दा

0: अच्छा चाहिँ नि अब यतिकै भयो भने बाढी पहिरोबाट चाहिँ हाम्रो त्यस्तो समस्या हुँदैन कि भन्ने सोचिराख्नु।
1: हजुर, यो त भयो विपद व्यवस्थापनको कुरा। अर्को चाहिँ जस्तो अब नागरिक स्वस्थ हुनुभयो भने पुरै वडा चाहिँ स्वस्थ हुने अथवा पालिका नै स्वस्थ हुने कुरा छ होइन। यो कुरालाई ध्यानमा राख्दै तपाईँहरूले चाहिँ यो स्वास्थ्य सेवाको सुनिश्चित गर्न तपाईँहरूको सक्रियता चाहिँ कतिको छ? यो वर्ष चाहिँ स्वास्थ्य क्षेत्रमा तपाईँहरूले के काम गर्दै हुनुहुन्छ र गत वर्ष चाहिँ के गर्नुभयो यो विषयमा पनि जानकारी दिनुहोस् न।
0: स्वास्थ्य क्षेत्रमा भनेको प्रमुख स्वास्थ्य हुनुको लागि भनेको मुख्य स्वच्छ खानेपानी हो। स्वच्छ खानेपानीमा जुन गाउँमा अहिले तपाईँको खानेपानीको एक हरेक धाराको कार्यक्रम लगभग यसपालि सम्पन्न भएको छ। अब त्यो पानी चाहिँ हामीले खानेपानीको मुहान हो र त्यो खानेपानी चाहिँ स्वच्छ खानेपानी कसरी खुवाउने भन्ने चाहिँ हाम्रो मुख्य अहिलेको मेन अब लक्ष्य त्यहाँ लिएको छौँ। अब अहिले यसपालि सम्पन्न भएर अब त्यही पनि एक दुई महिना लाग्ला त्यसलाई सञ्चालन यताउत गर्न ल्याउनलाई कसरी काम सम्पन्न भएर पनि अब खानेपानीको हिसाबले चाहिँ दुरामा हेरिङ 95% स्वच्छ खानेपानी चाहिँ पिउन पाउँछ। अब मुहानको एकदम मुहानबाट नै हामीले डाइरेक्ट मुहानमा चाहिँ मुहानबाट जो त्यो के अरे नेचुरल फिल्टरिङ जस्तो बनाएर हालेको पानी हो।
1: तपाईँको वडामा चाहिँ यो स्वास्थ्य चौकीमा चाहिँ सरकारले निशुल्क दिने औषधि र स्वास्थ्य कर्मीहरूको उपस्थिति अथवा चाहिँ जनशक्तिको अवस्था चाहिँ कस्तो छ, पर्याप्त छ कि छैन सर, के छ?
0: अब यस्तो छ तपाईँको यो नेपाल सरकारको निशुल्क औषधिमाथि मेरो एउटा क्वेसन छ। औषधि वितरण सरकारबाट वितरण हुने औषधि छ यसमा अब छैन भन्नु मिल्दैन। अहिलेको जुन तपाईँलाई यो अहिलेको खरिद ऐनको संशोधन भएको कुरा तपाईँलाई थाहा छ है? हो, नेपाल सरकारको के हो भने त्यो जसले सस्तोमा दियो त्यहाँबाट खरिद गर्ने एउटा प्रथा छ होइन। त्यो प्रथाले गर्दाखेरि सबै औषधि चाहिँ आरए कम्पनीको म्याक्सिमम आउने वातावरण चाहिँ बन्छ होइन। त्यसले गर्दाखेरि जनताले चाहिँ त्यो नेपाल सरकारले वितरण गरेको औषधिमाथि भरोसा चाहिँ धेरै कम हुने भयो क्या। त्यसले गर्दाखेरि अलिकति त्यो समस्या छ। जनशक्तिको हिसाबले चाहिँ हाम्रो स्वास्थ्य चौकी तपाईँहरूलाई थाहा छ हाम्रो वडा कार्यालय र स्वास्थ्य चौकी चाहिँ साबिकको वडा नम्बर 8 र 7 को बीचमा छ। बाँकी वडाहरू भनेको चाहिँ 7 र 8 बाहेकको वडाहरू भने चाहिँ सबै 75% वडा चाहिँ अलिक बाहिर बस्छ कि। त्यसले गर्दाखेरि हामीले यो सामान्य पानी भन्ने ठाउँमा चाहिँ अलिकति केन्द्रबिन्दुमा एउटा स्वास्थ्य सेवा इकाइ पनि आधारभूत स्वास्थ्य इकाइ पनि खोलेछौँ सेवा केन्द्र। त्यस हिसाबले जनसङ्ख्या चाहिँ हामीले के अरे जनशक्ति चाहिँ एकजना काँस र एकजना स्वास्थ्य कर्मी मात्रै छ अहिले दुई ठाउँ नै होइन। जनशक्ति चाहिँ तपाईँको अब दरबन्दी फुलफिल चाहिँ नेपाल सरकारको अहिलेसम्म काहीँ पनि पुरा भएको छैन। त्यो सबै रेकर्डै त्यही छ गाउँपालिकातिरदेखि लिएर सबै ठाउँ हेर्दाखेरि। अब सचिव भर्खर अस्ति दुई महिना भयो सचिव आएको, नत्र मेरो कार्यकालभरि वडा सचिव चाहिँ नि प्रशासनिक वडा मैले म आएपछि दुई महिनासम्म पाएँ, त्यहाँभन्दा पाइनँ, दुई तिन महिनाभन्दा पछाडि पाइनँ। त्यस्तै छ, अब जनशक्ति चाहिँ अभाव छ।
1: हजुर,
0: छैन
1: जस्तो अब यो चाहिँ भयो स्वास्थ्यको कुरा। अर्को चाहिँ कृषिको कुराकानी गरौँ न। जस्तो अहिले बेसीमा चाहिँ धानका चाहिँ बिउहरू हुर्किँदै गरेको अवस्था छ, धान रोपाई सकिसक्यो होइन। तपाईँहरूको वडामा चाहिँ खेतीपातीमा अहिले के चलिरहेको छ, किसानहरूको समस्या पनि तपाईँले नजिकबाट निहालिरहनु भएको छ, ती समस्या समाधानका लागि चाहिँ तपाईँको पहल कस्तो छ, अलिकति यो विषयमा पनि कुराकानी गरौँ न सर।
0: कृषिमा चाहिँ मैले म निर्वाचित भएपछि म कृषिमा चाहिँ केही न केही म उपलब्धि ल्याउँछु भनेर नै म लागेको थिएँ होइन। अनि त्यस पछाडि चाहिँ नगदे बालीहरूदेखि लिएर तत्कालै मान्छेलाई बेनिफिट हुने, कृषकहरूलाई बेनिफिट हुने बालीहरू के लाउने भन्ने कुरा चाहिँ गरेको थियो। त्यसमा मैले पहिलो वर्ष चाहिँ अब हरियोमा नै बिक्री हुने, सुकाएर नै बिक्री हुने, पिनेर नै बिक्री हुने, अनि फेरि तुरुन्तै 3 महिना 4 महिनामा प्रतिफल पनि हुने भनेर अखबारे खोर्सानी खेती सुरु गर्ने भनेर मैले सबै कृषकहरूलाई टोल टोलमा चाहिँ गठन एकदमै कुरा गरेर अखबारे खोर्सानीको चाहिँ बिरुवा वितरण र त्यस पछाडि हिउँदो महिनामा अलिक जाडो पनि राख्ने भनेर अखबार खोर्सानीको बिरुवा कनेला मल्चिङ त्यस्तो चाहिँ फेरि अब तपाईँको रोग किराहरूबाट नियन्त्रण गर्नलाई चाहिँ जाली समेत पनि उपलब्ध 75% चाहिँ अनुदानमा उपलब्ध गर्ने भनेर मैले पुरै प्रचार गरेको थिएँ। त्यसपछि पहिलो वर्ष अखबार खोर्सानीको बिरुवा बाँड्यो, अनि केहीले उत्पादन पनि गर्यो, कोहीले चाहिँ आफू खान र आफ्नो घर परिवारमा मात्रै पुऱ्यायो। अनि त्यस पछाडि निरन्तरता नदिने भयो क्या। मुख्य समस्या चाहिँ कृषिमा निरन्तरता गर्ने मान्छे कोही पनि छैन। यहाँ महिना वर्षमा कृषि कार्यक्रम गरेर तपाईँको 3 लाख कमाउनु र अनि बाहिर बसेर अथवा चाहिँ काहीँ जागिर खाएर वर्षमा 2 लाख कमाउनु भने त्यो 2 लाखमा मान्छे रमाउने भयो। त्यो चाहिँ त्यो नेपालको अहिलेको सिस्टम अनि अहिलेको एउटा किसिमको चाहिँ गाउँले मानसिकताको कारणले गर्दाखेरि कृषिमा समस्या छ। तर अवसरहरू धेरै छ, तर गर्ने मान्छे चाहिँ छैन। हामी गाउँ छिर भने 50 वर्ष भन्दा माथिको भन्दा मुनिको मान्छे 10% पनि भेटिँदैन।
1: यो त एउटा देशकै विडम्बनाको कुरा रह्यो होइन सर। अब तपाईँहरूले

0: कृषि अनुदानका कुराहरू पनि सञ्चालन गरिरहनु भएको छ, लगायत अब ऋणका कुराहरू होलान्, सहुलियतमा ऋण उपलब्ध गराउने होइन, अनि त्यसै गरी विभिन्न सहयोग तालिमका कार्यक्रमहरू सञ्चालन गर्ने ती भइरहेका छन् होइन, युवाहरूलाई चाहिँ कृषिमै आकर्षण गराउने र गाउँमै रोक्ने तपाईँहरूको योजना हो, त्यो योजना चाहिँ ठ्याक्कै सफल हुन नसक्नुको कारण चाहिँ के जस्तो लाग्छ तपाईँलाई?
1: यो सफल हुन नसक्नुको कारण चाहिँ हाम्रो पहिला नम्बर चाहिँ हाम्रो स्रोतै चेन्ज गर्नुपर्छ। गाउँमा जुन परम्परागत स्रोतै चाहिँ परिवर्तन गरेन भने यो राज्यले जतिसुकै लगानी गरे पनि कृषि त्यो ठाउँमा फर्किँदैन। किन भन्दाखेरि चाहिँ हामीलाई नै हाम्रो बाबुआमाले के भन्छ भने अब राम्रोसँग पढ्ने भयो पढ भाइ, नत्र त्यही हलो जोत्ने र गोबर छोड्ने काममा पर्लाऊ भनेर चाहिँ फर्काउने काम चाहिँ हामीलाई हुन्थ्यो। अब अहिले पनि त्यो संस्कार छँदैछ भने चाहिँ कृषि पेसा चाहिँ सबैभन्दा खतम पेसा हो भन्ने मानसिकता चाहिँ नेपालीको सबै नेपालीको मार्को छ। त्यो मानसिकता हटाएन भने अझै पनि यसमा कृषि पेसामा लाग्दैन।
0: कृषिलाई अपहेलित गर्दाखेरि वैदेशिक रोजगारी तर्फ चाहिँ धकेलिनु परिरहेको विडम्बनापूर्ण अवस्थामा, जस्तो अब कृषि बाहेकका अन्य स्वरोजगारमूलक कार्यक्रमहरू होइन, रोजगारी प्रदान गर्ने होइन, रोजगारी सृजना गर्ने खालका त्यस्ता योजना चाहिँ तपाईँको वडामा अथवा तपाईँको पालिकामा त्यो भएको छ कि छैन सर?
1: अब के हुँदो रहेछ भने मैले प्रयास त गरेको तपाईँको यही गाउँमा चाहिँ ल ठिक छ कृषि गर्नेले उत्पादन गर्छ अनि त्यसको चाहिँ प्रडक्टहरू बनाउने भनेर चाहिँ कोदोको बिस्कुट उत्पादन गर्ने भनेर चाहिँ महिलाहरूलाई कमिटी बनाएर कोदोको बिस्कुट बनाउने चाहिँ तालिम दिएर त्यस पछाडि तपाईँको बिस्कुट उत्पादन गर्ने घर पनि बनाइदियो अनि मेसिनहरू पनि ल्यायो, सबै तपाईँको बत्तीदेखि लिएर सबै कुराहरू सेटअप गरेर अनि तालिम दिएर त्यहाँ ट्यागिङदेखि लिएर प्याकिङ मेसिन समेत पनि उपलब्ध गराइदियौँ हामीले 100% अनुदानमा होइन। अब त्यसो गर्दा पनि के अरे त्यो चासो लिएर गर्छु भन्ने मान्छे चाहिँ अहिलेसम्म त्यसो गर्दा पनि एकदम सही व्यक्तिहरू चाहिँ निस्किन सक्छ। अनि भने ती व्यवसायीकरण गर्ने नेपालीको कन्सेप्टमै छैन। अनि 12,000 जागिर पायो भने बिहान 6 बजी बेलुका सबैसँग कुद्छ नेपाली समुदाय होइन। अनि त्यो एकचोटि मलाई बाबुराम भट्टराईले भनेको कुरा चाहिँ के छ भन्ने त्यो याद मलाई अहिले पनि झल्झर्की आउँछ भने नेपालको शिक्षा प्रणाली चाहिँ जब ओरिएन्टेड मात्र भयो, बिजनेस ओरिएन्टेड भएन। बिजनेस ओरिएन्टेड बनाउनुको लागि तपाईँको शिक्षा प्रणालीदेखि लिएर संस्कार नै चेन्ज गर्नुपर्छ, नत्र यो त्यस्तो हुँदैन। उत्पादन भने 2-4 जना उत्पादन गर्छ, अर्को देशहरू त्यसलाई गलत नजरबाट हेर्ने हुन्छ। त्यो हिसाबले तपाईँको प्रयास चाहिँ मैले धेरै गरेको छु। अब गाउँमा हेर्दाखेरि चाहिँ फेरि कृषिबाट आमदानी नभएको होइन, मान्छेले कृषिबाट एक घरले केही नभने 3-4 लाख रुपियाँ आमदानी गर्ने कृषकहरू पनि छ हाम्रोमा। एकदम तथ्याङ्कै सञ्चालन गर्दाखेरि दुवामाबाट केही नभने 2 करोड भन्दा माथिको चाहिँ कृषि उपजहरू चाहिँ बाहिरिन्छ तपाईँको वर्षको। तर त्यसमा कसरी हेर्छ भन्दाखेरि व्यवसायिक दृष्टिले हेर्दैन कि तपाईँको जस्तै एउटा घरमा 2 गाउँ भैँसी पाल्छ भने उसको घरबाट वर्षको चाहिँ तपाईँको 100 हर्ने घिउ बाहिरिन्छ। अब सामान्य रूपमा अथवा चाहिँ अब कोसेलीको रूपमा विभिन्न रूपमा बाहिरिन्छ, त्यसको हिसाब किताब गरिँदैन क्या। अनि कृषिमा त केही पनि छैन भन्ने भ्रम फैलाइन्छ। तर अब कृषिभन्दा बाहिरको व्यवसाय भनेको चाहिँ तपाईँको अब यो सामान त्यो सबै कृषिमै जोडिन्छ हाम्रो भएको जो व्यवसाय चाहिँ। अब ती कर्पर खानी खोल्नु पर्यो कि धुवा खानी खोल्नु पर्यो होइन, अब यस्तो कुराहरू जोड्यो भने चाहिँ अब कृषिभन्दा अलि बाहिर गयो, नत्र त तपाईँको अब फर्मी के अरे बाँसको आइटम बनायो भने कृषिसँग जोडिन्छ, पुजोको आइटम बनाउने भने कृषिसँग जोडिन्छ होइन।
0: कृषि बाहेकको विकल्प छैन तपाईँहरूको वडामा होइन त?
1: होइन, तपाईँको सम्भवतः हाम्रो
0: देशै कृषि प्रधान देश हो, त्यस कारणले गर्दा देश नै कृषि बाहेक अलिकति विकल्प अरू अलिक कमै छन् भन्न खोज्नु भएको हो। जस्तो अब उत्पादन त किसानहरूले गर्नुहुन्छ तर उचित मूल्य र चाहिँ बजार नपाउने समस्या पनि छ, तपाईँहरूको वडामा चाहिँ यो समस्या छ कि छैन? किसानहरूको उपजलाई बजारसँग पुर्याउन चाहिँ तपाईँहरूको भूमिका कस्तो छ, बजारीकरणमा कतिको सघाउ पुर्याएको छ वडाले?
1: अब यस्तो छ, कृषकहरूलाई सोध्यो भने हाम्रो बजारको चाहिँ अब बजार बजारीकरण नभएको कारणले हामी उत्पादन गर्न सक्दैनौँ भन्ने हुन्छ होइन। अब मैले अक्टोबरै खोर्सानी उत्पादन गरेर मैले बिरुवा बाँडेको साथीभाइहरूलाई अनि 5 किलो खोर्सानी उत्पादन दिन सकिन्छ भन्दाखेरि कसैले पनि दिन सकेन भने कि बजारको अभाव भयो कि के हो त्यो पत्ता भन्ने होइन। अनि पोहोर चाहिँ मैले जुन हाम्रो भएको पहेँलो पछि सबै पछि चाहिँ म गाडी ल्याएर सङ्कलन गरेर लान्छु अनि अब राख्नै भन्दाखेरि अब एक एक गरेर बोलेरोहरूले खाराप उठाएर सकिसकेछ भनेपछि उत्पादन चाहिँ तपाईँको बजारीकरण अब छ, तर कसैले अब 2 केजी सामान उत्पादन गरेर अब मेरो बजार भएन भन्ने जस्तो त्यसलाई चाहिँ अब हामीले त्यो समस्या भन्न मिल्दैन किनभने 2 केजी सामान लिन कहाँ आउँछ। अब समूहसँग मिलेर समूह उत्पादन गर्यो भने आउँछ होइन, त्यसो हो। अब छनुको लागि त छ, अहिले बगाडो छ तपाईँको हामीले लगभग एउटा एरियामा 5,000 भन्दा बढी कफीको बिरुवा रोपेका छौँ होइन, यसपालि अलैँची पनि बिरुवा बाँधेको छौँ। अब यो बोगाडो अलैँची अब कफी होइन यस्तो नगदे बालीहरू पनि सुरु गरेको छौँ। अब यो वर्ष हामीले ओखरहरू पनि बिरुवा टेस्टिङ गरेका छौँ, त्यस्तो छ अवस्था। कृषिलाई फोकसिङ चाहिँ गरेका छौँ अनि टोल टोलमा हामीले सबै ठाउँमा चाहिँ अब हिउँदे वर्षे आलु खेती बढाउने भनेर हिउँदे आलु लाउने ठाउँमा पनि सिँचाइको व्यवस्थापन निरन्तर रूपमा अगाडि बढिरहेको छ अनि वर्षे आलु अनि धानहरू सबै ठाउँमा चाहिँ सिँचाइ अब आउने यो वर्षभरिमा चाहिँ झन्डै 70% एरियालाई चाहिँ सिँचाइ व्यवस्थापन गर्ने भनेर चाहिँ हामी लागेका छौँ। त्यसले गर्दाखेरि चाहिँ अब कृषिलाई एउटा पाटोमा जाउँलाई चाहिँ यो व्यक्तिगत रूपमा काम गरेर घर घरको कृषि हाम्रो यो घरायसी जीविकोपार्जन टाइपको कृषिले चाहिँ हाम्रो उत्पादन बढ्दैन अनि हामी चाहिँ उत्पादनसँगै हामीले चाहिँ प्रशोधन तिर हामी लाग्नुपर्छ। जस्तै तपाईँको अब यहाँनिर हेऱ्यो भने प्याजको तपाईँको चाहिँ के भन्छ यो पाउडर बनाउने अनि यो अदोको पाउडर बनाउने अनि हरेक कुराको चाहिँ पाउडर बनाउने अनि त्यो चाहिँ अब प्याकिङ सिस्टमको प्याकिङ स्टाइलको अब त्यसलाई ड्राई गरेर अब यो एभोकाडोदेखि लिएर सबैको चाहिँ त्यो सिस्टम
2: भर्खरै हामीले लेखु तामाकोशी गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष प्रदीप कुमार तामाङसँग गरिएको विशेष कुराकानी सुन्यौं। यो संवाद सँगै आजको निर्धारित समय सकिएको छ। कार्यक्रम भरि सुनेर साथ दिनुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक आभार व्यक्त गर्दछौ। लेखु तामाकोशी गाउँपालिकाका नयाँ योजना र अर्को महत्वपूर्ण विषय वस्तुका साथ आगामी साता यही समयमा पुनः भेट हुने नै छ। तबसम्मका लागि रेडियो गर्नुहोला। म प्रस्तुता ईश्वर विश्वकर्मा बिदा हुन्छु। नमस्कार। यहाँहरूको बाँकी समय शुभ रहोस्। शुभ सन्ध्या।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
4: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
0: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ, दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 को अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
5: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
8: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
9: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
12: अहिले साँझको 7 बजे।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल सावन 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नम्बर 8 रामेछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। आजको कार्यक्रममा हामी रामेछापको खानादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठसँग हजुरको रेडियो समूहको सहकार्य र पालिकामा भइरहेको विकास निर्माण लगायत विविध विषयमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
1: तपाईँको कार्यकालमा खानादेवी गाउँपालिकाले हासिल गरेका मुख्य उपलब्धिहरू के हुन्? हजुरले सरल जानकारी गराइदिनु न।
2: हामी निर्वाचन मार्फत जनतामा भोट माग्न जाँदा हामीले उठाएका कुराहरू खानादेवी गाउँपालिका अलिकति सुक्खा ठाउँ, बढी अलि जटिल खालको भूगोल र गाउँमा एकदमै यो बसाइ सराईको प्रभाव बढेर गाउँ खाली भइरहेको यो राष्ट्रिय समस्या थियो। त्यो मध्येमा मैले चाहिँ खास गरी जनताले सामान्य जनताले अपेक्षा गरे जस्तो प्रत्येक नागरिकलाई खुसी पार्ने कुरा सम्भव छ भन्ने मलाई लागेको थिएन। तर सबैभन्दा पहिला आधारभूत तहको जनताले चाहने कुरा भनेको हरेकले चाहिँ परम्परागत हिसाबले थियो सन्तान प्राप्ति पछि चाहिँ शिक्षा, अनि हुर्कन थालेपछि स्वास्थ्य, त्यहाँबाट अलिक बढेपछि रोजगारी। यो शिक्षा स्वास्थ्य रोजगारी भन्ने कुरा त यो स्थानीय सरकारले सबै दिन्छ त भन्यो भने यो सबै चाहिँ सम्भव थिएन। तर कम्तीमा शिक्षाको पूर्वाधार चाहिँ अब सबैभन्दा पहिलो जग बनाउनुपर्छ भनेर मैले शिक्षा चाहिँ गुणस्तरीय शिक्षाको माग थियो त्यो कुरा सोचेको थिएँ। मैले पहिलो वर्षको रिजल्ट चाहिँ कक्षा 8 को नतिजा 18.5% पास भएपछि म 2 दिन सुतेन। त्यसपछि शिक्षा अधिकारीले मलाई जानकारी गर्दा चाहिँ 4.75 रहेछ, 18 भनेको त तिब्बर भयो, 3 गुणा बढ्यो भने, अनि मलाई अचम्म लाग्यो। शिक्षा पढेर सरकारी स्कुलमा पढ्ने विद्यार्थीको जागो 35% ल्याएर पास पनि गराउन सक्ने जनशक्ति तयार गर्ने राज्य हुनुहुन्छ त भन्नुहुँदैन भन्ने भएपछि मैले दोस्रो वर्षबाट शिक्षामा के गर्न सकिन्छ भनेर घोटिएर सोच्दाखेरि दिवा खाजा कार्यक्रम राखेँ। दिवा खाजा कार्यक्रमसँग 5 वटा कुरा जोडियो, बच्चा बच्चीले दिवा खाजा स्कुलमा खाने, दिवा खाजा बिहान खाने भनेपछि खाना पनि खानु पर्यो, दिउँसो सामान्य खाजा पनि खानु पर्यो होइन, त्यो हिसाबले बिहानदेखि दिउँसो पुरै स्कुलमा राख्ने कुरा गरेर शिक्षकले पढाउनु पर्यो, एक्स्ट्रा पैसा शरीरमा शिक्षकलाई पकाउनु पर्यो, एक्स्ट्रा 15,000 थलब खानेले यसोहरू थप काम किमा गर्ने भनेपछि शरीर पकाउने मान्छेलाई र 4 वटा विषय जुन गाउँघरमा गाह्रो मानिन्छ, सुन्न साथै अङ्ग्रेजीसँग डराउने होइन, विज्ञानसँग डराउने, अङ्ग्रेजी र विज्ञान र म्याथ यो 3टालाई साह्रै कडा हार्ड खान्दा रहेछन्, सँगसँगै सामाजिक पनि राम्रोसँग पास नगर्दा रहेछन्। त्यस हुनाले यो 4 वटा आधारभूत मेजर विषय पढाउनेलाई ट्युसन शुल्क पनि 100 रुपियाँ प्रत्येक विषयको शिक्षकलाई पालिकाले तिर्दिएको, हेडमास्टरलाई अनुगमन गर्नु तिर्दिएको, यो जम्मै चाहिँ लागू गरेपछि मेरो 4थो वर्षमा आइपुग्दा 68% पास प्रतिशत पुग्यो, जसले गर्दा चाहिँ 14-15 गुणा चाहिँ शिक्षाको गुणस्तर हाम्रो वृद्धि भयो होइन। यो दिता नै छ 18 वटा 36 36 वटा चाहिँ तपाईँको 52-52 वटा 64-68 यो एउटा, र एसीको नतिजामा पनि मैले गर्व र दावाका साथ भन्छु मेरो गाउँ सबैभन्दा लोएस्ट क्याटेगोरीमा माझी समुदाय र दलित समुदाय बढी छन्। त्यो विद्यालयले 5% कहिले एसीमा कटाउन सकेका थिएन, अब हामी धेरै मेहनत गरिरहेको थियौँ, अहिले मन्थली आएर जाँच दिँदा 67% ल्यायो, पकरवासले 40% अहिलेसम्म कटा छैन, उसले जोरन्दामा गएर टोकरपुरमा जाँच दिँदा 100% ल्यायो, तर हामीले 68 मात्रै ल्याएछौँ। यसको मतलब के हो त भन्दा आज राकाथुनको स्थिति दौको छेउछाउमा छ, मन्थली सरह छ, र टोटल हाम्रो शिक्षाको रेकर्ड चाहिँ राम्ररी अब्जर्भेसनमा हामी परीक्षा लिन्छौँ। यद्यपि हाम्रो गुणस्तर चाहिँ माथि छ, अन्तस्थ हल्का परीक्षा लिने भए हाम्रो 95% चाहिँ शिक्षाको ऋणतिर देखिनेको छ। त्यो हुनाले एक नम्बरमा शिक्षामा आमूल परिवर्तन भयो भन्ने मैले ठानेको छु एउटा कुरा। दोस्रो कुरा भनेको चाहिँ मैले पहिलो वर्ष चाहिँ कृषिको वर्ष भने खानेर लाउने कुरा कि माटोमा फल्छ, कपडा पनि पहिला त झार कपास भएर फल्ने हो, त्यस कारणले गर्दा मैले जो गाउँमा बस्छन् हामी माटोमा जन्मियौँ, माटोमा फलेको चिज खाने र माटोमा मिल्ने भएको कारणले मैले त्यो भनेको चाहिँ नेपाल हामी कृषि प्रधान देश भन्थ्यौँ पञ्चायत कालमा, अहिले त के प्रधान भन्छौँ मलाई नै थाहा छैन है। अब अहिले त चाहिँ हामी मध्यमार्गी भन्छौँ के भन्छौँ, भनेपछि मैले चाहिँ खानेर लाउने कुरामा नेपाललाई आत्मनिर्भर बनाउनु पर्छ भनेर म प्रदेश योजना आयोगमा हुँदा पनि त्यही कुरा गर्थेँ र मैले पहिलो वर्षदेखि कृषि भनेर फोकस गरेर अगाडि बढेको। तर खाडादेवीमा 4-5 वटा बढी सुक्खा भएकोले सुक्खा ठाउँमा कृषिको सद्भावना नहुँदो रहेछ, पानी लाग्ने खेतीहरूका माडी छ, अलिकति चाहिँ तपाईँको दुइटा सानो सानो चाहिँ अब यो गागलमा चाहिँ स्यासिन्तारको दुइटा फाँड छ, सुक्खाको फाँडमा पानी नै छैन, माटो राम्रो छ, त्यसले गर्दा यो अप्ठ्यारो कुरा थियो। र सुक्खा ठाउँमा मैले थोपा सिँचाइको प्रयत्न गरेँ, गरिब किसानको लागि अब आधुनिक खालको बाख्रा पालनको प्रयत्न गरेँ, 20,000 अनुदान दिँदै 600 नागरिकलाई व्यक्तिगत बाख्राको खोर पनि बनाइदिएको छु होइन। त्यसले पनि तपाईँको एउटा रूपान्तरण भएको छ, एउटा महिलाले गाउँमा 5 बाख्रालाई राम्रोसँग पाल्न सक्यो र त्यसलाई सुक्खा ठाउँमा घाँस नभएपछि मैले डाले घाँसको लागि थोपा सिँचाइको कार्यक्रम फलफुल्ला मात्र होइन है, अब इपिएलको बोटमा पनि लेमन ग्रास के अरे त्यो यो नेपियरको बोटमा पनि बेलदेखि खयरसम्ममा थोपा सिँचाइ गरेर पनि त्यो भिरालो जमिनी सुक्खा ठाउँलाई पनि कृषि योग्य बनाऊ भनेर मैले प्रयत्न गरेँ। कृषिमा म आफू चाहिँ सन्तुष्ट छुइनँ, तर अहिले पनि तपाईँ काठमाडौँको विभिन्न बजारमा वडा नम्बर 7 4 स्टल त कोटेश्वरमा मात्रै छ, के अरे जडीबुटीमा मात्रै छ। अहिले चाहिँ तपाईँको तिनवटा पिरो उत्पादन भएको तरकारीहरू मन्थली पनि जान्छ, बेला बेलामा बजार पाइएन भन्ने गुनासो आउँछ। र यो टिएमजी एग्रो जुन वडा नम्बर 8 छ, मैले व्यापक ठुलो हल्ला गरेका थिएँ, मान्छेले अलिअलि मेरो आलोचना पागल जस्तो पनि खाने। मैले चाहिँ रिट कार्यक्रम यो मध्यपाडी लोकमार्ग सडक लगिएर जनतालाई सुविधा होइन, जनता गरिब हुन्छन्, खर्च बढ्छ, आमदानी बढाउनु पर्छ भनेर अब यो कृषिको कार्यक्रम है रिट भनेर ग्रामीण जुन यो अर्थतन्त्र विकास गर्ने उद्यमशीलता ग्रामीण उद्यमशीलता विकास परियोजना भनेर यो आरइइडी गरेर रिट भनेर वर्ल्ड ब्याङ्कको 40 अर्ब पैसा नेपालले ल्याएर ऋण ल्याएर नेपाली जनतालाई 50% अनुदान दिने कार्यक्रम मध्यपाडीले छोएको कारणले हाम्रो परेको थियो। मैले 70 प्रपोजल पेस गरेँ, एउटा मात्रै टिएमजी एग्रोको अब फाइल एप्रुभ हुँदाखेरि उसले 50 लाख रुपियाँ अनुदान प्राप्त गर्यो र उनीहरूले 70 लाख जति लगानी गरेर अहिले चाहिँ हामी रामेछाप जिल्ला होइन 4 जिल्लाका सबै फलफुललाई जुस उत्पादन गर्न सक्ने गरी त्यति ठुलो प्लान्ट हामीले त्यहाँ जडान गरेका छौँ है। त्यसले गर्दा कृषिमा अब प्रत्येक नागरिक खुसी हुने गरी धेरै काम त गरिएन, गर्न सकेन। यद्यपि मैले अब त्यो बाख्रा आधुनिक बाख्राको खोर 6 बनायो भने यो वर्ष 200 बजेट सुनिश्चित गरेको छु। अनि त्यो दुईटा कुरा पछि त्यो जलवायु परिवर्तन यति ठुलो चाहिँ तपाईँको मार परेको छ, शक्तिशाली राष्ट्रहरू लडाइँ लड्ने अब बारुदहरू कारखानाहरू ठुल्ठुलो चलाउने जसले वायुमण्डल ध्वस्त भयो, हामी पनि गाउँघरमा साइकलभन्दा बाइक जम्मैले कार्बन मोनोक्साइड योग्य तपाईँको धुवा उत्पादन गर्छ, वातावरण सकिया छ, अब सही सकियो भनेर यो चाहिँ जैविक सन्तुलन कायम गर्नको लागि पर्यावरणको कुरासँग जोडेर मैले आकाशे पानी सङ्कलनको ठुलो चाहिँ एडभोकेसी गरेँ, हल्ला गरेँ, त्यो पनि नकारात्मक हल्ला र सकारात्मक दुब्बै गयो, आखिर यति धेरै ठुलो प्रभाव पर्यो। 1,25,00,000 एकै वर्ष लगानी गरेर ठुल्ठुला पोखरीहरू खन्ने कोसिस गरियो, ठुला पोखरीहरू त्यति प्रभावकारी भएन, व्यक्ति व्यक्तिले साना साना पोखरी पनि खने, तर चाहिँ पानी खोइ त पोखरीमा भन्दा त्यो चाहिँ के थियो त भन्दा रिचार्ज पोखरी थियो। त्यो पोखरीमा हरेक बर्खाको पानी जमिनभित्र जान्छ, जमिनभित्र गएपछि रुख बिरुवाको चाहिँ जरामा पुग्छ, त्यसले हरियाली बढाएको छ, त्यसले फल फुल फले फलेको छ, त्यसले वातावरण जोगाएको छ, त्यसले मह उत्पादन भएको छ, फलफुल फल्या छ एउटा कुरा र अनि सुकेका पनि मुहानहरू जरुवाहरू ती सबै रसने काम गरेका छ त्यो तपाईँले हेर्न सक्नुहुन्छ। धीरपानीको सिक्खाको पुल कटेर गोबन पानीको उकालो हामी चढ्दै जाँदा त्यो धीरपानीको चाहिँ पुछपुछारमा पानी पिपल बोट भन्ने छ त्यहाँ चाहिँ पानी बर्खामा चैतमा वैशाखमा पनि देखिन्छ। त्यो भनेको अर्थ चाहिँ धीरपानीको टुप्पोमा हाल डाँडामा एउटा ठुलो वृहत चाहिँ ताल जस्तो चाहिँ एउटा पोखरी खन्नेको 10 लाख रुपियाँ खर्च गरेर है तीन पटक त हुजुरी हाले त्यो केसमा तर जम्मा 10 लाखमा करिब करिब 50 लाख खर्च गर्न गरेर खन्न मिल्ने पोखरी खन्यो त्यो पोखरीमा पानी त अहिले तपाईँ जाँदा छैन तर परेको पानी चाहिँ मैले करिब करिब 2 किलोमिटरसम्म कुलो खन्दिया छु पानी गएर चाहिँ बर्खामा गएर भरिन्छ त्यो 4-5 दिनमा त्यो पानी सुक्छ तर सबै पानी जमिनभित्र गएकोले ती सुक्खा चाहिँ जरुवाहरू रसाउन थालेका छन्। त्यसरी चाहिँ मैले पर्यावरणको कुरासँग त्यसरी जोडेँ। अब मैले ठुला सडकहरू केही पनि गरिनँ 1 मिटर पनि मैले कालो पत्र पनि गरिनँ 800 किलोमिटर सडक छ खडादेवीमा कसरी चाहिँ तपाईँको गर्ने वडा नम्बर चाहिँ तपाईँको 4 तपाईँले मन्थलीबाट हेर्नुभयो भने यो खुर्कोट के अरे यो चाहिँ त्रिवेणीदेखि हाम्रो यो चाहिँ माडीसम्म हेऱ्यो भने त्यो जम्मै नक्सा देखिन्छ सबै भत्काइएको देखिन्छ सडकै सडक छ। डोजर लगेर भत्काइदिएपछि मान्छेले सडक भने मेरो गाउँपालिका ध्वस्त छ सडकको चाहिँ तपाईँको त्यो सडक खन्ने नाममा भत्काएर त्यसले गर्दा सबैभन्दा ठुलो विपद छ सबैभन्दा ठुलो पहिरो छ सबैभन्दा ठुलो मारमा छ। पहिला आउने जनप्रतिनिधिहरूले ध्वस्त बनाए बाटो मैले त 1 मिटर पनि बाटो खन्न भिन्न छैन आलोचना धेरै भयो तर म एकपटक शासन आउँदा मैले गलत काम गरेर प्रकृति बिगारेर जानुहुन्न भनेर मैले पपुलर अनपपुलरसम्म मतलब गरिनँ त्यो मैले गरिनँ। मुख्य सडकहरूलाई वडा कार्यालयसम्म भएको सडकको लागि त्यो सडक कम्प्लिट गर्नुपर्छ भन्ने नीति अगाडि सारे मावि विद्यालय निमाविको भनौँ न मावि र निमावि स्वास्थ्य कार्यालय र चाहिँ तपाईँको वडा कार्यालय भवन रहेकोसम्म जग्गाहरूलाई चाहिँ कम्प्लिट ग्राभिल गर्ने सबै सडकहरूलाई चाहिँ ढुङ्गा र माटोले पिच गर्ने भनेर मैले पहिलो सभामा बोले। रोलर किन्ने रोलर किनेपछि बाटो हामीसँग प्रशस्ति भयो डोजर थिँदै थियो डोजरले चाहिँ तपाईँको कुलेसहरू खन्ने अनि मोडहरू पनि भत्काएर अलिक ठुलो बनाउने र अनि पनि रोलरले मस्त लाएर तेल दिने हो भने 5-6 वर्षलाई चाहिँ ढुङ्गा माटोले पिच गरेको जस्तै त्यो बाटो चाहिँ पिच सरै हुँदो रहेछ।
1: अब विशेष गरी स्थानीय सरकार खाडादेवी गाउँपालिका र हजुरको रेडियो बीचको सम्बन्ध चाहिँ कस्तो छ?
2: अब यस्तो अब यो मैले मिडियाहरू स्थानीय मिडियालाई हामीले गरेका सबै कुराहरू नियमित जनताको बीचमा मिडिया मार्फत लानुपर्ने जो नेता हो जो कर्ता हो ऊ आफैले मैले यसो गरेँ भनेर भन्दा मान्छेले मन पराउँदैनन् म पाई जस्तो हुँदो रहेछ त्यो वास्तवमा अब त्यो अनुगमन पनि हुने परीक्षण पनि हुने के भइरहेछ भन्दा मिडियाले नियमित लानुपर्ने त्यो मिडियाको धर्म पनि हो होइन त्यसलाई चाहिँ त्यो गर्नको लागि मिडिया जोगाउनु पर्ने मिडियालाई चाहिँ जोगाउन के प्रयत्न गर्यो भन्यो भने मैले वास्तवमा स्थानीय मिडियाहरूलाई अब जोगाउनको लागि त्यति धेरै आर्थिक हिसाबले सहयोग गर्न सकिनँ सधैँ सकारात्मक नैतिक समर्थन गरेँ सैद्धान्तिक चाहिँ तपाईँको समर्थन गरेँ होइन अब तर मेरो रामेछापमा रहेका सबै मिडियाहरूलाई मैले आर्थिक हिसाबले वार्षिक रूपमा रकमहरू कहिले पठाउन सकेका छैन यद्यपि सबै मिडियाहरूले सधैँ हाम्रो पालिकामा भएका राम्रा कुराहरूको चर्चा गरिरहेको प्रशंसा गरिरहेको मान्छे कहिलेकाहीँ कमजोरी पनि हुन सक्छ थाहा पाएर त कहिले गल्ती गर्दैनन् तर पनि अहिलेसम्म त्यस्तो नकारात्मक समाचार मैले सुन्न परेको छैन मलाई कुनै तनाव हुने कुरा भएको छैन हुन त फेरि म पनि बच्चादेखि अब मैले थाहा पाएर आनी छोइङको गीत जस्तो मेरो भाइकालले के नम्बरोस् भने जस्तो मैले अब त्यो नराम्रो काम गर्ने कोसिस पनि गरेका छैन त्यो ममा त्यो भावना जाग्दैन यद्यपि मैले सहयोग गर्न सक्दा नसके पनि तपाईँको राम जुन यो रेडियो होइन रेडियोहरू चाहिँ जति 7-8 रेडियोहरू हुनुहुन्छ सबैको सकारात्मक रूपमै अब पाउँछु है सम्बन्ध मेरो सबै मिडियाहरूसँग सबै मिडिया हाउसेससँग सबै सञ्चार गर्ने मित्रहरूसँग राम्रो रहेको महसुस गरेको छु।
1: मैले मूल्याङ्कन कसरी गर्नुहुन्छ हजुरले हजुरको रेडियोसँगको सम्बन्धलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? हामी चाहिँ 18 वर्षमा प्रवेश गरेका छौँ
2: हजुर हजुरको रेडियो अब रामेछापमा 2-4 वटा जस्तो यो अब भनौँ न रामेछापमा सबैभन्दा पुरानो रेडियोहरू मध्येमा हजुरको रेडियो तिनलाल यी पुराना रेडियोहरूमा रहन्छ त्यसपछि एउटा त्रिपदी पनि पुरानोमै पर्छ क्यारे अहिले त अरू पछि रामेछाप अब पनि खुल्यो, अब आदि आदि गरेर झन्कार पनि खुल्यो, तर रामेछाप रेडियो रामेछाप राजनीतिक हिसाबले एउटा विचार बीजारोपण गरेको, त्यो माथि रामेछाप पहिला पनि हाम्रो एउटा सदरमुकाम पनि रामेछाप डाँडामै रहेको, अब जुन त्यही ठाउँमा चाहिँ रेडियो स्टेसन राखेर अब रेडियोको नाम हजुरको रेडियो नाम राखेर अब अहिले त हाम्रो दीपक घिमिरेजी अब यसको चाहिँ सञ्च अब अहिले अध्यक्ष पनि हुनुहुन्छ, कार्य सञ्चालक हुनुहुन्छ, पत्रकार महासङ्घको पनि अब प्रमुख हुनुहुन्छ र रेडियोले जनतालाई अब राजकीय हिसाबले सत्ता सञ्चालन गर्नेहरूले सरकारको जनतासँग कर उठाएको रकमको खर्च कसरी गरिरहेछ, नागरिक समाज के गर्दैछ, जनता के गर्दैछन्, शासकहरू अर्थात् सरकारी अड्डाहरू के गर्दैछन् भनेर जनतालाई सुसूचित हुने अधिकार मिडिया मार्फतै जाने कुरामा रेडियोले अहिलेसम्म मसँग नियमित काउन्सिलिङ गरिरहेको छ, होइन यसले सूचना र दिइरहेको छ, विश्लेषणात्मक हिसाबले भएका कामहरूको सकारात्मक एउटा रिपोर्ट जस्तो बनाएर पेश गरिरहेको, कमजोर कुराहरूलाई बेला बखतमा सार्वजनिक गरिरहेको पाउँछु, जसले गर्दा मैले चाहिँ यो मिडियाहरू रामेछापमा अलिकति संख्या चाहिँ बढी भएको कुरामा मेरो त्यसरी जानु हुँदैन भन्ने मेरो सुझाव छ र म अब त्यस जेसुकै भए पनि हजुरको रेडियोले निष्पक्ष रूपमा अहिलेसम्म रामेछापका गतिविधिलाई सार्वजनिक गरिरहेको र आजको पुस्ता पनि गाउँघरमा बस्ने पाका पुस्ताहरू खास गरी जो रेडियो सुनेर आफूलाई सूचना प्राप्त गरेको महसुस गर्थे, आजकल टेलिभिजन मोबाइल छन् त्यहाँ हेर्नुपर्छ, रेडियो त सुनै पुग्छ, रेडियो खोलेर राखेर काम गर्दै गर्दा बाटो हिँड्दै गर्दा गाडी चढ्दै गर्दा पनि समाचार सुन्न सक्ने जुन रेडियो रामेछापमा हजुरको रेडियोको नेटवर्क पनि स्पष्ट सुनिन्छ र निष्पक्ष पत्रकारिताको नम्सबाट चलेको भन्ने मलाई लाग्छ र म चाहिँ हजुरको रेडियोले रामेछापमा एउटा सञ्चारको जगतमा राम्रो काम गरेको मा म धेरै धेरै अब बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु र तपाईँले जुन यो 18 वर्ष पुरा गर्नुभयो यसलाई यो अवसरमा म रेडियोको थप उन्नति प्रगति र सफलताको कामना पनि गर्न चाहन्छु।
1: हजुर, यो स्थानीय सरकारको योजना कार्यक्रम सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले चाहिँ कस्तो भूमिका खेलेको जस्तो लाग्छ हजुरलाई?
2: मैले अघि नै भने धेरैवटा मिडिया अहिले त व्यक्ति स्वयं अब सञ्चारकर्मी जस्तो भयो, सूचनाको हक हिजो कानून बनाएर सुनिश्चित गर्न पर्थ्यो, अहिले सोसियल नेटवर्कको विकासले गर्दा खास गरी यो फेसबुकले यति धेरै सूचना दिएर मान्छेले आफूलाई अब एकदम स्मार्ट ठान्ने आफूलाई जानकारी ठान्ने गरिरहेको छ, तर यो वास्तवमा अपराधीकरण हो, यो कलियुग हो, सबैभन्दा डरलाग्दो अवस्था अहिले छ, हरेक मान्छेले आफ्नो स्वार्थको हिसाबले सूचना बनाएर त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा सूचना एकदम रोमाञ्चक हिसाबले आकर्षक हिसाबले प्रस्तुत गर्ने झुट कुराहरू पनि दिइरहेको छ, त्यसले गर्दा मैले भने अब हामीले पाउने टेलिभिजनमा आउने अथवा युट्युब र फेसबुकमा आउने सूचनाहरू त हामीले सुनेर मात्रै हामीलाई मानिसलाई चित्त बुझ्दैन, हेर्नु पर्यो, हेर्नलाई मान्छेको चाहिँ समय जाने भयो, अर्को कुरा भनेको त्यहाँ के चाहियो भने इन्टरनेटको एक्सेस चाहियो, डेटा पनि चाहियो, पैसा खर्च हुन्छ, जहाँसम्म यो पुरानो चलन रेडियो जहाँ रेडियो चाहिँ अब सर्ट वेभ मिडियम वेभ र अब अहिले चाहिँ तपाईँको यो एफएम फ्रिक्वेन्सी जे छ त्यसबाट चाहिँ तपाईँको इन्टरनेट बेगर पनि फ्रिक्वेन्सी चाहिँ तपाईँको सर्च गरेर बिना पैसा पनि रेडियो सुन्न सक्ने यो नियमित सुन्न सक्ने मैले भने एउटा बुढी आमाले घरको आँगनमा चाहिँ बाहिर रेडियो झुन्डाएर सुनेर आफू चाहिँ सूचना पाउने गाडीमा हिँड्दाखेरि सुन्न पाउने सम्मको यति सुविधा जुन रेडियो भनेको सबैभन्दा महत्त्वपूर्ण हो र त्यो महत्त्वपूर्ण चिज र रेडियोको सूचना सबैभन्दा किनकि त्यो त रेडियो त व्यक्तिले चलाउन सक्दैन, त्यो त संस्थाले चलाउँछ, पक्कै पनि चाहिँ त्यो जवाबदेही हुन्छ, आज सोसियल मिडियामा आएका अनलाइनमा आएका समाचारहरू फेक गलत हुन सक्ने हुन्छ नै, त्यसले गर्दा एउटा भ्रम सृजना गरेर अराजकता र एउटा चाहिँ द्वेषको भावना सृजना भएको छ, त्यस कारणले रेडियोको भूमिका राम्रो मात्रै होइन, यसलाई अझै व्यवस्थित गर्नुपर्छ र यसको अत्यन्त महत्वपूर्ण प्रभाव छ भन्ने कुरा मलाई लाग्छ।
1: विकास निर्माणको विषयमा सञ्चार माध्यमबाट तपाईँको अपेक्षा के कस्ता छन्?
2: मित्र मलाई तपाईले यो प्रश्न महत्वपूर्ण सोध्नुभयो, मैले अलिक घुमाउरो ढङ्गले दिने. हामी राम्रो काम गर्नुपर्छ भन्ने मान्यता राख्ने मानिसहरूले पनि, जनप्रतिनिधिले पनि भनौँ न, आफूले गरेको काम जनतालाई के भयो भन्ने कुरा प्रचार नगर्ने हो भने त बोल्नेको पिठो बिक्ने, नबोल्नेको चामल बिक्दैन पहिला पनि भनेको थिएँ. वास्तवमा मान्छेले त थाहा पाउनु त पर्यो है. त्यस कारणले गर्दा संसार जगतको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ विकासमा. धेरै आयोजनाहरू भएका कामहरूमा पनि कमजोरी हुन्छ, विभिन्नले कमी कमजोरी गर्छ, स्वार्थी भावना राख्छ. त्यहाँ संसार कर्मीले हुँदै गरेको काम भइरहेको कामको सही चाहिँ सबैको सूचना सम्प्रेषण गरिदिएपछि काम हुनु पूर्व सम्झौता भयो, काम भइरहेको छ र काम सम्पन्न भयो, भुक्तानी भयो भनेर यो चारवटा चरण हामीले पूरा गरेर भुक्तानी त दिन्छौँ. तर त्यो प्रचारमा नगएपछि के हुँदो रहेछ भन्दा राम्रो काम छ भने पनि शङ्का गर्ने, अनि चाहिँ सरकारवाला मान्छे सबैलाई खुसी पारेर गर्यो भने चाहिँ नराम्रै काम छ भने पनि त्यो काम चाहिँ अच्छा हुने, त्यो अख्तियारले पनि थाहा नपाउने, अख्तियारले आफै थाहा पाउँदैन रहेछ, कोही न कोही तपाईँको मान्छेले उसलाई जानकारी गर्दो रहेछ भनेपछि मिलोमत्व गरेर योजना टाकन टुकन गर्नेहरूको चाहिँ कहिले जिन्दगीमा उजुर पर्दैन. मेरो खाँडदेखि गाउँपालिकामा अहिलेसम्म रामेश्वर जिल्लामा दोरन्दामा 24 वटा हाम्रो खाँडदेखि 25 भाडा छ. अख्तियारको उजुरी भने फर्स्ट, अनि एउटा निवेदनमा 7 वटासम्म उजुरी पर्यो भनेर मलाई कर्मचारीले सुनाउँछन् कहिले काहीँ. त्यसले गर्दा यो संसारमा अलिकति मैले आफूले महसुस गरेको कुरा, संसारको क्षेत्रलाई मिडियालाई अलि राम्रो लबिङ गरेर जति भएको काम त्यो सबै पारदर्शी गरेर स्वतन्त्र मिडिया मार्फतै त्यो पब्लिकको बिचमा पठाउने काम गर्न पाएको भए अलिकति त्यो पारदर्शी बढी हुन्थ्यो कि. अब हुन त पालिका अध्यक्ष एक्लैले के गर्न सक्छ, 22 वटा जति शाखाहरू छन्, 18-22 वटा कति शाखा छन्, 9 वटा छन, बजेट चाहिँ तपाईँको अब मेरो पालिकाभित्र अब मैले अब जोसुकैले पनि काम त वडामै गर्ने हो, तर साना साना योजनाहरू काम भएपछि वडाले अनुगमन गर्ने, वडामा काम हुन्छ, त्यो काम भएको काम चाहिँ पारदर्शी गरेर सबै सूचना सञ्चारकर्मीलाई पठाउनलाई मैले त सञ्चारकर्मीहरूको एउटा ग्रुप बनाएर त्यहाँबाट पठाउने कोसिस पनि गरेँ. खाँडदेखि आवाज भनेर एउटा फेसबुक पेजबाट नियमित सार्वजनिक गर्ने कोसिस पनि गरेँ. तर के अरे आधिकारिक रूपमा रामेछापको लोकल मिडिया मार्फत नियमित रूपमा भएका सबै कामहरू वान डोर है प्रेस विज्ञप्ति जस्तो गरेर नियमित गर्न पाएको भए अलिक बढी पारदर्शी हुने रहेछ. पत्रकारहरूले खोजी गरिदिएनन् भने त मान्छेले अन्धारो कोठामा बसेर बिल चाहिँ मिलाएर सबै काम सकाइहाल्छन् नि. बेला बखतमा सूचनाहरू पाउँछु, कहिले काहीँ चाहिँ पालिकाको आलोचना हुँदा अध्यक्षको आलोचना भएको जस्तो अनुभूति मान्छेले गर्छन्, कहिले काहीँ त मलाई पनि लाग्छ अस्ति होइन है. गलत कुरा पनि संसार पनि गर्दैन भने कसरी आउँछ. अस्ति सामुदायिक वनको बारेमा एउटा रिपोर्टिङ हेरेँ, गोगनपानीमा त्यहाँ घर पसलहरू अब 20 वर्षदेखि छ, बगल आउनु यो गणतन्त्र आउनुभन्दा पहिलादेखि छ है. त्यहाँ कुन बेलादेखि छन्, 3 पुस्ता भयो होला, त्यो के गरेर हामीले त्यो वन सामुदायिक वनको भएपछि त्यसलाई खासै त्यहाँ त्यति धेरै स्थानीय सरकारले धेरै गर्नु पनि सक्दैन, गर्न त सक्छ, गर्नलाई पनि जनशक्ति पनि हुँदैन. अनि त्यो चाहिँ त्यतिकै अस्ति चर्चा सुनियो है. भनेपछि अब मिडियाले लबिङ गरिदिने हो भने, आवाज उठाइदिने हो भने सबै चिजहरू सार्वजनिकरण हुँदै आवश्यक पर्दा अख्तियारको पनि कान खुल्थ्यो, सरकारको कान खुल्थ्यो. त्यो कारणले संसार यो लोकतन्त्र भने त यो ट्रान्सपेरेन्सीको कुरा आउँछ, एकाउन्टेबिलिटी जवाबदेहिताको कुरा आउँछ, पारदर्शिताको कुरा आउँछ होइन, सहभागिता कुरा त ठुलो कुरा होइन. त्यो कारणले अब यो लोकतान्त्रिक कुरा गर्ने हो भने, प्रजातान्त्रिक कुरा गर्ने हो भने संचार बेगर त्यो हुनै सक्दैन. त्यही भएर संचारलाई राज्यको चौथो अङ्ग त्यत्तिकै भनेको होइन, होइन पक्कै पनि संचारले विकासलाई ठिक ढङ्गले लानलाई होइन, भएका लगानी राज्यले लगानी गरेको आयोजनाहरू ठिक ढङ्गले सम्पादन हुन, गुणस्तर कायम हुनको लागि पनि होइन, टिकाउ हुनको लागि पनि संचारको साह्रै महत्वपूर्ण भूमिका रहन्छ भन्ने म ठान्दछु.
1: अब आगामी दिनमा पालिका र हजुरको रेडियो बीचको सहकार्यलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ होला?
2: राजनजी, मैले अब दिपकजीसँग मेरो नियमित संवाद हुन्छ. समस्या के भइरहेछ भन्दा रेडियो 6-7 वटा छ, सबैसँग समन्वय गर्न पनि अलिकति गाह्रो होइन. अब मिडियाहरू धेरै भयो र फेरि पनि मैले म त अलिक पुरानो मान्छे पनि हो, अहिलेको आजको युगमा जेन्जीका युग आयो भन्छन् होइन, हामीभन्दा धेरै साना कलिला राजनीतिक भूमिकामा नरहेका पनि एकाडेमिक भन्नेहरू प्रोफेसर भन्नेहरू एकैचोटि राजनीतिमा पनि चुनावमा आउँदा जनताले पत्याएर चुनाव जितेको अवस्था छ. त्यस कारणले गर्दा म बुढो त भएको छुइनँ, यद्यपि रामेछापको माटोमा अब करिब करिब 40 वर्ष जति राजनीति गरिसकेँ, 35-35 वर्ष त कार्यकारी तहमा छु. त्यस कारणले अब हाम्रो पुरानो शैलीमा हामी मिडियाहरू धेरै हाम्रो अलिकति धेरै भयो कि भन्ने मलाई लाग्छ. हामीले लोकतन्त्रमा यस्तो हुन्छ भन्ठान्यौँ, तर म म्यानेजमेन्टको विद्यार्थी, मैले पहिलादेखि भन्थेँ यो सञ्चारकर्मीहरू अलिक धेरै भयो होइन, मिडिया हाउसेस अलिक बढी भयो, त्यसले गर्दा धेरै मेहनत ठुलो स्तर भएर पनि प्रोडक्टिभिटी चाहिँ कम भयो, उत्पादकत्व चाहिँ तपाईँको कम भयो, उत्पादन कम भयो, जसले गर्दा हाम्रो मेहनत खेर गयो कि म भन्थेँ. त्यो हुनाले हजुरको रेडियोसँग त मेरो अत्यन्तै हार्दिकतामा अब म अगाडि बढाएको छु. तर मैले अघि नै पनि भने, अलिअलि मैले आत्मसमीक्षा पनि गरेँ कि मैले पनि स्थानीय पनि मिडियालाई टिकाउनको लागि अलि राम्रो सहयोग गर्नुपर्ने अथवा वातावरण बनाउनुपर्ने, सञ्चार पठाउने त्यो संस्थालाई पनि टिकाउने अलिक भूमिका निर्वाह गर्नुपर्ने, त्यो मैले त्यति धेरै गर्न पाएको छैन. तर मेरो संवाद सधैँ भएको छ, यो मेरो अन्तिम वर्षको बजेट मैले बनाएको छु. संचार क्षेत्रलाई राम्रो पैसा छुट्याउन सकेको छैन, त्यही भएर अन्तिम बजेट भनेको छ, झन् हानाथाप गर्ने दबाब बढी दिने, त्यसले गर्दा अध्यक्ष एक्लैले बजेट विनियोजन गर्न सक्दैन होइन, कार्यपालिकामा पहिला अनुमोदन गराउनु पर्यो, मान्छे पिच्छेका कुरा स्वार्थ सहितका कुराहरू आउँछन् अनि गाउँ सभामा लान पर्यो, जनप्रतिनिधि सदस्यहरूको कुरा सुन्न पर्यो. त्यो भन्दा पनि म त समग्रमा राष्ट्रको अर्थतन्त्र रूपान्तरी अर्थतन्त्र सुधार गर्नको लागि राजनीति गरेको, मेरा निजी कुरा छोडेर रामेछापको पाखोमा राजनीति गर्न सहर छिरेर यतै हराइसकेको मान्छे, तपाईँको गाउँ फर्केको मान्छे, रामेछापको पाखालाई चाहिँ सिन्चित गर्न गएको मान्छे म त कोसिस गर्छु. तर यो बहुदलीय व्यवस्थाभित्र संसारको सबैभन्दा राम्रो व्यवस्था त हामी भन्छौँ, तर बहुमतको नाममा सधैँ घेराबन्दी, बहुमतको नाममा सधैँ अपराध है, जसले गर्दा चाहिँ बहुदलवादी पार्टीहरू आज बदनाम छन्, लोकतन्त्रमा विश्वास गर्ने नेताहरू आज बदनाम छन्, अनि म अछुतो रहने त कुरै भएन.
1: अब हामीसँग धेरै समय पनि छैन, हामी लगभग अन्त्यमा छौँ. अन्त्यमा रामेछापका नागरिक, हजुरको रेडियो 102.1 मेगाहर्जका श्रोता तथा यो 18 स्मारिका जसले पढ्नुहुन्छ उहाँ पाठकहरूलाई तपाईँको सन्देश के छ?
2: मेरो अब रामेछाप रेडियोले अब यो 17 वर्षदेखि 18 वर्षसम्म लगातार नियमित रूपमा रामेछापबाट एउटा जुन सन्देश दिने कोसिस गरिरहेको छ, यो हामीले मैले अघि नै भने आज तपाईँको हातमा, हाम्रो हातमा भएको मोबाइलमा आएका कुरालाई त्यसलाई हामीले सूचना छान्नु हुँदैन, त्यहाँ आएका कुराहरू 99% गलत छन्. त्यो हुनाले आधिकारिक हिसाबले रामेछापका जनताले रामेछापको माटोमा भएका घटना परिघटनाहरूलाई समेटेर आएका सूचनाहरू चाहिँ हजुरको रेडियोलाई नियमित सुनेर, हजुरको रेडियो मार्फत आधिकारिक सूचना लिएर आफूलाई स्मार्ट बनाउनुहोस्, आफूलाई जानकार बनाउनुहोस् भन्ने कुरा अनुरोध गर्न चाहन्छु.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री कार्यालयको प्रगतिको लेखाजोखा सार्वजनिक। 3 महिनामा 21 मन्त्री परिषद बैठक, 384 निर्णय। संसदमा राष्ट्रियता, ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यानाकर्षण। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने।
1: भेलालाई आदरणीय सभापति शेरबहादुर देउवाजीले पनि सम्बोधन गर्नुहुनेछ।
0: एक वर्षमै करिब 4.5% बढ़्यो अपराध। सतर्क रहन प्रहरीको आग्रह। सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद। समान तलब भत्ताको माग गर्दै शिक्षक महासंघको आन्दोलनको चेतावनी।
2: राज्य कोषबाट तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ विधानले।
0: नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा करिब 93% उत्तीर्ण। आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने म्यान पावर व्यवसायीको घोषणा। वैदेशिक रोजगारमा एक वर्षमा 5,592 उजुरी, करिब 31% मात्रै फर्ज्योट।
3: हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पूर्तिको लागि जान्छौं। न्यायाधिकरणबाट पक्राउ पूर्ति आइसकेपछि हामी प्रहरी र सत्रमा पठाउँछौं।
0: र एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा अपराधका घटना बढ़दै जानु केवल प्रहरीका लागि होइन, राज्य र समाज दुवैका लागि चिन्ताको विषय हो। विशेष गरी साइबर अपराध, अनलाइन ठगी र बैंकिङ कसुरको वृद्धि हुँदै जानुले डिजिटल सुरक्षामा अझ प्रभावकारी नीति र कड़ा कानूनी कार्यान्वयन आवश्यक रहेको देखाउँछ। अपराध नियन्त्रणसँगै जनचेतना अभिवृद्धि, प्रविधि मैत्री अनुसन्धान र दण्डहीनताको अन्त्य सरकारको विशेष ध्यान केन्द्रित हुनुपर्छ। सुरक्षित समाज निर्माणका लागि राज्य सुरक्षा निकाय र नागरिक बीचको सहकार्य अब झन अपरिहार्य बनेको छ।
5: वैदेशिक रोजगारीका बारेमा परेका 10 मध्ये 7 वटा बढ़ी उजुरी अझै फर्ज्योट हुन सकेका छैनन्। वैदेशिक रोजगार विभागका आर्थिक वर्ष 2082-83 दर्ता भएको 5,592 उजुरी दर्ता मध्ये करिब 31% मात्रै फर्ज्योट भएका छन्। करिब 68.56% उजुरी अझै टुंगिन बाँकी रहेका छन्। विभागका अनुसार 1,134 उजुरी मिलापत्र मार्फत समाधान भएका छन् भने 574 मुद्दा अदालतमा दायर गरिएका छन्। तथ्याङ्कले वैदेशिक रोजगारीमा ठगी, सम्झौता उल्लंघन र विभिन्न विवाद अझै व्यापक रहेको संकेत गरेको छ। विभागले उजुरी फर्ज्योट लक्ष्य अनुसार गर्न किन सकेको छैन? सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक मीरा आचार्य।
6: जुन मुद्दा छ त्यो मुद्दा चाहिँ विभागले आफै मात्रै फर्ज्योट गर्ने मुद्दा होइन। हाम्रोमा मुद्दा पर्छ, मुद्दा परिसकेपछि हामी न्यायाधिकरणमा पक्राउ पूर्तिको लागि जान्छौँ। न्यायाधिकरणबाट पक्राउ पूर्ति आइसकेपछि हामी प्रहरी प्रशासनलाई पठाउँछौँ। प्रहरी प्रशासनले मानिस नेपालमा छ कि बाहिर छ कि खोजेर लिएर आउनुहुन्छ, त्यसपछि लिएर आइसकेपछि बयान हुन्छ, अनि त्यसपछि हामीले न्यायाधिकरणमा लगेर पेस गरेर यो मुद्दा व्यवस्थापन हुने यसको प्रक्रिया हुन्छ। त्यसैले पनि मुद्दाहरू चाहिँ फर्ज्योटको क्रम चाहिँ अलिकति अलिअलि धेरै ठुलो
5: यसैबीच वैदेशिक रोजगार व्यवसायीहरूले आज राति 12 बजेदेखि सरकारी सेवा नलिने घोषणा गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले 15 बुधे माग अघि सार्दै आजदेखि वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउने कार्य बन्द गरेको घोषणा पनि गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा संघले नीतिगत सुधार, अव्यवहारिक व्यवस्था हटाउन र व्यवसाय मैत्री वातावरण बनाउन सरकारसँग माग गर्दै माग पूरा नभएसम्म श्रमिक नपठाउने निर्णय गरेको जनाएको हो। संघका अध्यक्ष डिगबहादुर खत्रीले सरकारले विशेष परिस्थितिमा गरिएको निर्णय समेत व्यवसायमाथि कार्यवाहीको आधार बनाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनुभयो। नेपाल शिक्षक महासंघले सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई समान तलब वृद्धि महँगी भत्ता र अन्य सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ। तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्दै महासंघले आर्थिक वर्ष 2083-84 बजेटमा ईसीडी शिक्षक विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकहरूलाई तलब वृद्धि प्रोत्साहन र महँगी भत्ताबाट वञ्चित गरिएको भन्दै त्यसलाई विभेदपूर्ण निर्णय भनेको छ। महासंघले शिक्षक मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न राहत करार विशेष शिक्षा र प्राविधिक धारका शिक्षकको पेशागत सुरक्षा सुनिश्चित गर्न तथा सरूवा व्यवस्था जटिल बनाएको शिक्षा नियमावलीको 10 संशोधन खारेज गर्न पनि माग गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो।
2: चाहना र अहिले भएको 10 नियम शिक्षा नियमावलीको 10 संशोधनले गरेको प्रबन्ध अनुसार सबै शिक्षकहरू सदस्य हुन पाउने र राज्य कोषबाट तलब भत्ता खाने सबै शिक्षकले प्रतिनिधि चुन्ने र प्रतिनिधिको रूपमा चुनिन पाउने प्रबन्ध गरेको छ अहिले विधानले।
5: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले राष्ट्रियता सीमा विवाद, ग्यास अभाव, सार्वजनिक सेवा र विपन्न नागरिकका समस्यालाई लिएर सरकारको ध्यान आकर्षण गराएका छन्। नेकपा एमाले सांसद कृपा राम राणाले लिपुलेख, लिम्पुआधुरा र कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारले के पहल गरिरहेको छ भन्दै प्रश्न उठाउनुभयो।
7: हामी कुनै पनि हालतमा आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी किन नहोस्, झन्डै 398 वर्ग किलोमिटर त्यो क्षेत्रफल भएको त्यो भूमि र सुस्ताको भूमिलाई फिर्ता ल्याउनको लागि नेपाल सरकारले के कस्ता पहल कदमी गर्नु पर्ने हो त्यो गर्नका लागि हार्दिक आग्रह गर्न चाहे र स्वाभाविक रूपमा त्यो भूमि फिर्ता लिनुपर्छ। त्यो नेपाली अस्मिता हो, त्यो नेपाली माटो हो, त्यसलाई हामी कदापि 1 इन्च भूमि पनि छोड्न सक्दैनौ। म हार्दिक आग्रह गर्न चाहन्छु।
5: नेकपा सांसद युवराज दुलालले अरण्यको राजमार्ग 1 महिनादेखि अवरूद्ध हुँदा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो। वहाँले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन पनि माग गर्नुभयो।
8: नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने अभिव्यक्तिलाई सच्याउन अथवा स्पष्टीकरण दिन अथवा रेकर्डबाट हटाउन हामीले लामो समयदेखि माग गर्दै आएका छौं। जुन माग हामीले छोड्न सक्ने मागको रूपमा रहेको छैन। राष्ट्रियताको सवाल छ, हाम्रो जमिनको सवाल छ। राज्यप्रतिको कुनै पनि विवादास्पद भनाईलाई हाम्रो राष्ट्रिय रेकर्डमा राखिराख्न सक्दैनौ। त्यसकारणले यो विषयलाई हामी सबै प्रतिपक्षी दलहरूको तर्फबाट फेरि जोरदारका साथ सभामुख मार्फत आह्वान गर्न चाहन्छौ कि यसलाई रेकर्डबाट हटाइयोस्, संसदमा बोलाइयोस्, उहाँले यहाँबाट जवाब दियो भने यो समस्या समाधान हुन्छ।
5: राज्यसभा सांसद टीका संग्रौला ज्वालाले विपन्न नागरिकको निशुल्क दाह संस्कारको व्यवस्था गर्न सरकारसँग माग गर्दै गरीब नागरिकले अन्तिम संस्कारका लागि पनि शास्ति भोग्न नपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
9: एउटा नागरिकले बाँचुन्जेल जीवनभर अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ। कम्तीमा उसको मृत्यु हुँदै गर्दा उसको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ। त्यसैले सभामुख महोदय, यो देशको गरीब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने स्थान र एक काँटी सलाई राज्यले निशुल्क रूपमा त्यो गरीब र विपन्न वर्गको नागरिकलाई उपलब्ध गराउनुपर्छ भन्ने मेरो धारणा छ। राज्यले कर मात्र लिने होइन सभामुख महोदय, राज्यका नागरिकहरू मर्दै गर्दा त्यो नागरिक यदि विपन्न छ भने उसप्रति आफ्नो दायित्व पनि देखाउनुपर्छ। जसको कोही छैन त्यसको सरकार बन्नुपर्छ सभामुख महोदय।
5: राप्रपा सांसद खुशबु अलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन ग्यास अभाव समाधान गर्न र विद्युतीय चुलोमा भन्सार तथा बिजुलीमा भ्याट छुट दिन सरकारलाई आग्रह गर्नुभयो।
10: विद्युतको चाहिँ अब महसुल बढेको कुराहरू छ। म सरकारलाई के मात्रै भन्न चाहन्छु भने ग्यासको लाइन बढेको छ, यो पहिल्यैदेखिको समस्या, पहिलो पटक आएको होइन, हामीले पहिल्यैदेखि भोग्दै आएका समस्याहरू हुन्। यो पेट्रोलको भाव बढ्नु, ग्यास नपाउनु, तर अहिले सरकारले ज्वरोसम्म जानु पर्यो। ग्यास महँगो भएको छ भने यतातिर तपाईँले यो चाहिँ हाम्रो जुन इलेक्ट्रिक चुलोमा भन्सार हटाइदिनु पर्यो, तपाईँको विद्युतमा लगाएको महसुल के अरे यो भ्याट अधिकतम हटाइदिनु पर्यो। त्यसले गर्दाखेरि सरकारले अलिकति सल्युसन सेन्ट्रिक भएर जानुपर्छ कि
5: यस्तै राष्ट्रपा सांसद रमेश वर्षाले निर्वाचन ताका गरिएको नो लाइन केवल अनलाइन नाराको स्मरण गराउँदै अहिले सरकारी सेवामा सर्भर समस्या र लामो लाइनका कारण नागरिकले शास्ति खेपिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो।
7: सम्माननीय सभामुख महोदय म कहिलेकाहीँ कन्फ्युज हुन्छु कसलाई के भनौं मेरै गाला मेरै चड्कन मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा नो लाइन रासोपाको पालामा ओन्ली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि रातभरि मध्यरातसम्म लाइन बसेको त्यो दृश्यले मलाई चाहिँ साँच्चीकै लाज लागेको छ सभामुख महोदय
5: नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन 29 गतेदेखि काठमाडौँमा आयोजना गर्ने राष्ट्रिय भेलालाई पूर्व सभापति शेरबहादुर देवालले सम्बोधन गर्ने हुनुभएको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता डाक्टर शशांक कोइरालाले राष्ट्र सामु रहेको चुनौतीहरूको सामना गर्न कांग्रेसका नेता कार्यकर्तालाई एकताबद्ध गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले राष्ट्रियता लोकतन्त्र र समाजवादका सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: 2083 श्रावण 29 31 गतेसम्म काठमाडौँमा नेपाली कंग्रेसको राष्ट्र भेलाको आयोजना गरेको कुरा सर्वविदितै छ। भेलालाई आदरणीय सभापति श्री शेरबहादुर देवालजीले पनि सम्बोधन गर्नुहुनेछ।
5: राष्ट्र सामु रहेको चुनौतीहरूको सामना गर्न कांग्रेसका नेता कार्यकर्तालाई एकताबद्ध गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले राष्ट्रियता लोकतन्त्र र समाजवादका सिद्धान्त

0: भेलामा सहभागिताका लागि पार्टी संगठन भाषी संस्था तथा शुभेच्छुकहरू सबैमा हार्दिक अनुरोध गर्दछु।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासिक वैशाखदेखि असारसम्मको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार तीन महिनामा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय भएका छन् भने विभिन्न समितिका 8 बैठकमा 12 निर्णय भएका छन्। कार्यालयका अनुसार यस अवधिमा मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना, भ्रष्टाचार विरूद्धको 2 राष्ट्रिय रणनीति र नेपाल सरकार कार्य विभाजन नियमावली 2083 कार्यान्वयनमा पुँजीगत खर्च 68.26% पुगेको तथा प्रमुख विकास आयोजनाको अनुगमन गरिएको जनाइएको छ। नेपाल मेडिकल काउन्सिलले साउन 7 र 8 गते सञ्चालन गरेको विशेष परीक्षामा 93.48% परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले आज नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी 1013 जना मध्ये 947 जना उत्तीर्ण भएको जनाएको छ। परीक्षामा जम्मा 65 जना उत्तीर्ण भएका छन्। पाकिस्तान र अमेरिकाबाट सहभागी सबै परीक्षार्थी उत्तीर्ण हुँदा भारतबाट 17 मध्ये 13 जना सफल भएका छन्। चीनबाट अध्ययन गरेका 37 जना मध्ये 8 जना मात्रै उत्तीर्ण भएका छन् भने बेलारूसबाट सहभागी 1 जना उत्तीर्ण भएका छन्। नेपालका 14 मेडिकल तथा डेन्टल कलेजका विद्यार्थी 100% उत्तीर्ण भएका छन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नायुका हुने 20 एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले बुधबार एसियन गेम्समा नेपालको सहभागिताका लागि खेल र खेलाड़ी संख्याको टुंगो लगाएसँगै यस पटकको नेपाली टोलीको स्वरूप स्पष्ट भएको हो। 20 एसियन गेम्स सेप्टेम्बर 19 अक्टोबर 4 जापानमा आयोजना हुँदैछ।
2: डडेलधुराका 15% आमाहरू पूर्ण स्तनपान गराउन असमर्थ।
3: 90 दिनपछि चाहिँ अब जागिर जानुपर्ने, अब बिहान गएर उही दिउँसो आउनुपर्ने हुनाले चाहिँ बीचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौ।
2: कामकाजी महिलाका लागि अझै कठिन रिपोर्ट, अमृत कोषका 4 नवजात शिशुको जीवन जोगाउने अभियान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति सुम्निमा उदासले कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढ़ाउने अकुराब नेपाल र सामुदायिक सूचना नेटवर्क CIN को पहलको प्रशंसा गर्नुभएको छ। अकुराब CIN ले सञ्चालन गरेको कार्यक्रम हेलो सांसद संवाद श्रृंखला मार्फत अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 र पर्यटन विधेयक बारे संकलित सुझाव तथा विज्ञको राय सहितको प्रतिवेदन आज समितिलाई बुझाइएको हो। प्रतिवेदन बुझ्दै सभापति उदासले प्राप्त सुझावलाई समिति र संसदमा हुने छलफलको आधार बनाइने बताउनुभयो। उहाँले रेडियो र डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावलाई पनि स्वागत गरिने स्पष्ट पार्नुभयो। UNDP संसद सहयोग परियोजनाको सहकार्यमा संचालित हेलो सांसद संवाद श्रृंखला हरेक बिहिबार बेलुका 7:30 बजे र शुक्रबार बिहान 6:30 बजे CIN मार्फत प्रसारण हुँदै आएको छ। नेपालमा अपराधका घटना बढ़दो क्रममा देखिएका छन्। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष 2082-83 देशभर 61,016 मुद्दा दर्ता भएका छन्। यो अघिल्लो आर्थिक वर्षको 58,472 मुद्दाको तुलनामा 4.35% बढ़ी हो। विश्व स्तनपान सप्ताह आज सकिँदैछ। सप्ताह मनाइरहँदा डडेलधुरामा पूर्ण स्तनपान गराउने आमाको संख्या बढ़दै गएको छ, तर कामकाजी महिलाका लागि भने 6 महिनासम्म शिशुलाई पूर्ण स्तनपान गराउनु अझै पनि चुनौतीपूर्ण छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई पूर्ण स्तनपान गराएका छन्, तर शहरी क्षेत्र र जागिरे महिलामा यसको अभ्यास अपेक्षाकृत कम देखिएको छ।
2: डडेलधुरामा संस्थागत सुत्केरी बढेसँगै जन्मेको 1 घण्टाभित्रै शिशुलाई स्तनपान गराउने अभ्यासमा सुधार आएको छ। स्वास्थ्य कार्यालयका अनुसार गाउँघर क्लिनिक र स्वास्थ्य संस्था मार्फत सञ्चालन भइरहेको परामर्श तथा सचेतनामूलक कार्यक्रमले पूर्ण स्तनपान गराउने आमाको संख्या बढ़ाउन सहयोग पुगेको छ, तर पूर्ण स्तनपानको महत्वबारे जानकारी भए पनि व्यवहारमा भने धेरै कामकाजी महिलाले चुनौती भोगिरहेका छन्। भागेश्वर गाउँपालिका 2 की डमरी भट्ट
3: 90 दिनपछि चाहिँ अब जागिर जानुपर्ने, अब बिहान गएर उही दिउँसो आउनुपर्ने हुनाले चाहिँ बीचमा चाहिँ जसरी खुवाउनु पर्ने थियो त्यस्तै चाहिँ हामीले खुवाउन सकेनौ। यो चाहिँ हाम्रो बाध्यता हो, होइन रहर होइन, बाध्यताले गर्दा हो।
2: कार्यालयको समय छोटो, सुत्केरी विदा र बच्चासँग पर्याप्त समय बिताउन नपाउँदा पूर्ण स्तनपानलाई निरन्तरता दिन कठिन भएको सरकारी तथा गैर सरकारी निकायमा कार्यरतहरूको अनुभव छ। अमरगढी 5 की ममता पौडेल
4: मैले चाहिँ मेरो आफ्नो दुध साथसाथै डाक्टर जिन पनि खुवाइरहन्छु। कहिले काहीँ बाहिर हिँड्नु परेको कारण, काम गर्नु परेको कारण चाहिँ ल्याक्टर जिन पनि खुवाउँछु। ल्याक्टर जिन साथै मेरो दुध पनि उसले खाइरह हुन्छ।
2: पूर्ण स्तनपानले शिशुलाई आवश्यक सम्पूर्ण पोषण दिनुका साथै रोगसँग लड्ने क्षमता विकास गर्ने स्वास्थ्य कर्मी बताउँछन्। जन्मेको 1 घण्टाभित्रै स्तनपान शुरू गरी 6 महिनासम्म आमाको दुध मात्रै खुवाउनु शिशुका लागि लाभदायक हुन्छ। स्तनपानले शिशु मात्र होइन आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ। डडेलधुरा अस्पतालकी नर्सिङ निरीक्षक गंगा देउवा
5: जन्मेको 1 घण्टाभित्रै हामीले बच्चालाई स्तनपान गरायौं भने आमाको जुन पाठ्यघर संकुचन हुन मदत गर्छ, जसले गर्दा चाहिँ हाम्रो यो पछिल्लो समयमा जुन रक्तस्राव हुन्छ नि त्यसलाई पनि कम गर्ने भयो र आमाको जुन स्तन र अण्डाशयको क्यान्सरको जोखिमबाट पनि बचाउने भयो।
2: स्वास्थ्य कार्यालयले गरेको सर्वेक्षण अनुसार डडेलधुरा जिल्लामा गत आर्थिक वर्षमा करिब 85% आमाले शिशुलाई 6 महिनासम्म पूर्ण स्तनपान गराएका छन्, तर शहरी क्षेत्रमा बसोबास गर्ने तथा कामकाजी महिलामा पूर्ण स्तनपान गराउने अभ्यास अझै चुनौतीपूर्ण रहेको बताउनुहुन्छ स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर बहादुर साउद।
6: शहरमा बस्ने भन्दा कम पढेका गाउँमा ग्रामीण समुदायमा बसेका आमाहरूले चाहिँ यसमा आफ्नो शिशुहरूलाई बढी मात्रामा चाहिँ स्तनपान पूर्ण स्तनपान गराएको देखिन्छ, तर यो बजारहरूमा जो बढी पढेका आमाहरू छन् उनीहरूमा चाहिँ यो पूर्ण स्तनपान घट्दो क्रममा छ। बच्चालाई दुध चुसायो भने अलिकति स्वास्थ्यमा केही समस्या आउँछ भन्ने खालको नकारात्मक बुझाइ हो कि, त्यो झन् फाइदा हुन्छ होइन। आफ्नो शिशुलाई स्तनपान गरायो भने ब्रेस्ट क्यान्सर हुँदैन, यो पाठेघरको मुखको क्यान्सर पनि घट्छ।
2: स्वास्थ्य कर्मीका अनुसार पूर्ण स्तनपानलाई सफल बनाउन स्वास्थ्य संस्थाको प्रयास मात्र पर्याप्त हुँदैन, परिवार कार्यस्थल र राज्यले पनि स्तनपान मैत्री वातावरण निर्माण गर्नुपर्ने उनीहरूको जोड छ। तर्कराज भट्ट CIN रेडियो अमरगढी डडेलधुरा।
1: पाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चार वर्षदेखि नवजातको जीवन बचाउँदै अमृत कोष
7: त्यही आएर दान गर्नुपर्छ होइन तर अब उहाँको रगतको जाँच जसले जचाउनै पाउनु भएन बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ सरुवा रोगहरू हुनु भएन त्यो सबै हामी हेर्छौं
1: नेपालकी पहिलो ह्युमन मिल्क ब्याङ्कको चार वर्षको प्रेरणादायी यात्रा सम्भावना र चुनौती बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपालकै पहिलो ह्युमन मिल्क ब्याङ्क अमृतको संचालनमा आएको भदौ तीन गते चार वर्ष पूरा हुँदैछ 2079 भदौ तीन गते थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शुरू गरिएको यो सेवा हाल पनि नवजात शिशुहरूको जीवन रक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको छ नवजात शिशुका लागि अमृत समान दूधको संकलन र वितरण बारे हामीले संस्थापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँग कुराकानी गरेका छौं
10: यसमा जस्तो मिल्क ब्याङ्कको कुरा उठिरहँदाखेरि अब हामीले गौदान सुनेका छौं त्यो पैसा दान सुनेका छौं धन दान भनेर सुनिरहेको छौं नि तर जग्गा दानसम्म सुनिरहँदाखेरि यो दूध दान भन्ने कुरा चाहिँ नयाँ अवधारणा थियो नेपालको लागि केही वर्ष अगाडि शुरू हुँदै गर्दाखेरि अहिले चाहिँ यो कसरी चलिरहेछ
7: यस्तो यो हाम्रो लागि एकदम नयाँ त होइन किनभने कृष्णजीलाई पनि आमाको दूध खुवाएको थियो होइन
10: तर यसरी जम्मा गरेर
7: भाइ आमा भन्ने त हाम्रो छँदैछ अब अहिले चाहिँ नि अब रोगहरू पनि धेरै छ कसलाई कस्तो रोग लागेको हुन्छ थाहा हुँदैन त्यसैले जसको पायो त्यसकै दुध नखुवाउने तर दुध चाहिएको बच्चालाई खुवाउँदाखेरि चाहिँ त्यो आमा सुरक्षित आमा चाहिँ स्वस्थ हुनुहुन्छ भने उहाँको दुध निकालेर खुवाउने भने अब दान यो एउटा पुण्य नै हो यसबाट उहाँले दुध दिए बापत केही पाउने भन्ने छैन
10: अस्ति भर्खरै मन्त्री हाम्रो सीताबहादीज्यूले चाहिँ स्तनपान गराइरहनु भएको भिडियो भाइरल भइरहेको थियो कोही बच्चालाई आवश्यक छ भनेदेखि एउटी आमाले त्यो ममताले पनि त्यो दिने खुवाउने चलन त पहिलादेखिकै नै हो होइन तर अस्पतालले नि यो सुरुवात गर्यो जुन यो सुरुवात गर्नुपर्नेको खास कारण चाहिँ के थियो
7: अब यसै पनि आमाको दुधको एउटा विशेषता भन्दाखेरि चाहिँ आमाको दुध पचाउन सजिलो हुन्छ बच्चाहरूलाई होइन सँगैमा त्यही अब गाईको दुधमा पनि गाईलाई गाईको बच्चालाई चाहिने सबै थोक हुन्छ नि उसको बच्चालाई त्यही दुध राम्रो हो आमाको बच्चालाई आफ्नो मतलब मान्छेको बच्चालाई मान्छेकै दुध चाहिन्छ तर त्यो पचाउने चाहिँ आमाको दुध पचाउन एकदम सजिलो हुन्छ सबै बच्चाको लागि होइन फर्मुला दुध भनेको त गाईको दुधहरू गाई अरू जनावरको दुधबाट बनेको हुन्छ जसमा चाहिँ नि उनीहरूले सबै प्रशोधन गरेर आमाको दुधमा जति हुन्छ त्यति नै बनाउन खोजेको हुन्छन् तर पनि त्यो दुध पचाउन गाह्रो हुन्छ झन् गाई भैँसीको दुधमा त त्यो जुन पेटभित्र गएर प्रोटिन त हुन्छ त्यसमा त्यो दही बन्छ नि त पेटभित्र गइसकेपछि आमाको दुधले चाहिँ नि नरम दही बनाउने रहेछ जुन चाहिँ नि पचाउन सजिलो भयो अरू जनावरको दुधले चाहिँ कडा दही भन्छ अरे जुन चाहिँ पचाउन गाह्रो हुन्छ त्यसैले बच्चालाई झाडा पखाला लाग्ने एलर्जी हुने त्यसमा प्रोटिन बढी हुन्छ त्यसले गर्दा एलर्जी हुन्छ नि एकचोटि एलर्जी भएपछि कहिले पनि त्यो दुध नपच्ने त्यस्तो हुन्छ दमको रोगहरू लाग्ने त्यो सबै चाहिँ नै त्यही प्रोटिनले गर्दाखेरि हो जुन चाहिँ आमाको दुधमा चाहिँ नै त्यस्तो केही हुँदैन पचाउन पनि सजिलो हुन्छ त्यसैले यदि अस्पतालमा भर्ना भएको बच्चा छन् जुन चाहिँ समयभन्दा अगाडि जन्मेको छन् उनीहरू अलिकति एकदमै धेरै गाह्रो छ उनीहरूलाई बाँच्न भने यो आमाको दुध आफ्नै आमाको दुध त बेस्ट भइहाल्यो आफ्नो आमाको आ छैन भने अरूको आमाको दुध भए पनि प्रशोधन गरेर दिँदाखेरि आमाको
10: भए पनि आमाको दुध आमाकै दुध हो
7: त्यो आमाको दुधबाट हुने फाइदा त उसले पाउने भयो त्यसले गर्दा पहिला हामीले केही नलाई बुढोतालाई खुवाउनु त पर्यो होइन, सुरु सुरुमा त हामी पानी चढाएर राख्छौँ, तर अब खुवाउन सुरु गरिसकेपछि आमाको दुध छैन भने, आएको छैन भने त फर्मुला नै खुवाउनु पर्थ्यो, बट्टाकै दुध खुवाउनु पर्थ्यो, त्यो दुधले गर्दा चाहिँ बच्चामा त्यो आन्द्राको एक प्रकारको त्यो हामीले एनइसी एन्टेरोकोलाइटिस भन्छ, आन्द्रामा पुवाल पर्ने घाउ हुने रोग हुन्छ, त्यस्तो धेरै हुन्थ्यो भने अब अहिले चाहिँ त्यो आमाको दुध पाउन थालेको भएर
10: प्रसूति गृहमा त्यो समस्या कम भयो अहिले। त्यो चाहिँ अहिले अस्पतालमा मात्रै छ कि अन्य ठाउँमा पनि विस्तार?
7: अब सरकारले सबैतिर गर्ने जुन हामीले चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भन्दाखेरि जहाँ चाहिँ नि जन्मिने बित्तिकै बच्चालाई आमाको छालासँग टाँसेर राख्ने, एक घण्टाभित्र दुध खुवाउने, आमालाई दुध खुवाउनलाई सहयोग गर्ने, आमालाई केही समस्या भएदेखि समस्याको समाधान गर्न सहयोग गर्ने, त्यो सबै चाहिँ नि अरू अस्पतालहरूमा पनि हुन्छ। तर दुध निचरेर राख्ने व्यवस्था होइन भने नि मैले 24 घण्टासम्म नर्मल फ्रिजमा पनि राख्न सकिन्छ, त्योभन्दा बढी पनि राख्न सकिन्छ। यदि प्रशोधन नगरे पनि 3 महिनासम्म चाहिँ डिप फ्रिजमा, डिप हाम्रो घरको फ्रिज होइन, 27 देखि 22 -17 देखि -22 डिग्री टेम्परेचरमा राख्यो भने चाहिँ 3 महिनासम्म राख्न सकिन्छ। त्यस्तो त्यो राख्ने व्यवस्था, निचर्ने र भण्डारण गर्ने व्यवस्था भएको चाहिँ नै अहिले त्यसलाई चाहिँ हामीले के अरे यो ल्याक्टेसन म्यानेजमेन्ट युनिटहरू भनेर भन्छ होइन, त्यस्तो चाहिँ अन्ततिर पनि खुलेको छ। तर प्रसंस्करण गर्ने, पास्चराइज गर्ने भन्छ नि त्यो दुधलाई चाहिँ, भने चाहिँ जुन हाम्रो अमृत कोष छ त्यो अहिले प्रसूति गृहमा मात्रै छ काठमाडौँमा, गर्दा अहिले बिपिकेआई धरानमा पनि खोलेको छ।
10: आमाहरू कतिको आइरहनु भएको छ दुध दान गर्न? कतिको हुनुहुन्छ
7: बाहिरबाट आउने आमाहरू चाहिँ कमै हुनुहुन्छ, धेरैलाई थाहा पनि छैन होला, तर अब कसैलाई समस्या भयो, एकदमै गाह्रो भयो, के गर्ने भन्दा उहाँ आउनु भनेर हामी बोलाउँछौँ, अनि बढी भएको दुध उहाँहरूले दिनुहुन्छ। तर धेरै जसो आमाहरू चाहिँ नि हाम्रो अस्पतालमै जुन चाहिँ सानो बच्चा जन्मेको हुन्छ नि, टाइम समय नै नपुगिकन त्यस्तो बच्चाहरू धेरै दिनसम्म बस्छन्, अनि सुरुमा चाहिँ नि आफ्नो दुध आएको हुँदैन, अनि त्यति बेला आफ्नो बच्चालाई अरू आमाको दुध त्यस्तै प्रशोधन गरेको दुध दिएको हुन्छ भने, मेरो बच्चाले सुरुको अवस्थामा मेरो दुधमा आउँदा त्यो दुध पाएको थियो भने, अब मेरो आउन थाल्यो, मेरो बच्चालाई पुगेर बाँकी भएको दुध म पनि दान गर्छु भनेर त्यस्तो चाहिँ धेरै हुन्छ। त्यसरी नै हाम्रो चाहिँ अहिले चलिरहेको छ।
10: बाहिरको कोही महिलाले म चाहिँ अब मेरो दुध दान गर्छु भनेर आउनुभयो भनेदेखि पाउनुहुन्छ कि अथवा के हुन्छ?
7: हुन्छ, कोही दान गर्छु भनेर आउनुहुन्छ, खालि उहाँले चाहिँ त्यहीँ आएर दान गर्नुपर्छ होइन, तर अब उहाँको रगतको जाँच जस्तो सुत्केरी हुनुभन्दा बच्चा प्रेग्नेन्सीको बेलामा हामीले जाँचहरू गरे हुन्छ नि, रगतको जाँच, त्यो जाँचहरू गरेको छ भने त्यसैले पनि हुन्छ, उहाँको गरेको छैन कहिले कहिले जचाउनै पाउनु भएन, बच्चा भइहाल्यो भने पनि हामीले त्यो जाँचहरू चाहिँ अस्पतालले नै गरिदिन्छ, अनि उहाँले चाहिँ अनि उहाँमा कुनै नयाँ मतलब सरुवा रोगहरू हुनु भएन त्यो सबै हामी हेर्छौँ, आमा स्वस्थ हुनुहुन्छ, रगत पनि ठिक छ, दान गर्न चाहनुहुन्छ भने चाहिँ उहाँले दान गर्नुहुन्छ।
11: प्रधानमन्त्री कार्यालयको प्रगतिको लेखाजोखा सार्वजनिक, 3 महिनामा 21 मन्त्री परिषद बैठक, 384 निर्णय भएका छन्। संसदमा राष्ट्रियता, ग्यास अभाव र जनसेवाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने हुनुभएको छ। एक वर्षमै करिब 4.5% अपराध बढ़ेको छ। सतर्क रहन प्रहरीले आग्रह गरेको छ। सरकारी कर्मचारी र शिक्षकको तलब भत्तामा विभेद, समान तलब भत्ताको माग गर्दै शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ। नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षामा करिब 93% उत्तीर्ण भएका छन्। आज राति 12 बजेदेखि सरकारी सेवा बहिष्कार गर्ने म्यान पावर व्यवसायीको घोषणा रहेको छ। वैदेशिक रोजगारीमा एक वर्षमा 5,592 उजुरी करिब 31% मात्रै फर्जीवट भएको छ। र एसियन गेम्सका लागि नेपालबाट 22 खेलमा 136 खेलाड़ीले सहभागिता जनाउने पक्का भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
12: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
13: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
14: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
13: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 048-45-562 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
14: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

0: लामाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली
2: हावाहुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भीडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावाहुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
1: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
2: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255 0485410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिउँ।
1: स्तनपानलाई प्राथमिकता दिउँ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
2: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद मिचेल सर।
1: कांग्रेस विवाद यो के हो के होइन, दुविधा र कन्फ्युजन छ।
2: हजुरले अघि नै राम्रोसँग राखिभएको छ
1: हजुर।
2: कांग्रेस विवादका दुई तीनवटा पाटो छन्, एउटा राजनैतिक पाटो छ
1: हजुर,
2: एउटा कानूनी पाटो छ र अर्को सामाजिक पाटो छ। यी तीनटा पाटोबाट कांग्रेसको विवादलाई हेर्नुपर्छ
1: हजुर।
2: राजनीतिक पाटोबाट हेर्दाखेरि कसले नेतृत्व हत्याउने, कसरी छिटो भन्दा छिटो प्रधानमन्त्री बन्ने र सत्तामा पुग्ने भन्ने गगनजीको अतारोपण
1: हजुर,
2: त्यो राजनीतिक विवाद एकमा भयो
1: हजुर।
2: किनकि कांग्रेसको महाधिवेशन तय भइसके पछाडि विशेष महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गरियो
1: हजुर।
2: त्यस्तो अवस्थामा जब महाधिवेशन नै हुँदैछ र सबै कुरा महाधिवेशनबाटै टुङ्गो लाग्दैछन्, त्यस्तो अवस्थामा विशेष महाधिवेशन बोलाइरहनु पर्दैन थियो। राजनीतिक हतारोको लागि नेतृत्व परिवर्तन गरेर आफू नेता बन्ने अभिष्ठाका साथ यो काम गरियो, जसले कांग्रेसलाई चरम विवादमा धकेल्यो
1: हजुर।
2: अर्को एउटा पक्ष के रह्यो भने देउवाजीहरू जो सरकारमा लामो समयसम्म रहनुभयो र उहाँहरूप्रति समाजको एउटा चरम आलोचना, समाजमा एउटा डिसअपोइन्टमेन्ट, निराशा जुन देखियो, गगनजीले यही बेला चाहिँ हो यिनीहरूलाई हटाएर आफू सत्तामा जाने, कांग्रेसको नेतृत्व मैले लिने भन्ने अवसरको रूपमा यसलाई लिनुभयो
1: हजुर।
2: त्यो सिंह देउबाजी मात्र होइन कि नेपाली कांग्रेस र अन्य ठूला राजनीतिक दलहरू जसले 35 वर्षसम्म सत्ता सञ्चालन गरे, ती सबैप्रति नेपाली नागरिकले देखाएको वितृषा थियो र त्यसको समूल रूपमा त्यो वितृषाको सम्बोधन नखोजिकन एउटाको ठाउँमा अर्को नेता भएर यो समस्याको सम्बोधन हुँदैन भन्ने कुरा गगनजीले बुझ्नुभयो
1: हजुर।
2: त्यसैले यो एउटा राजनीतिक विवाद रह्यो। अब कानूनी रूपमा चाहिँ नेपाली कांग्रेसको विधान छ
1: हजुर,
2: र त्यो विधानमा विभिन्न प्रावधानहरू छन् र खास गरिकन विशेष महाधिवेशन बोलाउन मिल्थ्यो कि मिल्दैन थियो, जब महाधिवेशन नै हुने तयारी भइसकेको अवस्था थियो र महाधिवेशनको लागि सबैको सहमति नै थियो, त्यस्तो अवस्थामा विशेष महाधिवेशन बोलाउन सकिन्छ कि सकिँदैन भन्ने यसको मुख्य विवाद हो
1: हजुर।
2: अब यो विवादमा अहिले सर्वोच्च अदालतले यो मुद्दा कसै पुनरावलोकन गर्ने भनेर आदेश गरेको छ
1: हजुर।
2: अब यो आदेश गर्नुको भने योभन्दा पहिला डिभिजन बेन्चबाट जुन आदेश भएको थियो
1: हजुर,
2: गगनजीको सेक्सनलाई फ्याक्सनलाई मान्यता दिने गरी भएको थियो,
1: त्यो चार वैशाखको फैसला भनौँ
2: राइट
1: हजुर।
2: त्यसमा कानूनी संवैधानिक प्रश्न विद्यमान छन्
1: हजुर,
2: त्यसको पुनर्समीक्षा गर्नुपर्छ भन्ने हो। त्यो उल्टिन्छ भन्ने पनि होइन, उल्टिँदैन भन्ने पनि होइन
1: हजुर,
2: तर केही कानूनी प्रश्नहरू छन्, सिद्धान्तहरू छन् जसका आधारमा यसको समीक्षा जरुरी छ भनेर सर्वोच्च अदालतले पुनरावलोकनको लागि अनुमति प्रदान गर्यो।
1: कानूनी प्रश्नहरू भनेको कस्तो हो डाक्टर साहब, यो कानूनी विवाद यो कसरी हल हुन्छ, अब यसको के हुन्छ प्रक्रिया कानूनी?
2: कानूनी प्रक्रिया चाहिँ के हुन्छ भने नेपाली कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउनको लागि तत्कालीन केन्द्रीय समिति
1: हजुर
2: र त्यसको सभापतिलाई त्यो अधिकार दिएको छ
1: हजुर,
2: विशेष महाधिवेशन बोल्ने अधिकार
1: हजुर।
2: अब तत्कालीन केन्द्रीय समिति वा त्यसको सभापतिले विशेष महाधिवेशन बोलाउनु भएको होइन
1: हजुर।
2: अब यसको एउटा व्याख्याको प्रश्न छ
1: हजुर।
2: दोस्रो व्याख्याको प्रश्न, जब रेगुलर रूपमा महाधिवेशन हुँदैछ जसले सबै नीतिगत निर्णय नेतृत्वको निर्णय गर्छ, त्यस्तो अवस्थामा महाधिवेशन हुनुभन्दा केही महिना अगाडि विशेष महाधिवेशन बोलाउनु पार्टीको विधान अनुकूल छ कि छैन र यसले राजनीतिक दलसँग सम्बन्धित ऐनहरूको व्यवस्थासँग यो कति हदसम्म मिल्दोजुल्दो छ र विगतमा सर्वोच्च अदालतले गरेका स्थापित गरेका नजिर सिद्धान्तहरूको पालना भएको छ कि छैन भन्ने यी कानूनी प्रश्नहरू यसमा सन्निहित भएका छन्
1: हजुर। भनेको यो नजिरका आधारमा यस्तो सुन्यो, प्राकृतिक न्यायको सिद्धान्त पनि लागू भएन, यहाँ प्रष्टीकरणको मौका पनि दिएन भनेर आफ्नो फैसलाको आफै रिभ्यू गर्दैछ अहिले सर्वोच्च अदालत, यसको अर्थ?
2: अब यसलाई रिभ्यू अरू फैसलामा पनि हुन्छन्, अरू मुद्दाहरूमा पनि हुन्छन्
1: हजुर,
2: यसमा मात्रै भएको होइन, यो अपवाद होइन
1: हजुर।
2: अरू मुद्दाहरूमा पनि जहाँ गम्भीर कानूनी र संवैधानिक प्रश्न अदालतले देख्छ
1: हजुर,
2: आफूले गरेका निर्णयहरूमा संवैधानिक र कानूनी प्रश्न सन्निहित भएको देख्छ, त्यस्तो अवस्थामा पुनरावलोकन हुन्छ।
1: अब यो डाक्टर साहब, यो सल्टिने प्रक्रिया सर्वोच्च अदालतले यो कति छिटो सल्टाउँछ अथवा यसको प्रक्रियाहरू अब के हुन्छन् भन्ने पाटो चाहिँ के हो डाक्टर साहब, त्यसको अलिकति डिटेल बताइदिनु न, सर्वोच्चले यसको कसरी सुनवाई गर्छ?
2: अब अनुमति दिइसके पछाडि अब यो फुल बेन्चमा जान्छ
1: हजुर,
2: पहिला डिभिजन बेन्चबाट भएको थियो, अब पूर्ण इजलासमा जान्छ
1: हजुर।
2: पूर्ण इजलासमा जाँदा सामान्य तीनजना न्यायाधीशकोमा जान्छ
1: हजुर,
2: अब वृहत पूर्णमा कम्ती पाँचजनाकोमा जान्छ
1: हजुर।
2: अब तीनजनाकोमा गइसके पछाडि पहिला त पूर्ण इजलासको हाम्रो लगत भन्ने हुन्छ, लगतमा दर्ता हुनु पर्यो, केही समय त्यसमा पनि लाग्छ।
3: त्यो
2: दर्ता भइसके पछाडि विपक्षी, अब गगन विपक्षी भन्नाले त्यो मुद्दाको विपक्षी, गगनजीहरूको समूहलाई अदालतले सूचना दिन्छ र मिति तोकेर सूचना दिन्छ। मितिमा दुवै पक्ष उपस्थित हुन्छन् अनि मुद्दा पेशीमा चढ्छ र बहस पैरवी भएर टुङ्गो लाग्छ। जतिसुकै छिटो भयो भने दुई चार महिना पाँच छ महिना भन्दा अगाडि यो सम्भव छैन।
1: अनि काङ्ग्रेस चाहिँ खास गरी फेरि महाधिवेशनको तयारीमा छ, पन्ध्रौं, यो चिज रोकिन्छ रोकिन्न, यसले के हुन्छ?
2: महाधिवेशन यसले रोकिँदैन, विवादै कारणहरू भए अस्ति गरिएको विशेष महाधिवेशन ठिक हो कि होइन त्यसका आधारमा महाधिवेशन गर्ने कि पहिले निर्णय गरेको आधारमा महाधिवेशन गर्ने, विधानको कुन प्रावधानलाई टेकेर महाधिवेशन गर्ने, यी विवादहरू चाहिँ देखेका कारणले त्यसै भन्न सकिँदैन। त्यसैले अब यो मुद्दालाई सर्वोच्च अदालतको प्रशासनलाई अनुरोध गरेर छिटो भन्दा छिटो मुद्दाको निर्कोल गरेर मात्रै महाधिवेशनमा जानु राम्रो हुन्छ।
1: महाधिवेशन गर्ने पक्ष चाहिँ अहिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले गर्दैछ, अर्को पक्ष यसको विपक्षमै छ, विरोधमा छ, त्यो पक्ष फेरि यी दीर्घकालीन प्रभाव पर्ने काम गर्न पाइँदैन भनेर फेरि अदालतमा अर्को रिट लिएर गयो भने के हुन्छ? यो
2: होइन, त्यही विशेष महाधिवेशन गरेकै विषयमा प्रश्न उठिसकेकाले अब त्यो विशेष महाधिवेशन गर्नेले महाधिवेशन गर्छु भन्दाखेरि कानुनी प्रश्न उठ्छ। यो अवस्थामा जबरजस्ती गर्नुभन्दा दुवै पक्षले एउटा सहमतिमा आएर यो मुद्दालाई छिटो भन्दा छिटो टुङ्ग्याउँ भनेर टुङ्ग्याउनतिर गएर सर्वोच्च अदालतको निर्णयलाई कुर्नु राम्रो हुन्छ।
1: एउटा तपाईँले अघि भन्नुभयो राजनीतिक विषय, यो कानुनी, अर्को तपाईँले भन्नुहुन्छ सामाजिक विषय, त्यो के हो?
2: सामाजिक विषय चाहिँ अब सबै पुराना राजनीतिक दलहरू, नेपाली काङ्ग्रेस मात्रै होइन, एमाले, माओवादी, राप्रपा लगायतका सबै हिजोका ठूला दलहरू, सत्तामा बसेका दलहरूप्रति सामाजिक रूपमै ठूलो विश्वास छ।
3: हजुर,
2: त्यो दलप्रति पनि मान्छेको विश्वास हरायो, नेताहरूप्रति पनि विश्वास हरायो, त्यो क्रेडिबिलिटी, सोसियल क्रेडिबिलिटीको क्वेसन देख्छौ अहिले।
3: हजुर,
2: अब यस्तो सोसियल क्रेडिबिलिटीको क्वेसन देखेको अवस्थामा नेपाली काङ्ग्रेसको इतिहासलाई हेर्ने भने म नेपाली काङ्ग्रेसको सदस्य होइन, तर नेपालमा लोकतन्त्रको संरक्षण गर्नका लागि, लोकतन्त्रलाई स्थापित गर्नका लागि, त्यसको संवर्धन र विकास गर्नका लागि नेपाली काङ्ग्रेसको सबैभन्दा ठूलो भूमिका छ।
3: हजुर,
2: यसले नेतृत्व दायित्व खेलेको छ।
3: हजुर,
2: यसले जब जब नेपाली काङ्ग्रेस कमजोर हुन्छ, विवादास्पद हुन्छ, डिरेक्सन लेस हुन्छ, तब नेपालको डेमोक्रेसीलाई असर गर्छ, लोकतन्त्र पनि डिरेक्सन लेस हुन्छ, कमजोर हुन्छ।
3: हजुर,
2: त्यसरी अहिले पार्टीभित्रको सत्ता, पार्टीभित्रको नेतृत्व हत्याउने भन्दा पनि सिङ्गो सोसल माइन्ड सेट नै निर्माण गर्नका लागि नेपाली काङ्ग्रेसको इतिहास, यसको भूमिका यो हो, हामीलाई विश्वास गर्नुहोस् भन्ने वातावरण बनाउनको लागि दुवै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता छ। तर मैले के देखिरहेको छु भनेदेखि दुईटा पक्षको बीचमा कता कता एजेन्डामै फरक आउला कि भन्ने मैले देखिराखेको छु।
3: हजुर हजुर,
2: एउटाले त्यो सोसियो पोलिटिकल एजेन्डालाई हिन्दू धर्म या धर्म सापेक्षता, हिन्दू, बुद्ध, किराँत, हाम्रो नेपाली समाजको स्ट्रक्चर हेरेर धर्म सापेक्षता र काहीँ न काहीँ राज संस्थालाई पनि त्यो एउटा प्रमाणित इन्स्टिट्युसनको रूपमा काहीँ न काहीँ स्थान दिनुपर्छ भन्ने एजेन्डा बोक्ला कि जस्तो मलाई लाग्छ एउटा पक्षले,
1: त्यो अहिले चाहिँ अहिले जन्मिन लागेको भनिएको पक्षले।
2: राइट
3: राइट,
2: यो पनि आधिकारिक दृष्टिकोण मलाई लागेको
1: होइन, उहाँको तयारी त्यो छ, त्यसमा आधिकारिकता छैन तर तथ्यहरू छन्, उहाँहरूले त्यो भनिराख्नु भएको छ, ठिक छ, एक हो। अब गगन पक्ष,
2: अब गगनजीहरू पुरै गणतन्त्र र संघीयताको पक्षमा हुनुहुन्छ,
3: हजुर,
2: धर्मनिरपेक्षताको पक्षमा हुनुहुन्छ,
3: हजुर,
2: अब गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले मुलुकका समस्या समाधान गर्न सकेन भन्ने सर्वत्र अहिले मानिसहरूले आभास गर्न थालेका छन्।
3: हजुर,
2: खालि मुलुक मानिसले परिवर्तन चाहेका थिए र जुन किसिमको नयाँ सरकार आयो, राष्ट्रपाको स्टालिन नेतृत्वको जुन सरकार आयो, त्यसले गरिरहेका काम कारवाहीहरूले मानिसहरूमा झन् ठूलो वितृषा सृजना भइरहेछ, उहाँहरूले डेलिभरी गर्न सक्नु भएन, उहाँहरूले मुलुकलाई नेतृत्व दिन सकिरहनु भएको छैन, मुलुकलाई राइट डिरेक्सनमा हिँडाउन सकिरहनु भएको छैन।
3: हजुर,
2: अब बालिनका दृष्टिकोणहरू नै क्लियर छैनन्, उहाँको दृष्टिकोण के हो, किनकि प्रधानमन्त्री भनेको चाहिँ मुलुकको स्पिकर हो, हाउसको स्पिकर हाउस त हुन् तर प्रधानमन्त्री चाहिँ मुलुकको एउटा स्पिकर हो, अर्थात् मुलुकमा एउटा राजनीतिक विचार उसले सम्प्रेषण गर्छन्, त्यो विचारमा पिपुलहरू मुलुकलाई हिँडाउँछन्, त्यो विचारमा छलफल गर्छन्, त्यसका कमी कमजोरी मूल्याङ्कन गर्छन्, त्यसलाई परिष्कृत गर्छन्, एउटा विचारक हुन्। जसरी विश्वेश्वर प्रसाद कोइराला एउटा विचारक थिए, त्यस्तै एउटा प्रधानमन्त्रीलाई चाहिँ विचारक मानिन्छ, स्टेट्सम्यान अफ द नेसन भन्न मानिन्छ। अब बालिनजीबाट त्यो कुरा देखिराखेको छैन, उनी कुनै विचार पनि राख्दैनन्, पिपुलसँग बोल्दा पनि बोल्दैनन्, संसदमा गएर सम्बोधन पनि गर्दैनन्, जब उनले सम्बोधन गर्छन् उनी विवादमा तानिन्छन्, कुनै विचार, राजनीतिक विचारै छैन, त्यो विचारविहीन एउटा समूह मुलुकको नेतृत्व गरिराखेको छ। यस्तो अवस्थामा मुलुक चाहिँ क्राइसिसमा गइरहेको अवस्थामा नेपाली काङ्ग्रेसको भूमिका चाहिँ झनै महत्वपूर्ण छ,
3: त्यसले
2: अहिलेको समाजमा जुन निराशा देखेको छ,
1: हजुर,
2: राजनीतिक रूपमा जुन किसिमको एउटा अस्त व्यस्तता देखेको छ त्यसलाई चिर्नका लागि अब समाज सापेक्ष मुलुक सापेक्ष एजेन्डा बोकेर पिपुललाई विश्वास दिलाउने पब्लिक कन्फिडेन्स बिल्ड गर्ने चाहिँ अहिलेको सामाजिक दायित्व,
1: अनि
2: दायित्व जसले पूरा गर्छ उसले समाज र राजनीतिको नेतृत्व लिन्छ।
1: अब यहाँ डाक्टर साहब तीनटा कुरा तपाईँले तीनटा आयामबाट कांग्रेस विवादलाई हेर्नुभयो, एउटा राजनीति, एउटा कानूनी, एउटा सामाजिक, अहिले मूल झमेला उनीहरूको कानूनी छ। तपाईँले तीनटा अस्पेक्टबाट यसलाई विश्लेषण गरिराख्दा मानौ यो कानूनी रूपमा कांग्रेस एक भयो भने पनि तपाईँको कुरा अनुसार त यो राजनैतिक र सामाजिक रूपमा त एक नहुने रहेछ, यो चिरै पर्ने खालको अवस्था देखियो। सामाजिक एजेन्डा र राजनीतिक एजेन्डा उनीहरूका अलग अलग छन्, यो त एकै ठाउँ भए पनि नमिल्ने अवस्था देखियो होइन त?
2: हो, सामाजिक र राजनीतिक रूपमा कांग्रेसभित्र विभाजन देखिएको छ,
1: हजुर।
2: कानूनी रूपमा भोलि एक ठाउँमा आउने अवस्था बन्न सक्ला या नसक्ला त्यो भोलिको कुरा भयो, पहिले त्यसको घोषणा नगरौं,
1: हजुर।
2: तर समाजले जुन किसिमको एजेन्डा चाहिरहेको छ त्यो एजेन्डा कांग्रेसको कुन पक्षले दिने हो र समाजमा विश्वास आर्जन गर्ने हो भन्ने चाहिँ अहिलेको अहम प्रश्न, किनभने मुलुकको डेमोक्रेसीको लागि कांग्रेसको नेतृत्व जरुरी हुन्छ,
1: हजुर।
2: सरकारको नेतृत्व कसरी पनि लिन सक्छ, एमाले लिन सक्ला, राप्रपाले लिन सक्ला, राप्रपाले लिन सक्ला, माओवादीले लिन सक्ला, अरू मधेसवादी जसले पनि लिएला, तर विचारको डेमोक्रेसीको नेतृत्व चाहिँ मुलुकमा कांग्रेसले गरेको
1: हो।
2: त्यसले डेमोक्रेसीको लागि नेपाली कांग्रेस सशक्त हुनुपर्दछ भन्ने कुरा आम नेपाली र नेपाललाई माया गर्दै प्रत्येक व्यक्तिले चाहने कुरा, त्यसलाई कांग्रेसै हुनुपर्छ भन्ने जरुरी छैन।
1: तर डाक्टर साहब दुर्भाग्य, तपाईँले भनेको चीजमा त कांग्रेस नरहने पक्का जस्तो देखियो, यदि यो कानून रूपमा मिल्यो भने पनि राजनीतिक र सामाजिक रूपमा विभाजित छ, यसको लङ टर्ममा इम्प्याक्ट के आउँछ? फेरि कांग्रेस सक्नु पर्यो भने अहिले कांग्रेस बीचको विवाद मात्र होइन, अदालत मार्फत अहिले भएको निर्णय नै रिभर्स भयो भने पनि त्यसले त कांग्रेस सक्ने बाटो नै लग्यो, किनकि जो प्रतिस्पर्धी राजनीतिक दलहरू छन् तिनका लागि त यो फाइदाको कुरा हुन सक्ला।
2: अब यो निर्णयका खालि कानूनी मात्रै प्रभाव हुँदैन, त्यसको राजनीतिक सामाजिक प्रभाव हुन्छ नै,
1: हजुर।
2: जस्तो निर्णय आओस्,
1: हजुर,
2: अब विशेष महाधिवेशन गलत थियो भन्ने निर्णय आयो भने पनि त्यसको एउटा राजनीतिक र सामाजिक प्रभाव पर्छ,
1: हजुर।
2: विशेष महाधिवेशन गगनज्यूले बोलाउनु भयो र त्यसबाट नेतृत्व जुन चुनियो त्यो चाहिँ ठिक थियो भन्ने आयो भने पनि त्यसको एउटा कानूनी र सामाजिक राजनीतिक एउटा असर पर्छ त्यसले,
1: हजुर।
2: त्यसैले त्यो कांग्रेसको विवाद चाहिँ मुलुकको डेमोक्रेटिक प्रोसेससँग,
1: हजुर,
2: अब भविष्यमा हामी डेमोक्रेसीलाई कतातिर लाँदैछौँ,
1: हजुर,
2: मुलुकलाई कुन डिरेक्सनमा लाँदैछौँ भन्ने कुरासँग जोडिएको छ, यो अहम महत्वको विषय हो।
1: ए डाक्टर साहब, तपाईँसँग मौका जुरेको छ यही बेला, अब शेरबहादुर देउवा नेपाल आउँदै हुनुहुन्छ 26 साउनमा, सरकारले त ढुकेर बसेको होला धरपकडको लागि, त्यो कति जायज, कति न्यायिक, कति कानूनी हुन सक्छ यो विषय चाहिँ?
2: होइन, यसभन्दा अगाडि नै सर्वोच्च अदालतले शेरबहादुर देउवालाई जुन सम्पत्ति शुद्धिकरणको मुद्दा थियो त्यसमा गिरफ्तार नगर्नु भनेर भनिसकेको अवस्था छ,
1: हजुर।
2: तर त्यसको अर्थ अनुसन्धानै नगर्नु भनेको होइन, अनुसन्धान गर्न सक्छ गिरफ्तार नगरिकन,
1: हजुर।
2: उहाँहरू कानूनको दायरामै आउन नपर्ने व्यक्ति होइन, कानूनको दायरामा जो पनि आउन सक्छ,
1: हजुर,
2: कानूनको दायरा भन्दा कानूनभन्दा माथि कोही पनि छैन,
1: हजुर।
2: शेरबहादुरजी पनि कानूनको दायरामा सक्नुहुन्छ, तर एयरपोर्ट नै गिरफ्तार गर्ने कुरा चाहिँ सम्भव छैन,
1: त्यो सम्भव छैन। तर हामी कहाँ त पहिला पक्राउ गर्ने अनि त्यसपछि पक्राउ फुर्जी लिने, यो गैर न्यायिक पक्राउ त कति छ कति छ, तपाईँ दुर्गा प्रसाईकै एउटा उदाहरण हेर्यो भने पटक पटक त्यो भेटिन्छ,
2: हो।
1: सैद्धान्तिक कुरा तपाईँले भनेको होला, तपाईँको भनेको सैद्धान्तिक कुरा एउटा होला, व्यवहारिक त अर्को छ, फेरि हामी कहाँ चलिराखेको,
2: हजुरले भने एकदमै ठिक हो, हामी कानूनी कुरा गर्छौँ, रुल अफ ल को कुरा गर्छौँ,
1: हजुर।
2: सरकार कुन मानसिकताबाट गयो भने पहिला सम्भाव अनि मात्रै कुरा गर,
1: हजुर,
2: भनिसके पछाडि त्यो भनेको के हो भने मान्छेका फन्डामेन्टल राइट्सहरू लिबर्टिजहरूलाई सरकारले गम्भीरतापूर्वक हेरेन,
1: हजुर।
2: नागरिकको लिबर्टिजमाथि आक्रमण गर्ने कुरा चाहिँ सरकारको लागि सामान्य बन्यो,
1: हजुर।
2: हिजो हामीले माइतीगर मण्डला बन्द गर्दाखेरि जसरी विरोध गर्यौं ओली सरकारको या अन्य सरकारहरूको, या नागरिकका स्वतन्त्रतामाथि धावा बोल्दा जसरी विरोध गर्यौं, त्योभन्दा कडा रूपमा अहिलेको सरकारले नागरिकका स्वतन्त्रता फन्डामेन्टल राइट्स र लिबर्टीमाथि आघात गरिराखेको अवस्था छ,
1: हजुर।
2: यसले पोलिटिकल डिरेक्सन, मुलुकको पोलिटिकल डिरेक्सन राम्रो देखाइराखेको छैन,
1: हजुर।
2: किनकि फन्डामेन्टल कुरा देखियो भने सरकारको पोलिटिकल थट नै छैन, प्रधानमन्त्रीको कुनै पोलिटिकल थट नै छैन,
1: हजुर।
2: उनी आफ्नो राजनीतिक विचार पिपुलसँग राखेर त्यो विचारमा मुलुकलाई हिँडाइराखेकै छैन, उनी एउटा बन्द कोठाभित्र बसेर काम गरिरहेको छ, एउटा कम्पनीको सिइओले गर्ने जस्तो काम गरिरहेका छ। कम्पनीको सिइओ र प्रधानमन्त्री गभर्नेन्स एकदमै फरक कुरा हो,
1: हजुर।
2: त्यसले गभर्नेन्स, गभर्मेन्ट भन्नु र गभर्नेन्स भन्नु एउटै कुरा होइन, गभर्मेन्ट हुन्छ, गभर्नेन्स नहुन सक्छ। हामीले चाहेको चाहिँ सरकार र गभर्नेन्स सँगसँगै होस् भन्ने हो, पहिले सरकार छ तर गभर्नेन्समा थुप्रै प्रश्न चिन्हहरू उठेको अवस्था छ, र मुलुक राजनीतिक सामाजिक रूपमा चाहिँ तरल अवस्थामा र असन्तुष्ट अवस्थामा प्रवेश गरिसकेको छ र यसले अर्को विद्रोह नै निम्त्याउँछ, त्यो राम्रो होइन। मुलुकलाई सधैँ अस्थिर बनाउनु हुँदैन। त्यसले बालन सरकारले प्रधानमन्त्रीले स्पिकर अफ द नेसन बन्न सके
3: हजुर
2: केही सम्भावना, अहिलेकै तौर तरिकाबाट अगाडि बढ्यो भने बालन निरङ्कुश बन्छन्, त्यसले उनलाई नै सिध्याउँछ।
3: हस् डाक्टर साहब, तपाईँको यो महत्वपूर्ण समय संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
0: रेडियो पाउ, घटना विषयको सशक्त संवाद।
4: हजुरको रेडियो।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
4: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी।
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239। 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
2: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
1: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
2: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
1: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
1: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
2: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
1: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
2: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
1: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ
2: यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
1: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिन

0: まあ、第一線です。
1: पानीको मुहानो संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
0: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
0: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिर्सप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी, रामेछाप।
5: हजुरको रेडियो 102.1 मेगा
6: सहित 7 जनाको गोलीहानी हत्या। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
7: विनिता दाहालबाट समाचार सुन्नुहोस्। थाइल्याण्डको प्रहरीले उत्तरी ब्याङ्कक बाहिरको एउटा भेगमा एकजना विद्यार्थीले आफ्नै विद्यालयका शिक्षकहरू सहित कम्तीमा 7 जनाको हत्या गरेको जनाएको छ। यसअघि ती विद्यार्थीले आफ्ना हजुरबुवा हजुरआमाको पनि ज्यान लिएका थिए। 14 वर्षीय

0: ती विद्यार्थीले त्यसपछि आफैलाई गोली हानेको प्रहरीले जनाएको छ। घटनामा 30 भन्दा बढी मानिस घाइते भएका छन् भने 9 जनाको अवस्था गम्भीर रहेको छ। घटनास्थलमा पुगेका बीबीसीका जोनाथन हेड भन्छन्, केही विद्यार्थीहरूले दिएको यो निकै हृदय विदारक विवरण थियो, जसमा उनीहरूले ती विद्यार्थी एउटा पछि अर्को कक्षा कोठा गोली चलाउँदै जाँदै गर्दा उनीहरूले टाउको लुकाएर आफूहरू डेस्क मुनि बसेको बताएका छन्। बीबीसीका जोनाथन हेडको भनाई। अफ्रिकाको रोग नियन्त्रण केन्द्र CDCले प्रजातान्त्रिक गणतन्त्र कंगोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रण गर्न समुदायहरूले अझ ठूलो भूमिका खेल्नुपर्ने बताएको छ। यसका प्रमुख डाक्टर या केसयले बीबीसीसँग कुरा गर्दै गाउँका अगुवाहरूलाई संलग्न गराउँदा गलत सूचना रोक्न, संक्रमित व्यक्तिको छिटो पहिचान गर्न र सुरक्षित रूपमा मृतकहरूको अन्तिम संस्कार गर्न सहयोग पुग्ने बताए। प्रजातान्त्रिक गणतन्त्र कंगोमा पुष्टि भएका इबोला संक्रमितको संख्या 4,000 नाघेको र करिब 1,800 जनाको मृत्यु भइसकेको अवस्थामा उनको यो भनाई आएको हो। साउदी अरेबिया, टर्की र पाकिस्तानले आफ्नो सामूहिक सुरक्षालाई बलियो बनाउन संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। साउदी अरेबियाको मक्का शहरमा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रिजेप तैयिप एर्दोवान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा यी तीन मध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइने उल्लेख छ। विश्व फुटबल अहिले फिफा अध्यक्ष जानी इन्फान्टिनोको पक्ष र विपक्षमा रहेका विभिन्न समूहहरूबीच क्षण विभाजित हुँदै गएको छ। नर्वेको फुटबल संघले फिफा प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने योजना रद्द गरेको भन्दै उनको राजीनामा माग गरेको छ। संघले इन्फान्टिनोका लागि अब फिर्ता हुने कुनै बाटो नरहेको बताएको छ। तर अर्जेन्टिना र मेक्सिकोका फुटबल संघहरू उनको समर्थनमा उभिने पछिल्ला देशहरू हुन्। युरोपेली फुटबलको नियामक निकाय UEFAले फिफा बोर्डले इन्फान्टिनोलाई पुनः समर्थन गर्नुले आफ्नो धारणा परिवर्तन नगर्ने बताइसकेको छ। र पाकिस्तान प्रशासित कश्मीरको निर्वाचन आयोगले सुरक्षा चिन्ताका कारण यी क्षेत्रका दुई जिल्लाका केही भागमा हुने मतदान स्थगित गरिएको जनाएको छ। क्षेत्रीय निर्वाचनको तेस्रो चरण आगामी सोमबारका लागि तय गरिएको छ। स्थानीय प्रतिनिधित्व बढ़ाउनुपर्ने मागबाट उत्पन्न अशान्तिपछि यो स्थगन गरिएको हो। पछिल्ला दुई महिनामा पाकिस्तानी सुरक्षा बल र प्रदर्शनकारी बीच भएका झडपमा कैयौं मानिसको मृत्यु भएको छ। यसअघि सम्पन्न निर्वाचनका पहिलो दुई चरण पनि धाँधली र हिंसाका आरोपहरूले प्रभावित भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। वैदेशिक रोजगारमा नीतिगत सुधार, वैज्ञानिक सेवा शुल्क निर्धारण लगायत माग अगाडि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विदेशमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। आफूहरूका माग सम्बोधन नगरिएसम्म वैदेशिक रोजगारमा श्रमिक नपठाउने संघका अध्यक्षले बीबीसीलाई बताए। वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा हेर्न नहुने भन्दै सरकारले संवाद मार्फत तत्काल समस्याको हल खोज्नुपर्ने एकजना श्रम विज्ञले बताएकी छन्। सुनौ एक रिपोर्ट। वैदेशिक रोजगार व्यवसाय संघले काठमाण्डुमा आज एउटा पत्रकार सम्मेलन गरी आफ्ना 15 बुधे माग सार्वजनिक गरेको हो। इजाजत पत्र प्राप्त संस्थाहरूमाथि गरिएका कार्यवाही फिर्ता लिनुपर्ने, नयाँ श्रम गन्तव्यको माग पत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्ने लगायतका माग संघले अगाडि सारेको छ। ऐन संशोधनमा लाग्ने कानूनी प्रक्रियालाई कुर्न सक्ने भए पनि त्यस बाहेकका काम तत्काल गरिनुपर्ने उल्लेख गर्दै संघका अध्यक्ष डिक बहादुर खत्रीले बीबीसीसँग भने,
2: क्याबिनेटबाट पास गरेर लिएर आउने विषय विलम्ब नगरिकन सरकारले ल्याउनुपर्छ भन्ने पहिलो शर्त, र दोस्रो शर्त चाहिँ वैदेशिक बजारमा जाने श्रमिकले कृत्रिम अभाव खडा गरेर कार्टेलिङ गरेको चाहिँ जुन हवाई भाडा दर छ, यो हवाई भाडा दरलाई चाहिँ अविलम्ब न्यूनीकरण गर्ने र श्रमिकमाथि लगाउँदै आएको, श्रमिकले समेत यात्रा गर्दा प्रति यात्रु लगाउँदै आएको 13% भ्याट श्रमिकका लागि छुट गरिनु पर्यो सरकारले। यी चाहिँ सरकारले चाह्यो भने अविलम्ब गर्न सक्छ।
1: संघले सरकार समक्ष राखेका अन्य मागमा मागपत्र प्रमाणीकरण, पूर्व तथा अन्तिम श्रम स्वीकृतिलाई 47 प्रणालीमा लग्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धी उजुरी बिगो दावी र फरफारक न्यायचित हुनुपर्ने रहेका छन्। त्यसै गरी वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5,000 जना भन्दा बढ़ी नेपाली भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्ने लगायत माग संघले राखेको छ। यी मागहरू सम्बोधन नभए व्यवसायीहरूले के गर्छन् भनी जिज्ञासामा संघका अध्यक्ष खत्रीले भने,
2: हामीले उठान गरेका विषय वैदेशिक रोजगार व्यवसाय लक्षित मात्रै छैनन्, समग्र रूपमा श्रमिक लक्षित छन्। त्यसो भएको हुनाले सरकारले जुन दिनसम्म यी दुई तीनवटा विषय ऐन संशोधन नगरिकन मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौ।
1: सरकार र वैदेशिक रोजगार व्यवसायहरू बीच लामो समयदेखि भइरहेको रस्ताकसीका कारण अहिलेको अवस्था सिर्जना भएको श्रम विज्ञ मीना पौडेलले आरोप लगाइन्। सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई विपक्षीका रूपमा व्यवहार गर्न नहुने उनको सुझाव छ। हाल उत्पन्न समस्याको समाधान बारे श्रम विज्ञ पौडेलले भनिन्,
3: तत्कालै मन्त्रालयको सम्बन्धित निकाय विभागकोले हेर्ने वैदेशिक रोजगार विभाग मन्त्री को बसेर के हो त समस्या, अब उनीहरूका गुनासा पनि सुन्नु पर्यो, उनीहरूका गल्ती कमजोरी औँल्याएर संयुक्त रूपमा सम्बोधन गरेर जानु पर्यो। वैदेशिक रोजगार व्यवसायले पनि जे मन लाग्छ त्यो गर्छु भन्ने पाइएन, सरकारले पनि कानूनी दायराभित्र बसेर उहाँहरूलाई व्यवसाय गर्न छुट दिनु पर्यो, अब संवाद बाहेक अर्को विकल्प छैन।
1: रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाहले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको भए पनि खास गरी आप्रवासी कामदारका चासोलाई राज्यले यथोचित सम्बोधन गर्न नसकेको विज्ञहरूको तर्क रहिआएको छ। यसै सन्दर्भमा हामीले युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेलाई व्यवसायीहरूले विदेशमा श्रमिक नपठाउने घोषणा गरेका छन्, अब तपाईँहरू के गर्नुहुन्छ भनेर सोधेका छौं।
4: केही त्यस्तो उहाँहरूका समस्या छन् अथवा उहाँहरूका कन्सर्न छन्, व्यवसायिक कन्सर्नहरू भने त अब हाम्रो मन्त्रालय सदैव छलफल गर्ने, उहाँहरूसित संवाद गरेर के हो उहाँहरूको कन्सर्न, त्यसमा चाहिँ हामी त छलफल गर्ने तयार छौँ। व्यवसाय बन्द गरेर त्यसरी जानु समस्याको समाधान होइन, होइन, किनभने त्यसरी व्यवसाय बन्द गर्ने आन्दोलन गर्न आवश्यकतै छैन। सरकारले, मन्त्रालयले, विभागले हामीले उहाँहरूको कुराहरू नसुनेको भए, त्यो कुराहरूलाई इग्नोर गरेको भए पोपमा तपाईँको त्यस्ता बाटाहरू अवलम्बन गर्नुपर्ने होला। तर हामीले जति बेला पनि हाम्रो मन्त्रालयको ढोका खुला छ, हामी संवाद छलफल उहाँहरूको कन्सर्नहरूलाई कानूनको परिधिभित्र रहेर र तपाईँको स्रोत साधन सबै कुराहरूले अल्पकालीन दीर्घकालीन अब चाहिँ तुरन्त के गर्न सकिन्छ त्यसमा मन्त्रालय खुला छ छलफलको लागि। कुनै पनि समस्याको समाधान मलाई लाग्छ छलफल संवाद र एउटा कमन अन्डरस्ट्यान्डिङबाट हुन्छ। त्यो सेवा बन्द गर्ने काम म नगरिदिन अनुरोध गर्छु।
1: माग पत्रमा साउदी अरेबियाको एसभीपी र बायोमेट्रिक, युएईको प्रहरी प्रमाण पत्र प्रमाणीकरण तथा मलेसियाको भर्ना प्रक्रियामा एकाधिकार जमाउने बिचौलियाहरूको चलखेललाई कूटनीतिक पहल मार्फत अन्त्य गर्नुपर्ने, मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिलाई स्वचालित प्रणालीमा लैजानुपर्ने, 5,000 भन्दा बढ़ी नेपाली कामदार भएका मुलुकमा श्रम सहचारी तथा काउन्सिलर राख्नुपर्ने अनि व्यवसायीले राखेको नगद धरोटीको ब्याज उपलब्ध गराउनुपर्ने जस्ता मागहरू छन्। यी मागहरूमा सरकारको धारणा के छ?
4: होइन, एसभीपीको सम्बन्धमा, पीसीसीको सम्बन्धमा र उहाँले भनेका सम्बन्धमा सबै कूटनीतिक पहलहरू हामीले गरिरहेका छौं, पत्राचार गरिरहेका छौं, छलफल भइरहेछ, संवाद भइरहेछ। उहाँले भनेका कुरा हामीले चाहिँ हाम्रो श्रमिकको र व्यवसायहरूको चाहिँ लाई अप्ठ्यारो पर्ने कुरामा हाम्रो कूटनीतिक पहल चाहिँ विगतदेखि पनि गरे, अहिले पनि यी जुन तपाईँले उल्लेख गरेका विषयहरूमा एकदमै चाहिँ हामीले कूटनीतिक पहल गरिरहेका छौँ, छलफल भइरहेको छ, होइन, त्यसको सल्युसन पनि आउँछ, उहाँहरूले प्रतीक्षा गर्नु पर्यो। जहाँसम्म लाग्छ माग प्रमाणीकरण उसलाई चाहिँ यो चाहिँ श्रम स्वीकृतिलाई अटोमेसनको कुरा छ, पुनः श्रम स्वीकृति अटोमेसन भइसकेको छ, होइन, सरकारको सहयोग हुँदै शासकीय सुधारका कार्यक्रम अन्तर्गत त्यति बेलै हामीले अहिले पुनः श्रम स्वीकृति अटोमेटिक तरिकाले अटोमेसनको माध्यमबाट हुन्छ र अर्को श्रम स्वीकृतिलाई र माग प्रमाणीकरणलाई अटोमेसन गर्ने र यसलाई सहजीकरण गर्ने सन्दर्भमा वैदेशिक रोजगार ऐनमा पनि हामीले चाहिँ माग प्रमाणीकरण लगायतका यी विषयहरूलाई कसरी चाहिँ सहज बनाउन सकिन्छ भन्ने हिसाबले चाहिँ कानून संशोधनमा पनि प्रस्ताव गरेर अहिले कानून वैदेशिक रोजगार ऐन संशोधनको लागि अर्थ मन्त्रालय, मानवीयताको कार्यालय र परराष्ट्र मन्त्रालयमा रायको लागि हामी पठाएका छौँ। उताबाट राय आउँदा बित्तिकै हामीले नयाँ वैदेशिक रोजगार ऐनको संशोधन प्रक्रियालाई अगाडि बढाउँछौँ, त्यो चाहिँ अहिले काम गरिरहेको अवस्था छ। अब डिजिटाइजेसनको एकदमै उपयोग गरेर यसलाई चाहिँ कसरी ट्रान्सप्यारेन्ट गराउने र अटोमेसन गराउने भन्ने सन्दर्भमा त हामी मन्त्रालयले अब तपाईँको यो आर्थिक वर्षको कार्यक्रममै पनि बजेट विनियोजन सहितको कार्यक्रमै राखेका छौँ र त्यतातिर जति सकिन्छ यो 3-4 महिनाभित्रै नै हामीले डिजिटाइजेसनका विनियोजित बजेटबाट हुने खालका कामहरू चाहिँ सुरु गरेका छौँ, कसैको परिणाम पनि देखिसकेका छ, होइन। उहाँले तपाईँले अहिले उल्लेख गरेका मागहरूमा हामी उहाँहरूले माग राख्नुभयो राम्रै भयो, त्यो त मन्त्रालयले हाम्रो काम गरिसकेका र थालिसकेका काम हुन् तिनीहरू।
1: अब अन्त्यमा वैदेशिक रोजगार व्यवसाय संघले चाहिँ अनावश्यक धरपकड व्यवसायमाथि कारवाही गरेको भन्दै उनीहरूले नियतमै खोट्छ भनेर भन्दैछन्, त्यस्तो खोटै देखिने गरी के गर्नुभयो तपाईँहरूले?
4: त्यस्तो त कुनै छैन, तपाईँको कुनै सरकारी निकायले अब सायद विभाग मन्त्रालयबाट जे काम हुन्छन् सबै चाहिँ कानून भन्दा बाहेक कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने र कानूनको परिपालना र कार्यान्वयन गर्ने बाहेक चाहिँ कानूनमा नभएका कुराहरू त्यस्तो नियतमा खोट राखेर मलाई लाग्छ कुनै पनि सार्वजनिक निकायले त्यो काम गर्न पनि सक्दैन, त्यसरी हामीले गरेको जस्तो पनि मलाई लाग्दैन।
1: युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरे। साझापखमा एउटा विषय संक्षेपमा, प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले वैशाखदेखि असारसम्मको प्रगति विवरण सार्वजनिक गर्दै यसबीचमा उल्लेख्य कामहरू भएको दावी गरेको छ। प्रगति विवरणमा यसबीचमा भएका मन्त्री परिषदका निर्णयदेखि सरकारबाट दिइएका निर्देशन समेत समेटिएका छन्। सो अवधिमा 21 मन्त्री परिषद बैठकबाट 384 निर्णय र मन्त्री परिषदका विभिन्न समितिका 8 बैठकले 12 निर्णय गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जेएनजी आन्दोलनपछि सेवा प्रवाह प्रभावकारी बनाउने गरी कार्यालय प्रमुखहरूलाई अनियमितता र ढिला सुस्ती हटाउन निर्देशन दिइएको सरकारले उल्लेख गरेको छ। उसका अनुसार यो अवधिमा वित्तीय प्रगति पूँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% भएको छ। हेलो सरकार प्रणालीमा प्राप्त 44,000 भन्दा बढ़ी गुनासा मध्ये 32,000 गुनासा फर्स्यौट गरिएको सरकारले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, थाइल्याण्डको प्रहरीले राजधानी ब्याङ्ककको उत्तरी भागमा एक विद्यार्थीले आफ्नो विद्यालयका शिक्षकहरूसहित 7 गोली हानी हत्या गरेको जनाएको छ। मृतकमा उनका आफ्नै हजुरबुवा र हजुरआमा समेत छन्, जसलाई उनले विद्यालय पुग्नु अघि घरमै हत्या गरेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री अनुतिन चानवीर कुनले यसअघि 30 भन्दा बढ़ी मानिस घाइते भएका र तीमध्ये 9 अवस्था गम्भीर रहेको बताएका थिए। उनले आक्रमणलाई राम्ररी तयारी गरिएको घटना भनेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: 14 ती विद्यार्थीले अरूलाई गोली हानिसकेपछि आफैलाई गोली हानेका थिए। प्रहरीले ती विद्यार्थीले आफ्नो हजुरबुवाको नाममा रहेको ह्याण्डगनबाट 26 गोली चलाएको जनाएको छ। घाइतेहरूलाई एम्बुलेन्समा राखिँदै गर्दा अन्य विद्यार्थीहरू स्कूलबाट बाहिर निस्किएका थिए। त्यसक्रममा रोइरहेका शिक्षकहरूले एक अर्कालाई अंगालो हालेका थिए। थाई प्रधानमन्त्री अनुतिन चानवीर कुनले पीड़ित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। देव सिरिन विद्यालयकी एक छात्रले बीबीसीलाई बताए अनुसार उनी बस्नका लागि विद्यालयको पर्खाल चढ़ेर बाहिर निस्किनु परेको थियो। अर्की विद्यार्थीले आफूलाई मर्छु भन्ने डर लागेको बताएकी छन्। एक शिक्षकले विद्यार्थीहरू चिच्याउँदै र दौड़िँदै गरेको देखेको र आफ्ना एक साथीको पनि मृत्यु भएको बताए। अधिकारीहरूका अनुसार गोली चलाउने 14 किशोरको पनि मृत्यु भएको छ। यो वर्ष थाइल्याण्डमा विद्यालयमा भएको यो दोस्रो गोलीकाण्ड हो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: लाइव भी रात को 9 बजे।
1: हजुर को रेडियो 102.1 MHz।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
3: जन्मेको 1 घण्टा भित्रै स्तनपान सुरु गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
2: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
3: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जनहितमा जारी सन्देश।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जोर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904660 98692 65998।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप। डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827872082, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
4: आमाको पहिलो दुध शिशुको पहिलो खोप हो।
5: जन्मेको एक घण्टा भित्रै स्तनपान सुरु गरौं। पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
5: विश्व स्तनपान सप्ताह 2026 अवसरमा दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप। पहिलो दूध शिशुको पहिलो खोप हो।
5: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाऊ। दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिऊ।
4: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौ। विश्व स्तनपान सप्ताह 2026 अवसरमा लिखु तामाकोशी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो। सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगा।
1: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटरबोट रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो।

0: नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
1: जन्मेको एक घण्टा भित्रै स्तनपान शुरू गरौं। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सो भन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
0: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं।
1: विश्व स्तनपान सप्ताह 2026 को अवसरमा रामेछाप नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 048-545-143 98-63-023-422।
0: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
1: आमाको पहिलो दूध शिशुको पहिलो खोप हो।
2: जन्मेको 1 घण्टा भित्रै स्तनपान शुरू गरौ। पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाऊ। 2 वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारासँगै स्तनपानलाई निरन्तरता दिऊ।
1: स्तनपानलाई प्राथमिकता दिऊ। दिगो सहयोग प्रणाली निर्माण गरौं। विश्व स्तनपान सप्ताह 2026 अवसरमा सुनापति गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेवी रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
0: हजुरको रेडियो 102

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक भएको सूचनाको हक सम्बन्धी ऐन अनुसार स्वत प्रकाशन भएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख छ। नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारका लागि जोड़ दिँदै फेरि आन्दोलन थाल्ने निर्णय गरेको छ। काठमाडौँमा साउन 16 र 17 गते सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढ़ाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताउनु भएको छ। त्यस्तै आर्थिक वर्ष 2083-84 बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाई अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराए विभेद गरेको अध्यक्ष उपलब्ध नगराएर विभेद गरेको अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षा स्पेशल एक्जामिनेशनमा विदेशमा अध्ययन गरेका अधिकांश अनुत्तीर्ण भएका छन्। काउन्सिलले लिएको लाइसेन्स परीक्षामा 93.48% चिकित्सक उत्तीर्ण हुँदा विदेशमा अध्ययन गरेका अधिकांश असफल भएका हुन्। काउन्सिलले 7 र 8 साउनमा सञ्चालन गरेको परीक्षामा नेपाल तथा विभिन्न विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका 1013 जना परीक्षार्थी सहभागी भएका थिए। नेपालका शैक्षिक संस्थाबाट अध्ययन गरेका 919 जना मध्ये 15 जना अनुत्तीर्ण भएका छन्। भारतबाट सहभागी 17 जना मध्ये 13 जना अर्थात 76.47% उत्तीर्ण हुँदा चीनमा अध्ययन गरेका अधिकांश अनुत्तीर्ण भएका छन्। खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानी सम्बन्धी व्यवस्था नहुँदा 500 भन्दा धेरै रोहिंगा शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ। विभिन्न समयमा नेपाल भारत सिमानाका हुँदै ती रोहिंगा शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफले जानकारी दिनुभएको छ। म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिँदा नेपाली श्रमिकहरूको वैदेशिक रोजगार प्रभावित भएको छ। म्यानपावर व्यवसायीले 15 बुझे माग राखेर आजदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गरेका हुन्। वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ। नेकपा एमाले रामेछापको नवनिर्मित जिल्ला पार्टी कार्यालय मदनाश्रित स्मृति भवनको उद्घाटन गरिएको छ। मानथली नगरपालिका एक आकाशी स्थित भवनको पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको, करिब 1.50 करोड़ रूपियाँमा भवन निर्माण भएको, अझै केही काम बाँकी रहेकाले निर्माण सम्पन्न हुँदासम्म कुल लागत करिब 2 करोड़ रूपियाँ पुग्ने अनुमान गरिएको छ। श्रावण महिनालाई डेंगी सचेतना महिनाका रूपमा मनाउने अभियान अन्तर्गत रामेछाप बजार क्षेत्रमा डेंगी रोग सम्बन्धी सचेतना तथा लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। अभियानका क्रममा बजार तथा आसपासका क्षेत्रमा डेंगी फैलाउने एडिस जातको लामखुट्टेको सम्भावित वासस्थान पहिचान गरी पानी जम्ने स्थानको खोजी तथा सरसफाई गरिएको थियो। साथै स्थानीयवासीलाई घर, कार्यालय तथा समुदायमा पानी जम्न नदिने, लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने र डेंगीबाट बच्न आवश्यक सावधानी अप्नाउने विषयमा रामेछाप अस्पतालले पहिलो पटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। गुणस्तरीय, पहुँचयोग्य तथा विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमा उपलब्ध गराउने उद्देश्यले अस्पतालले मानसिक रोग विशेषज्ञको नियमित सेवा शुरू गरेको। अस्पतालका अनुसार वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर विजया सत्यालबाट अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ।
बीपी राजमार्ग पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढ़िरहेका बेला उक्त सड़क खण्डमा यात्रुहरूले थप कठिनाई र जोखिमको सामना गर्नु परेको छ। पुनर्निर्माणका क्रममा विभिन्न स्थानमा भित्तो कटान तथा सड़क संरचना सुधारका काम भइरहेकाले राजमार्गको यात्रा सहज हुन सकेको छैन। विशेष गरी एक नम्बर पुल क्षेत्र र 25 किलोको उकालो तथा गुम्ती क्षेत्रमा भइरहेको निर्माण गतिविधिले सवारी आवागमन प्रभावित बनेको छ। दोलखाको गौरी शंकर गाउँपालिका 9 पर्ने रोलबालिङ हिम श्रृंखला अन्तर्गत एलुङ री हिमालको आधार शिविरमा 5 शव भेटिएका छन्। आधार शिविरमा हिज शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कार्तिक 17 गते एलुङ री आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक अधिवेशनबाट क्षेत्रीय सभापतिमा उत्तम ठकुरी निर्वाचित हुनुभएको छ। राजसभा सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 को क्षेत्रीय सभापतिमा ठकुरी निर्वाचित हुनुभएको। आज भएको निर्वाचनबाट ठकुरी 108 मत प्राप्त गर्दै विजयी हुनुभएको हो। नेपाल सरकार र गावी द भ्याक्सिन एलायन्स बीच सन् 2027 देखि 2030 सम्मको रणनीतिक सहकार्यका विषयमा उच्च स्तरीय छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निलगुन आया दोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा आगामी 4 वर्षको खोप सहयोग सह वित्तीय लगानी र कार्यक्रमको वित्तीय दिगोपनाबारे छलफल भएको हो। पूर्व राजा ज्ञानेन्द्र शाह र राज संस्थाको समर्थनमा सड़क गतिविधि गर्दै आएको संगठन साई युवा शक्ति नेपालभित्र विवाद देखिएको छ। संगठनभित्र आन्तरिक कलह बढ़दै जाँदा एक पक्षले संस्थापक अध्यक्ष पशुपति खड्कालाई पदच्युत गरेको घोषणा गरेको छ। संगठनका महासचिव तथा प्रवक्ता रामचन्द्र खड्काको तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा अध्यक्ष पशुपति खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको उल्लेख छ। यातायात सेवा प्रभावलाई डिजिटल पारदर्शी र झन्झटमुक्त बनाउन उद्देश्यले सरकारले देशभर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र भेहिकल रजिस्ट्रेशन सिस्टम कार्यान्वयनमा ल्याएको छ। नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले आवेदनदेखि स्वास्थ्य परीक्षण, राजस्व भुक्तानी र लाइसेन्स नवीकरणसम्मका अधिकांश सेवा अनलाइनबाट लिन सक्ने व्यवस्था भएको छ। मकवानपुरको एक सामुदायिक वनमा बोराभित्र राखिएको अवस्थामा महिलाको शव फेला परेको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिका 15 स्थित सामुदायिक वन क्षेत्रमा सेतो बोराभित्र बाँधिएको अवस्थामा महिलाको शव भेटिएको मकवानपुरका प्रहरी नायक उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले खाना पकाउने एलपी ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाब दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिएको बताउनुभएको हो। र प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सड़क निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई 5 बजे निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई 5 बजे निर्देशन दिनुभएको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पने समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुर को आवाज हजुर को साथी हो हजुर को रेडियो 102.1 मेगाहर्ज नमस्कार हजुर को रेडियो 102.1 मेगाहर्ज को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरी को पर्खाई में रहनु भएका बस्नु भएका तपाई तमाम तमाम आदरणीय श्रोता मनहरुमा रात्रिकालीन लोक संगीतक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता तपाईको मुटुको ढुकढुकी भर्खर 14-15 मा लागेको ह्यान्डसम ठुटो श्रोता सुहता आज पनि उपस्थित भइसकेको छु तपाईसँग रम्न रमाइलो गर्नको लागि अनि यसपालि आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी हामी हप्ताको सातै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि लगभग रहन्छौ 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेज लेख रचना अनि साथै रोजाइमा पार्नुभएका लोक दोहोरी बाकाहरू तपाईँको माझ राख्दै राख्दै अगाडि बढ्नेछौ पनि भन्न चाहन्छु सुनेर साथ दिनुहोला पनि भन्न चाहे कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु लेख रचनाहरू त्यस्तो होइन त्यस्तो केही लेख्नु भएको छ भने पनि पठाउन सक्नुहुन्छ तपाईँले पठाउनुभएका लेख रचनाहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु अनि साथसाथै अब अनि मिठा रमाइला कुराकानीहरू त अब गर्नै हुनेछौ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु रातको समय छ मिठा रमाइला कुराकानीहरू हुन्छन् है मिठा रमाइला कुराकानीहरू गर्नेछौ भन्न चाहे यो रातको समयमा हुने नै छन् फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको एफएम 95 मेगाहर्ज अनि अनलाइनका थुप्रै माध्यम छन् सुन्दै हुनुहुन्छ भन्ने आशा छ धेरै कुराकानी गर्न चाहिँ कार्यक्रमको शुरूआत गरिहाल्छु तपाईँको माझमा एउटा मिठो गीत राखेर त्यसपछि मात्र अन्य कुराकानीहरू होइन गर्नको लागि उपस्थित हुनेछु यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा मिठो गीत छ राम्रो रमाइलो होइन गीत छ यति बेलाको समयमा राख्छु त्यसपछि आउँछु म तपाईँले पठाउनुभएका मेसेज निर्वाचन गर्नको लागि यति बेलाको समयमा नबढाऊ है मायामा दुरी यो गीत राख्छु त्यसपछि आउँछु यसमा आवाज दिनुभएको छ यसमा गोविन्द पौडेल लालमाया कुवारको आवाज रहेको छ लय संगीत है शब्द संगीत गोविंद पौड़ को रहकर बेला तपाई को माझ में

నవడా భై మాయామా దూరీ గోవింద పౌడేల లాలు మాయా కుమారకు ఆవాజమా గీత పాయకు ఆజమా రాఖర కార్యక్రమకు శురువాత గరిసేకు సు ఆవాజమా మస్తు రాజమా సు తపాయి తపల రామి సబ్జలాక పైలు సందక రేడియో హజుర్ కు రేడియో ఎక్సదీ తపల మెగా హార్స్ నన్నస్ వని ఫ్రీక్వెన్సీ మోడ్యులేషన్ బాట పని సున్నన్నస్ తామకు సఫం 95 మెగా హార్స్ కు ఫ్రీక్వెన్సీ మోడ్యులేషన్ బాట పని సున్నన్నస్ ఆన్లైన్ కా మాటి మనికు హమ్రో పాత్ర నేపాలీ పాత్ర హజుర్ కే యాప్ హజుర్ కు న్యూస్ డాట్ కామ్ సామాజిక సంజాల్ ఫేస్బుక్ అని సాసతై టిక్టాక్ లైవ్ मार्फत पनि यति बेला सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भन्ने आशा छ हेरेर सुनेर साथ दिन लाग्नु हुन चाहन्छु कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ भन्नु हुन चाहन्छु हप्ताको सातै दिन आउँछौँ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौँ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेज साथमा लेख रचना साथमा रमाइला मिठा कुराकानी गर्दै अगाडि बढिरहेका हुन्छौँ उति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा टिकराम सुनवारजी हुनुहुन्छ म्यासेज पठाउनु भएको छ नमस्ते भन्नुहुन्छ सर हामी छप घर भई हाल काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ साथीहरू सम्झेर पर्दाखेरि सोना कन्दुङ्गा मिडिया प्रेम निर्मला हुने जीवन सुबास सोनुटी मगर बिमला मगर र भीमसन सारू मगर त्यस्तै लक्ष्मण मगर भागिनी राई उनिसा कमला मुखिया देवास कोटा लक्ष्मण किराती त्यस्तै सम्झना टी सुनवार तारा सुनवार भूमिका राई घाला बिरमान सुनवार कमला लुङ्गेली मगर टिका हिरो पलपल अपेक्षा सेन रामलाल सुमन त्यस्तै गरेर रमला साम्पाङ राई रुबिना थामी शुक्ला चौधरी प्रेमकला आचार्य बुधवीर तामाङ मिडिया प्रेम मगरनी आयसा दिल्ली खिरिया प्रतिमा भुजेल प्रतिमा त्यस्तै गरेर सजना माझी सजना त्यस्तै कोपिला चामुङ राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ मनोज सुन्दास हुनुहुन्छ मान्छे विनास उहाँले पनि सुन्दैछु भन्नुहुन्छ सुनिलीको झागा झुली रातबाट बजारबाट सम्झना सबैमा भन्नुहुन्छ काला बिरमान सुनवार हुनुहुन्छ कार्यक्रम सुन्नेछ है भन्नुहुन्छ मिडियालाई अत्यन्तै माया गर्ने मान्छे हुनुहुन्छ काला बिरमान सुनवार पाँचतर्फिदिम होइन सिलौटे नगरपालिका 3 बाट हो भन्नुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे साथीहरू सम्झनु भएको छ तारा सुनवार त्यस्तै गरेर प्याकुली गीता लिम्बू अलिसा लिम्बू त्यस्तै गरेर कालीकमला आउने लिम्बू होइन त्यस्तै गरेर अमिना सुनवार दिल्ली खिरिया त्यस्तै गरेर भागी रमिला बान्तो आशिका तामाङ सृजना विश्वकर्पा सिर्जना विश्वकर्मा कल्पना साम्पाङ सुना कन्दुङ्गा टिकराम सुनवार हरपल रोस्नी त्यस्तै जेनी लिम्बू जुनु दिवानी त्यस्तै अञ्जिता माला ठाकुरी छेत्री मिडिया प्रेम कृति छेत्री कमला मुखिया सन्जु शेर्पा सन्जु सोनिम राई मिडिया प्रेम निर्मला वणी सुशीला विश्वकर्मा मनकुमारी कान्छी कुलुङ दुखी बिना लुलाम सानी बोनु सरस्वती श्रेष्ठ तीर्थ राई पूर्वेली आकाश राई अप्सरा खड्का ढकाल धर्मराज भागिनी राई उनी अल्सना कुलुङ राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु लवली मेलिना श्रेष्ठ हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु जेनी लिम्बू हुनुहुन्छ कार्यक्रम सुन्दैछ मिठो निधरीको कामना सम्पूर्णमा सम्झना माया छ भन्नुहुन्छ दिपेन्द्र कार्की हुनुहुन्छ कार्यक्रम सुन्दैछ दोलखा मेलुङ 2 सुखा ठोकरबाट भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ सुरक्षा विश्वकर्मा हुनुहुन्छ सम्झना सबैमा है सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु रातको समय छ हामी हप्ताको सातै दिन आउने गर्दछौँ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ लगभग 11 बजेसम्म म्यासेजहरू वाचन हुनेछन् म्यासेजहरू पठाउनुहोस् सुन्नुहुन चाहे दुर्गा कटवाल हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ शुभरात्रि भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर सम्झनाहरू बाङ्स हुनुहुन्छ 1 इयर्स पछि सुन्दैछु सभा पोखरीबाट लाइभ मार्फत भन्नुहुन्छ 1 वर्षपछि सुन्दैनुहुन्छ है सम्झना नाम सम्झना राख्नु भए पनि तपाईँले बिर्सिनुभयो तपाईँले बिर्सिनुभयो मलाई माया मार्नुभयो मलाई होइन उर्मिला थापा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कुमार धनकी हुनुहुन्छ होइन उहाँ पनि हेर्दै हुनुहुन्छ निरज सेवा हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँहरूले पनि उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छ यति बेला अभिषेक कुमार तनुकीजी हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे कार्यक्रमलाई सेयर गरिदिनुहोस् तिमी मेरै हुन्छौ भने होइन तिमी मेरै हुन्छौ भने मेरो यो निराश र शान्त जिन्दगीमा एउटा सुन्दर वसन्तको आगमन हुनेछ मेरो आधा अधुरा सपनाहरूले पूर्णता पाउनेछन् अनि प्रत्येक बिहानी तिम्रो मुस्कानसँगै नयाँ आशा लिएर उदाउनेछ यदि तिमी मेरो हुन्छौ भने है यदि तिमी मेरी हुन्छौ भने जीवनका जुनसुकै अधारा घुम्तीहरूमा पनि म कहिल्यै अतालिने छैन किनकि तिम्रो उपस्थिति
मेरा लागि सधैँ एउटा दरिलो आड र उज्यालो बनेर रहनेछ। तिमी मेरो हुन्छौ भने हाम्रा शब्दहरू सकिएका पलहरूमा पनि एउटा मौन मुस्कानले नै हजारौं भावनाहरू व्यक्त गर्न छन्। तिमीलाई सम्झाउन कुनै ठूला शब्दको आवश्यकता पर्ने छैन। आँखै आँखाको भाकामा हामी एकअर्कालाई बुझ्नेछौँ। जीवनका मिठा पलहरूमा मात्र होइन, आउने कठिन आधीबेहरीमा पनि म तिम्रो हात समातेर अघि बढ्नेछु। तिम्रो हरेक आँसुलाई मुस्कानमा बदल्ने प्रयास मेरो पहिलो कर्तव्य हुनेछ। होइन, तिमी मेरै हुन्छौ भने म संसारका सारा खुसीहरू तिम्रै पल्टामा राखिदिनेछु। समयको तीव्र बहावसँगै उमेर ढल्किँदै जाला, अनुहारको कान्ति हराउँदै जाला, तर तिमी प्रतिको मेरो निश्चल माया कहिल्यै दमिलिने छैन। हरेक मोडमा, हरेक जुनीमा तिम्रै हात थामेर जीवनको यो यात्रा तय गर्न त भन्ने इच्छा चाह होला सबैलाई, हुन सक्छ होइन र के कसो। यति बेला के म्यासेजहरू म वाचन गर्छु, त्यसपछि गीततर्फ लागिहाल्नुपर्छ। यति बेला संगीत सृष्टि रोलपाली कान्छी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु रोल्पाबाट भन्नुहुन्छ, शान्ति विषय हुनुहुन्छ, सम्झना सबैमा मिस यु अल, गुड नाइट भन्नुहुन्छ। मुना राई लिम्बुर हुन्छ, शुभ सपनी मिठो सपनीको कामना भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हामी जुरेलजी हुनुहुन्छ, हातमा चुरा लाउँथे सिउँदोमा सिन्दुर पर्थे, हातमा चुरा लाउँथे सिउँदोमा सिन्दुर पर्थे, तिमीलाई पाएँ भने साँच्चै म के गर्थे। हातमा चुरा लाउँथे सिउँदोमा सिन्दुर पर्थे, तिमीलाई पाएँ भने साँच्चै म के गर्थे। सबले भन्छन् यो जवानी सुनको बिहानी हो, सबले भन्छन् यो जवानी सुनको बिहानी हो, बनेर सुभाषिनी सुभाष मिठो मिठो छर्थे, बनेर सुभाषिनी सुभाष मिठो मिठो छर्थे, वैशको लाली अधरमा नसा छरे नजरमा, वैशको लाली अधरमा नसा छरे नजरमा, सुहागरातको के कुरा दिन पनि म हेर्थे, सुहागरातको के कुरा दिन पनि म हेर्थे, मलाई के मतलब दुनियाँको अझै के गर्छु, मलाई के मतलब दुली होइन दुनियाँको अझै के गर्छु, तिमी छाँगा छहरा भए झरना पनि म झर्थे, तिमी छाँगा छहरा भए झरना पनि म झर्थे, हातमा चुरा लाउँथे सिन्दुरमा सिन्दुर गर्थे, तिमीलाई पाएछु भने साँच्चै म के गर्थे के गर्थे। होइन, नमस्ते श्रीदाई, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, मुज्रेल हुनुहुन्छ चुरीबाट, मुस्ती अनिसा सुनार, सोनाका मिना दिदी, भूमिका राई, सरिता राई होइन, बेली असामी, सुनिता कार्की, मिडिया प्रेमी, राजकला राईनी, कपिला चामीलाई, रिता राई रोदन, त्यस्तै गरेर मनिषा मनु, सन्ध्या थामी, सोनिया सोनिया, अन्जिता मल्ल ठकुरी, जुया थापा मगर, मुना भण्डारी, राईका हेलो बिरमान सुनार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै यति बेला एउटा अर्को गीत तपाईँको माझमा राख्न चाहन्छु। होइन, त्यसपछि आउनेछु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा मिठो रमाइलो गीत राख्नेछु ल, राख्न चाहन्छु यो रातको समयमा, एउटा गीत छ मनपर्ने गीत छ कस्टम, मैले यति बेला तपाईँको माझमा राख्छु, त्यसपछि आउँछु मेसेज वाचन गर्नको लागि रेडियो सुन्ने गर्नुहोला। यसमा आवाज दिनुभएको छ मेरोसम्म खाती अनि टिकापनको सुमधुर आवाज भनेको गीत यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु। लय सङ्गीत पनि नरेश खातीको रहेको छ, यति बेला तपाईँको माझमा राख्न चाहन्छु।

कसम मैले मायाजाल हुन्थ्यो हजुर, यदि तपाईँको माझमा राखेँ मेक्सम खाती अनि टिकापुनको आवाज नै गीत थियो। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ, आवाजमा म श्रीराज महत्छु। आज बोल्दैछु म तर कम बोल्ने प्रयास गरिरहेको छु, गीत सङ्गीतलाई अलिकति बढी फोकस गरिरहेको छु होइन। सधैँ म मात्र कति बोल्नु भन्ने हुन्छ, त्यो भएर पनि हो। कहिले काहीँ केही कुराहरू पनि गर्न मन लाग्छ, है, समय सान्द्र कुराहरू, जस्तै यो अहिलेको पछिल्लो प्रविधि अथवा पछिल्लो समय होइन, दैनिक जीवन शिक्षा र काम गर्ने शैलीमा अहिले एआईको प्रयोग द्रुत गतिमा बढ़िरहेको छ, तपाईँलाई थाहा छ कि छैन, हल्का थाहा पाइराख्नुपर्छ है, केही नलेजहरू थाहा भइराख्यो भने राम्रो हुन्छ जस्तो लाग्छ। यसले अवसरहरूसँगै रोजगारी र तथ्याङ्क सुरक्षामा नयाँ चुनौतीहरू पनि थपिरहेको छ होइन। मान्छेहरूले भन्थे यसले जागिर खान्छ के भन्थे, झन् यसले नयाँ सिर्जना गरिरहेको छ। सो यी कुराहरूमा पनि ज्ञान हुनुपर्छ जस्तो लाग्छ। त्यस्तै गरेर पछिल्लो समय अनपेक्षित रूपमा मौसम परिवर्तन, अतिवृष्टि र प्राकृतिक प्रकोपले पनि होइन, प्रकोपले कृषि तथा मानव जीवनमा प्रत्यक्ष असर पारिरहेको छ होइन। त्यस्तै गरेर बाटो रोजगारी र तथ्याङ्क सुरक्षामा नयाँ चुनौतीहरू पनि थपिरहेको छ होइन। मान्छेहरूले भन्थे यसले जागिर खान्छ के भन्थे, झन् यसले नयाँ सिर्जना

विश्वव्यापी प्राथमिकता बनेको छ वातावरण संरक्षण पनि त्यस्तो गरेर अब यति बेला यो सामाजिक सञ्जालको पहुँच विस्तार भएसँगै होइन सही र भ्रामक सूचना छुट्याउनु चुनौतीपूर्ण पनि बनेको छ यति यति भ्रामक समाचारहरू आउन लागि कि होइन कुन सही हो कुन गलत हो अलि छुट्याउन यति बेला चुनौती जस्तो पूर्ण होइन चुनौतीपूर्ण बनेको छ डिजिटल माध्यमको जिम्मेवार भएको आजको आवश्यकता पनि रहेको छ सही तरिकाले प्रयोग गर्नुपर्छ जस्तो लाग्छ तर त्यो भइरहेको छैन यति बेला उच्च शिक्षा र रोजगारीका लागि युवावर्गहरू बाहिरिने क्रम बढ्दो छ हेर्नुहोस् न होइन म्यान पावरहरूले आज बाटो बन्द गरेका अरे होइन म्यान पावर व्यवसायीहरू वैदेशिक रोजगारको कामहरू त्यस्तै गरेर स्वदेशी उद्यमशीलता र प्रविधि सम्बन्धी अवसरहरू सिर्जना गर्ने प्रमुख बहसको विषय पनि बनेको छ अहिले होइन त्यस्तै आधुनिक र व्यस्त जीवन शैलीका कारण बढेको तनावले गर्दाखेरि पनि शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्यको पनि ख्याल राख्नु पनि अहिलेको उत्तिकै आवश्यकता पनि बनेको छ जस्तो पनि लाग्छ यी कुराहरू भयो केही कुराहरू समय सान्द्रो केही कुराहरू सर र जोडे यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु नुनसा केही म्यासेजहरू छन् सम्झना रुवांशा हुनुहुन्छ बिर्सेको छैन सर बिजी भएको कारणले हो भन्नुहुन्छ सम्झना कसरी बिजी हुनुभयो के कुरामा बिजी हुनुभयो म बिजी छु है भनेर म्यासेज छोड्दै गरेर अनि हामीलाई सम्झनु भएको भए त हुन्थ्यो नि है भाउरा मगर हुनुहुन्छ ओखलढुङ्गा पकली घर भई हाल साउदी अरेबियाको रियादबाट कार्यक्रममा चालु सुन्नेछु भन्नुहुन्छ साथीभाइ घर परिवार सबैमा सम्झना माया छ है भन्नुहुन्छ हिरा भुजेल हुनुहुन्छ सम्झना सबैमा शुभरात्री मिठो सपनीको कामना भन्नुहुन्छ शिशु रमतल हुनुहुन्छ शुभरात्री सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे म्यासेजहरू हजुरको रेडियोमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु यति बेला मेसेज पठाउनु भएको छ मलाई यति बेला हुनुहुन्छ हिराबहादुर लकाईजी हुनुहुन्छ हेर्दै पनि हुनुहुन्छ उहाँ साथमा मेसेज पनि पठाउनु भएको छ अडियो लाइभ अर्थात् फेसबुक लाइभमा सम्झना सबैमा है भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई मेसेज पठाउनु भएको छ सुशीर प्रमतेल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सम्झिनु पर्दा सन्देश राख्नु पर्दाखेरि चाहिँ दिपेन्द्र हायु दीपक राई हरिकृष्ण गुरुधामी सन्तोष लिम्बू लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु क्षेत्रीय आयुष हुनुहुन्छ रामेछापको फुलासीबाट कार्यक्रम मजाले सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु राघुजीले पनि सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर निर्दोष क्षम हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ पाँच थरको मिक्लाङ दुई घर भैयाली चाहिँ कतारबाट क्षम निर्देश हो भन्नुहुन्छ घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ समीक्षा जोशी अङ्किता सुनवार माया राई कमला ओ नियम लिम्बू मनिषा मनु त्यस्तै जुनिता चामलिङ राई मेरो प्यारो मान्छे तिमी दिलदुखी रिया रुबिना थामी फुच्ची संस्कृति लामा लिम्बुनी पबिना माया आयुष कविता कतानी काली अञ्जना शेर्पा योगनी मेहाङ लिम्बू कनुषा सुनवार पूर्वली खुसी ममता पैया राई अनिता लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि नचाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ इन्दिरा भुजेल हुनुहुन्छ कार्यक्रम सुन्दैछु सिन्धुलीको गुहालटारबाट भन्नुहुन्छ मलाई जन्मदिनको शुभकामना दिनुहुने भन्नुहुन्छ इन्दिरा भुजेलको जन्मदिन रहेको रहेछ उहाँलाई जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु भन्नुहुन्छ हाम्रो तर्फबाट पनि ढिलै भए पनि जन्मदिनको शुभकामना छ इन्दिराजी स्वस्थ मस्त व्यस्त रहनुहोला पनि हुन चाहे अर्जुन आँखा हुनुहुन्छ शङ्ख सभा धर्मदेवी दुई तामाकोबाट कार्यक्रम मजाले सुन्दैछु हुनुहुन्छ अर्जुन आँखा हो भन्नुहुन्छ मिडिया प्रेमी राई अनुसार क्षेत्री अर्पल रोशनी अञ्जिता मल्ल ठकुरी क्षेत्री राजदेवी गुरुङ राजकाली मगर र ड्रिन्जुमे ललित चिमे लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे त्यस्तै गरेर त्यो बेला मलाई हेर्दै हुनुहुन्छ अभिषेक कुमार तनुजी हुनुहुन्छ अनि अमुजरजी हुनुहुन्छ हेर्दै हुनुहुन्छ मसँग जोडिनु भएको छ भनौँ न त्यस्तै गरेर यति बेला दिया लिम्बू हुनुहुन्छ इलामबाट हेर्दैछु है दिया लिम्बू विशेष मेरी प्यारी दिदीलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु भन्नुहुन्छ हाम्रो तर्फबाट पनि दिया लिम्बूको दिदीलाई विशेष गरी शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छौँ स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहन्छौँ
आएन त्यस्तो

यति बेला सुषमा बोहरा हुनुहुन्छ, बुटवलबाट सुन्दैछु, हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विनिता क्षेत्र विनु हुनुहुन्छ दोलखाबाट, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। सुनिता बुढा थोकी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। सिम्पल कान्छा हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे। त्यस्तै गरेर यति बेला मनसुन्दास अंशविन्दासले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। माया खड्का हुनुहुन्छ, छिटो राख्नु भन्नुहुन्छ, हेर्दै हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला गीततर्फ लाग्न चाहन्छु, ल एउटा छोटो मिठोमा एउटा गीत राख्न चाहन्छु, अनि त्यसपछि मात्र बाँकी रहेका म्यासेजहरू वाचन गर्नको लागि, अनि साथसाथै अप्सरा पनि हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ है, अप्सरालाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे भन्दै यति बेला एउटा गीत राख्छु, त्यसपछि म बिदा माग्नको लागि आउनेछु। यति बेलाको समयमा तपाईँको माझमा मेरो माया कहाँ होला, प्रताप दास, त्यस्तै गरेर उमा श्रेष्ठको आवाज मा रहेको गीत तपाईँको माझमा राख्न चाहन्छु होइन। यसमा उमा श्रेष्ठ र प्रताप दासको आवाज रहेको छ, अशोक कुमार सापकोटाको लाई शब्द भनौँ न रहेको छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउँछु रेडियो सुन्ने गर्नुलाई, म्यासेजहरू पठाउँदै गर्नुलाई त

समाजमा राख्यो कार्यक्रममा समाजको हरियाणीहरू भइराखेको छ आवाजमा म श्री राजमा छु साथमा तपाईँ हुनुहुन्छ जो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै हुनुहुन्छ भन्ने आशा छ 10:54 भइसकेको छ है हाम्रो डबिन तामाङजी पनि हुनुहुन्छ हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु विपना तामाङ हुनुहुन्छ होइन उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै यति बेला चाहिँ केही म्यासेजहरू छन् म सर्टेन सेपमा वाचन गरिहाल्छु लगभग कार्यक्रमको समयावधि सकिसकेको छ होइन हजुर तामाला ठकुरी छेत्री हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले दाई नमस्ते सुन्दैछ फुर्कोटबाट हजुर तामाला ठकुरी छेत्री हो भन्नुहुन्छ अर्जुन आखारोली राई रामलाल सुमन सोनाकान्दुङ्गा डिआर प्रदीप खत्री लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु कैलाश पौडेल खत्री सर हुनुहुन्छ उहाँले पनि के छ खबर होइन म पनि हेर्दैछु सुन्दैछु सम्झना सबैमा है भन्नुहुन्छ रेडियो सुन्दैछ है भन्नुहुन्छ रेडियो सुन्ने गर्नुहुन्छ हजुरको रेडियो सधैँ सर सल्लाह सुझाव दिने गर्नुहुन्छ माया गर्नुहुन्छ है हामीलाई कैलाश पौडी सरी वर्ड फर्म बल्ब कैलाश पौडेल खत्री सरलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु रोमन मोक्तान तामाङ हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ देश विकास अभियानमा लागू है भन्नुहुन्छ कैलाश पौडेल खत्री सरले देश विकास अभियानमा लागू होइन विकास त गर्नु परिहाल्यो नि हेर्नुहोस् देशको स्थिति हेर्दाखेरि खै कमला लिम्बु हुनुहुन्छ म चाहिँ धेरै नबोल्नु कि जस्तो लागिरहेको छ पछिल्लो समय म फेरि बोलिसकेपछि अलि कस्तो खालकोमा बोल्छु भन्दाखेरिमा अप्टिमिस्टिक आशावादीमा बोल्ने बानी छैन मेरो स्थिति हेर्दाखेरि पेसिमिस्टिक देख्छु निराशावादी कुराहरू मैले जोड्ने गर्छु यसो त्यो भइसकेपछि धेरै कुराकानी गर्न मन लाग्दैन मलाई होइन देशको परिस्थितिहरू विभिन्न कुराहरू हेर्दाखेरि भन्ने खालको यस्तो पो भन्ने खालको हुन्छ त्यो भइसकेपछि बुरकुरै नगरेको राम्रो हो जस्तो लाग्छ कमला लिम्बु हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ इट्स मी बेसहारा भन्नुहुन्छ कमला बेसहारा हो र ताप्लेजुङबाट है सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला सिम्पल सरिना हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ मेरो माया फुटाएर तिमीलाई आदि दिएको थिए अमृत भनी दिएको विष तिम्रो लागि पिएको थिए हाँसिदिनु उसको लागि जसले खुसी दिन सक्छ बाँचिदिनु उसको लागि जसले जीव जीवनभरि साथ दिन सक्छ भन्नुहुन्छ मेरो माया फुटाएर तिमीलाई आदि दिएकै थिए अमृत भनी दिएको विष तिम्रो लागि पिएकै थिए हाँसिदिनु उसको लागि जसले खुसी दिन सक्छ बाँचिदिनु उसको लागि जसले जीवनभरि साथ दिन सक्छ भन्नुहुन्छ दाई सम्झना छ है भन्नुहुन्छ भाइस त मिठो रहेछ है भन्नुहुन्छ मेरो तपाईँको भाइस त भाइस ओभर मिठो रहेछ दाई भन्नुहुन्छन् हो र ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु अझ नेपालीमा भएको भए लेख अलि राम्रोसँग भाषण गर्थे कि इङ्ग्लिसमा हुन्छ अ आ हुनसक्छ कि कहिले काहीँ ए लेखेको अलाई आ पनि हुनसक्छ ए आर एलाई रा र पनि भन्न मिल्छ त्यो भइसकेपछि अलिक कन्फ्युज हुन्छ जस्तो लाग्छ मुरङ कामी पोखरीबाट सरिना गुरुङ सम्झना सबै भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद त्यस्तै शुक्रराज रसाले निर्दोष हुनुहुन्छ कार्यक्रम सुन्दैछु पाँच थरी ल्याङ सात घर भइहाल्छ फिदिन चार डब्लु चोकबाट भन्नुहुन्छ घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ भने जीवन सयात्री कमला रसाली प्रेमकला आचार्य दिकेन्द्र सम्पाफे मनिषा शेर्पा गोपाल भाइ चटपटे सञ्जना केरुङ ताराशंकर अरूणा सम्पाफे सुमी लिम्बु गगन तेराथुमी स्वर्णिम राई मुना खड्का रामकृष्ण कलात्री पाँच थरी घरफल रोशनी कविता कतानी सरस्वता पोखरेल मन माया तिमल सुना लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर प्रायः जस्तो मैले सबै म्यासेजहरू वाचन गरिसके जस्तो लाग्छ प्रकाश के सुन्नुहुन्छ दाई कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले दाई हजुर लिए खाना खानुभयो कार्यक्रम राम्रो चलाउनु भएको छ सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ दाई हजुरलाई दिउँसो दाई हजुरको दिउँसोको कार्यक्रममा पप गीत राम्रो बजाइदिनु भयो भनेको थियो हजुरले बजाइदिनु भएन मैले रोजे गीत त हजुरले दिन्छु दाई दिन्छु दिन्छुको कार्यक्रम त बजाइदिनु भएन हजुरले भन्नुहुन्छ प्रकाशजी राम्रो गीत र नराम्रो गीत भन्ने कस्तो हुन्छ त्यो भन्नुहोस् न पहिला सुरु सुन्दै हुनुहुन्छ भने भन्नुहोस् मलाई राम्रो गीत भनेको कुन हो नराम्रो भनेको कुन चाहिँ गीत हो
रोजाईका गीतहरू राख्ने पाला भएको थियो, रोजाईका गीतहरू मैले राखिरहेको थिएँ भनिसकेपछि तपाईँलाई कस्तो खालको सुन्न मन थियो गीत होइन, रोजेर पठाउनुहोस् भोलिको बसाइमा राख्नेछु होइन, तपाईँ कस्तो खालको गीत सुन्नुहुँदो रहेछ त्यसपछि थाहा हुन्छ प्रकाशी होइन र आज साथीहरूको टेलिफोनमा प्रत्यक्ष रूपमा कुराकानी मार्फत रोजाइमा पार्नुभएका साथीहरूले होइन प्रत्यक्ष रूपमा रोजाइमा पार्नुभएका गीतहरू चाहिँ मैले राखिरहेको थिएँ आजको बसाइमा अनुभव चाहिँ। अन्य बसाइमा त अब हाम्रै रोजाइका गीतहरू हुन्छन्, म्यासेज मार्फत रोजाइमा पार्नुभएका गीतहरू बज्नेछन्। सो तपाईँले रोजाइमा पारेर पठाउनुहोस् त कुन चाहिँ गीत सुन्न चाहनु भएको छ होइन, पप गीतमा तपाईँले एकछिन अगाडि म्यासेज गर्नुभएको थियो चलचित्र गीत राखिदिनुहोस् न दाई भन्दै हुनुहुन्थ्यो पप गीतको कार्यक्रममा, राख्नु भएन दाई राम्रो गीत राख्नु भएन भन्नुहुन्छ फेरि, त्यतिखेर पनि भन्दै हुनुहुन्थ्यो अहिले पनि भन्दै हुनुहुन्छ दिउँसोको कार्यक्रमको बारेमा कुन चाहिँ कस्तो खालको गीत सुन्न मन थियो त्यो भन्नुहोस् है प्रकाश जी सरी। त्यस्तै गरेर यति बेला म्यासेज मलाई पठाउनु भएको छ देवेन किशोर अन्जान हुनुहुन्छ, देश बन्दैछ रफ्तारमा बन्दैछ चुल्हामा, ग्यास बल्दैछ, देश बन्दैछ रफ्तारमा बन्दैछ चुल्हामा, ग्यास बल्दैछ, गृहिणीको मन जल्दैछ, बिजुली पनि बल्दैछ, भ्याट बढेर भए पनि चल्दैछ बजार, परिछ्याप छ्याप्ती ग्यास पाउँदैछ, रोडमा सिलिन्डरको लाइन ढल्दैछ, त्यही भएर त होला चुलोमा ग्यास बल्दैछ, हाहाकारको नारा घन्काउँदै जीवन चल्दैछ, सबैले भनौँ जय बालन। देवेन किशोर अन्जान प्रवासी हुनुहुन्छ, यतातिर जान्न म फेरि यो कुराहरूमा अलिक खरो उत्रिन मन लाग्छ होइन, त्यो भनेको अब 11 बजिसकेको छ लगभग कार्यक्रमलाई इन गरौँ जस्तो लागिरहेको छ। सो यो कुरामा म बोल्न चाहिँ देश कतिको बनिरहेको छ, के बनेको छ, कस्तो भयो भनेर हामी सबैलाई थाहा छ, धेरै कुराहरू गरिराख्नुपर्छ जस्तो लाग्दैन होइन देवेनजी, मैले धेरै व्याख्या बयान गरिराख्नुपर्छ र पर्दैन जस्तो लाग्यो तपाईँले भन्दै हुनुहुन्छ। सो टेस्टिङवाला हो कि जस्तो लाग्छ कुनै कुनै कुराले गर्दा टेस्ट के होइन, टेस्टिङ हुन्छ नि सुरुमा टेस्ट गरे जस्तो त्यो हो कि जस्तो लाग्छ, अन्य कुराहरू मैले केही भनेन। ओके 11:01 गइसकेको छ, छुट्टिनु पर्छ। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। देवेन किशोर अन्जान हुनुहुन्छ, तपाईँ हेर्दै हुनुहुन्छ, लाउँथे माया घाते घात भयो भन्ने भाका मात्र सुन्छु त रूपसन योग्य हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, धरती कुनको आकाश जिन्के हो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। मैले कुनै गीत राख्ने कोसिस गरेको थियो छैन, ओके राख्ने कोसिस चाहिँ गर्छु, पनि हुन चाहे सानो हुनुहुन्छ दादा के छ खबर सुन्छ म पनि सुन्दैछ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। श्रीदाई पुरानो गीत मस्त सुनाउनु बजाउनु है भन्नुहुन्छ विपना, राख्छु नि विपना सुनेर साधन ल हेरेर साधन भन्नु चाहे 11:01 गइसकेको छ, छुट्टिन पर्छ। तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साधन भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु, म्यासेजहरू मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ। बालन जस्तो पोइ चाहियो भन्ने गीत है भन्नुहुन्छ, प्रायः जस्तो तिजको गीतमा होइन गीतै निक्लेको थियो, ठिक छ त्यो तिजको बेलामा बज्नेछ अन्य बेलामा होस् आज है, यहाँ एउटा गीत रोजाइमा पार्नुभएको थियो मलाई अमित ग्रेलजीले, त्यो गीत राख्थ्यो धरती कुनको आकाश सुन्थ्यो, ओके यो गीत राख्दै राख्थ्यो आज बसाइबाट छुट्टेँ, मैले छोटोमा इन गरेँ ल कार्यक्रमलाई पनि, सुनेर हेरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै, झालडोका बन्द गर्न बिर्सिनु भयो कि त्यसमा ध्यान दिनुहोला, औषधि दिन बिर्सिनु भयो कि त्यसमा ध्यान दिनुहोला, लामखुट्टेको टोकाईबाट बस्नुहोला, अनि अर्को कुरा रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछल्नुहोला भन्दै, अन्तिममा धरती कुनको आकाश जुन चाहिँ हो यो गीत तपाईँको माझ छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राज महत छुटे, हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: विषादी युक्त खाना त्यागौं रैथाने बाली तिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: गोर्खा पत्रमा छापिएको 890 सर्पको उद्धार शीर्षकको शुभ समाचार।
3: विराटनगरका शहर र बस्ती मञ्च त निन्द्रामा हुन्छन्, तर विराटनगर महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक शम्भु घिमिरे भनी जागै बस्नुहुन्छ। शहर सुतेका बेला बिउजिएर नै जिम्मेवारी निभाउनु शम्भुको दैनिकी जस्तै बनेको छ। मोबाइलका लागि कुनै समय असमय हुँदैन। फोनको घण्टी बज्ने बित्तिकै अर्कातिरबाट त्रसित आवाज सुनिन्छ, सर बचाउनुस, ओछ्यानमै सर्प आयो। यो शम्भुको विगत 3 वर्षदेखिको नियमित कर्म हो। विराटनगर महानगरपालिकामा उहाँ जस्तै साहसी कर्मचारी हुनुहुन्छ, जसले पछिल्लो 3 वर्ष यता नगरवासीको सुरक्षाका लागि आफ्नो निन्द्रा र आरामलाई त्याग्नु भएको छ। उहाँ भन्नुहुन्छ, फोन आएपछि म सुत्न सक्दिन, कसैको घरमा बच्चा होला, कसैको घरमा वृद्ध वृद्धा होलान् भन्ने सम्झेर मेरो निन्द्रा भाग्छ र म उद्धार गर्न निस्किहाल्छु। सर्पलाई मार्न हुँदैन भन्ने सचेतनासँगै मानिसले सर्प समात्ने मान्छेको खोजी गर्न थालेका छन्। त्यससँगै शम्भुमाथि पनि अतिरिक्त मानवीय जिम्मेवारी पनि आइलागेको हो। विराटनगर महानगरपालिकाले 4 जना नगर प्रहरीलाई सर्प समात्ने तालिम दिएपछि 2080 साल जेठ 15 देखि हालसम्म उहाँले 890 भन्दा बढ़ी सर्पको सुरक्षित उद्धार गरिसक्नु भएको छ। यसमध्ये पछिल्ला 2 वर्षमा मात्रै उहाँले 760 भन्दा बढ़ी सर्प समात्नु भएको जनाइएको छ। अझ गत वर्षको वैशाखदेखि हालसम्मको 1 वर्षमा मात्रै 553 भन्दा बढ़ी सर्प उद्धार गरेको महानगरले जनाएको छ। विराटनगरका 19 वटै वड़ाका घरभित्र छिरेका सर्प समात्ने उहाँ एक्ला व्यक्ति हुनुहुन्छ। घिमिरेले वड़ा नम्बर 4 सबैभन्दा धेरै 113 सर्प उद्धार गर्नुभएको छ। विराटनगर मात्र होइन, उहाँले कटहरी, बुढी गंगा, बर्जू, ग्रामथान, जहदा र दुबईसम्म पुगेर थप 130 भन्दा बढ़ी सर्पसँगै ती क्षेत्रका मानिसलाई सुरक्षित रूपमा बचाउनु भएको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त? ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। गत मंगसिरको कुरा हो, कुवेतको फरवानियामा 7 वर्षदेखि कार्यरत 46 वर्षीय कुमारी वाइबाले छापामा रहेकी 26 वर्षीय भदैनी शान्ति विश्वकर्मालाई फोन गर्दै भनिन्, म काम गर्ने घरमा घरेलु श्रमिक चाहिएको छ, महिनाको 120 कुवेती दिनार दिन्छ, तिमी आउने भई पासपोर्ट पठाइदेऊ। एकातिर वैदेशिक रोजगारीमा जाने सपना, अर्कोतिर साउदी अरबमा काम गर्न गएका श्रीमानको कमाईले घर खर्च धान्न र पुरानो ऋण समयमै तिर्न नसकिने आकलन। यही बेला शान्तिलाई फुपूले कुवेतको खबर सुनाएकी थिइन्। कुमारीले भनेकी थिइन्, फिलिपिनो युवतीले छाडेपछि रोजगारदाता घरलाई अर्को घरेलु श्रमिक चाहिएको छ, तिमीलाई ल्याउने कुरा घर मालिकले मन पराएका छन्। फुपूले नै काम गर्ने घरमा काम पाइएकाले साउदी रहेका शान्तिका श्रीमानले पनि नाई नास्ति गरेनन्। गत 17 पुसमा 8 वर्षीय छोरी आमाको जिम्मा लगाएर शान्ति कुवेतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडिन्, तर उनको हातमा कुवेतको घरेलु श्रमिकका लागि जारी गरिएको भिसा नम्बर 18 थिएन। बरु ओमानको 10 दिनको भिजिट भिसा, होटल बुक र काठमाडौँ ओमान काठमाडौँको दुईतर्फी टिकट मात्रै थियो। देशभित्र रोजगारी अभाव र ऋणको चापले नेपाली महिला कष्टकर यात्रा गर्दै प्रतिबन्धित कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य छन्। उनीहरूको श्रम सुरक्षा र उद्धारका विषयमा सरकारी उपस्थिति पनि कमजोर देखिएको छ। प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिकमा रहेको तथ्याङ्क बाहिरिएको छ। वैदेशिक रोजगार व्यवसायीले श्रमिक विदेश नपठाउने घोषणा गरेपछि रोजगारी र रेमिट्यान्समा भने असर पर्ने भएको छ। दिनमा करिब 2,000 युवा कामका लागि विदेश गइरहेको र उनीहरूले दिनमा औसत 5 अर्ब रूपियाँ रेमिट्यान्स पठाइरहेको अवस्थामा व्यवसायीले श्रमिक पठाउन बन्द गर्दा मुलुकको अर्थतन्त्रमै असर पर्ने देखिएको छ। दुई तिहाई श्रमिक रोजगार व्यवसाय मार्फत विदेश जाने गरेको गत वर्षको तथ्याङ्क छ। 771 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने लगायत 15 बुधी माग अघि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले शुक्रबारदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। संघले युवा श्रम र रोजगार मन्त्रालयलाई दिएको 15 दिनको अल्टिमेटम सकिएपछि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो। वैदेशिक रोजगार विभागले विभिन्न चरणमा गरी 771 इजाजत पत्रवाला संस्थामाथि गरेको कार्यवाही तत्काल फिर्ता लिन समेत माग गरेको छ। विभागले श्रमिकसँग तोकिएका भन्दा बढ़ी शुल्क उठाएको, करार पत्र अनुसार गन्तव्य देशमा काममा नलगाएको र विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट श्रमिक पठाएको लगायत कारण देखाउँदै कार्यवाही गरेको थियो। यसरी देशभित्र रोजगारी अभाव र ऋणको चापले नेपाली महिलाहरू कष्टकर यात्रा गर्दै विभिन्न प्रतिबन्धित देशहरूमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य हुँदा घरेलु श्रमिकमा जाँदा विभिन्न किसिमका समस्याहरू समेत उत्पन्न भएको छ, जहाँ उनीहरूको श्रम सुरक्षा र उद्धारका विषयमा सरकारी उपस्थिति भने कमजोर देखिएको छ। प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: आजको गोर्खापत्र दैनिकमा ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकमा मुख्य समाचार छापिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साउन यता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको बताउनु भएको छ। पूरा सिलिण्डर बिक्री थालेपछि बजारमा ठूलो मात्रामा एकैपटक माग बढ़ेकाले अभाव भएको उहाँले बताउनुभयो। प्रतिनिधि सभाको आकस्मिक शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफका क्रममा उहाँले बजारमा एकैपटक माग बढ़दा अभाव भएको स्पष्ट पार्नुभएको हो। उहाँले भन्नुभयो 2083 साउन महिनादेखि पूरा सिलिण्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको माग एकैपटक वृद्धि हुन गई बजारमा केही असहजता सृजना भएको देखिन्छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाइने कार्य गरिरहेको छ। हाल 58 ग्यास उद्योगको भण्डारण क्षमता 10,166 मेट्रिक टन रहेको पनि उहाँले जानकारी दिनुभयो। माग अत्याधिक भएकाले वितरणमा देखिएका समस्या समाधानका लागि भारत सरकारलाई कोटा बढ़ाउन आग्रह गरिएको बताउँदै मन्त्री कुमारीले परराष्ट्र मन्त्रालय मार्फत आवश्यक सहजीकरणका लागि आग्रह गरिएको जानकारी दिनुभयो। उहाँले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरिरहेको पनि जानकारी दिनुभयो। विभागले पछिल्लो समय 45 भन्दा बढ़ी ग्यास डिपोको अनुगमन गरेको पनि जानकारी दिनुभयो। नेपाल ऑयल निगम तथा ग्यास उद्योगी संघको समन्वयमा आयात भण्डारण तथा वितरण कार्यलाई थप प्रभावकारी प्रपारदर्शी बनाउन सुधारको कार्य भइरहेको पनि उहाँको भनाई छ। आजको गोर्खापत्र दैनिकमा ग्यासको कोटा बढ़ाउन भारतसँग आग्रह शीर्षकमा मुख्य खबर छापिएको छ।
2: नेपालले चाँदी आयातमा सुनमा भन्दा बढ़ी खर्च गरेको छ। गत आर्थिक वर्षमा 32.74 अर्ब रूपियाँ चाँदी आयातका लागि बाहिरिएको छ। उक्त रकम सुनका लागि भएको खर्चभन्दा करिब 3 अर्ब रूपियाँले बढ़ी हो। गत आर्थिक वर्षमा सुन आयातमा 29.15 अर्ब रूपियाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्क छ। शेयर बजारमा आएको लगातारको गिरावट र सुनको मूल्यमा भएको अत्याधिक वृद्धिका कारण सर्वसाधारणले समेत चाँदीलाई लगानीको विकल्पका रूपमा लिन थालेपछि यसको माग बढ़ेको हो। छोटो समयमै मुनाफा कमाउन सकिने भएकाले लगानीकर्ता चाँदीमा आकर्षित भएका हुन्। नेपाल सुनचाँदी व्यवसाय महासंघका वरिष्ठ उपाध्यक्ष डीएस रत्न साक्यले भनेका छन् तर बिस्कुट वा बार होइन दानाका रूपमा चाँदी आयात भएको छ। गत आर्थिक वर्षको शुरूदेखि नै चाँदीको मूल्य निरन्तर बढ़ेर लगानीमा नाफा देखिन थालेपछि सर्वसाधारणको लगानी बढ़दै गएको व्यवसायहरू बताउँछन्। कार्तिक 2082 प्रतितोला 3,300 रूपियाँ रहेको चाँदीको मूल्य पुष 2082 वाते बढ़ेर प्रतितोला 7,500 रूपियाँ पुगेको थियो। दुई वर्ष अघि चाँदीको मूल्य प्रतितोला 1,350 देखि 1,950 रूपियाँ हाराहारीमा सीमित थियो। गत आर्थिक वर्षमा आयात भएको अधिकांश चाँदी ग्राहकले लगानीकै उद्देश्यले खरिद गरेको पाइएको छ। गत आर्थिक वर्षमा चाँदीको आयात 366% बढ़ेर 32.74 अर्ब रूपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। आयात परिणाम पनि दोब्बर भन्दा बढ़ी अर्थात 108.37% वृद्धि भई 104.29 टन पुगेको थियो। गत आर्थिक वर्षमा 29.15 अर्ब रूपियाँ बराबरको सुन आयात हुँदा 32.74 अर्ब रूपियाँको चाँदी भित्रिएको छ। जुन गतिमा मूल्य बढ़ेको थियो त्यसरी नै घटेपछि नाफाको आशामा चाँदी किनेका लगानीकर्ता भने अहिले अन्यलमा परेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। चाँदी आयातमा सुनभन्दा बढ़ी खर्च शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद मनिष झाले सरकार सञ्चालनको शैलीमा सुधार आवश्यक रहेको बताएका छन्। राज्य प्रणालीलाई जनता मैत्री बनाउन सरकार अझ जिम्मेवार र संवेदनशील हुनुपर्ने उनको भनाई छ। शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद झाले सरकार सञ्चालनमा कता कता ढंग नपुगेको जस्तो देखिएको टिप्पणी गरे। सरकार सञ्चालन गर्न कता कता ढंग पुगेको छैन जस्तो छ। यदि ढंग छैन भने त्यो सिक्नुपर्छ। उनले भने राज्य प्रणालीमा अझै ढंग पुर्याउनु पर्दछ। सुनसरीमा भएको घटनाको प्रसंग उल्लेख गर्दै उनले तत्काल अवस्था नियन्त्रणमा आए पनि समस्याको मूल कारण अझै बाँकी रहेको बताए। सुनसरी घटनामा जसो तसो आगो निभाउन सक्यौं तर आगो निभेको हो दाउरा निभेको होइन उनले भनेका छन्। करदाता चिट्ठा मार्फत प्रोत्साहन गरिरहेको उदाहरण दिँदै सांसद झाले वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सलाई पनि त्यही ढंगले प्रोत्साहन गर्नुपर्ने धारणा राखी। उनका अनुसार प्रवासमा रहेका नेपालीहरूसँग नेपालको कुल ग्राहक उत्पादन जीडीपी भन्दा ठूलो आर्थिक स्रोत रहेकाले उनीहरूलाई विभिन्न क्षेत्रमा थप सहुलियत दिन आवश्यक रहेकोमा जोड़ दिए। उनले सामाजिक न्याय र लोकतन्त्रविद सन्तुलन कायम हुन नसके राज्य कमजोर बन्ने चेतावनी पनि दिए। सामाजिक न्याय र लोकतन्त्र सन्तुलित छैन भने त्यो राज्य कमजोर हुन्छ उनले भने। जनप्रतिनिधिहरू जनतासँग प्रत्यक्ष रूपमा जोड़िनुपर्नेमा जोड़ दिँदै उनले सरकार र राजनैतिक नेतृत्वले जनभावना बुझ्ने संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बताए भनेर आजको अन्नपूर्ण पोस्ट दैनिकमा रासोपा सांसद मनिष झाले भने सरकारले कालो चस्मा पनि हटाउनु पर्छ राज्य प्रणालीमा ढंग पुगेको छैन भनेर आजको अन्नपूर्ण पोस्टमा खबर छ।
2: <ण्णाँ। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्ला स्थित व्यवहार अदालतका मुख्य न्यायाधीश अभिलेश कुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबार उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका पाँचका 60 वर्षीय नगेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेत प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सोन वर्षा गएका थिए। दुई बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। आफ्नै बाली जोगाउन गरेको सानो प्रयासले कानूनी र मानसिक यातना भोग्नु पर्यो, सुरेश प्रसाद सिंहले बताएका छन्। दुई बोरा यूरिया र 6 बोरा डीएपी मल लिएर घर फर्किँदै गर्दा दुवै भारतमा पक्राउ परेका थिए भने मल लिन गएका किसान दाजुभाइ 38 दिन भारतीय जेल बसेर घर फर्किए शीर्षकमा यो खबर छ।
3: आजको नागरिक दैनिकमा कांग्रेस इतर पक्षले राष्ट्रिय भेला नरोक्ने शीर्षकमा खबर छापेको छ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउनको अन्तिम साता काठमाडौँमा बोलाएको भेला नरोक्ने जनाएको छ। इतर पक्षले शुक्रबार पत्रकार सम्मेलन गरी भेला नरोक्ने जनाएको हो। गत पुसमा भएको कांग्रेस विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि आधिकारिक नेतृत्व विवादमा सर्वोच्च अदालतले यसअघि दिएको फैसला पुनरावलोकनका लागि बिहिबार निशा दिएपछि इतर पक्ष अर्थात शेरबहादुर देउवा पक्षले भेला रोक्ने अनुमान धेरैले गरेका थिए। यसअघि सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समिति नै आधिकारिक कांग्रेस भएको फैसला सुनाएको थियो। देउवा पक्षले थापा नेतृत्वलाई आधिकारिक कांग्रेसको मान्यता दिने सर्वोच्च अदालतको निर्णयमा पुनरावलोकन मागसहित निवेदन दिएको थियो। उक्त निवेदनको माग बमोजिम सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएको हो। संस्थापन इतर पक्षले स्वदेश फर्कन लागेका तत्कालीन सभापति शेरबहादुर देवालाई धरपकड़ गर्न खोजिए प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ। इतर पक्षीय राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले देउवा नेपाल फर्किँदा धर पकड़ भए विरोधमा उत्रिने समेत जानकारी दिए। फागुन 21 गतेको निर्वाचन अघि स्वास्थ्य उपचारका लागि भन्दै विदेश गएका देउवा यही साउन 26 गते स्वदेश फर्कने तयारीमा रहेका छन्। देउवाले भेलालाई सम्बोधन गर्ने दावी पनि आयोजकले गरेका छन्। कांग्रेस असन्तुष्ट अर्थात इतर पक्षले साउन 29 गते 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेला तयारीका लागि विभिन्न 32 उपसमिति पनि बनाइएको छ। नागरिक दैनिकमा खबर छापिएको छ। यस्तै प्रसंगमा आजको राजधानी दैनिकमा देउवा फर्किने बारे प्रहरीले भन्यो हामी हेर्दैछौ शीर्षकमा खबर छापिएको छ। पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिट्टै स्वदेश फर्कने उनी निकट नेताहरूले बताइरहेका छन्। गत भदौमा भएको जेएनजी आन्दोलनमा